शुभ प्रभात अनि सप्रेम नमस्ते तमाम श्रोतावृन्द, हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौ एफएम 103.5 मेगाहर्जको तरंगमा। साथै यहाँहरूले हामीलाई दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि सुनिरहनु भएको छ। आज हो आइतबार, विक्रम सम्वत 2083 14 गते असार, तदनुसार सन 2026 28 तारिक जुन। समय अहिले ठिक बिहानको 6:26 भइरहेको छ। त्यसको साथै म उद्घोषिका अनुपमा उपस्थित भइसकेकी छु आजको बिहानी अधिवेशनको साथमा। आकाशवाणी खरसाङ सुनिरहनु भएका तमाम श्रोताहरूमा हार्दिक न्यानो अभिवादन।

हामीलाई यस्तो शिक्षा चाहिन्छ जसले चरित्रको निर्माण गर्न सकोस्, मनको शक्ति बढोस्, बुद्धिको विकास होस् अनि भविष्यमा गएर आफ्नै खुट्टामा खडा हुन सकियोस्। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा अर्चना कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि प्रभातकालीन अभिवादन जनाउन

आदरणीय श्रोता, आजको अर्चना कार्यक्रममा हामी आदर्श माता अनि सद्गुणी शिशु विषयमा केही आध्यात्मिक चिन्तनहरू प्रस्तुत गर्नेछौँ। आदरणीय श्रोता, पृथ्वी एउटै छ, तर हामीले यस पृथ्वीमा यदि निमपत्तीको बीज छर्यौँ भने केवल तितो फलहरू मात्र पाउँछौँ, तर यदि हामीले मिठो आँपको बिजनहरू रोप्यौँ भने मिठा मिठा आँपको फलहरू पाउनेछौँ। तर स्वयं पृथ्वीले भने यिनीहरूमा कुनै भिन्नता राख्दिनन्, केवल बिजन भिन्न भिन्न भएको कारण ती फलहरूको स्वादमा भिन्नता आएका हुन्। श्रोता, भनिन्छ आमाको गर्भ पृथ्वी माताको गर्भ जस्तै हो। गर्भधारण गर्ने समयमा मनमा जस्तो विचार उत्पन्न हुन्छ उस्तै विचार शिशुले पछि जन्म लिएपछि हुने गर्दछ। यदि माता पिताले निष्ठावान, उदाहरणीय अनि आदर्श शिशु चाहन्छन् भने उनीहरूले सदाचारण पालन गरेर निष्ठावान जीवन जिउनु पर्दछ।

श्रोता, प्राचीन कालको माता पिताहरू पवित्र विचारधाराहरूको चिन्तन गर्ने गर्दथे। त्यस बेला उनीहरूले पवित्र विचार राखेर धर्मलाई प्रोत्साहित गर्दै पवित्र अनि धार्मिक जीवन जिउनको निम्ति आफ्नो शिशुहरूलाई सिकाउने गर्दथे भने आजको समाजमा त्यस्तो प्रवृत्ति यदाकदा मात्र देख्न पाइन्छ। आजको युवाहरूले

को बाटो अपनाएको दुर्व्यवहार अनि नराम्रो आचरण यी सबैको दोषारोपण माता पितालाई नै जाने गर्दछ। किनभने आफ्नो माता अनि पिताले जे गर्छन् उनीहरूको शिशुले हुबहु त्यही गर्ने गर्दछन्। यदि माताहरू उत्तम छन् भने नानीहरू पनि सद्गुणी बन्छन्। त्यसै गरी माता पिता यदि सोझा छन् भने पनि आफ्नो नानीहरूले गरेको अभद्रताको उत्तरदायी उनीहरू स्वयं नै हुने गर्दछन्।

0: गरीब।
1: आदरणीय श्रोता, यतिखेर श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम अर्चना। आजको बसाइमा हामीले प्रस्तुत गरिरहेका छौँ आदर्श माता अनि सद्गुणी शिशु विषयमा केही आध्यात्मिक चिन्तनहरू। श्रोता, आदर्श माताहरूको अभाव भएको कारणले आज भारत अनेकौँ पीडाहरूको शिकार बन्न पुगेको छ। आजको माताहरूसित करुणा, क्षमा र दया, यी तीन कुराहरू हुन नितान्त आवश्यक छ। आजको माताहरू केवल आफ्नो सन्तानहरूलाई स्कुले शिक्षा दिएर सरकारी नोकरी गरून् अनि आर्थिक रूपले सम्पन्न जीवनसाथी चुनेर आरामदायी अनि भौतिक सुख सुविधाले पूर्ण जीवन होस् भन्ने चाहन्छन्। तर आफ्नो सन्तानलाई आध्यात्मिक ज्ञान पनि दिएर संस्कारपूर्ण जीवनशैली सिकाउनु पर्छ भन्ने सानो कुरोलाई भने चटक्कै बेसी पठाउँछ।

श्रोता, आजको समयमा हाम्रो देशलाई, हाम्रो समाजलाई एउटा उदाहरणीय जीवन व्यतीत गरिरहेको आदर्श अनि गुणवान माताहरूको धेरै खाँचो पर्न गएको छ। उनीहरूले आफ्नो जीवनमा आफ्नो देशको महान अनि गौरवपूर्ण संस्कृतिलाई प्रस्फुटन गर्ने प्रेरणा र हौसला प्रदान गर्नु सक्नु पर्दछ। आदरणीय श्रोता, आजको मूलभूत राष्ट्रको आवश्यकता भनेको नै भौतिक सम्पत्ति हुँदै होइन, तर उच्च शिक्षा अनि त्यो शिक्षा सँगसँगै आध्यात्मिक ज्ञान पनि हो। यदा कदा भन्ने गरिन्छ, एउटी नारीले गरेको प्रार्थना धेरै पुरुषहरूले गरेको हजारौँ प्रार्थनाहरूभन्दा धेरै शक्तिशाली हुने गर्दछ, किनभने नारीहरू पवित्र अनि कोमल हृदय भएका हुन्छन्। त्यसैले भन्ने गरिन्छ, मातृभूमि अथवा मातृप्रेम, त्यसको सट्टा पितृप्रेम भने भनिँदैन, किनभने माता अर्थात् नारीत्वको शक्ति पुरुषको शक्तिभन्दा धेरै नै पवित्र अनि शक्तिशाली हुने गर्दछ। यसै कारण माताहरूलाई विश्वमा सर्वोच्च ईश्वरको स्थान प्रदान गरिएको छ।

श्रोता, वास्तवमा नारी माता अनि धरती एउटै नारी तत्व हुन् जसले दया, करुणा, क्षमा, सहनशीलता र आदर्शको प्रतीक बनेर आआफ्नो नानीहरूलाई पनि भविष्यको कर्णधार बनेर देश, समाज र राष्ट्रको विकासमा अघि बढ्ने उत्साह, हौसला र प्रेरणा प्राप्त गर्ने गर्छ।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम अर्चना। आजको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो आदर्श माता अनि सद्गुणी शिशु विषयमा केही आध्यात्मिक चिन्तनहरू, साथमा सुन्नुभयो केही भक्तिमय सङ्गीतहरू पनि। हवस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको निर्धारित समय अवधि समाप्त हुन लागेकोले आगामी अङ्कहरूमा फेरि पनि यस्तै प्रस्तुतिहरूलाई लिएर आउने नै छौँ। त्यतिन्जेललाई प्रस्तुता मनन तामाङ लगायत म कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मङ्गलमय तथा सुखद रहोस् भन्ने कामना ईश्वर अघि राख्दै बिदा चाहन्छौँ।

अबको केही बेरमै समा प्रसारण गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको प्रथममा संस्कृत अनि त्यसपछि हिन्दीमा समाचार।

अब सुन्नुहोस् श्रोता, खेतीपाती बारे सल्लाह। आज हामी यहाँहरूलाई भटमासको खेती सम्बन्धी केही जानकारी दिइरहेछौँ। भटमासको खेतीको निम्ति मकैलाई चाहिने जलवायु नै चाहिन्छ। माटो हलुका बलौटे नुन वा छार भएको माटोमा भटमास सप्रँदैन, फेरि साह्रै मलिलो माटोमा पनि भटमास हौसिन्छ। यसैले माटोमा पिएच 5-6 भएको अमिलो माटो सहन गर्न सक्दैन। जमिनको तयारी। जमिनलाई कमसेकम 3-4 राम्ररी खनजोत गर्नपर्छ। जमिन जति सक्दो बुरबुराउँदो फुरफुराउँदो हुनपर्छ। त्यसपछि जमिनलाई समान बनाउन पर्छ। अन्तिम जोताइ गर्दा जमिनमा गाईको पाकेको मल, 200 डोकु अनि कमिला र खुम्ले किराको रोकथामको निम्ति एल्डिन 5% अथवा हेप्टोक्लोर 5% एकर 12 केजीको हिसाबले प्रयोग गर्नुपर्छ। रासायनिक सार प्रयोग गर्न अघि माटोको जाँच गराउन अत्यन्त आवश्यक छ। तरै पनि विशेषज्ञहरूले सिफारिस गरेको सारको मात्रा 100 केजी सुपर फस्फेट पोटास 25 केजी अनि युरिया 33 केजी भए फसल सप्रिनेछ। बिउ कालेबुङे पहिले भटमास र कालो भटमास, दूरत्व लहरदेखि लहर 65 सेन्टिमिटर अनि बिउदेखि बिउको दूरी 10 सेन्टिमिटर हुनपर्छ। बिउ रोप्दा 2-3 सेन्टिमिटरको गहिराईमा रोप्नुपर्छ। भटमासलाई पनि काण्ड छिर्ने किराले आक्रमण गर्छ। यसको रोकथामको निम्ति डाई आजिनोम 2 ग्राम प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नुपर्छ। यसो गर्नाले यो रोग धेरै कम भएको थाहा लागेको छ। झुसुले किरा। यो किराले पात खान्छ। झुन्ड झुन्ड भए भटमासको पात र कलिलो डाँट खान्छ। 1 हप्ताभित्र नै हरियो पातहरू सबै खान्छ। यसको रोकथामको निम्ति 2 ग्राम DTT 1 लिटर पानीमा मिसाई छर्कन पर्छ। अर्को औषधि छ प्याराथिन 1 ग्राम 1 लिटर पानीमा स्प्रे गर्नुपर्छ। सेतो रोग। यो रोग भटमासको कोसा लाग्दै लाग्दछ। यसबाट बचाउनको निम्ति 100 ग्राम निला दुध 125 लिटर पानीमा घोलेर 15-15 दिनको अन्तरमा छर्किरहनु पर्छ।

हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट र अबको क्रममा आधुनिक गीतको प्रस्तुति सुनाइरहेछौ अञ्जन चक्रवर्तीको स्वरमा शब्द रहेको छ पीएस लोहारको

श्रोता हामी बोलिरहेछौँ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। समय अहिले ठिक बिहानीको 7:15 भइरहेछ। त तमाम श्रोताहरूमा पुनः अभिवादन टक्राउँदछु म उत्कुशिका अनुपमा। यस प्रसारण अन्तर्गत अब सुनौ केही भजनहरू।

भावना थापाको स्वरमा सुन्नुभयो भर्खरै यस भजनलाई जीवन अधिकारीको शब्द अनि संगीतमा। अब यो अर्को भजन पुष्पलता आचार्यको शब्द साथै जीवन अधिकारीको संगीतमा रहेको छ, जसमा स्वर रहेको छ जगदीश शर्मा अनि साथीहरूको।

0: हामीले सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। र अब समय भएको छ समाचारको, त सुनौ आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज सेसेल्सका राष्ट्रपति प्याट्रिक हरिमुयनसँग वार्ता गर्नुहुनेछ। दुई नेताले द्विपक्षीय सहयोगको व्यापक समीक्षा र पारस्परिक हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणीमा मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। गुजरातको 3 दिने भ्रमणमा रहनुभएका केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले आज साँझ गान्धीनगरमा प्रधानमन्त्री परिवार हेरचाह ट्र्याकर पाइलट परियोजनाको आधिकारिक सुरुवात गर्नुहुनेछ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री अनुप्रिया पटेलले विगत 12 वर्षमा भारतले स्वास्थ्य सेवा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको र विश्वव्यापी स्वास्थ्य सेवाको व्यापक लक्ष्यतर्फ अघि बढिरहेको बताउनुभएको छ। अनि भारतका किदाम्बी श्रीकान्त अमेरिकी ओपन ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष सिङ्गल्सको फाइनलमा पुगेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज सेसेल्सका राष्ट्रपति प्याट्रिक हरमियोनसँग वार्ता गर्नुहुनेछ। दुई नेताले द्विपक्षीय सहयोगको व्यापक समीक्षा गर्नेछन् र पारस्परिक हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्नेछन्।
2: प्रधानमंत्री नरेंद्र मोदी ने सेशल्स के बोटेनिकल गार्डन का दौरा किया और वहां आयोजित वृक्षारोपण कार्यक्रम में भाग लिया। इस दौरान उन्होंने डॉक्टर हरमिनी की मौजूदगी में कोकोडीमर का पौधा लगाया। विदेश मंत्रालय के अनुसार यह पौधारोपण एक पेड़ माँ के नाम अभियान का

0: का हिस्सा है। इसके बाद प्रधानमंत्री मोदी ने बोटानिकल गार्डन में विशाल कछुओं के बाड़े का भी दौरा किया। उन्होंने सोशल मीडिया पर लिखा कि इन कछुओं का भारत और सेशल्स की दोस्ती से खास रिश्ता है। साल 2014 में ऐसे दो कछुए कोलकाता के अलीपुर चिड़ियाघर को उपहार में दिए गए थे। इसके बाद प्रधानमंत्री मोदी ने भारतीय समुदाय के लोगों से भी मुलाकात की। उन्होंने कहा कि भारतीय समुदाय लंबे समय से भारत और सेशल्स के बीच एक मजबूत कड़ी बना हुआ है। इसने दोनों देशों के लोगों के बीच संबंधों को और मजबूत किया है। एक विशेष कार्यक्रम में प्रधानमंत्री मोदी ने भारत में बना फास्ट पेट्रोल वेसल सेशल्स के राष्ट्रपति डॉक्टर पैट्रिक हर्मनी को सौंपा। इसके साथ ही उन्होंने 6 एम्बुलेंस, 10 उपयोगी वाहन और 5 लेजर रेडियल नावें भी भेंट की। प्रधानमंत्री मोदी सेशल्स की आजादी के 50 वर्ष पूरे होने के समारोह में मुख्य अतिथि के रूप में शामिल होंगे। वे सेशल्स के राष्ट्रीय दिवस समारोह में भाग लेने वाले भारत के पहले प्रधानमंत्री हैं। अक्षित वैद्याना, आकाशवाणी समाचार, दिल्ली।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणीमा मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 135 एपिसोड हुनेछ। यो कार्यक्रम आकाशवाणी र दूरदर्शनका सबै नेटवर्कहरू साथै एआर न्युज वेबसाइट र न्युज अन एयर मोबाइल एपमा प्रसारण गरिनेछ। यो एआर न्युज, डिडी न्युज, प्रधानमन्त्री कार्यालय र सूचना तथा प्रसारण मन्त्रालयको युट्युब च्यानलहरूमा पनि प्रत्यक्ष प्रसारण गरिनेछ। हिन्दी प्रसारणपछि कार्यक्रम आकाशवाणीमा क्षेत्रीय भाषाहरूमा पनि प्रसारण गरिनेछ। विशाखापट्टनमका जिल्ला कलेक्टर एम अभिशक्ति किशोर अनि सहरका पुलिस आयुक्त शङ्खव्रत बागचीले आगामी 30 जुनको दिन भारतका राष्ट्रपतिको विशाखापट्टनम यात्राको लागि सुरक्षा अनि प्रोटोकल व्यवस्थाको समीक्षा गरेका छन्। अधिकारीले आइएनएस डेगा राष्ट्रपतिको यात्रा मार्गहरू नोभोटेलमा बैठक स्थलको निरीक्षण गरे। कलेक्टरले सबै विभागहरूलाई प्रोटोकलको कठोरतापूर्वक पालन गर्दै निर्वाध समन्वय सुनिश्चित गर्ने अनि सुरक्षा, यातायात प्रबन्धन, स्वच्छता, बिजुली पिउने पानी, चिकित्सा सेवाहरू अनि आपतकालीन प्रतिक्रियाको लागि अचूक व्यवस्था गर्ने निर्देश दिनुभएको छ। पुलिस आयुक्तले भन्नुभयो, राष्ट्रपतिको यात्राको सुचारू सञ्चालन सुनिश्चित गर्नको लागि यातायात मार्गमा परिवर्तन, सुरक्षा कर्मीहरूको तैनाती अनि निगरानी सहित व्यापक सुरक्षा उपायहरू गरिएको छ। गुजरातको 3 दिने भ्रमणमा रहनुभएका केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले आज साँझ गान्धीनगरमा प्रधानमन्त्री परिवार हेरचाह ट्र्याकर पाइलट परियोजनाको आधिकारिक सुरुवात गर्नुहुनेछ। यो नयाँ पहल परिवारहरूको लागि स्वास्थ्य सेवा ट्र्याकिङ र कल्याणकारी पहुँच सुधार गर्ने उद्देश्यले गरेको हो। यसअघि श्री शाहले अहमदाबादमा बुथ अध्यक्षहरू र शक्ति केन्द्र इन्चार्जहरूका लागि विशेष चिन्तन शिविरमा भाग लिनुहुनेछ, जसको क्रममा उहाँले तल्लो तहका रणनीतिहरूको समीक्षा गर्नुहुनेछ र स्थानीय पार्टी सदस्यहरूसँग अन्तर्क्रिया गर्नुहुनेछ। केन्द्रीय वाणिज्य अनि उद्योग मन्त्री पीयूष गोयलले भारतीय कम्पनीहरूसित भन्नुभएको छ, उनीहरूले युनाइटेड किङडमको कम्पनीहरूसित आफ्नो सम्बन्ध बलियो बनाउन ताकि भारत युके कम्प्रोहेन्सिभ इकोनोमिक्स एन्ड ट्रेड एग्रिमेन्ट सिइटिए अन्तर्गत प्राप्त भइरहेका नयाँ अवसरहरूलाई लगातार बिजनेस ग्रोथमा परिवर्तन गर्न सकियोस्। उहाँले लन्डनमा भारत युके पार्टनर्स इन प्रोग्रेस बिजनेस प्लेनरीको अध्यक्षता गर्दै यसो भन्नुभएको हो। वाणिज्य अनि उद्योग मन्त्रालयले भनेको छ, यस प्लेनरीमा दुवै देशहरूका प्रमुख उद्योग प्रतिनिधिहरूले भाग लिए अनि द्विपक्षीय व्यापार अनि निवेशलाई बलियो बनाउनको लागि सिइटिएलाई एक क्रान्तिकारी फ्रेमवर्कको रूपमा स्वागत गरेको छ। चर्चाहरूमा यस सम्झौताको ती सम्भावनाहरूमाथि जोड दिएको छ जसमा भारत अनि युके बीच लामो समयको निवेश, टेक्नोलोजी पार्टनरसिप, इनोभेसन, बलियो सप्लाई चेन अनि गहिरो आर्थिक सहयोगलाई बढावा पुग्न सक्दछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री अनुप्रिया पटेलले विगत 12 वर्षमा भारतले स्वास्थ्य सेवा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको र विश्वव्यापी स्वास्थ्य सेवाको व्यापक लक्ष्यतर्फ अघि बढिरहेको बताउनु भएको छ। यसको उद्देश्य प्रत्येक नागरिकको लागि पहुँच योग्य, किफायती र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो। एक निजी मिडिया च्यानलद्वारा आयोजित 9 डाक्टर डे कन्क्लेभमा बोल्नुहुँदै सुश्री पटेलले सरकारले आफ्नो स्वास्थ्य सेवा दृष्टिकोण बिरामीहरूको हेरचाह गर्नबाट राम्रो स्वास्थ्य प्रबन्धन गर्ने र उपचारात्मक हेरचाहबाट बिरामीहरूको समग्र कल्याणमा परिवर्तन गरेको उल्लेख गर्नुभयो। उहाँले आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजनालाई विश्वको सबैभन्दा ठूलो स्वास्थ्य बिमा कार्यक्रमहरूमध्ये एकको रूपमा वर्णन गर्नुभयो, जसले लगभग 62 करोड मानिसहरूलाई समेटेको छ। सुश्री पटेलले भन्नुभयो, यो योजनाले परिवारहरूलाई आर्थिक सुरक्षा प्रदान गर्दै चिकित्सा उपचारमा पहुँच पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
2: Today we have a new national health policy in place. It brings a transformative shift from

0: care to wellness and a shift from curative healthcare to comprehensive healthcare where prevention remains at the heart of our approach. There are several schemes that Government of India has rolled out in these 12 years, and one of the most transformative one is our flagship initiative of Ayushman Bharat Pradhan Mantri Jan Arogya Yojana. It's lauded as the world's biggest health assurance program, which brings in its ambit as many as 62 crore individuals.
1: विदेश मन्त्रालयले निजी टुर अपरेटर मार्फत कैलाश मानसरोवर यात्रा गर्ने भारतीय नागरिकको लागि सल्लाह जारी गरेको छ। मन्त्रालयले तीर्थयात्राको क्रममा नेपालमा फँसेका धेरै भारतीय नागरिकहरूबाट सहयोगको लागि अनुरोध प्राप्त भएको बताएको छ। यी व्यक्तिहरूसँग चीनको लागि आवश्यक प्रवेश अनुमति र भिजा छैन। मन्त्रालयले नागरिकहरूलाई सबै आवश्यक यात्रा कागजातहरू प्राप्त नगरेसम्म भारतबाट आफ्नो यात्रा सुरु नगर्न सल्लाह दिएको छ। मन्त्रालयले उल्लेख गरेको छ, वैध कागज बिना यात्रा गर्दा वा आवश्यक कागजी कार्यहरू प्राप्त गर्ने आशामा कठिनाइहरूको सामना गर्ने सम्भावना बढ्दछ। तीर्थयात्रीहरूलाई उनीहरूको टुर अपरेटर पूर्ण रूपमा दर्ता र अधिकृत छ भनी सुनिश्चित गर्न पनि सल्लाह दिएको छ। हाल कैलाश मनसरोवर यात्रा गर्ने लगभग 52 भारतीय नागरिकहरू नेपालको काठमाडौँमा फँसेका छन् र आफ्नो यात्रा जारी राख्न तत्काल सहयोग खोजिरहेका छन्। यसैबीच 20 जुनमा कैलाश मनसरोवर यात्रा गर्ने तीर्थयात्रीहरूको पहिलो समूह नाथुलामा भएर भारत चीन सीमा हुँदै चीन प्रवेश गरेको छ। हाम्रो विशेष श्रृङ्खला प्रकृति की बात आकाशवाणीकै साथ अन्तर्गत आज हामी छत्तिसगढको गार्बेज क्याफेका प्रभारी रितेश सैनीसित परिचर्चा प्रसारित गर्नेछौँ। अम्बिकापुर नगर निगमद्वारा सञ्चालित यस क्याफेमा प्लास्टिक कचराको सट्टामा भोजन उपलब्ध गराइन्छ। यो कार्यक्रम आज बिहान 9:10 जाँदा आकाशवाणीको एफएम गोल्ड 101.1 MHz प्रसारित गरिनेछ। यसलाई न्युज अन एआईआर एप अनि न्युज अन एआईआर अफिसियल युट्युब च्यानलमा पनि सुन्न सकिनेछ। भेनेन्जुलामा भुइँचालोबाट मर्नेहरूको सङ्ख्या 1,430 पुगेको छ। भेनेन्जुलामा गत बुधबार 7.2 अनि 7.5 तीव्रताको दुईवटा शक्तिशाली भुइँचालो आएको थियो, जसमा धेरै क्षति भएको थियो। देशमा 68,000 भन्दा अधिक मानिसहरू लापत्ता भएको पनि खबर छ। लागुएरा क्षेत्रमा सबैभन्दा अधिक क्षति भएको छ। भारतका किदाम्बी श्रीकान्त अमेरिकी ओपन ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष सिङ्गल्सको फाइनलमा पुगेका छन्। अमेरिकामा क्यालिफोर्नियाको टाइटन जिममा श्रीकान्तले सेमी फाइनलमा जापानका युदाई ओकिमोतोलाई 22-20 15-21 अनि 21-19 पराजित गरे। यो समाचार युट्युबमा @AR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदीले आज सोसेल्सका राष्ट्रपति प्याट्रिक हर्मियोनसँग वार्ता गर्नुहुनेछ। दुई नेताले द्विपक्षीय सहयोगको व्यापक समीक्षा र पारस्परिक हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 आकाशवाणीमा मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। गुजरातको 3 दिने भ्रमणमा रहनुभएका केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले आज साँझ गान्धीनगरमा प्रधानमन्त्री परिवार हेरचाह ट्र्याकर पाइलट परियोजनाको आधिकारिक सुरुवात गर्नुहुनेछ। अनि भारतका किदाम्बी श्रीकान्त अमेरिकी ओपन ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष सिङ्गल्सको फाइनलमा पुगेका छन्। आकाशवाणीबाट समाचार पुरा भयो। 9 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

छानी श्रोता अहिले हाँसखेल गर्दै हिँडिरहेका छौँ भने भोलि के होला कसले पो भन्न सक्छ। त्यसैले त हाम्रो यो जोबन पनि सधैँ हामीसँग कहाँ बस्छ र बगि जाने खोला जस्तै यस जोबनलाई र जीवनलाई सधैँ रोचक बनाएर राख्न पर्छ। कार्यक्रम सङ्गीत प्रवाहको साथमा यहाँहरू समक्ष उपस्थित छु म उद्घोषिका अनुपमा र विविध आधुनिक गीतहरूको प्रस्तुति यहाँहरूलाई सुनाउनेछौँ यस कार्यक्रम मार्फत। र पहिलो कोशीले स्वीकार्नुहोस् श्रोता अन्जु पन्तको स्वरमा शब्दानी सङ्गीत रहेको छ शरण चिनामको।

भर्खरै श्रोताहरूले सुन्नुभयो सुनिता गजेरको स्वरमा रहेको यस गीतलाई। हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जमा। र यस गीतको निम्ति शब्द थियो उमेश कार्कीको अनि सङ्गीत रहेको थियो राजु सुन्दासको।

रबिन शर्माको स्वरमा सुन्नुभयो भर्खरै यस गीतलाई पुष्कर पराजुलीको शब्द रहेको थियो अनि सङ्गीत रहेको थियो शरद सिन्हाको। आधुनिक गीतहरूको प्रस्तुति सुनाउने क्रममा अब अर्को गीत सुनाइरहेछु रामकृष्ण ढकालको स्वरमा रहेको छ, शब्द छ मुक्ति उपाध्यायको।

0: त्यो चीज हो जसको निम्ति हामी सधैँ तडपिरहेका हुन्छौँ। हाम्रोमा के छ र हामी को होमा खुसी निर्भर गर्दैन, यो त केवल यसमा निर्भर गर्दछ कि हामी के सोच्दछौँ। र सधैँ खुसीलाई अनुभव गर्नको निम्ति आफू वरिपरि सबैको बारेमा राम्रो सोचौँ। त खुसी रहनुहोस् श्रोता, यसै भनाइको साथै आजको यो कार्यक्रम सङ्गीत प्रवाह यतिमा नै टुङ्ग्याउँदछौँ।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विशेष रहेको छ विदेश मन्त्रीको मंगोलिया अनि कोरिया गणतन्त्रको भ्रमण। अनुवादक तथा वाचक सपन सुब्बा। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। विदेश मन्त्री डाक्टर एस जयशंकरले गत 22 देखि 25 जुनसम्म मंगोलिया र कोरिया गणतन्त्रको औपचारिक भ्रमण गर्नुभयो। भारतीय विदेश मन्त्रीले 22 अनि 23 जुनमा मंगोलियाको भ्रमण गर्नुभयो। भ्रमणका क्रममा डाक्टर जयशंकरले मंगोलियाली नेतृत्वसँग भेट गर्नुभयो र आफ्ना समकक्षी विदेश मन्त्री बी बास्टेटसेकसँग विचार विमर्श गर्नुभयो। भारत र मंगोलिया रणनीतिक साझेदार, आध्यात्मिक भाइचारा र तेस्रो छिमेकी हुन् जसले बौद्ध धर्म मार्फत शताब्दीयौंदेखि गहिरो सभ्यता सम्बन्ध राखेका छन्। पछिल्लो समयमा 4D अर्थात् धर्म, लोकतन्त्र, विकास साझेदारी र डिजिटल विकास सहयोग भारत मंगोलियाको सम्बन्धका स्तम्भहरू बनेका छन्। ऐतिहासिक रूपमा भारत र मंगोलियाले प्राचीन कालदेखि नै बौद्ध धर्मको साझा विरासतको माध्यमबाट अन्तर्क्रिया गर्दै आएका छन्। केही भारतीय र मंगोलियन इतिहासकारहरूले 4,300 वर्ष पहिले काङडा राज्यबाट मंगोलियन इलाकामा केही जनजातिहरूको बसाई सरेको बारे अनुमान गरेका छन्। राजाका छोरा मंगलदेवले प्रवासीहरूको नेतृत्व

0: गरेका थिए र तिनीहरू मध्ये अधिकांश लगभग 2000 वर्ष त्यहाँ बसेर भारत फर्किएका थिए। यद्यपि यो प्रमाणित गर्न अहिलेसम्म कुनै ऐतिहासिक प्रमाण छैन। वर्ष 1924 मा मंगोलियाका तत्कालीन प्रधानमन्त्री ए अमरले आफ्नो पुस्तक सर्ट हिस्ट्री अफ मंगोलियामा मंगोलियाका पुर्खाहरू हिमालय पर्वतको पछाडिबाट आएको उल्लेख गर्नुभएको थियो। अर्को चाखलाग्दो सम्बन्ध गंगा नूर तालको बारेमा हो, जुन धेरै मंगोलियनहरूका अनुसार यसको नाम भारतको गंगा नदीको नामबाट राखिएको थियो, जहाँबाट केही मंगोलियन लामाहरूले पानी ल्याएर सुखबातर प्रान्तको तालमा खन्याए। मंगोलियन भाषाका धेरै शब्दहरूको जरा संस्कृत र पालीमा छ। भारत र मंगोलिया बीच कूटनीतिक सम्बन्ध स्थापनाको 60 वर्षगाँठको अवसरमा 2015 मई महिनामा प्रधानमन्त्री नरेन्द्र मोदीको मंगोलियाको पहिलो भ्रमणले हाम्रो सम्बन्धमा एउटा आदर्श परिवर्तन ल्यायो, जसलाई सामरिक साझेदारीको स्तरमा अघि ल्याएको छ। वर्ष 2025 अक्टोबर महिनामा मंगोलियाका राष्ट्रपति खुरेलसुख उखनागिनको राजकीय भ्रमणले हाम्रो राजनीतिक साझेदारीलाई अझ बलियो बनाएको छ। भ्रमणका क्रममा विदेश मन्त्रीले मंगोलियाका विदेश मन्त्री वी वास्टेट सेक्स र मन्त्री तथा क्याबिनेट सचिवालयका प्रमुख बीएन खबियारसँग भेटवार्ता गर्नुभयो। उहाँले मंगोलियाका राष्ट्रपति यू खुरेलसुख र मंगोलियाका स्टेट ग्रेट खुरल संसदका अध्यक्ष श्री एस ब्याम्ब्यात्सकसँग भेट गर्नुभयो। उहाँको शिक्षा मन्त्री श्री एल एक्न अम्गालानसित पनि भेट भयो। डाक्टर जयशंकरले अक्टोबर 2025 मंगोलियाका राष्ट्रपति श्री यू खुरेलसुखको भारत राजकीय भ्रमणपछि द्विपक्षीय सम्बन्धमा प्रगतिको समीक्षा गर्नुभयो अनि भारत मंगोलिया रणनीतिक साझेदारीलाई अझ विस्तार गर्न भविष्यको सहकार्यका सम्भावित क्षेत्रहरूबारे छलफल गर्नुभयो। बैठकमा विकास साझेदारी, व्यापार, शिक्षा, संस्कृति, क्षमता अभिवृद्धि, आपूर्ति श्रृङ्खला, खानी तथा महत्वपूर्ण खनिज, रक्षा, हवाई सम्पर्क र जनस्तरको सम्बन्धका विषयमा छलफल भएको थियो। वार्ताका क्रममा दुवै पक्षले आपस्तको हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमाथि पनि विचारहरू आदान प्रदान गरेका थिए।
1: हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट, र अब समय हुन लागेको छ समाचारको। त केही बेरमै समप्रसारण गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको प्रथममा हिन्दी अनि त्यसपछि अङ्ग्रेजीमा समाचार। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङलाई।

आदरणीय श्रोता मित्रहरू, एफएम 103.5 मेगाहर्ज आकाशवाणीको नेपाली प्रसारण सेवाबाट म कार्यक्रम सहयात्री अनुपमा उपस्थित छु।

कार्यक्रम रङ बिरङको संसार लिएर प्रस्तुत लेखनाथ राईको साथमा त आजको यस कार्यक्रम समर्पित गर्दछौ नेपाली सिने जगतका एक यस्ता कलाकारलाई जो हिरो भएर होइन हामी माझ एक साधारण मान्छे भएर पर्दामा बाँच्छन्। सौगात मल्ल एक अभिनेता, फिल्म प्रस्तोता अनि मोडल। उनको व्यक्तित्वको विषयमा भन्दा सोझो देखावटी मन नपराउने आफ्नै सिद्धान्तमा बाँच्ने मेहनती अभिनेता सौगात मल्ल नाम सुन्न साथ याद आउँछ एक विद्रोही पात्र, कहिले दमदार खलनायक, कहिले अत्यन्तै संवेदनशील सामान्य मान्छे। कागबेनी, लुट, लप्पन छप्पन दुई, फाटेको जुत्ता, भाइरल गोर्खे, धमिलो पहाड, यी चलचित्रहरूमा यस्तै भूमिकाहरूमा देखा पर्छन्।

सौगात मल्लको जन्म र हुर्काई एक सामान्य परिवारमा भएको थियो। 9 जुन 1976 नौपलासी नेपालमा। हाल उनी काठमाडौँमा बस्दै आएका छन्। उनको परिवारमा एकजना दाजु, दिदी र आमा बुबा हुनुहुन्छ। उनी परिवारका कान्छा छोरा हुन्। 9-10 वर्षको उमेरदेखि नै कलाकार बन्ने इच्छा थियो। भारत नेपालको सीमा क्षेत्रमा रहँदै आएका हुनाले भारतीय सिनेमा प्रति पनि उनको विशेष लगाव रहेको छ। आरोहण गुरुकुलबाट आफ्नो शिक्षा आर्जन गरे र पछि अभिनय स्कुलबाट तालिम लिए। गुरुकुलमा रहँदा उनले वरिष्ठ रङ्गकर्मी सुनिल पोखरेलको मार्गदर्शन पाएका थिए। गुरुकुलमा धेरै चर्चित नाटकहरूमा अभिनय गरे, जसले उनलाई एक बहुप्रतिभाशाली अभिनेताका रूपमा स्थापित गर्यो। अग्निको कथा, ओडिपस र रेक्स, ड्रीम्स अफ पीच ब्लॉसम साथै अन्य नाटकहरू उनले गुरुकुल अथवा स्कुलदेखि नै खेल्न सुरु गरेका थिए। थिएटरमा झन्डै 10-12 वर्ष कडा परिश्रम पछि मात्र उनी पूर्ण रूपमा चलचित्रमा आएका हुन्। आफ्नो कर्म क्षेत्रमा पैसालाई भन्दा बढी अभिनयकारितामा विविधता मन पराउने, पात्रको चयन गर्दा चर्चित हुनको निम्ति मात्र नभएर समाजमा, करियरमा र चलचित्रका यस्ता पात्रहरू पनि हुन्छन् भने केही अलग किसिमका पात्रहरूको चयन गर्छन्। त्यसैले उनका केही चलचित्रहरू हिट नरहे तापनि उनको अभिनयकारिताको सबैले प्रशंसा गरेका छन् र प्रशंसनीय पनि छन्। उनका प्रसिद्ध चलचित्रहरू लुट 2012, कागबेनी 2008, कबड्डी 2015, मुखौटा 2014, दस ढुङ्गा, के यो माया हो, हाइवे, फाटेको जुत्ता, लप्पन छप्पन 2, मन्त्र, जय भोले, भाइ

मल गोर्खे धमिलो पहाड लगायत अरू थुप्रै छन्। सौगात मल्ल आफ्नो शारीरिक स्वास्थ्य प्रति धेरै सजग रहन्छन्। 14 वर्षको उमेरदेखि नै बडी बिल्डिङ प्रतियोगिताहरूमा भाग लिँदै आएका हुन्। 1990 उनी मिस्टर लुम्बिनी प्रतियोगिता जितेर चौथो मिस्टर लुम्बिनी बन्न सफल पनि भएका हुन्। अभिनय क्षेत्रमा आफ्नो गहिरो लगाउको कारणले उनी फिल्म जगतमा पाइला टेके। शुरुवाती दिनहरूमा साना भूमिका गर्दै धेरै संघर्ष गरिरहे र आफ्नो पहिचान बनाए। यस अवधि उनले हिन्दी सिने जगतका चर्चित कलाकारहरू अमिताभ बच्चन, सनी देवल, शाहरुख खान, धर्मेन्द्र आदि वा 100 जना भन्दा पनि बढी अभिनेताहरूको मिमिक्री पनि गरे। सौगात मल्लले नेपाली चलचित्र क्षेत्रमा चलचित्र कागबेनी 2008 अभिनय डेब्यू गरेका मान्छन्। यस अघिका थुप्रै चलचित्रहरूमा केही साना साना भूमिकामा देखा परे तापनि सार्थक रूपमा यस चलचित्रलाई आफ्नो पहिलो अभिनीत चलचित्र हो भन्छन् उनी। तर चलचित्र लुटले उनको करियरमा एउटा ऐतिहासिक मोड ल्यायो। हाकुकाले एउटा यस्तो पात्र जसले नेपाली सिनेमा खलनायकको परिभाषा नै बदलिदियो। एक कठोर, चतुर, डरलाग्दो तर भित्रबाट मानवीय संवेदना बोकेको व्यक्ति वा पात्रको रूपमा लुटको हाकु कालेले सौगात मल्ललाई नेपाली सिनेमाको अविस्मरणीय पात्र बनायो। यो चलचित्र आएपछि केही दिनमै सौगात मल्लको नाम हरायो र सबैतिर हाकुकाले मात्र गुन्जियो। मानिसहरूले उनको संवाद बल होइन पासा बुद्धि लगा र खत्तम बनायो पासालाई आफ्नो दैनिक बोलीचालीमा प्रयोग पनि गर्न थालेका थिए।

0: Papa et toi, Playboys, is this what I bombed you? What is the girlfriend?
1: To be honest, you know, tapai mero pahilo love nahuna sakye pani antim and final love tapai nai ho.
2: एउटा सामान्य देखिने र थिएटरबाट आएका कलाकारले हलहरूमा सुनामी ल्याउला भनेर कसैले सोचेका थिएनन्। लुटपछि सौगात मल्ल र दयाहाङ राईको जोडी कबड्डी कबड्डी र पछि लुट दुईमा देखियो। बक्स अफिसमा फेरि उस्तै हलचल भयो। लुट दुईको शुरूवाती क्षणको बेला कतिपय सिनेमा हलहरूमा ढोका र सिसाहरू फुटेको समाचार आएका थिए। उनको वनकाजीको भूमिकाले पनि दर्शक माझ एउटा छुट्टै किसिमको भावनात्मक साइनो गाँस्यो दर्शकहरूसित। साल 2025 आएको उनको धमिलो पहाड चलचित्र पनि खुबै चर्चामा आएको छ। यसमा पनि उनले एक छुट्टै किसिमको पात्रको रूपमा देखा परेका छन्। एक साधारण मानिसले भोगेका दुःख कष्ट र भोगाईलाई समावेश गरिएको चलचित्र रहेको छ धमिलो पहाड। सौगात मल्लले अहिलेसम्म थुप्रै अवार्डहरू वा पुरस्कारहरू जित्न पनि सफल बनेका छन्। कामना फिल्म पुरस्कार, मुख्य भूमिका उत्कृष्ट अभिनेता अवार्ड फनको चलचित्रको निम्ति, राष्ट्रिय पुरस्कार लुटको निम्ति, डी सिने अवार्ड, फ्यान अवार्ड, एनएफडीसी नेफ्टा जस्ता पुरस्कारहरूको निम्ति मनोनित पनि भइसकेका छन्। आदरणीय श्रोता मित्रहरू, आजको यस कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका एक सशक्त र यथार्थवादी कलाकार अभिनेता सौगात मल्लको अभिनय यात्रा र व्यक्तित्व बारे चर्चा गर्यौं। उनका पात्रहरूले समाज

देशका विविध आयाम र आम नागरिकका भावना पर्दामा जीवन्त रूपमा प्रस्तुत गरेका छन्। त आजको कार्यक्रम रङ बिरङको संसारलाई यही समेट्ने आज्ञा चाहन्छु। पुनः अर्को अङ्कमा भेट हुने अपेक्षा सहित अहिलेलाई नमस्ते। श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट, र अबको क्रममा लोक प्रस्तुति सुनाइरहेछौ वीरेन राईको स्वरमा।

0: के तपाईको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: समय अहिले ठिक बिहानको 8:45 भइरहेछ। श्रोता, हामी बोलिरहेछौ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 मेगाहर्जको तरङ्गमा। र अब प्रस्तुत छ कार्यक्रम योजना, जसमा आज खेलो इन्डिया खेलकुद विकासको निम्ति राष्ट्रिय कार्यक्रमहरू बारे केही जानकारी यहाँहरूलाई गराउनेछौँ।

कार्यक्रम योजनामा अब श्रोताहरूलाई जानकारी गराइरहेछौँ, खेलो इन्डिया खेलकुद विकासका लागि राष्ट्रिय कार्यक्रम भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालयद्वारा सुरु गरिएको एक प्रमुख र दूरगामी योजना हो। यसको मुख्य उद्देश्य भारतमा बुनियादी स्तरबाटै खेलकुद र संस्कृतिलाई बिउझाउनु र देशलाई खेलकुदको क्षेत्रमा एक शक्तिशाली राष्ट्रको

स्थापित गर्नुरहेको छ। यसका मुख्य उद्देश्यहरू सामूहिक सहभागिता, युवा र आम नागरिकमाझ स्वास्थ्य र तन्दुरुस्तीका लागि खेलकुदलाई जीवनशैलीको रूपमा प्रवर्धन गर्ने, उत्कृष्टताको प्रवर्धन, देशभरि लुकेका युवा प्रतिभाहरूलाई पहिचान गरी ओलम्पिक जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा पदक जित्नका लागि तयार पार्नु। खेलकुदको चौतर्फी विकासका लागि यस योजनालाई 12 भागमा विभाजन गरिएको छ। खेल मैदानको विकास, सामुदायिक प्रशिक्षण विकास, राज्य स्तर खेलो इन्डिया केन्द्रहरू, वार्षिक खेलकुद प्रतियोगिताहरू, प्रतिभा पहिचान र विकास, खेलकुद पूर्वाधारको निर्माण र स्तरोन्नति, खेलकुद एकाडेमीहरूलाई सहयोग, विद्यालय जाने बालबालिकाहरूको शारीरिक तन्दुरुस्ती, महिलाहरूका लागि खेलकुद, अपाङ्गता भएका व्यक्तिहरूका लागि खेलकुद, शान्ति र विकासका लागि खेलकुद, ग्रामीण र परम्परागत खेलहरूको प्रवर्धन। खेलाडीहरूलाई प्रतिस्पर्धाको राम्रो मञ्च दिनका लागि यस कार्यक्रम अन्तर्गत वार्षिक रूपमा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजन गरिन्छ। खेलो इन्डिया युथ गेम्स अथवा केआइवाइजी विद्यालय र कलेजका विद्यार्थीहरूका लागि 17 मुनि र 21 मुनिको वर्ग, खेलो इन्डिया युनिभर्सिटी गेम्स केआइयुजी विश्वविद्यालयमा अध्ययनरत र उत्कृष्ट खेलहरूका निम्ति खेलो इन्डिया विन्टर गेम्स हिउँमा खेलिने खेलहरू जस्तै स्किङ, आइस हकीका लागि जुन मुख्य गरी लद्दाख र जम्मू कश्मीरमा आयोजना हुन्छ, खेलो इन्डिया प्यारा गेम्स अपाङ्गता भएका प्यारा खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि समर्पित प्रतियोगिता। यस कार्यक्रमको सबैभन्दा ठूलो विशेषता भनेको खेलाडीहरूलाई दिइने आर्थिक सहयोग हो। प्रतिभा सहयोग उच्च स्तरीय समितिद्वारा छानिएका प्रत्येक प्रतिभाशाली खेलाडीहरूलाई उनको प्रशिक्षण, खेलकुद सामग्री, चोटपटक व्यवस्थापन र पटक अथवा चोटपटक खर्चका निम्ति प्रतिवर्ष 5,00,000 रुपियाँ लगातार 8 वर्षसम्म वित्तीय सहायता प्रदान गरिन्छ।

माफ गर्नु होला श्रोता, यहाँहरूले अघिल्लो चरणमा सुन्नुभयो किनारा चलचित्रबाट रहेको गीतलाई लता मङ्गेशकरको अनि भूपिन्दरको आवाजमा। र अबको क्रममा यहाँहरूलाई यो अर्को गीत सुनाइरहेछु, किशोर कुमारको आवाजमा खामोशी चलचित्रबाट।

0: हेलो
1: राजेश जी, मैं पुलिस थाने से बोल रहा हूँ।
0: फिर से
2: आप डिजिटल अरेस्ट में हो, दूसरे कमरे में जाइए अकेले। आपके पार्सल में ड्रग्स मिले हैं, लंबे जाएंगे।
3: 10 लाख दीजिए, बच जाएंगे।
0: सर इतने कहाँ से?
3: एक लिंक भेजा है, अभी प्रोसेसिंग के लिए
2: 2 लाख भेजिए, बाकी बाद में।
0: 2 लाख
4: क्या हुआ पापा?
0: बेटा ये कह रहे हैं कि मेरे पार्सल में से ड्रग्स मिले हैं।
2: अरे
0: काट दिया।
4: पैनिक मत कीजिए पापा, डिजिटल अरेस्ट जैसा कुछ नहीं होता है, ये सब फ्रॉड है।
0: फ्रॉड?
4: पुलिस, बैंक, RBI इत्यादि के नाम से आने वाले साइबर अपराधियों के फोन या वीडियो कॉल से सावधान रहें, उन्हें कोई पैसे ना भेजें और तुरंत पुलिस में रिपोर्ट करें। अगर समझदारी नहीं दिखाओगे
0: तो पैसे गवाओगे।
5: RBI कहता है,
6: जानकार बनिए, सतर्क रहिए।
7: सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रलाई। अब सुनिरहेछ श्रोता आकाशवाणीको समाचार।
8: यो आकाशवाणी हो, मुख्य समाचार सपन सुब्बाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज सेसेल्सका राष्ट्रपति प्याट्रिक हर्म्योनसँग वार्ता गर्नुहुनेछ। दुई नेताले द्विपक्षीय सहयोगको व्यापक समीक्षा र पारस्परिक हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमाथि छलफल गर्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणीमा मन की बात कार्यक्रममा देश र विदेशका मानिसहरूसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 135 प्रकरण हुनेछ। यो कार्यक्रम आकाशवाणी अनि दूरदर्शनका सबै नेटवर्कहरू साथै AIR न्यूज वेबसाइट र न्यूज अन AIR मोबाइल एपमा प्रसारण गरिनेछ। गुजरातको 3 दिने भ्रमणमा रहनुभएका केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले आज साँझ गान्धीनगरमा प्रधानमन्त्री परिवार हेरचाह ट्र्याक पाइलट परियोजनाको आधिकारिक सुरुवात गर्नुहुनेछ। यो नयाँ पहल परिवारहरूको लागि स्वास्थ्य सेवा ट्र्याकिङ र कल्याणकारी पहुँचमा सुधार गर्ने उद्देश्यले सुरु गरिएको हो। अमेरिकाले धेरै इरानी ठेकानाहरूमा आक्रमण गरेको छ, यसले दुई पक्षबीचको युद्धविराम सम्झौताको बारेमा अनिश्चितता सृजना गरेको छ। केन्द्रीय पर्यावरण वन अनि जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले सरिस्का बाघ अभ्यारण्यमा बाघहरूको पुनर्स्थापनाको 18 वर्ष पूरा भएकोमा देशवासीहरू अनि प्रकृति प्रेमीहरूलाई बधाई दिनुभएको छ। सोसियल मिडिया पोस्टमा यादवले भन्नुभयो, सरिस्कामा कुनै समय बाघ पूर्ण रूपमा विलुप्त भइसकेको थियो, तर त्यहाँ अहिले 53 बाघहरूको निवास छ। मौसम विभागले असम, मेघालय, पश्चिम बंगाल, तराई क्षेत्रहरू अनि सिक्किममा आज तीव्र वर्षा तथा केही स्थानहरूमा मुसलधारे वर्षा हुने चेतावनी जारी गरेको छ। अनि फिफा फुटबल विश्वकपमा इङ्ल्यान्डले आज बिहान पानामालाई 2-0 पराजित गरेको छ। यसै ग्रुपको एक अन्य म्याचमा क्रोएसियाले घानालाई 2-1 पराजित गरेको छ। आकाशवाणीबाट मुख्य समाचार अहिलेलाई पूरा भयो।

0: आशा भोसलेको आवाजलाई सुन्नुभयो भर्खरै यस गीतमा इजाजत चलचित्रबाट।
1: मैंने

अहिले श्रोताहरूले सुन्नुभयो आनन्द चलचित्रबाट मुकेशको आवाजलाई। सङ्गीत रहेको थियो सलिल चौधरीको अनि शब्द थियो

0: अझ बलियो बनाउने आवश्यकतामाथि जोड दिनुभएको छ। खरसाङ नगरपालिका प्रशासकद्वारा खरसाङ बजारको हाट बजार क्षेत्रका 123 पसलहरूलाई 15 दिनभित्र आफ्नो पसल खाली गर्न सूचना जारी गर्ने प्रक्रिया गरेको छ। यस पहल अन्तर्गत हिज धेरै पसलहरूलाई निष्कासन सूचना दिइएको छ। जानकारी अनुसार भूमि तथा भूमि सुधार विभाग भूमि सुधार शाखा कोलकाताले गत 19 जुलाई 2025 दीर्घकालीन सम्झौता अन्तर्गत खरसाङ मौजामा रहेको 0.6952 एकड जमिन खरसाङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो। प्राधिकरणको अनुमति बिना र कुनै पनि कानूनी अधिकार बिना यस सरकारी जमिनमा अनाधिकृत कब्जा र हस्तक्षेप गरिएको भन्दै सूचना प्राप्त भएको 15 दिनभित्र पसलहरूलाई सामानसहित आफ्नो पसल खाली गर्न भनिएको छ। खरसाङको लङभ्यू चियाबारीको विभिन्न समस्याहरूबारे हिज खरसाङको रेलवे स्टेशन परिसरमा हस्ताक्षर अभियान आयोजना गरियो। खरसाङ क्षेत्रका युवाहरूको आयोजनामा सम्पन्न हस्ताक्षर अभियान कार्यक्रममा खरसाङ क्षेत्रका विभिन्न युवाहरूका संघ संस्थाहरू र एनजिओहरूले सहभागिता जनाएका थिए। यस हस्ताक्षर अभियान कार्यक्रममा विभिन्न युवाहरूले हस्ताक्षर अभियान चलाउनको साथै वक्तव्य पनि राखेका थिए। पश्चिम बंगालमा मनसुनको प्रभाव लगातार बढ़िरहेको छ। मौसम विभागका अनुसार बंगालको खाड़ीमा विकसित चक्रवाती परिसञ्चरण अनि सक्रिय मनसुनी अक्षरेखाको कारण आगामी 24 देखि 36 घण्टासम्म मौसम प्रतिकूल रहने संकेत छ। विभागले उत्तर बंगालका अलिपुरद्वार कोचबिहार तथा जलपाइगढी जिल्लामा अत्याधिक भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। यहाँका पहाडी क्षेत्रहरू क्रमैले दार्जिलिङ र कालेबुङमा लगातार पानी पर्ने हुनाले पहिरो र अचानक बाढी आउने आशंका व्यक्त गरिएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार अहिलेलाई पूरा भयो।
1: हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अबको क्रममा प्रस्तुत छ कार्यक्रम मनका कुरा।

0: कलाकार सर्जा श्रष्टकहरूका मनभित्रका मनका कुरा बुझ्ने कार्यक्रम मनका कुरा। आदरणीय श्रोता, आज हामी एकजना यस्ता प्रतिभासित यहाँ छौँ। विभिन्न कार्यक्रमहरूमा उहाँलाई हामी कहिले उद्घोषण गर्दै गरेको देख्छौँ, कहिले गायन प्रस्तुतिहरू गर्दै गरेको देख्छौँ। पेसाले दार्जिलिङ सरकारी महाविद्यालयमा अङ्ग्रेजी विभागमा उहाँ शिक्षण गर्नुहुन्छ अनि गायन क्षेत्रमा आफ्नो नाम उहाँले सुरक्षित गरिसक्नु भएको छ। म अति आदरपूर्वक उहाँको नाम लिन चाहन्छु, अनुपमा प्रधान।
1: नमस्कार।
0: यो कार्यक्रम मनका कुरा हो। मनका कुरा, तपाईँले आफ्नो मनको कुराहरू खोलेर भन्न सक्नुहुन्छ। अब यसो सुरु गरौँ तपाईँको जन्मभूमिबाट। सिङ्गुली चियाबारी मिरिक यहाँको जन्मस्थान भनेर हामीलाई थाहा भयो। सिङ्गुलीले के दियो गायनमा अनुपमा प्रधानलाई?
1: विशेष त भन्नु पर्दाखेरि एउटा कलाकारलाई चाहिएको माया र प्रेरणा हो। मैले सिङ्गुलीमा आफ्नो घरबाट नै साङ्गीतिक माहौलमा हुर्कने अवसर पाएँ र आमा बाबाले जुन चाहिँ प्रेरणा दिएर सङ्गीतमा अघि बढाउनु भयो, त्यसै हिसाबले सिङ्गुलीका जति पनि मेरा आफन्तहरू हुनुहुन्छ उहाँहरू सबैले नै मलाई हौसला दिएर प्रेरणा दिएर मलाई मन पराइदिनु भएर अघि बढाइदिनु भयो अनि अहिलेसम्म पनि त्यो त्यतिकै नै छ त्यो साथ।
0: हामीलाई थाहा भएअनुसार हाम्री लोकगायिका राधिका प्रधान तपाईँकी
1: होइन,
0: त्यसरी नै तपाईँलाई जहिले पनि कार्यक्रमहरूमा हौसला दिँदै गरेका तपाईँका पिताजी देवीलाई पनि हामीले देखिरहेको
1: छ।
0: एउटा गीत छ नि यहाँको, किन किन आज मन मेरो सुस्त सुस्त हराए जस्तो, यो गीतको बारेमा अलिकति हामीलाई भनिदिनु पर्यो। यो गीत कसरी फेला पर्यो तपाईँ?
1: यो गीत चाहिँ हामीले अहिले सुरु गर्दै गरेका भन्दा पनि प्रायः प्रायः लगभग यो एल्बमको काम सकिसकेको, र यो एल्बम चाहिँ मेरो एकल भन्दा पनि युगल एल्बम पर्यो। यो चाहिँ मेरो श्रीमान श्री पूजन लोहागनसँगको युगल एल्बम पर्यो र यसबाट हामीले यस एल्बमको काम अघि बढाउँदै गत महिना फरवरी भ्यालेन्टाइन्स डेको अवसर पारेर दुईवटा अडियो ट्र्याक अनि एउटा म्युजिक भिडियो हामीले सार्वजनिक गरेका थियौँ श्रोता समक्ष। र किन किन गीत चाहिँ मेरो श्रीमान आफैले लेख्नु भएको हो र यस गीतको बारेमा भन्नुपर्दा, यस गीत

0: को शब्दमा जुन चाहिँ भाव व्यक्त गरिएको छ त्यो विशेष गरी मेरो चरित्रलाई मेरो मनलाई र मेरो मानसिकतालाई नै उहाँले दर्शाउनु भएको छ जस्तो प्रकारको मेरो सोचाइ छ जस्तो प्रकारको एउटा डिलेमा हुन्छ एउटा नारीको मनमा विवाह पूर्व जुन चाहिँ थियो मेरो मनमा त्यस भावनालाई उहाँले दर्शाउनु भएको छ अनि त्यसै हिसाबले यसलाई सङ्गीत पनि दिनुभएको छ र अहिले यो सार्वजनिक भइसकेको छ रिभर्ब नेसनमा युट्युबमा हामीले यो गीत हालिसकेका छौँ र यसको सङ्गीत संयोजना हाम्रो काठमाडौँमा रहनुहुने चन्द सिंह दाजुले गर्नुभएको छ र यही नै छ किन गीतको
1: एउटा
0: हजुर हजुर अवश्य नै

0: यहाँले शास्त्रीय सङ्गीतमा पनि सिनियर डिप्लोमा गर्नुभएको छ
1: हजुर हजुर
0: हामी यो कुरा कलाकारहरूलाई विशेष गरेर गायन कलाकारहरूलाई यो प्रश्न गर्ने गर्छौँ कि कतिको जरुरी छ शास्त्रीय सङ्गीत सिक्नलाई भनेर तपाईँले त सिकिसक्नुभयो सिनियर डिप्लोमा यसको आवश्यकता कतिको महसुस गर्नुहुन्छ धेरै कलाकारहरू यस्ता छन् जसले शास्त्रीय सङ्गीत नसिकिकन
1: होइन अब शास्त्रीय सङ्गीत सिक्नु चाहिँ एउटा गायक गायिकामा हुनुपर्ने एउटा सङ्गीतको आधार हो र शास्त्रीय सङ्गीत सिकेमा कतिवटा फाइदाहरू कलाकारले महसुस गर्न सक्छन् त्यो उहाँले आफै नै पनि सिकिसके पश्चात महसुस गर्दै जाने कुरा हो र म के भन्न चाहन्छु भने शास्त्रीय गायन सिकेको कलाकारमा एउटा त्यो ड्युरेबिलिटी जुन चाहिँ एउटा ड्युरेसन त्यो काम गर्ने क्षमता सक्षमता त्यो अझै बढ्दै प्रगाढ हुँदै जान्छ ऊ गाउन त सबैले नै अब अहिलेको जुन चाहिँ वर्तमान समय छ त्यस समयमा त प्रायः सबैले नै एउटा गड गिफ्ट भन्ने गर्छन् सङ्गीतलाई होइन त्यसै आधारलाई नै निरन्तरता दिने गर्छन् तर त्यतिमा मात्र सीमित नभएर शास्त्रीय सङ्गीतको प्रशिक्षण लिएमा अझै त्यसलाई प्रगाढ रूपले अघि बढाउन सकिने र अझ लामो समय लामो अवधिको लागि पनि त्यसलाई दिगो राख्न सक्ने क्षमता बढ्छ भन्ने मलाई लाग्छ
0: यहाँको अर्को एउटा गीत छ नि सखी आयो रे
1: भन्ने
0: नवरङ्ग तरङ्ग हर अङ्गको भन्दै यहाँले गाउनुभयो जुन चाहिँ नर्देन रुम्बाका शब्द अनि टाँसी वाङचुकका सङ्गीतमा
1: हजुर एउटा ऐतिहासिक कथा नै लुकेको छ यस गीतमा यो कुरा 2011 सालको जति बेला मेरो एकल एल्बम दक्षिणाको तयारीमा हामी लागि परेका थियौँ म अनि मेरो परिवार साथै दाजु जीवन प्रकाश प्रधान है यो मेरो एल्बम जुन चाहिँ पहिलो एल्बम दक्षिणा थियो त्यो रिदम म्युजिक दार्जिलिङको प्रस्तुतिमा सोलो एउटा प्रस्तुतिमा म तयार गरिएको निर्माण गरिएको एल्बम थियो त्यसमा मेरो लगानीहरू केही पनि परेको थिएन त्यो एउटा स्टुडियो प्रडक्सन थियो र त्यस बेला हाम्रा दार्जिलिङका जति पनि वरिष्ठ सङ्गीतकार शब्दकारहरू हुनुहुन्थ्यो उहाँहरू सबैले नै मलाई माया स्वरूप प्रेरणा स्वरूप आफ्ना गीतहरू दिनुभएको थियो त्यस एल्बममा भागीदार बनाउनको लागि र त्यसै प्रसङ्गमा यो सखी आयो रे भन्ने गीत चाहिँ एउटा पहिला रेकर्ड नभएको हुँदाखेरि त्यसलाई पनि हामीले एउटा बचाउने ध्येयले एल्बममा संलग्न गर्ने भयौँ साथै यस गीतको निम्ति सक्षम गायिका जसले अब अलिकति शास्त्रीय गायन पनि गर्ने साथै अलिकति कमर्सियल पनि गायन गर्ने त्यस्तो प्रकारको ब्लेन्डेड सिङ्गर नयाँ सिङ्गर खोज्ने हुँदाखेरि चाहिँ अब त्यही हिसाबले अब यो गीत अहिलेसम्म सायद साह्रो भएर होला शास्त्रीय सङ्गीतमा आधारित भएर होला कसैले पनि गरेन र तिमीले यो गर्नु यो तिम्रो लागि एउटा छुट्टै एउटा उपलब्धि हुनेछ भन्ने कुराहरू भए होइन तर अब मैले मेरो सङ्गीतको कालमा भनौँ मेरो जीवनकालमा श्रद्धेय सर नर्देन रुम्बालाई मैले कहिले पनि देख्न पाइनँ तर मेरो यो अहोभाग्य हो कि मैले उहाँ बितेर जानुभए तापनि उहाँको गीत गाउने एउटा सौभाग्य प्राप्त भयो मलाई र सुन्नमा आयो यो गीत 40 वर्ष पुरानो गीत रहेछ अनि त्यस्ता यसलाई मृगतृष्णा नाटकमा पनि यसलाई हालिएको थिएछ अनि त्यस बेला हाम्रा श्रद्धेय शब्दकार श्री नर्देन रुम्बाले शब्द भर्नु भइसकेपछि त्यो अधुरो हुँदाखेरि यसको दुईवटा अन्तरा जुन छ त्यो अहिलेको हाम्रो एकदमै लब्ध प्रतिष्ठित गीतकार पुरन गिरीज्यूले दिनुभएको छ त्यसो हुँदाखेरि यस गीतमा दुईजना शब्दकारहरू सम्मिलित छन् अनि त्यसै गरी नै सङ्गीतकारमा हाम्रा वयोवृद्ध श्री टासी वाङचुक सर उहाँ रहनु भएको छ र यो मेरो लागि एउटा म एउटा ठुलो उपलब्धिको रूपमा लिन्छु कि मैले यति पुरानो गीत अनि यति वरिष्ठ शब्दकार अनि सङ्गीतकारको गीत मैले मेरो भागमा पाउन सकेँ र म गर्व गर्छु कि म यो गीतसँग जुड्न पुगेँ जोडिएकी छु भनेर शीर्षक

0: यहाँले 2006 सालमा सरश्री प्रतियोगितामा सर्वश्रेष्ठ पप गायिकाको रूपमा पुरस्कृत भइसक्नु भएको, त्यसपछि अझै उता हेऱ्यौँ भनेदेखि हामी 2000 सालतिर त्यति बेलाको नेपाल टेलिभिजनको रियालिटी सो तिम्रो सुर मेरो गीतमा यहाँ पूर्वाञ्चल विजेता रहिसक्नु भएको, यसरी अब तपाईँ विभिन्न मञ्चहरूमा आफ्नो प्रस्तुति दिइरहनुहुन्छ, भारतीय मञ्चहरूमा अनि नेपालमा पनि गएर आफ्ना प्रस्तुतिहरू दिनुभयो, दार्जिलिङमा विशेष गरेर युवा कलाकारहरू कहाँ छन् खुलेर भनिदिनु?
1: हजुर, त्यो मख हुने आफैमा त्यो गचक्क भएर या कुनै त्यो अहम भावना आएर कलाकार अघि बढ्ने भन्ने त्यो चाहिँ मलाई सत्य हो जस्तो लागेन। किनभने म दार्जिलिङ सहरमा दार्जिलिङमै नहुर्किए नजन्मिए तापनि बितेका 10 वर्ष मैले दार्जिलिङसँग दार्जिलिङको साङ्गीतिक माहौलमा हुर्कने र त्यही माहौलमा बढ्ने अनि अघि बढ्ने अवसर पाइरहेकी छु अनि म दार्जिलिङमा नै बस्ने गर्छु कामले गर्दाखेरि पनि। र समस्या कहाँनिर छ भन्दाखेरि चाहिँ अब अलिकति मतलब प्रपर मार्केटिङको यहाँनिर हाम्रो दार्जिलिङमा त्यो सङ्गीत जगतमा त्यो एउटा सहयोग छैन, मार्केटिङ एजेन्सीहरू छैन, व्यवस्थापन राम्रो छैन है। अनि एउटा कलाकारले धेरैवटा आकाङ्क्षा धेरैवटा सपना इच्छाहरू बोकेर दुःख सुख एल्बम निर्माण गर्छन्, श्रोता समक्ष पुर्याउन सक्छन्, खोज्छन्, तर पनि कति हदसम्म सक्षम हुन्छन् त्यो कलाकारलाई नै थाहा हुन्छ। अनि परिस्थिति कस्तो छ भन्दाखेरि झोलाभित्र सिडी बोकेर घर घरमा गएर आफ्नो सिडी सुनाउने दिने बेच्नुपर्ने त्यस्तो बाध्यता पनि छ। साथसाथै अहिले यो जुन चाहिँ पाइरेसीको विकृति आएको छ यो साङ्गीतिक बजारमा है, त्यसले पनि कलाकारहरू धेरै नै हताश भएर जान्छन्। अनि त्यसो हुँदा के हुन्छ भने एउटा एल्बम त दुःख सुख निकाल्छन् तर त्यसलाई निरन्तरता दिन सक्दैनन्। किनभने अब अर्थ इकोनोमी जुन चाहिँ छ फाइनेन्सियल स्टेटस हाम्रो कलाकारहरूको त्यो अत्यन्तै शोचनीय छ। म त्यो क्षेत्रमा म त्यो भिडमा त्यो हताश हुने भिडमा परिनँ किनकि मैले सङ्गीत गरेर खानु परेन। सङ्गीत मेरो एउटा आइडेन्टिटी मेरो एउटा पहिचान भएर रह्यो, मेरो परिचय मेरो नाम भएर रह्यो। तर मैले अब सङ्गीत सँगसँगै मेरो काम जसले मलाई घाँस बाँस र कपासको व्यवस्था गरिदिएको छ त्यसो हुँदाखेरि म अलिकति सुरक्षित छु, त्यसैले गर्दाखेरि निरन्तरता पनि दिन सकिरहेकी छु।
0: तर अब सबैको भाग्य त्यस्तो
1: छ, हजुर सबैको भाग्य त्यस्तो हुँदैन। त्यसै कारण म के एउटा मेरो विचार मनको कुरा भन्न चाहन्छु भने प्रत्येक कलाकारले नै आफ्नो एउटा व्यवस्थित एउटा काम भनौँ है एउटा त्यो गर्न सके त्यो खोज्न सके त्यतिको सक्षम आफूलाई बनाउन सके सायद सङ्गीत पनि फस्टाउने थियो जस्तो लाग्छ।
0: एउटा निकै चलेको यहाँको गीतको कुरा गरौँ, छातीमा हुरी चलेको यो टहक एल्बममा यहाँ समावेश गरिसक्नु भएको छ, दुर्गाबहादुर सुवेदी ज्यूको शब्दहरू होइन अनि जीवन अधिकारीका सङ्गीत छ त्यसमा। यो गीत मैले सुरुमै भने निकै चलेको गीत अनि हामी पनि निकै यो गीत मन पराउने गर्छौँ, यो गीतको बारेमा पनि अलिकति भनिदिनुहोस्।
1: यो गीतको बारेमा भन्नु पर्दाखेरि यो धेरै पहिले नै रेकर्ड भइसकेको गीत हो। जतिखेर मैले मेरो रेकर्डिङ यात्रा एल्बम सम्बन्धी स्टुडियोमा मेरो गायन यात्रा भर्खरै मात्र सुरु भएको थियो, यो कुरा 2009-10 सालको मात्रै हुनुपर्छ, त्यतिखेर म त्यति परिपक्व गायिकामा गनिन्थिनँ, भर्खर मात्रै सुरुवात हुँदै थियो मेरो स्टुडियो रेकर्डिङको। त्यस समय यो गीत विशेष गरी चाहिँ हाम्रा श्रद्धेय सर श्री जीवन अधिकारीले लोचन भट्टराई नेपालका एकजना ख्यातिप्राप्त गायिका लोचन भट्टराईलाई सोचेर बनाउनु भएको थिएछ, तर भाग्यवश त्यो गीत मेरो भागमा पर्न गयो। त्यो कसरी भन्दाखेरि उहाँले सायद उहाँको स्वास्थ्य विषयले गर्दाखेरि उहाँले त्यो गीत गाउन सक्नु भएन रहेछ रेकर्डिङको समयमा। त्यसो हुँदाखेरि हाम्रो जीवन अधिकारी सरले यतै आएर यतैको नयाँ एउटा कोही कलाकार छ भने दिउँला भनेर सोच्नु भएछ। त्यसो हुँदाखेरि उहाँले मलाई त्यो मौका दिनुभयो अनि सिलिगुडीमा गएर यसको ट्र्याकहरू सबै म्युजिक ट्र्याक काठमाडौँमा नै तयारी गराएको थियो। सिलिगुडीको जेएनएस स्टुडियोमा मैले रेकर्डिङ गरेँ। त्यस पश्चात मलाई पनि लाग्छ यो गीत अत्यन्तै प्रभाव

0: कोबाट चाहिँ साह्रै प्रभावित हुनुहुन्छ सङ्गीतको क्षेत्रमा?
1: प्रभावकै हिसाबले भन्नुपर्दा त मेरो आमा नै हुनुहुन्छ मेरो इन्सपिरेसनल सोर्स चाहिँ है. तर अब कस्तो हुन्छ भन्दाखेरि अब आमा लोक गायिका पढ्नुभयो अनि मैले मेरो गायन यात्रा पनि लोकगीतबाट नै सुरु गरेको. तर जस्तो प्रकारले मलाई मेरो आमा बाबा दुवैले नै जस्तो प्रकारले शास्त्रीय गायनको क्षेत्रमा एउटा प्रशिक्षणको व्यवस्था गरिदिनु भयो अनि त्यस्तै प्रकारले जस्तो प्रकारको प्रतियोगिताहरूमा मलाई दोहोऱ्याएर लानुभयो. त्यसो हुँदाखेरि मेरो झुकाउ लोकगीतमा मात्रै सीमित नभएर आधुनिक गीत, शास्त्रीय सङ्गीत, कन्टेम्पोरेरी जस्तो प्रकारको सङ्गीतहरू आउँछन्, जस्तो मोडर्न भयो, यो पपहरू भयो, सबै प्रायः सबै प्रकारको सङ्गीतमा नै मैले अब अलिकति आफूले आफूलाई एक्सपेरिमेन्ट गर्ने अवसर पाएँ. विशेष त भन्नुपर्दाखेरि आमा नै हुनुहुन्छ सोर्स, आमा बाबा नै हुनुहुन्छ. त्यसपछि मेरा आफन्तहरूमा मलाई यहाँसम्म डोर्याउनु हुने मेरा श्रद्धेय आदरणीय दाजु जीवन प्रकाश प्रधान हुनुहुन्छ है. त्यस पश्चात अहिले आएर मेरो जीवन साथी, मेरो मनको साथी, मेरो श्रीमान भुजन लोहागन, उहाँ खुबै आफै पनि खुबै राम्रो गायक अनि सङ्गीतकार हुनुहुन्छ. उहाँले पनि मलाई अहिलेसम्म प्रेरणा दिइ नै राख्नु भएको छ. त्यसै गरी प्रेरणामय परिवार आफन्तजन पाएकोमा खुसी हुँदै हजुर अघि बढिरहेकी छु.
0: यहाँले स्वरश्री प्रतियोगितामा सर्वश्रेष्ठ पप गायिकाको पुरस्कार पाइसक्नु भयो. पप सङ्गीतको कुरा गरौँ अघि.
1: हजुर, धेर थोर त मलाई नेपाली पप गीतको मलाई त्यस्तो धेर ज्ञान त छैन है. तर हामी पप भन्ने बित्तिकै के बुझ्छौँ भन्दाखेरि हाम्रो जुन चाहिँ नेपाली यो सङ्गीत जगतमा, भारतीय नेपाली सङ्गीत जगतमा पपको धारणा कस्तो छ भन्दाखेरि अलिकति लाउड प्लस अब त्यसमा पनि अलिकति जिब्रो बटार्नु पर्ने, त्यो एउटा विकृति जस्तो आएको जो महसुस गर्छु म चाहिँ है. शब्द बटार्दै गाउनु पर्ने, अलिकति रक गाउनु पर्ने अनि चिच्याउनु पर्ने, हल्ला हो हल्ला एक प्रकारको त्यो इम्प्रेसन दिनुपर्ने, त्यस्तो खाले सङ्गीतलाई चाहिँ हामी पप भन्ने गर्छौँ. ड्रम्स गिटार्समा मात्रै गरिने गायकीलाई चाहिँ पप भन्ने गर्छौँ होइन. तर अब मेरो विचारमा चाहिँ पप चाहिँ कस्तो हुनुपर्ने हो भन्दाखेरि चाहिँ अब माइल्ड पप पनि त छ, त्यसो हामीले पाश्चात्य सङ्गीतमा पनि सुन्ने गर्छौँ. एउटा किबोर्डसँग मात्र पनि हामी पप सङ्गीत गर्न सक्छौँ, पप गीत गाउन सक्छौँ, एउटा गिटारमा मात्रै पनि गाउन सक्छौँ. त्यसको लागि हामी चिच्याउनु परेन, हामीले भाषा बिगार्नु परेन, शब्द उच्चारण बिगार्नु पर्ने त्यस्तो केही परिस्थिति छ जस्तो लागेन मलाई. अनि विशेष गरी यो स्वरश्री कन्टेस्टको यो सर्वश्रेष्ठ पप गायिकाको मैले जुन चाहिँ टाइटल पाएँ त्यो मेरो विशेष त त्यस कार्यक्रममा मेरो प्रस्तुतिलाई हेरेर मात्रै त्यो मलाई टाइटल दिएको थियो. त्यसो त म विशेष गरी सुगम सङ्गीत नै गर्ने गर्छु अनि मलाई सुगम सङ्गीतै मनपर्छ, त्यसमा नै म एउटा सुगम सङ्गीत गायिका भनेर नै चिनिन चाहन्छु.
0: अर्को एउटा गीत छ नि यहाँको, माया कति मिठा कुरा, सम्झु सम्झु लाग्छ होइन, यो पुरन गिरिजीको शब्दहरूमा अनि सङ्गीत दिवस गुरुङ अनि दिव्य रत्न तुलाधरको संयुक्त रूपमा यहाँहरूले सङ्गीत दिनुभयो. यो गीतको बारेमा पनि दुई चार कुरा सुनौ.
1: माया कति मिठा कुरा अत्यन्तै त्यस्ताको त्यस समयको, यो पनि अलिकति मभन्दा जेठो गीत नै रहेछ मैले जानुमा आउँदा. यो मेरो एल्बममा, दक्षिण एल्बममा रहेको एउटा लोकप्रिय गीतमध्ये एउटा गीत हो. अनि यस गीतलाई चाहिँ मभन्दा अगाडि पनि धेरैजना वरिष्ठ गायक गायिकाले आफ्नो बनाइसक्नु भएको थिएछ, आफ्नो आवाज दिइसक्नु भएको थिएछ. तर कुनै पनि गायक गायिकाले यसलाई एउटा मूर्त रूप दिन एउटा मतलब रेकर्ड नगरिदिनु भएको हुँदाखेरि मैले यो एल्बममा, मेरो दक्षिण एल्बममा यो गीत समावेश गरेँ. अनि यो गीतले एउटा राम्रो प्रभाव पनि पार्न सक्यो मेरा श्रोतावृन्दमा.

0: आदरणीय श्रोता, हामीसित मनका कुरा गर्दै हुनुहुन्छ गायिका अनुपमा प्रधान, अनि भाग्य संयोगले हामीसित उहाँका श्रीमान पूजन लोहागन पनि हुनुहुन्छ। पूजनजी नमस्कार।
1: नमस्कार।
0: एकजना कलाकारले, एकजना गायकले अथवा एकजना शब्दकार सङ्गीतकारले एकजना राम्रो गायिका श्रीमती पाउनुभयो, के भन्नुहुन्छ?
1: सङ्गीत क्षेत्रमा काम गर्ने मान्छेले सोही क्षेत्रको मनको साथी है एउटा जीवन सङ्गिनी पाउँदा त्यो खुसीको सीमा हुँदैन भन्ने जुन एउटा गर्व भन्ने कुरा त्यही लाग्छ मलाई। भन्नुभन्दा मलाई आफै खुसी फिल हुन्छ भनौँ न।
0: यहाँका शब्दहरूमा उहाँले आफ्नो गायन दिइसक्नुभयो होइन। सुरुमा हामीले एउटा गीतको सन्दर्भ यहाँ निकालेका थियौँ, किन किन आज मन मेरो सुस्त सुस्त हराए जस्तो भनेर लेख्नुभयो एउटा गीत।
1: हजुर,
0: कसो भएर लेख्नुभयो गीत?
1: अब यो गीतको विषयमा तपाईँले सोधिहाल्नुभयो, मैले नढाँटिकन भन्नु हो भने चाहिँ किन किन आज मन मेरो सुस्त सुस्त हराए जस्तो, थाहै हुन्न आफैभित्र आफै मन हराए जस्तो। यो गीत चाहिँ अब विशेष गरी अनुपमा र मेरो जिन्दगीसँगै जोडिएको गीत भन्न नै रुचाउँछु म। सुरुमा जब अनुपमासँग भेट भयो है, अब सङ्गीत कार्य नैले गर्दा हाम्रो भेट भएको थियो र भेट हुँदै गर्दा कामहरू अगाडि बढ्दै जाँदा हाम्रो मन पनि मिल्न गयो है। अनि यसरी नै अनुपमासँग मैले बाँकी अगाडिको जिन्दगीहरू सँगै बिताउने एउटा रहर बोकेँ। अनि यो रहरहरूको विषयमा मैले अनुपमासँग कुरा राख्दा अनुपमालाई दोधार भन्ने जुन चाहिँ स्थिति थियो त्यसमा अनुपमा पर्यो र अनुपमा त्यो दोधारमा जुन परिरहेको त्यो स्थिति थियो त्यसको पनि जानकारी मैले अनुपमाबाटै पाएँ। र त्यही सन्दर्भमा कुनै कुरालाई एक्सेप्टेन्स जुन चाहिँ गर्नु अगाडि जुन एउटा सोच हुन्छ गरौँ या नगरौँ भन्ने कुरा, अनुपमाले मलाई एक्सेप्ट गर्नु अगाडिको जुन चाहिँ एउटा उसको एनालाइज गर्ने जुन चाहिँ एउटा मोड थियो त्यही कुरा वरिपरि नै यो किन किन मन भन्ने गीत घुमेको छ। आज
0: गीत तपाईँको आफ्नै एउटा गीत सुनाइदिनुहोस् न।
1: मन

0: tayo.
1: Dani Alay. मनकाकुरा गर्दै हुनुहुन्छ गायिका अनुपमा प्रधान. अनुपमा ज्यू, अब के छ योजना, के गर्न पाए हुन्थ्यो जस्तो लागिरहेको छ?
2: इच्छा त सबैभन्दा प्रगाढ सधैँभरि लागिरहने इच्छा त सङ्गीतमा नै अझै केही गरौँ, थप नयाँ गरौँ. जुन चाहिँ प्रभाव मैले मेरा श्रोतावृन्दमा छोड्न सकेँ त्यो प्रभावलाई निरन्तर त्यतिकै राखौँ भन्ने इच्छा हुन्छ. तर अब कतिपय व्यस्तताले गर्दाखेरि त्यो इच्छाहरू कोही बेला पुरा पनि हुन्छ, कोही बेला पुरा पनि हुँदैन. तर पनि अब सङ्गीतलाई नै निरन्तरता दिन्छु भन्ने चाहिँ एउटा इच्छा भइ नै रहेको हुन्छ. र त्यस पश्चात पनि अब अहिले आएर चाहिँ मेरी एक वर्ष पुग्नै लागेकी छोरी चाहिँ उसलाई पनि भानीश्री हो उसको नाम, र उसलाई पनि सङ्गीतमा नै अब ढाल्ने त्यही ढाँचामा नै उसलाई हुर्काउने अनि उसलाई त्यही माहौल दिएर त्यही शिक्षा दिएर उसलाई पनि सङ्गीत जगतमा नै एउटा सक्षम गायिका बनेर उभ्याउने एउटा इच्छा छ. अनि त्यस पश्चात
1: जसरी तपाईँकी आमाले तपाईलाई गर्नुभयो,
2: हजुर, जसरी मलाई मेरो आमा बाबाले गर्नुभयो, हजुर, त्यही नै हो.
1: धेरैवटा कार्यक्रमहरूमा यहाँले उद्घोषण गर्दै गरेको हामीले देख्छौँ, अनि त्यो एउटा यहाँको एउटा प्रबल दक्षता छ त्यसमा पनि. तपाईँको उद्घोषण हामीले देखेको छौँ, धेरै प्रभावकारी उद्घोषण दिनुहुन्छ. त्यो क्षेत्रलाई चाहिँ अगाडि लिनु भएन अथवा के भयो,
2: कस्तो हुन पुग्यो भन्दाखेरि चाहिँ उद्घोषणा भन्ने चाहिँ मैले सानैदेखि रुचाएको एउटा हबी हुन्छ नि मान्छेको इच्छा. संकल्प भन्ने अर्कै कुरा हो, इच्छा भन्ने अर्कै कुरा हो, होइन? त्यसो अब सङ्गीत त मेरो संकल्पभित्रको कुरा परिहाल्यो. मैले गर्नुपर्ने दायित्व पनि बनेको छ अब सङ्गीत त. तर उद्घोषणा चाहिँ कस्तो थियो भन्दाखेरि मेरो बाबाले सधैँभरि नै मलाई एउटा मल्टी ट्यालेन्टेड पर्सनालिटी होस् भन्ने एउटा आकाङ्क्षा राख्नुहुन्थ्यो जस्तो मलाई लाग्छ. अहिले पनि उहाँले त्यही इच्छा राख्नुहुन्छ. र त्यसो हुँदाखेरि सक्ने प्रायः सबै कुरा गर्नुपर्छ मान्छेले, आफ्नोमा यदि क्षमता छ र सक्छ भने गर्नुपर्छ, किन नगर्ने. त्यस्तै प्रकारले मैले जसरी आफ्नो प्रस्तुति दिन अघि दर्शकवृन्दसँग मैले बात गर्थेँ, इन्टरेक्ट गर्थेँ, त्यस प्रसङ्गमा थुप्रोजनाले मलाई भन्नुभयो कि बहिनी त बोल्नु पनि राम्रो बोल्नु हुँदो रहेछ, एज अ सिङ्गर नै मैले त्यो भावनाहरू सार्दा पनि भन्ने गर्नुहुन्थ्यो. त्यसरी बोल्दा बोल्दा त्यसरी रहँदा गर्दाखेरि चाहिँ मैले उद्घोषणामा पनि मलाई मन परेको अत्यन्त मन परेको एउटा आर्ट भएकोले गर्दाखेरि उद्घोषणामा पनि गर्ने गरेँ. तर पछि आएर के भयो भन्दाखेरि चाहिँ उद्घोषणामा लागि पर्दाखेरि चाहिँ तिमी त सिङ्गरै हुनु नि, उद्घोषणा किन गर्नु पर्यो त, हामीलाई त गायिका भएकै मनपर्छ भन्ने एउटा त्यो श्रोताबाट त्यो प्रतिक्रिया आयो मलाई, प्रतिक्रिया सुझाव आयो है. र उद्घोषणा गर्दाखेरि एउटा त्यो कस्तो खाले भन्दाखेरि ल अब गाउनु छोडेर उद्घोषणापट्टि पो लाग्ने हो कि भन्ने सायद त्यो एउटा नेगेटिभ त्यो इम्प्रेसन पनि पो पर्न गयो कि श्रोताबृन्दमा जस्तो लाग्यो. त्यसो हुँदाखेरि मैले फेरि थुप्रोवटा कार्यक्रममा साङ्गीतिक कार्यक्रममा पनि मलाई उद्घोषणाकै अभिभार आइपऱ्यो, जबकि म एउटा गायिका हुँ. अनि मलाई यो कार्यक्रममा चाहिँ म गायिकै भएर उभिनु पाए हुन्थ्यो भन्ने ठाउँमा पनि मलाई उद्घोषणा गर्नुपर्ने भयो, होइन? त्यसो हुँदाखेरि चाहिँ मैले पनि अब मेरो गायिकै पो मर्ने हो कि, मलाई आज गायिका पनि

0: गायिकाहरूले त्यति नरुचाउने हुन् कि भनेर मैले गायकीलाई नै मैले प्रायोरिटी दिएँ अनि उद्घोषणा म गर्छु तर गायिका भन्नुपर्ने ठाउँमा चाहिँ म गायिका नै भएर अघि बढ्न चाहन्छु, उद्घोषणा पनि गर्ने चाहिँ गर्छु।
1: एउटा महाविद्यालयमा यहाँ अङ्ग्रेजी विभागमा प्राध्यापन गर्नुहुन्छ होइन?
0: हजुर।
1: अनि हाम्रो समाजमा एउटा यस्तो छ नि कि अङ्ग्रेजी शिक्षा लिनेहरू अथवा अङ्ग्रेजी जान्नेहरू भनौँ न होइन, उहाँहरूले चाहिँ यो नेपाली भाषा साहित्य सङ्गीत त्यतातिर त्यति आकर्षित नभएका यता कता उदाहरणहरू छन्, मनप्रसाद सुब्बाहरू छन् जसले अङ्ग्रेजी साहित्यहरू राम्ररी जान्नुहुन्छ होइन, र पनि नेपाली भाषामा तगडा नेपाली साहित्यमा एउटा सशक्त कविका रूपमा उहाँ उपस्थित हुनुहुन्छ। त्यस्तै तपाईँबाट पनि यो जान्न चाहन्छु, हामी एउटा अङ्ग्रेजी भाषा अथवा अङ्ग्रेजी साहित्यका एकजना प्राध्यापिका रहेर पनि यस क्षेत्रमा तपाईँले आफ्नो कलालाई अघि बढाउँदै लानुहुँदैछ, के भन्नुहुन्छ?
0: भाषा र साहित्य भन्ने कुरा चाहिँ अब भाषालाई अहिले अलिकति पछाडि राखेर साहित्यलाई मात्रै हेर्नुपर्दा चाहिँ साहित्य चाहिँ अब सबैभन्दा रुचि लागेको कुरा हो मलाई विद्यार्थी जीवनदेखि नै, अनि पछि गएर मलाई नेपाली साहित्य त अत्यन्तै मन परेको, साहित्य नै मन परेको हो, अनि अङ्ग्रेजी साहित्य के हो कसो हो त्यतिखेर अब मलाई ज्ञात थिएन है, तर पढ्दै जाँदाखेरि कस्तो खाले जिम्मेवारी म माथि आइलाग्यो भन्दाखेरि चाहिँ मैले यस्तो खाले पढाइ गर्नुपर्ने भयो जुन पढाइले मलाई पछि एउटा जब सिक्युरिटी पनि दियोस्, पेसा पनि बनाउन सकौँ मैले, त्यस्तो खाले डिग्री लिनुपर्ने भयो। अब लोवर मिडल क्लास फ्यामिलीमा जन्मेकी जेठी छोरी, अलिकति पारिवारिक जिम्मेवारीहरू पनि वहन गर्नुपर्ने थियो, आफूभन्दा पछाडि दुईजना बहिनीहरू पनि थिए होइन, त्यसो हुँदाखेरि मैले अङ्ग्रेजी सम्मान लिएर नै पढ्ने निधो गरेँ। कस्तो लाग्यो, कस्तो महसुस हुन थाल्यो भन्दाखेरि चाहिँ अब अङ्ग्रेजी विषयवस्तु लिएर पढेको खण्डमा मैले धेरैवटा ठाउँमा मैले मौका पाउन सक्छु, पेसा पनि बनाउन सक्छु, एउटा टिचरै भएर पनि मैले धेरैवटा मतलब नेपाली साहित्य र नेपाली भाषालाई लिएर पढ्दाखेरि कस्तो हुन्छ भने एउटा त्यो सीमित क्षेत्रमा मात्रै हो भाषा होइन, हाम्रो जुन चाहिँ नेपाली भाषा छ, तर अङ्ग्रेजी एउटा ग्लोबल ल्याङ्ग्वेज भएकोले गर्दाखेरि मैले एउटा जब सिक्युरिटी हेरेर नै मैले त्यसपछि पनि साहित्य, साहित्य त कुनै पनि भाषाको हो, साहित्य साहित्य नै हो, त्यसमा छुट्टै अनुभूति छ खुसीको आनन्दको होइन, त्यसो हुँदाखेरि मैले अङ्ग्रेजी साहित्य मैले पेसागत रूपले अप्नाउने हिसाबले नै मैले यसलाई अघि बढाएँ, यसलाई पढेँ, तर आफ्नो भाषा र आफ्नो साहित्यप्रतिको जुन प्रेम लगाउ छ त्यो त यथावतै छ, र भाषाप्रति साहित्यप्रतिको प्रेमले नै होला। जब म यहाँ खरसाङकै सन्त जोसेफ उच्च माध्यमिक विद्यालयबाट उच्च माध्यमिक दिएँ मैले 2005 सालमा, त्यस्ताक मैले शिवकुमार राई शैक्षिक योग्यता पुरस्कार, पारसमणि प्रधान शैक्षिक योग्यता पुरस्कार पाउने चलन थियो, शिवकुमार राई शैक्षिक योग्यता पुरस्कार 2006 म विभूषित पनि भएँ, मलाई उहाँहरूले दिनुभयो गोर्खा जनपुस्तकालयले नेपाली भाषामा सर्वोच्च अङ्क ल्याए बापत, र त्यसरी नै प्रेरणा पाउँदै पाउँदै मेरो भाषा साहित्य त मैले मेरो घरमा बसेर पनि मेरो गाउँमा बसेर पनि म पढ्न सक्छु, अध्ययन गर्न सक्छु, त्यसमा मेरो कुनै ब्यारियर छैन, त्यसमा कुनै बाधा सङ्कट छैन, तर अब यसलाई मैले एउटा दिगो काम गर्ने एउटा माध्यम बनाउनु हो भने, एउटा आम्दानीको बाटो रोज्नु हो भने त मैले अलिक केही ठुलो सोच्नु पर्यो, त्यसो हुँदाखेरि म अलिकति कठिन बाटो नै सोच्छु भनेर मैले नेपाली माध्यममा माध्यमिक दिएर अङ्ग्रेजी माध्यममा उच्च माध्यमिक दिएर अङ्ग्रेजी सम्मान लिएर दार्जिलिङ सरकारी महाविद्यालयबाट नै मैले मास्टर्स डिग्री लिएँ, अनि त्यसपछि नर्थ इस्टर्न स्लेट पनि मैले पास गरेँ जुन चाहिँ हाम्रो असिस्टेन्ट प्रोफेसरको पोस्टको लागि हुन्छ, त्यो पनि मैले पास गरेँ 2012 सालमा, अनि अहिले हालमा म दार्जिलिङ सरकारी महाविद्यालयकै अङ्ग्रेजी विभागमा पढाउने गर्छु, अनि मेरा अङ्ग्रेजीकै विद्यार्थीहरूलाई पनि भन्छु, म उहाँहरूलाई पनि सम्झाउँछु कि आफ्नो भाषा साहित्य आफ्नो ठाउँमै बसेर भए पनि सिक्नुपर्छ, माया गर्नुपर्छ, अङ्ग्रेजी जान्दिनँ भन्नु लाज नमान्नु, तर नेपाली जान्दिनँ भन्नु चाहिँ लाजको कुरा हो भनेर म भन्छु उहाँहरूलाई।
1: आज यो मनका कुरामा केही कुरा मबाट सायद सोध्न छुट्यो होला, केही कुरा भनिराख्न चाहनुहुन्थ्यो तपाईँ जुन चाहिँ?
0: त्यस्तो छुट्ने कुरा त केही पनि होइन, तर अहिले अब मनका कुरामा है अब मनमा आएको भाव अभिव्यक्त गर्ने एउटा कार्यक्रम पर्यो, त्यसो हुँदाखेरि मलाई कस्तो लाग्छ प्रत्येक पल्ट जब पनि म आकाशवाणीको यस केन्द्रमा म आउँछु कुनै कार्यक्रम लिएर, धेरै वर्ष अघि मलाई बाबाले नै यसरी दोहोऱ्याएर ल्याउनुहुने थियो, नानीको मेला कार्यक्रम हुने गर्थ्यो त्यतिखेर म 8 वर्ष कि थिएँ, त्यसतादेखि मेरो सम्बन्ध हो खरसाङ रेडियोमा, अनि त्यसभन्दा अघि पनि आमा यहाँ आउनुहुन्थ्यो, अनि मलाई यहाँ आउँदाखेरि हाम्रा यहाँका वरिष्ठ जति पनि यहाँ संलग्न हुनुहुन्थ्यो उहाँहरू सबैले नै अनुपमा नभनेर आकाशवाणी भन्ने गर्नुहुन्थ्यो, आकाशवाणी छोरी भन्ने गर्नुहुन्थ्यो, अनि म सोध्थेँ, म सानी थिएँ अनि आमा बाबालाई सोध्थेँ मलाई किन बडाहरूले आकाशवाणी भनेर बोलाउनुहुन्छ, मामाहरूले आकाशवाणी भनेर, अन्त तँ त म रेकर्डिङ गर्नु आउँदाखेरि रेडियोमा रेकर्डिङ गर्नु आउँदाखेरि नै तँ यहाँ खरसाङ अस्पतालमा जन्मेको, त्यसले गर्दाखेरि तेरो यहाँ नाता अलग्गै छ, तेरो सम्बन्ध अलग्गै छ, त्यसै कारण उहाँहरूले तँलाई अलग्गै नाम दिएर आकाशवाणी भनेर बोलाउनुहुन्छ भन्नुभयो है, अनि म जतिपल्ट पनि

काशवारी खरसाङमा आउँछु, मलाई त्यो बेग्लै अनुभूति महसुस हुन्छ, बेग्लै खुसीको अनुभूति गर्छु म, किनभने चाहिँ सम्बन्ध जुन चाहिँ प्रगाढ छ मेरो यो रेडियोसँग है, त्यो सम्बन्धलाई लिएर म प्रत्येक पल्ट खुसी महसुस गर्छु। आज पनि मलाई त्यस्तै भइरहेको छ, आज जसरी मेरो सानी छोरीलाई म लिएर आएँ, भोलिको दिनमा उसले पनि यस्तै अनुभूति यहाँहरू समक्ष साटोस् भन्ने मलाई इच्छा छ।

0: आदरणीय श्रोता अनुपमा प्रधानका मनका कुरा हामीले सुन्यौँ अनि यहाँले आफूलाई त्यसरी आकाशवाणी भनेर सम्बोधन गरिएका प्रसङ्ग जोड्नुभयो, हामी पनि त्यत्तिकै उहाँको प्रसङ्गप्रति अत्यन्तै प्रभावित भयौँ। यो कार्यक्रम मनका कुरा केवल अनुपमा प्रधानको मनभित्रका मनका कुरा मात्रै थिएन, यो कार्यक्रमभित्रबाट हामीले अनुपमा प्रधानका सङ्कल्पका कुराहरू अनि अनुपमा प्रधानले भन्न खोजेका कुराहरू जुन चाहिँ हाम्रा आउने गायक गायिकाहरूको निम्ति मार्गदर्शन बन्न सक्छन्, यस्ता कुराहरू हामीले थाहा पायौँ अनि हाम्रो उद्देश्य पनि वास्तवमा त्यही हो कार्यक्रमको र यहाँ आइदिनु भयो। अनि आकाशवाणी खरसाङका एकजना अनुमोदित कलाकार जुन चाहिँ म यो कार्यक्रमको अन्त अन्ततिर यहाँलाई यसरी चिनाउँदैछु, आकाशवाणी खरसाङका एकजना अनुमोदित कलाकार हुनुहुन्छ, आइदिनु भयो, मनका कुराहरू गरिदिनु भयो, धेरै
1: धेरै धन्यवाद।
2: सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रलाई, अब सुनौ यस केन्द्रबाट आकाशवाणीको समाचार।
3: यो आकाशवाणी हो, देवेन थापाबाट मुख्य समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान 11 बजे आकाशवाणीमा मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूसँग आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 135 एपिसोड हुनेछ। यो कार्यक्रम आकाशवाणी र दूरदर्शनका सबै नेटवर्कहरू साथै एआइआर न्युज वेबसाइट र न्युज अन एयर मोबाइल एपमा प्रसारण गरिनेछ। गुजरातको 3 दिने भ्रमणमा रहनुभएका केन्द्रीय गृह तथा सहकारी मन्त्री अमित शाहले आज साँझ गान्धीनगरमा प्रधानमन्त्री परिवार हेरचाह ट्र्याकर पाइलट परियोजनाको आधिकारिक सुरुवात गर्नुहुनेछ। यो नयाँ पहल परिवारको लागि स्वास्थ्य सेवा ट्र्याकिङ र कल्याणकारी पहुँच सुधार गर्ने उद्देश्यले गरिएको हो। 3 जुलाईमा सुरु हुने 57 दिने वार्षिक अमरनाथ यात्राको लागि जम्मूको पुरानी मण्डीस्थित श्री राम मन्दिर अमरनाथ यात्री आधार शिविरमा साधुहरूको आगमन सुरु भएको छ। यसअघि सुरक्षा एजेन्सीहरूले व्यापक बहुस्तरीय सुरक्षा व्यवस्थाको लागि अभ्यास गरेका थिए। जम्मू कश्मीरको किस्तवार जिल्लामा घर सूचीकरण र आवास जनगणना सम्बन्धी 100% काम जनगणना 2027 पहिलो चरणको भाग पूरा भएको छ। यससँगै यो कोसेढुङ्गा हासिल गर्ने केन्द्रशासित प्रदेशको पहिलो जिल्ला बनेको छ। आन्ध्र प्रदेशमा मतदाता सूचीको विशेष गहन संशोधन एसआइआर अभियान अन्तर्गत 92% बढी मतदाता गणना फारम वितरण भइसकेको छ। राज्यका मुख्य निर्वाचन अधिकारी विवेक यादवले सबै 4,16,00,000 मतगणना फारम छापिएको र 3,86,00,000 फारम राज्यभर वितरण भइसकेको बताउनु भएको छ। रक्षा मन्त्रालयले अपरेसन सिन्दुरको क्रममा 6 जना सैनिकको शहीद भएको हालै सार्वजनिक रूपमा स्वीकार गरेको कुरालाई तथ्यगत रूपमा गलत भनेर वर्णन गरेका मिडिया र सामाजिक सञ्जालमा प्रसारित रिपोर्टहरूको खण्डन गरेको छ। मन्त्रालयले शहीद सैनिकहरूलाई सकेसम्म चाँडो श्रद्धाञ्जली अर्पण गरेको बताएको छ। फिफा फुटबल विश्वकपमा अर्जेन्टिनाले जोर्डनलाई 3-1 पराजित गरेको छ। आकाशवाणीबाट मुख्य समाचार पुरा भयो। दिउँसो 1 बजी समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: नमस्ते अनि हार्दिक अभिवादन श्रोता सुन्दै हुनुहुन्छ हामीलाई आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जको तरंगमा र म कार्यक्रम सहयात्री अनुपमा र
1: म चन्दन थापा
0: हामी दुवै उपस्थित भइसकेका छौँ यहाँहरूको मनपर्ने कार्यक्रम कुरै कुरामा लिएर र साथीहरू हाम्रो यो जीवन दौड धुपले भरिएको छ होइन त चन्दन यो व्यस्त जीवनमा कतिपय कुराहरू यस्ता हुन्छन् जसले जति सुकै तनाव पनि हाम्रो अनुहारमा एउटा मिठो मुस्कान छरिदिन्छ हजुर आज हामी कुरा गर्दैछौँ हाम्रो बाल्यकालको त्यो बेफिक्रीको हाँसो साना साना बदमासी कागजको नाउ बनाउने है चन्दन र लुकाचोरी खेल्ने आजको यस कार्यक्रममा हामी फेरि त्यही सुनौलो संसारमा फर्कने कोसिस गर्छौँ र यहाँहरू पनि फर्कन चाहनुहुन्छ भने हामीलाई झट्ट फोन गर्नुहोस्
1: हाम्रो फोन नम्बर रहेको छ 03542999317
0: र हामीलाई फोन गरेर हामीसित साझा गर्नुहोस् श्रोता तपाईँको बाल्यकालको कुनै पनि रोचक क्षण
1: त श्रोता साथीहरू आजको कार्यक्रममा यहाँले सुनिसक्नु भएको छ हाम्रो कार्यक्रमको विषय रहेको छ सधैँ चाहिँ हामी विभिन्न विषयहरूमा कुराकानी गर्नेछौँ र आजको विषय रहेको छ बाल्यकालका तितामिठा क्षणहरूबारे र यसरी नै एकजना कलर हामीसित आइसक्नु भएको छ है
0: श्रोता आइसक्नु भएको छ हेलो को हुनुहुन्छ होला
2: हेलो
0: हजुर भन्नुहोस् तपाईँको शुभ नाम
2: नरेश प्रसाद सिंह ठाकुरगञ्ज बिहारबाट बोलेको दिदी
0: हजुर नरेश प्रसाद हुनुहुन्छ तपाईँको हामीले आवाज अलिकति राम्रोसँगले सुन्न सकेका छैनौँ हजुर हजुर तपाईँ कहाँबाट बोल्नुहुँदैछ तपाईँ कहाँबाट बोल्नुहुँदैछ
1: ठाकुरगञ्ज बिहारबाट नरेशजी हामीसित सम्पर्क गर्नुहुन्छ
0: है र
1: नरेशजी तपाईँले यो कार्यक्रम सुन्नुहुँदैछ भने यहाँले अवश्य पनि आजको विषय त सुनिसक्नु भयो होला है नरेशजी आज हामी कार्यक्रममा कुराकानी गरिरहेका छौँ बाल्यकाल बारे अनि आजको विषय रहेको छ बाल्यकालका तितामिठा क्षणहरू बाल्यकालमा हामी साना छँदाखेरि हाम्रो विभिन्न प्रकारका सम्झनाहरू रहेका हुन्छन् है ती सम्झनाहरूबारे हामी कुराकानी गर्दैछौँ र यहाँ सानो छँदाखेरि यहाँको विशेष तपाईँले अझ पनि सम्म पनि सम्झनु भइरहने अनि बिर्सन नसक्ने कुनै यस्ता घटनाहरूबारे केही छ भने हामी माझमा साझा गर्न सक्नुहुनेछ नरेशजी के फेरि पनि अर्का श्रोता हामीसित आइसक्नु भएको छ हेलो
3: हेलो
1: हेलो नमस्कार
3: गुड मर्निङ नमस्ते
1: हजुर नमस्कार को बोल्नु हुँदैछ
0: गुड मर्निङ नमस्ते को बोल्नु हुँदैछ
3: चोदङ शेर्पा
1: एकपल्ट फेरि तपाईँको नाम बताउन सक्नुहुन्छ
3: चोदङ शेर्पा
1: ए चोदङ शेर्पाजी कहाँबाट बोल्नु हुँदैछ अप्पर रेलिङबाट त चोदङजी आज हामी कार्यक्रममा यहाँलाई धेरै धेरै स्वागत छ
0: आज हामीले बाल्यकालको कुरा गर्दैथ्यौँ होइन चन्दन र आज चाहिँ हामीले श्रोता पनि बाल श्रोता नै पाए जस्तो छ अघि तपाईँ तपाईँको नाम छोजन शेर्पा भन्नुभयो अघि तपाईँ कति उमेरको हुनुहुन्छ कत्रो हुनुहुन्छ आठ वर्षको हजुर त एकदमै खुसी लाग्यो है हाम्रो सानोबडे श्रोतालाई सुनेर तपाईँ हाम्रो आकाशवाणीलाई सुन्नुहुन्छ हजुर हजुर तर अहिले हामीले कुरा गरिरहेको विषयमा त तपाईँलाई थाहा नै होला है तिमीलाई चाहिँ तिम्रो यो बाल्यकालको कुन चाहिँ कुरा चाहिँ एकदमै साह्रो मनपर्छ फुटबल खेल्नु गोली खेल्नु ए तिमी गोली खेल्छौ ए एकदमै राम्रो गोली खेल्दो रहेछ है तिमी ट्रेनिङ पनि लिन्छौ गोली खेल्दा ए ट्रेनिङ पनि लिँदैछ

0: हेलो
1: हेलो हजुर, नमस्कार।
0: हजुर नमस्कार। यहाँ को बोल्नु हुँदैछ, कहाँबाट?
1: म यहाँ चिङ्गी देउरालीबाट मनोज बोल्दैछु हजुर।
0: नमस्कार मनोजी, यहाँलाई धेरै धेरै स्वागत छ कार्यक्रममा।
1: हजुर, म एकदम हजुरहरूलाई पनि, मेरो दुवैजना हजुरहरूलाई एकदम मेरो नमस्कार। हजुर
2: नमस्कार भनेछु तपाईँलाई पनि।
0: मनोजी, यहाँले कार्यक्रम सुनिरहनु भएको छ भने आजको कार्यक्रमको विषय पनि अवश्य सुन्नुभयो होला है। आज हामी चाहिँ बाल्यकालको तिता मिठा घटनाहरू के कस्ता छन्, ती स्मरणहरू, स्मृतिमा रहेका, हाम्रो मानसपटलमा रहेका कुराहरूबारे हामी बातचित गर्दैछौँ। यहाँको कुनै एउटा विशेष घटना या कुरा छ जुन कुरा चाहिँ यहाँले अझ पनि बाल्यकालमा घटेको अझ पनि सम्झिरहनुहुन्छ?
1: हजुर, धेरैवटा अब त्यस्तो खेलहरू हामी खेल्थ्यौँ है।
0: हजुर,
1: त्यति बेला अब लुकी चोरी खेल्थ्यौँ, गुड्डी उडाउँथ्यौँ। त्यति बेलाको समय पनि एकदमै राम्रो है, हरियाली एकदम स्वच्छ हावा पानी त्यस्तो हुन्थ्यो। अनि त्यस्तै एउटा घटना चाहिँ मलाई धेरै अहिलेसम्म पनि म होइन के होला जस्तो लाग्छ तपाईँको कि यो हामी चाहिँ दसैँको टाइममा चाहिँ बोजू घर जान्थ्यौँ, मामा घर जान्थ्यौँ है। अनि त्यति बेला चाहिँ निकै हिँडेर जानुपर्ने जग्गा थियो, अनि त्यति बेला हामीले म सानै थिएँ, अनि बोतलमा चाहिँ सफा गरेर पानीले सफा गरेर चाहिँ त्यसमा चाहिँ दुध बोकिदिनु हुन्थ्यो मलाई बाटोमा खानुको लागि। अनि त्यो दुधको बोतल चाहिँ सायद सफा गर्नुलाई होला, त्यति बेला अब माटो एक प्रकारको एउटा सेतो प्रकारको माटो हालेर
0: हजुर।
1: अनि मलाई चाहिँ लाग्थ्यो कि त्यो चाहिँ दुध चाहिँ त्योबाट बनाएर त्यहाँ हालेर त्यो बोक्नु भयो
0: क्या।
1: त्यो चाहिँसम्म पनि मलाई चाहिँ त्यो निकै ठुलो हुन्छ नि, होइन दुध चाहिँ त्यसरी नै बनाएर बोकिदिनु भएको मलाई भन्ने गर्थे क्या मलाई। अहिले पनि मलाई त्यो सम्झिँदा चाहिँ अलिकति यो लाग्छ, अनि एकदमै हजुरको प्रोग्राम सुनिरहेको छु, अनि फोन लाउनुलाई चाहिँ एकदमै बिहान चाहिँ भगवान् सम्झोरी बस्नुहोस् है।
2: हजुर हजुर, कोही बेला लागिहाल्छ, कोही बेला बात हुँदैन।
1: अनुपर्दमा पमा प्रधानको पनि मैले एकदमै मनका कुरा सुने
2: है।
1: हाम्रो एक दुईजना साथीहरू छौँ, हाम्रो कल्याण भाइ अस्वस्थ हुनुहुन्छ है, उहाँ धेरै राम्रो हुनुभएको छ भनेर सुन्दैछु।
2: उहाँको
1: स्वास्थ्यको स्वास्थ्य लाभको कामना गर्छु। अनि हाम्रो तकदाबाट हुनुहुन्छ शेखरज्यू, अनि हाम्रो यता अजय धनकर हुनुहुन्छ है, हाम्रो शान्ता दिदी हुनुहुन्छ, जति पनि सुनिरहनु भएको छ
0: मनोजी हुनुहुन्थ्यो चिम्नी देउरालीबाट है। यहाँले सम्पूर्ण साथीहरूलाई सम्झनु भयो है, यहाँहरूलाई पनि हामी यहाँको सम्झना सुनाइदिनेछौँ। फेरि एकजना कलर साथी हामीसित जोडिरहनु भएको छ। हेलो नमस्कार। हजुर
2: नमस्ते, तपाईँलाई पनि।
3: हजुर, बाल्यकाल अति नै रमाइलो हुन्छ, बाल्यकाल अति नै रमाइलो हुन्छ, न कुनै चिन्ता, खेल्नमा मात्र व्यस्त हुन्छ। ती दिनहरू अब फेरि कहिले फर्केर आउला, केवल एउटा याद मात्र भएर रहन्छ।
0: हजुर
2: हजुर, केवल एउटा याद मात्रै मिठो याद भएर रहन्छ हगि शान्तज्यू। हजुर, तपाईँको नाम त मैले भनिदिइहालेँ हगि, तर पनि तपाईँको मिठो मुखबाट पनि तपाईँको मिठो परिचय सुनिदिउँ न।
3: हजुर, म एकदमै आकाश पानीको नियमी श्रोता, आकाश पानीलाई भित्री मनबाटै माया गर्ने श्रोता, नागरी फार्म निवासी शान्त तामाङ बोलिरहेको छु हजुर।
2: हजुर हजुर,
0: शान्तजी, आज त हामी यहाँले सुनिसक्नु भएछ बाल्यकाल बारे सानो एउटा मिठो छोटो।
3: हजुर, एकदमै बाल्यकाल त अब त्यो भुलेर भुल्नै नसक्ने हुन्छ नि त
0: हजुर।
3: हामी कति अब बदमासीहरू पनि गरेका हुन्छौँ, हजुरले भुलेर भुल्न नसक्ने एउटा कुनै याद छ भन्नु हुँदै थियो होइन। म चाहिँ सानोमा अब यस्तै क्लास फोरहरूतिर पढ्दा, म अब सानोमा चाहिँ एकदमै बदमासी क्या केटाहरू

0: जस्तो म केटाहरूसँग लडाइँ गर्थेँ क्या, लडाइँ गर्थेँ यहाँ मेरो घर माथि नै छ प्राथमिक पाठशाला, एकदमै नजिक थियो मेरो घर गाउँदेखि पर अहिले लाइन यहाँबाट देखिन्छ साइन जुरा भत्त, उहाँ मेरो साथीहरू अहिले त काठमाडौँ कता, मैले यहाँ धेरै मैले यहाँ मेलामा 3 वर्ष अगाडि भेटेँ क्या अनि गोविन्द प्रधान हो, अरे शान्ता ठिकै छौ भने हजुर भने त बात मार्दा क्या त क्लास फोर पढ्दा मैले तिमीहरूलाई ढुक्का हाल्दै खेतेँ नि, तिमीहरू हाम्रो घरको बाटो स्कुल आउँ तिमीलाई थाहा भने अह तिमीलाई अझ पनि थाहा छ अरे मलाई थाहा त नि भन्थे, म त त्यस्तो टाइपको थिएँ क्या एकदम बदमासी, तिनीहरूलाई चाहिँ मैले अब यहाँ हाम्रो बाटो आउँदाखेरि चाहिँ अब खेत्ने मैले के भनेर बदमासी गर्थेँ होइन, मेरो चाहिँ त्यस्तो स्वभाव थियो क्या म त्यो कहिले पनि भुल्दिनँ, तिनीहरू त अब केटा मान्छे होइन म केटी मान्छे भएर पनि तिनीहरूलाई जित्थेँ क्या मैले, कति दिनसम्म मेरो घरको बाटो हिँड्दैन त्यो माथिबाट घुमेर आउँथ्यो अनि मैले भन्थेँ भोलि आउँदाखेरि यही बाटो आउँछ अझ म तँलाई यो बाटोमा ढोकेर त पुग्छु
1: भन्दाखेरि
0: कुर्सास भन्थे क्या, माथिबाट लामो बाटो घुमेर चाहिँ कति दिनसम्म त्यसरी तिनीहरू डर्थे क्या, त्यस्तो टाइपको थिएँ सानोमा चाहिँ बदमासी थिएँ क्या म छुइनँ, अब धेरै बदलाउ पनि आएको छ, सानोमा त बदमासी नै थिएँ एक नम्बर केटै जस्तो थिएँ म, कसैलाई कुट्नु पाइनँ भने जित्नु पाइनँ भने एउटा हुन्छ नि एकदमै अब त्यो आफ्नै कुरा माथि
1: राख्ने
0: यो सम्झना चाहिँ मेरो छ आलै छ है त्यो भुल्नु सक्दिनँ भन्न
2: चाहन्छु हामीले त्यो सानोमा घटेका ती तितामिठा घटनाहरू फेरि पछि आएर कति वर्ष बाद आएर त्यो जब हामीले त्यो स्मरण गर्छौँ नि साथीभाइसित त्यो साझा गर्छौँ एउटा छुट्टै मजा आउँछ नि है शान्ताजी,
0: एकदम एकदम हजुर मैले भने मिठो हुन्छ क्या हजुर, अनि म ढिलै भए तापनि हाम्रो पारसचन्द आर्य सरलाई नमस्कार जनाउँदछु लेखनाथ सरहरूलाई होइन, अनि जति पनि हाम्रो वित्त सबिता थियो हाम्रो यता एकजना हुनुहुन्थ्यो नि मैले बिर्सेँ उहाँको नाम यो फर्स्टलेडीतिर बस्थेँ नि उहाँ आरजे हुनुहुन्थ्यो नि उहाँको मैले हजुर अलिकति बिर्सेँ है उहाँहरूलाई म नमस्कार भन्न चाहन्छु है, अरूलाई पनि बोल्ने मौका दिनुपर्छ आजलाई यति नै भनी हजुरहरूबाट पनि म बिदा लिन
1: चाहन्छु, हाम्रो शान्ता दिदी एकदमै बुझाकी हुनुहुन्छ बुझेर चाहिँ छोडिदिइहाल्नुहुन्छ, धेरै धेरै धन्यवाद छ तपाईँलाई र श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट र झट्टै हामीलाई सम्पर्क गर्ने नम्बर पनि भनिदिइहाल्छु 0354299931 र भन्दा भन्दै एकजना साथी हामीसँग जोडिनु भएको छ, को हुनुहुन्छ होला सुनौ उहाँलाई,
2: हेलो हेलो
1: हेलो
2: हेलो नमस्कार
1: उहाँसित राम्रोसँगले बात हुन सकेन, को हुनुहुन्थ्यो होला र अर्को एकजना श्रोता
3: नमस्कार एमबी गुरुङ बोल्दैछु,
2: हजुर नमस्कार एमबी गुरुङजी यहाँ कस्तो हुनुहुन्छ,
3: हजुर ठिकै छ भन्नु पर्यो
2: हजुर, हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ यहाँलाई
3: हजुर
2: हजुर
3: हजुरको त्यो यो बाल्यकालको अविस्मरणीय सम्झना भन्दाखेरि म सिधै केटापट्टि जाउँ, तपाईँको 69 कुरो मेरो घर माथिपट्टि दिलमणि दिलमति भनौँ उपुक छोरी दिलु दिदीको बिहा थियो अनि त्यति बेला पेट्रोल म्याक्सहरू मात्रै थियो दिलु दिन अनि मेरो घरदेखि 1 मिनट मुनि तल कटल लागेर बोजूको दोकान थियो ठुलो घरको अनि त्यति बेला 3 पैसा 3 पन्थीको त्यो बदम अहिलेको बजार बेच्ने बदम भन्दा मैले अनुमान लाउँदा 10 पोका बदम 3 पन्थीको
1: पाइन्थ्यो
3: होइन हातले दिन्थ्यो हामीलाई त्यति बेला हातले उघाएर

0: अनि अहिलेको यो प्याकेज सम्झिँदा अहिलेको 10 प्याकेज सम्झिनुहोस् न त्यतिले पाइन्थ्यो तिन गल्तीमा अन्त बेलुकी एकदम माइक बजिरहेको अन्त दिन त अलिकति भएको थिएन तर पनि म चाहिँ सानो हुनाले गर्दा चाहिँ टुकी बालेर उकालो जाँदैछु सिमन्टो गर्नु अनि हाम्रो सेलमुखी गार्डनको हेड क्लर्क हामी हेड बाउ हुनुहुन्थ्यो उहाँ चाहिँ ठुलो जिउको तामाङ हुनुहुन्थ्यो अनि उहाँको साथमा भीम सुब्बा भन्ने कम्पाउन्डर साथ पनि हुनुहुन्थ्यो बिहा खानु आउनु भएको रहेछ अनि म जाँदाखेरि हेड बाउले मेरो बत्ती ट्याक्कै काममा तिहारे क्या मेरो आँखा बिग्रिस् भनेर चाहिँ लाग्यो ओह्रालो म पनि पिच्छे पिच्छे रुँदै गएँ अनि तल गटल बाजी आँगनमा तिन चारवटा चौथाका थिए अनि त्यहाँ त्यो टुपी राखेर हेड बाउले पकाउनु छोडा भने अनि त्यो कम्पाउन्डर भेट्छु भयो काइला बुढोको भन्यो त्यहाँदेखि ए गुरुङ पो रहेछ गुरुङ हँसाइ गर्छु मैले मलाई अन्त अब रुँदै गरेको कसो मैले पनि एहे गरिदिएछ त्यसो गर्दाखेरि उहाँले गोजीबाट निकालेको छ एक रुपियाँ दुध दियो मलाई हेर्नुहोस् है जब तिन कम्तीको बदम
1: तिन कम्तीको बदम पाउने ठाउँमा एक रुपियाँ
0: दिउँ त्यो चाहिँ अहिले म अझै अनुमान अझै पनि बिर्सिँदिनँ म थापेर त के भएर टुप्पो लिएर उखानमा आएँ तर त्यो समय कुकुर चाहिँ अझै पनि म बिर्सिँदिनँ 69 कुरो
1: म
0: प्राइमेरी स्कुल पढ्दै
1: थिएँ
0: र त्यो चाहिँ मेरो बाल्यकाल एकदम अविस्मरणीय
1: अवश्य है एकदमै मिठो सम्झना यहाँको है तिन पैसाको जमानामा एक रुपियाँ पाउँदा त त्यति बेलाको नानीहरू त्यति बेलाको जमानामा कति चाहिँ हामी गदगद हुनुभयो होला भन्ने कल्पना मैले पनि कल्पना गरिरहेछु है एमबी गुरुङजी यहाँले कार्यक्रममा हामीलाई कल गर्नुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ है फेरि पनि यसरी नै अघिल्लो कार्यक्रममा पनि यहाँले हामीलाई आगामी दिनहरूमा पनि कल गरिरहनुहोस् हामीलाई हामी शुभकामना छ हाम्रो हामी सम्पूर्ण आकाशवाणी खरसाङबाट यसरी नै यहाँलाई हामी धन्यवाद
2: भइरहोस् अघि तपाईँको सुस्वास्थ्यको कामना छ एमबी गुरुङज्यू धेरै धेरै धन्यवाद छ
1: यसरी नै हामी एकजना श्रोता साथी फेरि जोडिनुभयो है हेलो
3: जिन्दगीमा कहिले हार्नु हुँदैन इच्छा भने कहिले पनि मार्नु हुँदैन अवस्था पनि सफलताले शिखर टुमिन्छ सफलता पाइन्छ नमस्कार
2: नमस्कार कार्यक्रममा स्वागत छ तपाईँको शुभ नाम भनिदिनुहोस् न
3: म त भएको नियमित श्रोता
2: हजुर हजुर तपाईँकै मुखबाट सुन्नु थियो अघि सुन्नुहोस् न कल्याणज्यू तपाईँको त स्वास्थ्यको बारेमा हाम्रो अगाडिको श्रोताहरूले हामीसित जोडिने श्रोताहरूले तपाईँको स्वास्थ्यको बारेमा कुरा गर्नुहुँदै थियो अघि
3: ग्रस्त थिएँ कि हजुर हस्पिटल एडमिट भएपछि 4 दिन त हस्पिटलले बसेँ त्यसले गर्दा अहिले चाहिँ अलिकति सन्चो भइरहेको छु त्यसले गर्दा फिट एन्ड फाइन छु भन्नु
2: ए हजुर अहिले फिट एन्ड फाइनै हुनुहुन्छ भने चाहिँ एकदमै सुनेर खुसी लाग्यो अघि नभए त अब हामीलाई पनि जिज्ञासा भइरहेको थियो हाम्रो नियमित श्रोता कल्याणज्यूलाई के भएछ भन्ने एउटा जिज्ञासा लागिरहेको थियो खुसी लाग्यो
3: तपाईँको
2: स्वर सुनेर हजुर हजुर
1: यहाँ स्वस्थ नै हुँदो रहेछ हामीलाई पनि धेरै खुसी लाग्यो है यहाँको स्वास्थ्य पनि हामी कामना गर्दै आजको कुराकानीबारे चर्चा गरौँ कल्याणजी यहाँले त रेडियो सुन्नुहुँदै थियो होला
3: त्यो क्षण एकदम मिठो क्षण हुन्थ्यो रमाइलो क्षण हुन्थ्यो कि त्यो दृश्यहरू पनि राम्रो हुन्थ्यो हरियो परियो हामी गुड्डी यति बेला त त्यो चङ्गाहरू बनाएर उयो मकैको त्यो धागोहरू बटारेर त्यो मकैहरू पन्छाउँदै कुटियो हामी खोज्न जान्थ्यौँ है त्यो चाहिँ एकदमै स्मरणीय क्षण छ त्यो मिठो पल थियो अब त्यस्तो पलहरू अहिले छैन पनि
1: त्यो सबै कुरोको हामीलाई
3: अहिले त हजुर त्यस्तो गर्नु पनि सक्दैन जङ्गलतिर
2: सक्दैन
3: भन्न चाहन्छु
2: आफ्नो आफ्नो बाल्य अवस्थामा चाहिँ नि हजुर कल्याणज्यू अब आफ्नो आफ्नो तरिकाको खेला हुन्छ

0: अन्त हगि अब आफू ठुलो हुँदाखेरि चाहिँ त्यो सबै पछाडि सकेको हुन्छ अन्त अब हाम्रो पालीमा हामीले जे खेलेको हुन्छौँ हाम्रो नानीहरूले त्यो हेर्नु पाउँदैन अन्त हामीभन्दा अगाडिको हाम्रो बाबाहरूले आमाहरूले जे खेल्नुहुन्थ्यो हामीले त्यो अनुभव गर्न सकेनौँ त्यो वातावरण देख्न सकेनौँ हगि त्यो खेलाएर हामीले खेल्न सकेनौँ त्यस्तो प्रकारले अब यो जेनेरेसन चेन्ज हुँदै जाँदाखेरि चाहिँ त्यो छुटिँदै जाँदो रहेछ
1: हजुर गेम चाहिँ मुखतिर खेल्ने भएको छ कि त्यसले गर्दा चाहिँ त्यो बरु ब्याडमिन्टनहरू खेल्दा पनि हामीले कक ब्याटहरू किनेर हो त्यसरी खेल्नु हामीले त्यो अलिकति त्यो हेल्पने शिक्षाहरू दियौँ भने चाहिँ त्यो जे हेल्पको लागि
0: गराउनुपर्छ
1: गेम्सहरू त्यो मोबाइलमा खेलेर चाहिँ एकदम हेल्प देखिन्छ भनेर सन्देश पनि पुगेको छ भन्छु
2: अन्त
1: समय पनि छैन है सबै सबैलाई सम्झिरहेको थियो अहिले मलाई कति दिदीले पनि फोन गर्नु हुँदैथ्यो सबै लाइफ प्र्याक्टिसमै पनि मैले त्यसरी नै तपाईँहरूलाई इन्टाइट सम्झिने रहेको छु भने सबैलाई पनि डिस्ट्रेक्ट छैन भने तपाईँहरूको बाँकी त एकदम बढोस् त ब्याजुको लागि नमस्ते
2: हुन्छ
0: हस् धेरै धेरै धन्यवाद छ कल्याणज्यू तपाईँलाई
2: हाम्रो बाल्यकालमा है विशेष गरेर कतिपय यस्ता क्षणहरू हुन्छन् जुन एकदमै अविस्मरणीय हुन्छन् कतिवटा त्यो जमानामा जब हामी ससाना थियौँ कतिवटा कुराको एक्सेसहरू हुँदैन थियो है सबै कुरो सम्पन्न सम्पूर्ण हुँदैन थियो जसमा जति आजका नानीहरूलाई अतिका अहिलेका जेनेरेसनका नानीहरूले पाइरहेका छन् तरै पनि त्यो मलाई चाहिँ के लाग्छ भने त्यो जमानामा केही थिएन तर सबै कुरो थियो क्या पहिलेको जमानामा सबै कुरो छ तर केही पनि छैन है यसरी नै एकजना कलर साथी हामीसित जोडिरहनु भएको छ यहाँको पनि कल लिउँ है हेलो
0: हजुर को हुनुहुन्छ होला
3: हेलो
0: हजुर को हुनुहुन्छ होला को बोल्दै हुनुहुन्छ बतासेबाट जीबी थापा कार्यक्रममा स्वागत छ तपाईँलाई हजुर हजुर त हाम्रो कार्यक्रम तपाईँले अघिदेखि सुनेर बसिरहनु भएको छ होला हजुर हजुर हाम्रो नियमित श्रोतै हुनुहुन्छ र मैले यही आशा
3: राखेँ खोइ तपाईँहरूको फोनै नलागेर मनै मरेको
0: मन नमानुहोस् न जीवी थापाज्यू फोन त लागिहाल्छ नि आज लाग्दैन त फेरि अर्को टाइम लागिहाल्छ जस्तै आज लागिहाल्यो अघि
3: अस्तिको हप्ता तपाईँहरूको योग दिवस थियो नि त्यो योग दिवसको विषयमा बात गरौँ भनेर कति चाहिँ डायल गरे हो
0: हजुर हजुर
3: सिरकमाथि फोनहरू पनि पठारे
0: तर
3: लागेर नि अब योग दिवसको विषयमा चाहिँ किनभने म पनि बिहान उठेर योग गर्छु अलिकति हो म अहिले 83 पुगेको छु
0: हजुर
3: हजुर त्यो योगले गर्दा म धेरै राम्रो स्वास्थ्य छु
2: अनि
3: मान्छेले भन्छ भक्खकै छ त हौ भन्छ यति राम्रो हुन्छ योगले बाल्यकालको जीवन चाहिँ अब त्यस्तै हो त्यही हो अघि कल्याण भाइले पनि टोल खेल्नुहुन्थ्यो अरे हामी पनि टोल खेल्थ्यौँ अन्त एउटा सानो खाल्टा बनाउँथ्यौँ अन्त के अरे त्यसमा ए टन दो टन ती टन चौ टन भन्दै खेल्थ्यौँ हो सिद्धो गिद्धो भनेपछि त्यसलाई आउट गर्ने त्यसरी खेल्थ्यौँ आँगनमा लिउ लाग्थेन अहिलेको नानीहरू त सबै कुनामा फोनसँग हुन्छ आँगनमा लिउ लागेर ब्याटिङ खाता सर्दा हुन्छ
0: एकदम प्र्याक्टिकल कुरा गर्नुभयो किनभने नानीहरू पहिला त आँगनमा हामी खेलिरहन्थ्यौँ हजुर लिउ अरे लाग्नु पाउँथेन अहिले त नचल्लेर है लिउ लागेर हुन्छ हजुर
3: हुन्छ हुन्छ म खरसाङ रेडियो त अब कहिले बहुत वर्ष अगाडिदेखि सुनेको नि
0: हजुर
3: धेरै पुरानो
2: हजुर
3: तर यसरी अब कोही बेला फोनको उसमा फोनै लाग्दैन र दुःख लाग्छ कि
2: विशेष गरेर यहाँलाई जीवी थापाजी यहाँलाई चाहिँ के भन्न चाहन्छु भने यो कार्यक्रम चाहिँ खालि एक घन्टा भन्दा पनि अलिकति कम्ती 50 मिनट जति मात्र हुनाले चाहिँ धेरै श्रोता साथीहरूले हामीलाई यसरी माया गरेर कल गरिरहनुहुन्छ है जसले गर्दाखेरि चाहिँ त्यो अलिकति रस भएर चाहिँ कोही बेला
0: फोन
2: यस्तो पनि हुन्छ अनि यो बर्खायाममा चाहिँ विशेष गरेर के समस्या चाहिँ आइलाग्छ भन्दाखेरि यो फोनहरूको लाइन अलिकति खराब हुनाले त्यो प्राविधिक कारणहरूले पनि अलिकति समस्या हुन्छ फोन लाग्नेमा तथापि निरन्तर गरिरह्यो भने चाहिँ फोन लाग्छ र हामी यहाँहरूसित यसरी नै कुरा पनि गर्छौँ है तपाईँले हामीसित कुरा राख्न सक्नुहुन्छ हामी नियमित यो हरेक हप्ता अनि यो साप्ताहिक कार्यक्रम हो कुरै कुरामा चाहिँ र यस कार्यक्रम 10 देखि 11 बजीसम्म हुने गर्छ र यो यो अवधिभित्रमा चाहिँ हामीलाई कल गर्नुभयो भने कल लाग्छ
0: जीवी थापाज्यू तपाईँले यसरी हामीलाई माया गरेर आइरहनु भएको छ अघि तपाईँको माया सधैँ यसरी पाइरहन पाऊ अर्कोपल्ट पनि फेरि तपाईँसँग सम्पर्क गर्न पाऊ अहिलेलाई चाहिँ धेरै धेरै धन्यवाद छ तपाईँलाई
2: हुन्छ नमस्कार धन्यवाद
0: बतासेबाट जीवी थापाज्यू हुनुहुन्थ्यो हामीसित पुरानो श्रोता हुनुहुन्थ्यो हामीसित जोडिरहनुहुन्छ बेला बेलामा फोनमा पनि यसरी र श्रोताहरूले अहिले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट 103.5 MHz र अब कार्यक्रमको समय अवधि पनि अब सकिन लाग्यो र आज एक विशेष दिन पनि पर्न गएको छ चन्दन र त्यस विषयमा पनि श्रोताहरूलाई एउटा सानोबडे जानकारी दिइरहेछु आज भारतीय नेपाली साहित्यका प्रख्यात प्रगतिशील विप्लवी तथा क्रान्तिकारी कवि र नाटककार विकास गोतामीज्यूको पुण्यतिथि पर्न गएको छ र उहाँको वास्तविक नाम रहेको छ वीरबहादुर गोतामी र साहित्यिक नाम रहेको छ विकास गोतामी उनको जन्म 28 जुलाई 1952 भएको थियो र मृत्यु 1992 भएको थियो उनको साहित्यिक विषयमा कुरा गर्दाखेरि 1965 सुरु गरेका थिए उनले साहित्यिक यात्रा उनका कविता साथै नाटक क्षेत्रमा पनि उत्तिकै सक्रिय र चर्चित छन् विशेष उनले शोषित र पीडितको आवाजमा आफ्ना कविताहरू लेख्छन् राष्ट्रप्रेम र माटोको माया लोकप्रियता उनका कविका हरफहरू यति सरल र मार्मिक र शक्तिशाली हुन्थे कि मानिसहरूले आफ्नो हक अधिकारको आन्दोलनमा उनका कविता हरफहरूलाई पोस्टरमा कोटेसन अथवा उद्धरण बनाएर सहर बजार वा भित्ताहरूमा टाँच्ने गर्थे उनका प्रमुख कविता संग्रहहरू अनास्था पहाड़का गीतहरू 1980 लड वीरबहादुर लड 1988 रगतको रेखाहरू सन् 1990 आज फेरि छोरासित चर्चित कविता म कुटो कोदालोमा यो देश देख्छु म हँसिया र हलोमा यो देश देख्छु छातीमा हात राख्छु दुखदुखीमा देश भेट्छु निधारमा हात राख्छु भाग्यमा म यही देश देख्छु मेरो आमा मेरो देश कविताको यो अंश निकै लोकप्रिय रहेको छ श्रोता र अन्तिम क्षणसम्म नै कविता अथवा कलम चलाउने हाम्रा कवि यिनै हुन् आफ्नो जीवनको अन्तिम घडीमा अस्पतालको बेडमा मृत्युसँग लडिरहँदा पनि उनले थरथर काम्ने हातले कविता लेख्न छाडेनन् मृत्यु हुनुभन्दा 9 दिन अघिसम्म उनले लेखेका कविताहरूमा कृष्णचूडा लालीगुराँस तालगाछ र धुप्पीका रुखहरू जस्ता रचनाहरू छन् जसले उनको प्रकृति र आफ्नो माटोप्रतिको अगाध प्रेमलाई देखाउँदछ त आज उनको पुण्यतिथिको अवसरमा हामी उहाँलाई भावभिनी श्रद्धासुमन अर्पण गर्दछौँ हामी बोलिरहेछौँ श्रोता आकाशवाणी खरसाङ केन्द्रबाट र समय अवधि पनि अब सकिन लागेको छ कार्यक्रमको कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोताहरूले कुरै कुरामा
2: त श्रोताहरू हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौँ र आजको योसित नै जसले श्रोता साथीहरूले कल गर्नुभयो यहाँकोहरूको एकपल्ट हामी नाम पढेर सुनाउनेछौँ
0: ठाकुरगंज बिहारबाट हुनुहुन्थ्यो नरेश प्रसाद गुप्ता सोजाङ शेर्पा अप्पर रेलिङबाट अजय धनुका मालबजार तक्दाबाट शेखर राकेश बोरा सिमलाबाट योगेश झाले छत्तिसगढबाट डाक्टर सितारे बिहारबाट मनोज चिम्ली देउरालीबाट शान्ता तामाङ नागरी फार्मबाट एमबी गुरुङ पोख्रेबुङबाट कल्याण निगाले मिरिकबाट र हुनुहुन्थ्यो बतासेबाट जीवी थापा त श्रोता यहाँहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट र कार्यक्रम हाम्रो प्रसारित भइरहेथ्यो कुरै कुरामा र यसको साथै अब कार्यक्रमको बिट मार्ने समय पनि आएको छ समय भएको छ त र अबको केही क्षणमै यहाँहरूलाई समप्रसारण गरी सुनाउनेछौँ
2: अबको केही क्षणमा नै हामी आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारित गरी सुनाइरहेका छौँ मनका कुरा र श्रोताहरू यो सितै हामी आजको कार्यक्रमबाट बिदा लिन चाहन्छौँ म चन्दन अनि
0: म अनुपमा
2: धन्यवाद

0: श्रोताले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बात कार्यक्रम। अब सुनाउँदैछु यसैको भाषा अनुवाद।
1: देशवासीहरू नमस्कार, मन की बातमा एकपल्ट फेरि तपाईँहरू सबैसँग जोडिएर मलाई अत्यन्तै आनन्द लागिरहेको छ। 2026 आधा वर्ष बित्न लागेको छ। यी छ महिनाहरूमा हामीले मन की बातमा देशवासीहरूका अनेक उपलब्धिहरूबारे चर्चा गरेका छौँ। जुन महिनामा पनि देशले केही यस्ता उपलब्धि हासिल गरेको छ जसले हरेक देशवासीलाई गर्वले भरिदिन्छ। यी सफलताहरू देशको सुरक्षा र आत्मनिर्भरतासँग जोडिएका छन्। हालै मलाई कोलकातामा नौसेनासँग जोडिएको एक कार्यक्रममा सहभागी हुने अवसर मिल्यो। त्यहाँ आइएनएस दुनागिरी, आइएनएस संशोधक र आइएनएस अग्रयलाई भारतीय नौसेनाको बेडामा समावेश गरियो। यी सिप्सको डिजाइन र म्यानुफ्याक्चरिङ सबै कुरा स्वदेशी छन्। साथीहरू, जुन महिनामै एभिएसन सेक्टरमा पनि देशले एउटा ठूलो सफलता प्राप्त गर्यो। C-295 यो विमान मेड इन इन्डिया हो र C-295 विमानले आफ्नो पहिलो उडान पुरा गरेको छ र यस्ता 40 विमान भारतमै बनाइँदैछन्। यसले MSME र एरोस्पेस सेक्टरलाई नयाँ शक्ति प्राप्त भइरहेको छ। रोजगारका अवसरहरू बढिरहेका छन् र आत्मनिर्भर भारतको सङ्कल्प पनि बलियो हुँदैछ। यसै महिना DRDOले स्वदेशी लङ रेन्ज ल्यान्ड एट्याक क्रुज मिसाइलको पनि सफल परीक्षण गरेको छ। यसलाई DRDOका ल्याबोरेटोरिज र इन्डियन इन्डस्ट्रिज पार्टनर्सले मिलेर बनाएका छन्। अर्थात् आज समुद्रदेखि आकाशसम्म हाम्रो भारत अझ बढी सुरक्षित र आत्मनिर्भर बन्दैछ। साथीहरू, जुनमा एउटा अर्को कार्यक्रम भयो जसमा पुरा संसार भारतका प्रयासहरूसँग जोडिए र यो कार्यक्रम अन्तर्राष्ट्रिय योग दिवसको थियो। यसपटक संसारका 2500 भन्दा बढी स्थानहरूमा योगका अनेक विविध कार्यक्रमहरू भए। हाम्रो देशमा करोडौँ मानिसहरूले स्थान स्थानमा योग कार्यक्रमहरूमा भाग लिए। यस महिनामा अहमदाबादमा आयोजित विश्व योगासन च्याम्पियनसिपको पनि ठूलो चर्चा भयो। यसमा भारतले कुल 114 पदक जितेका छन्, जसमा 102 स्वर्ण पदक पनि समावेश छन्। भारत यो च्याम्पियनसिपको पदक तालिकामा पहिलो स्थानमा रह्यो। म सबै विजेता खेलाडीहरूलाई धेरै धेरै बधाई दिँदछु।

साथीहरू, कुनै पनि राष्ट्रको आत्मा उसका मानिसहरू हुन्छन्, र जब त्यस देशका मानिसहरूले कुनै सङ्कल्प लिन्छन् भने कुनै पनि शक्तिले उनीहरूलाई आफ्नो लक्ष्यबाट डगमगाउन सक्दैन। राष्ट्र निर्माणमा जनभागीदारीको यो तागत भारतको धेरै ठुलो पुँजी हो, र यो जनभागीदारीको हामी बारम्बार अनुभव गरिरहेका छौँ। साथीहरू, पश्चिम एसियामा बनेको युद्धको स्थितिलाई हेर्दै मैले मेरा देशवासीलाई केही आग्रह गरेको थिएँ। मैले भनेको थिएँ कि जति सम्भव हुन्छ केही समयका लागि गोल्ड सुन किन्नबाट बाँचौँ। मानिसहरूलाई भनेको थिएँ कि विदेशमा छुट्टी मनाउनबाट बाँचौँ। मैले मानिसहरूलाई कार पुलिङलाई प्रमुखता दिन पनि अपिल गरेको थिएँ। मैले किसानहरूलाई केमिकल मुक्त खेतीका लागि, खेत बचाउनका लागि र प्राकृतिक मलको अधिकभन्दा अधिक प्रयोगको आग्रह गरेको थिएँ। साथीहरू, म देशका हरेक नागरिकप्रति आभारी छु, किनकि मेरो अपिलको उनीहरूले न केवल समर्थन गरे तर हरेक तर्फबाट त्यसमा आफ्नो सहयोग गरिरहेका छन्। मलाई धेरै परिवारहरूले सन्देश पठाएर आफ्ना अनुभवहरू साझा गरेका छन्। कति परिवारहरूले तय गरेका छन् कि घरको विवाहमा यसपटक सुन किन्ने छैनन्, आवश्यक परे पुरानो सुनलाई रिसाइकल गरेर नयाँ गहना बनाउनेछन्। कति मानिसहरूले सोसियल मिडियामा यो पनि लेखेका छन् कि कसरी उनीहरूले यसपटक विदेश यात्रा टारिदिए। साथीहरू, कार पुलिङको बारेमा पनि मानिसहरूले अनेक अनुभव साझा गरेका छन्। हरेक दिन एउटै दिशामा आफ्ना आफ्ना वाहनबाट जाने मानिसहरू अब सँगै जान थालेका छन्। मानिसहरूले सम्भव भएसम्म बस र मेट्रो प्रयोग गरिरहेका छन्। यसबाट पेट्रोल र डिजेलको बचत भइरहेको छ। यस्तै देशका विभिन्न भागहरूमा प्राकृतिक मलको प्रयोग बढेको खबरहरू आइरहेका छन्। साथीहरू, मलाई यो कुराको खुसी लागेको छ, यो ग्लोबल क्राइसिससँग हामी भारतीय मिलेर लडिरहेका छौँ। मलाई विश्वास छ जनभागीदारीको यो शक्तिले हामीलाई दरिलोपन दिनेछ, हामीलाई सफल बनाउनेछ। मेरा प्यारा देशवासीहरू, हाम्रो देशमा जन्मदिन, बिहे बटुल आदि अवसरमा पारिवारिक कार्यक्रम हुनका साथै पुरा समाजको पनि उत्सव हुन्छ। हरेक परिवार चाहन्छ कि आफ्ना खुसीहरू अरूहरूसँग पनि साझा हुन्। मानिसहरूले पाहुनाहरूलाई उपहार पनि दिन्छन्। साथीहरू, महाराष्ट्रको नादेडमा एउटा परिवारले आफ्नो खुसी बाँड्नका लागि यस्तो काम गरेका छन् जुन चर्चाको विषय बनेको छ। यहाँ नादेडको बहादुरपुरा गाउँमा पेटकर परिवार बस्छन्। यस परिवारले सोचे कि यदि खुसी बाँड्नु नै छ भने यस्तो चिज दियोस् जुन गाह्रो समयमा कुनै परिवारको सहारा बन्छ। आफ्नो घरमा विवाहको अवसरमा यस परिवारले गाउँका करिब 3,500 मानिसहरूका लागि दुर्घटना बिमा व्यवस्था गरेका छन्। हरेक व्यक्तिलाई 1,00,000 रुपियाँको बिमा कभर दिएको छ। यो पहलपछि देखिएको भावना निकै हृदयस्पर्शी छ। परिवारले देखेको थियो कि दुर्घटनापछि परिवारहरूले आर्थिक कठिनाइहरूको सामना गर्नुपर्छ। यस्तो समयमा एउटा सानो सहायता पनि ठूलो सहयोग बन्दछ। साथीहरू, सरकारले देशका करोडौँ परिवारहरूसम्म सुरक्षाको कवच पुर्याइरहेको छ। प्रधानमन्त्री सुरक्षा बिमा योजना अन्तर्गत मात्र 20 रुपियाँको वर्षेनी प्रिमियम, अर्थात् केवल एक वर्षको 20 रुपियाँको प्रिमियम, त्यसमा 2,00,000 रुपियाँसम्मको दुर्घटना बिमा मिल्छ। अहिलेसम्म यो योजनाबाट 58 करोडभन्दा बढी मानिसहरू जोडिएका छन्। यसमध्ये करिब 28 करोड हाम्रा आमाहरू, बहिनीहरू, छोरीहरू छन्, महिलाहरू छन्। यो योजनाबाट पीडित परिवारहरूलाई अहिलेसम्म 3,700 करोड रुपियाँभन्दा बढी सहायता मिलिसकेको छ। साथीहरू, त्यसै गरी प्रधानमन्त्री जीवन ज्योति बिमा योजना पनि उत्तिकै महत्त्वपूर्ण छ। यो योजना व्यक्तिको दुःखद मृत्यु भएमा उसको परिवारलाई 2,00,000 रुपियाँको बिमा कभर दिन्छ। यसको वार्षिक प्रिमियम मात्र 436 रुपियाँ छ, अर्थात् एक दिनको झन्डै 1.5 रुपियाँ। यो योजनाबाट अहिलेसम्म 27 करोडभन्दा बढी मानिसहरू जोडिएका छन्। यस अन्तर्गत देशका करिब 11,00,000 परिवारहरूलाई करिब 22,000 करोड रुपियाँको सहायता प्राप्त भइसकेको छ। यी आँकडाहरू धेरै ठुला छन्। यी आँकडाहरू पछाडि लाखौँ परिवारहरूका आआफ्ना कथाहरू छन्। कतै कुनै आमालाई नानीको पढाइ जारी राख्न सहायता मिल्यो, कतै कुनै पत्नीलाई घरको जिम्मेवारी सम्हाल्न सहारा मिल्यो। साथीहरू, धेरै पटक ठूलो सुरक्षाको सुरुवात धेरै सानो रकम र सानो कदमबाट हुन सक्छ। सानो निर्णयले पनि ठूलो परिवर्तन ल्याउँछ। म तपाईँ सबैलाई आग्रह गर्दछु कि आफ्नो परिवारमा यी योजनाहरूको जानकारी अवश्य साझा गर्नुहोस्। मेरा प्यारा देशवासीहरू, मन की बातमा अब कुरा यस्तो विषयको छ जुन हजारौँ वर्ष पुरानो छ, हजारौँ वर्षदेखि मानव समाजमा प्रचलन भएर बसेको छ। यो विषय हो अन्धविश्वासको। अन्धविश्वास धेरै पटक केवल एउटा गलत धारणा मात्र हुँदैन,

त्यसले डर उत्पन्न गर्छ र जब मनमा डर हावी हुन्छ तब मानिसले सत्य हेर्न नै बन्द गरिदिन्छ। अन्धविश्वासमा डुबेका मानिसहरू तर्क विनय सत्य नजानी यस्ता निर्णय लिन थाल्छन् जसले ठूलो हानि पुर्याउँदछ। त्यही समाजमा

105 मेगाहर्ट्ज न्यूज़ ऑन अरब्स दार्जिलिंग को एफएम 110.2 मेगाहर्ट्ज मा यो प्रसारण वा आकाशवाणी खरसाङ को आकाशवाणी खरसाङ सुनेर बसिरहनुले तमाम आदरणीय श्रोताहरुमा हार्दिक अभिवादन तथा स्वागत जनाउँछौ। ताउनु श्रोताहरु अब प्रस्तुत गर्नौ फरमाइस सेफर्मेट कार्यक्रम तपाईको अनुरोधमा। यस कार्यक्रमको पर्खाइमा बसिरहनुले सम्पूर्ण श्रोताहरुमा न्यानो अभिवादन। प्रथम गीत सुनाइरहेछौ मर्डर फ्लेमबाट गुन्जने आवाज हो अमीर जमालको। यस गीतलाई अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ पुस्तकालय रोड फारबिसगंज

बिहारबाट शम्भु प्रसाद गुप्त, कुन्ती देवी तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू, मेनु राजराज नेपालबाट मोहम्मद अतिउल्ला, जिनत जहाँ, सोनी परवीन अनि इम्तिहास, रेग्मी छत्तीसगढबाट दिनेश वर्मा, करुणा वर्मा, टुम्बा जोतमतीगढाबाट सरस्वती श्याम मित्र, सैनिका सन्दीप, श्रद्धा दृष्टि राई, द्वारिका राई अनि छोमदेन तामाङ, भाटपाडा धत्रेङ्गीबाट द्वारिका प्रसाद वर्मा, किशोर कुमार वर्मा, दीपक कुमार, ज्ञावेन्द्र कुमार, महादेवघाट अमलेश्वरबाट डोमन ठाकुर, सुमन ठाकुर, मिथिलेश तारणी, सुरज ज्योति, रोयाङ्स ठाकुर तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू, चित्रे वर्षी खरसाङबाट नितु देवान, साहिल देवान अनि किशोर देवान साथै सम्पूर्ण देवान परिवार। त्यसै गर्नुहोस् कार्यक्रमको यो प्रथम गीत यहाँहरूको अनुरोधमा।

फरमाइसी फिल्म गीत कार्यक्रम तपाईको अनुरोधमा सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङबाट। यसै क्रमलाई अघि बढाउँदै अब सुनाउँदैछौ जहर फिल्मको यो गीत, गुन्जनी आवाज हो उदित नारायण अनि साथीहरूको। यस गीतलाई अनुरोध लेखी पठाउने श्रोताहरू हुनुहुन्छ गोलाघाट बक्सरबाट विजय केसरी, गौरी शंकर केसरी, शम्भु केसरी, नयाँ बजार बक्सरबाट राजेश केसरी, पंकज केसरी र रोहन केसरी, गर्ल्स स्कुल रोड मनियारीबाट अवधेश गुप्त, निलु विशालराज अनि वंशराज, खरसाङ बजारबाट पेमा यल्मो छिरिङ लक्की, सिनोरा राय, रिता प्रधान अनि छिरिङ, गड्डी लाइन खरसाङबाट अनु तारा, गीता पुष्प, प्रणिता र सुनिता, न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्कासुक एका, स्वर्णलता एका, स्वर्णदायका, अनिरुद्ध, डोमियन, चार्ल्स, जुलियस, च्यागुडी बस्तीबाट विमल खडिया, मिना, सुचिता खडिया, निलु र सानिया खडिया, सवारी पानी भालको पट्टीडाँडाबाट अशोक कुमार खड्का, एबी रोड खरसाङबाट डोमियन, डोरती, रेजिना, डोनमिक, तेरेजा र बर्नाडेट, अप्पर सिरुवारी खरसाङबाट सुषमा सिंह, निसिम दर्नाल, संयम दर्नाल, करुणा सिंह तथा पुष्प छेत्री, गडिया मौजे उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष कुमार, प्रदीप कुमार, करिना, पूजा कुमारी, आरती कुमारी, सुनिता कुमारी तथा उहाँहरूका धेरै धेरै साथीहरू, गान्धी चोक रोपडबाट हरदेव मिका, बलविन्दर विका, जितेन्द्र र मिका विरग। त स्वीकार कार्यक्रमको यो अघिल्लो गीत यहाँहरूको अनुरोधमा।

फरमाइसी फिल्मित कार्यक्रम तपाईको अनुरोधको अर्को गीत सुनाउँदैछौँ बन्टी और बबली फिल्मबाट गुन्जनी आवाज हो अलिसा चिनाई अनि शङ्कर महादेवन अनि साथीहरूको यस गीतलाई अनुरोधदेखि पठाउने श्रोताहरू हुनुहुन्छ रोज ब्याङ्क रानीहाटी राजबाडी दार्जिलिङबाट कमल थापा चन्द्र प्रधान प्रतिमा लोहार प्रवीणा प्रतिष्ठा आहना रसाइली एकता रसाइली अनुराधा राई र हिमञ्जली तामाङ पाकुड़ झारखण्डबाट उत्तम कुमार बगत श्वेता किशु तासु अनुरव आनन्द सत्यमानन्द तथा उहाँहरूका धेरै धेरै साथीहरू विराटनगर नेपालबाट अरुण चन्द्र शर्मा डाक्टर रेणुका देवी अनि उहाँहरूका थुप्रै थुप्रै साथीहरू अप्पर माङलुङबाट लकिमा शेर्पा सुम

यांगजी, राधा, सारिका, त्रिशा मुखिया, कला राई र सलीमा राई, मेहरनगर उत्तरखण्ड महाराष्ट्रबाट अभिज गणकर राई, सरिता सिद्धान्त, प्रिन्स एकांश गोहानकर, विश्वकर्मनगर नागपुरबाट शैलेश वैशाली, श्वेता सुमित र कुमार ध्वनिपरी, कटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई, उषा राई, अमित राई र ह्याप्पी राई, गाजीपुरबाट प्रतीक राई, रोशनी र प्राञ्जल, शेरपुर कलाबाट अवधेश राई, प्रीति राई र नवदीप राई, भानुटोल खरसाङबाट राधिका शर्मा, सुरभि शर्मा र अर्जुन शर्मा। त स्वीकार कार्यक्रमको यो प्रथम अघिल्लो गीत यहाँको अनुरोधमा।

लवैबाट गुलाबदास, मानिकप्री, लक्षणपुरबाट विश्वनाथ साहु, रिग्नीबाट दिनेश वर्मा, भिलाईबाट मुकेश, दत्रेङ्गीबाट भागवत वर्मा तथा उहाँका धेरै धेरै साथीहरू, पूर्व बर्धमानबाट अभिजित प्रसाद तथा उहाँका अन्य धेरै धेरै साथीहरू, पुराना तलाब डुम्राबाट वल्ली वल्लार, आसमानाज अनि सोनम, सरिमपुर बक्सरबाट सरफुद्दिन, फातमा नाज, समी अन्सारी, बिहार दिल्लीबाट डब्लु वसिम र बेबी अन्सारी, छटिया पोखरबाट लालबहादुर तथा दिव्य भारती, कनहरिया बजार पूर्णियाबाट दिलीप कुमार, सेन्चुरी बिमला रानी, सिम्पी रानी, शरीफ आर्जु तथा राजा, मसल सीतामढीबाट वसिम अक्रम, हुसैन इश्रकत, अजिम समी, ममता रानी, पुनम शर्मा र उहाँका अन्य धेरै धेरै साथीहरू, अरारिया बजार रजखोरबाट शरीफ अर्जु, मुसाहिन, सरफराज, दिलवर, जुवेदा, अवैदा र रिहाना प्रवीण। तस्वीर अनुस कार्यक्रमको यो अन्तिम गीत यहाँको अनुरोधमा फिल्मको नाम रहेको छ हम तुम गुन्जनी युगल आवाज हो अलका याग्निक अनि शानको।

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सारण मंगरबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीको सेसेल्स भ्रमणको दोस्रो दिन श्री मोदीलाई गार्ड अफ अनर प्रदान गरियो। प्रधानमन्त्री मोदी आज सेसेल्सको 50औं स्वतन्त्रता दिवस समारोहमा विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुनेछ। उहाँले राष्ट्रिय सभालाई सम्बोधन गर्नुका साथै राष्ट्रपति प्याट्रिक हेर्मेनीसँग द्विपक्षीय वार्ता पनि गर्नुहुनेछ। अपरेशन अमिस्तात अन्तर्गत पठाइएको भारतीय सहायता भेनेजुएला पुगेको छ। विदेश मन्त्री डाक्टर

इस जयशंकरले सामाजिक सञ्जाल एक पोस्टमा भूकम्पपछि भेनेजुएलामा जारी राहत प्रयासलाई फिल्ड अस्पताल युनिट राहत आपूर्ति औषधि र चिकित्सा उपकरणहरूले बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी अनि रक्षा मन्त्री राजनाथ सिंहले आज पूर्व प्रधानमन्त्री पीवी नरसिम्हा रावलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सञ्जाल एक सन्देशमा श्री मोदीले भन्नुभयो कि श्री रावले महत्वपूर्ण समय भारतको प्रगतिमा अमूल्य योगदान पुर्याएका छन् अनि नरसिम्हा राव एक सक्षम प्रशासक एक प्रसिद्ध विद्वान र भारतको विविध संस्कृतिको गहिरो बुझाइ भएका नेता थिए। केन्द्रीय वातावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले सरिस्का बाघ अभयारण्यमा बाघको पुनः प्रवेश गरेको 18 वर्ष पूरा भएकोमा देशवासी र प्रकृति प्रेमीहरूलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल एक पोस्टमा श्री यादवले उल्लेख गर्नुभयो कि सरिस्का जहाँ बाघहरू पहिले पूर्ण रूपमा लोप भएका थिए अहिले त्यहाँ 53 बाघहरू छन्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले चिकित्सा उपकरण नियम 2017 संशोधनको प्रस्ताव गरेको छ। यसको उद्देश्य चिकित्सा उपकरणहरूको विनिर्माण लाइसेन्स जारी गर्ने कार्यलाई छिटो बनाउनु र प्रक्रियालाई सरल बनाउनु हो अनि पश्चिम बंगालको कोलकाता स्थित तारातला भवन दुर्घटनाको अनुसन्धानलाई तीव्र बनाएको छ। यसका साथै मुख्य समाचार अहिलेलाई पूरा भयो।

觉看多了多点错感觉，为什么这种事我觉得连我今天天马之间的事，撞到了你是吧，今天我最近这

0: श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो उत्तम प्रधान सरिता गुरुङ अनि साथीहरूको समय लोकगीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगरबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जुन महिनामा स्वदेशी C-295 विमानको पहिलो उडानसँगै भारतले उडयन क्षेत्रमा एउटा प्रमुख माइलखुट्टी प्राप्त गरेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र सेसेल्सका राष्ट्रपति प्याट्रिक हर्मेनीले भिक्टोरियामा द्विपक्षीय वार्ता गर्नुभएको छ। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई आवश्यक सबै कागजातहरू भए मात्र कैलाश मानसरोवर यात्रा गर्न सल्लाह दिएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा काम गर्दै अमेरिकाले लगातार दोस्रो दिन धेरै इरानी सैन्य स्थलहरूमा हवाई आक्रमण गरेको छ। अनि भारतका किदाम्बे श्रीकान्त उत्कृष्ट प्रदर्शनपछि युएस ओपन ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलको फाइनलमा पुगेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले जुन महिनामा स्वदेशी C-295 विमानको पहिलो उडानसँगै भारतले उडयन क्षेत्रमा एउटा प्रमुख माइलखुट्टी प्राप्त गरेको बताउनु भएको छ। आज आकाशवाणीद्वारा प्रसारित मन की बात कार्यक्रममा देशका मानिसहरूलाई सम्बोधन गर्दै उहाँले देशमा हाल 40 यस्ता विमानहरू निर्माण भइरहेको उल्लेख गर्नुभयो।
2: एविएशन सेक्टर में भी देश ने एक बड़ी सफलता पाई। C-295 यह विमान मेड इन इंडिया है और C-295 विमान ने अपनी पहली उड़ान पूरी की है और ऐसे 40 विमान भारत में ही बनाए जा रहे हैं। इससे MSME और एरोस्पेस सेक्टर को नई शक्ति मिल रही है। आज समुद्र से लेकर आकाश तक हमारा भारत अधिक सुरक्षित और आत्मनिर्भर बन रहा है।
1: श्री मोदीले जुन महिनामा कोलकातामा 3 युद्धपोतहरू दुनागिरी संशोधक र अग्रय

0: प्रक्षेपण गरिएको उल्लेख गर्नुभयो। उहाँले तीनै युद्धपोतहरू डिजाइनदेखि निर्माणसम्म पूर्ण रूपमा स्वदेशी भएकोमा सन्तुष्टि व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले अनुसन्धान तथा विकास संगठन डीआरडीओले जुन महिनामा लामो दूरीको जमिनमा आक्रमण गर्ने क्रूज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको कुरामा प्रकाश पार्नुभयो। यो मिसाइल उद्योग संघको सहकार्यमा विकसित गरिएको थियो। उहाँले भारत समुद्रदेखि आकाशसम्म सबै क्षेत्रमा बढ्दो रूपमा सुरक्षित र आत्मनिर्भर हुँदै गइरहेको टिप्पणी गर्नुभयो। प्रधानमन्त्रीले विश्वभरि मनाइएको अन्तर्राष्ट्रिय योग दिवसको बारेमा पनि चर्चा गर्नुभयो। यस वर्ष यो कार्यक्रम 2500 भन्दा बढी स्थानमा आयोजना गरिएको थियो, जसमा भारतका करोडौं मानिसहरूले भाग लिएका थिए। उहाँले अहमदाबादमा भएको विश्व योगासन च्याम्पियनसिपमा भारतले पदक तालिकामा शीर्ष स्थानमा प्राप्त गरेको उल्लेख गर्नुभयो।
1: विश्व योगासन चैंपियनशिप की भी बड़ी चर्चा हुई। इसमें भारत ने कुल 114 पदक जीते, इनमें 102 गोल्ड मेडल भी शामिल है। भारत इस चैंपियनशिप की पदक तालिका में पहले स्थान पर रहा।
0: प्रधानमन्त्रीले राष्ट्र निर्माणमा सार्वजनिक सहभागिता भारतको लागि गर्वको स्रोत भएको टिप्पणी गर्नुभयो। उहाँले उल्लेख गर्नुभयो, पश्चिम एसियामा युद्ध जस्तो परिस्थितिको बीचमा केही क्षेत्रका नागरिकहरूले सुन खरिद र विदेश यात्रालाई अस्थायी रूपमा स्थगित गरेर उहाँको अपिलको प्रतिक्रियामा एकताको प्रदर्शन गरे। श्री मोदीले देशका मानिसहरूलाई कृषिभूमिलाई रसायन मुक्त राख्न र प्राकृतिक उर्वरक प्रयोग गरेर खेतीलाई अधिकतम बनाउन आग्रह गर्नुभयो। उहाँले यस अपिललाई समर्थन गरेकोमा र हरेक तरिकाले सक्रिय सहयोगको लागि जनताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। श्री मोदीले यो पनि भन्नुभयो कि यसपल्ट धेरै परिवारहरूले विवाहको लागि नयाँ सुन किन्नबाट टाढा बसेका छन् र पहिला नै बनाएका सुनबाट नयाँ गहनाहरू बनाउनु रोजेका छन्। उहाँले धेरै मानिसहरूले सामाजिक सञ्जालमा आफ्नो विदेश यात्रा कसरी रद्द गरेका भनेर साझा गरेको कुरा प्रकाश पार्नुभयो। प्रधानमन्त्रीले धेरै मानिसहरूले कार्पुलिङ सम्बन्धी आफ्ना अनुभव पनि साझा गरेको बताउनुभयो। एउटै दिशामा यात्रा गर्ने धेरै व्यक्तिहरूले सँगै यात्रा गर्न कार्पुलिङलाई प्राथमिकता दिएका छन्। मानिसहरूले बस र मेट्रो प्रयोग गरिरहेका छन्, जसले गर्दा पेट्रोल र डिजेलमा बचत भएको छ। श्री मोदीले देशका विभिन्न भागहरूबाट प्राकृतिक उर्वरकको प्रयोग गर्दै गएको रिपोर्टहरू आइरहेको उल्लेख गर्नुभयो। उहाँले भारतीयहरूले यो विश्वव्यापी संकटको सामना सँगै गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो। श्री मोदीले विश्वास व्यक्त गर्नुभयो कि जन सहभागिताको यो शक्तिले राष्ट्रलाई बलियो बनाउनेछ र सफलतातर्फ डोर्याउनेछ। प्रधानमन्त्रीले महाराष्ट्रको नान्देडका पेटकर परिवारको बारेमा चर्चा गर्नुभयो, जसले लगभग 3500 गाउँलेहरूको लागि दुर्घटना बीमाको व्यवस्था गर्नुभयो। यी प्रत्येक व्यक्तिले 1,00,000 रुपियाँको बीमा कभरेज प्राप्त गरेका छन्। श्री मोदीले साँच्चै हृदयस्पर्शी भएको टिप्पणी गर्नुभयो। प्रधानमन्त्रीले सरकारले देशभरिका करोडौं परिवारहरूलाई दुर्घटना बीमा प्रदान गरिरहेको बताउनुभयो।
1: सरकार देश के करोड़ों परिवारों तक सुरक्षा का कवच पहुंचा रही है। प्रधानमंत्री सुरक्षा बीमा योजना के तहत केवल 1 साल के 20 रुपये का प्रीमियम, उस पर 2,00,000 रुपये तक का दुर्घटना बीमा मिलता है। उसी प्रकार से प्रधानमंत्री जीवन ज्योति बीमा योजना भी उतनी ही अहम है। ये योजना व्यक्ति की दुखद मृत्यु होने पर उसके परिवार को 2,00,000 रुपये का बीमा कवर देती है। इसका वार्षिक प्रीमियम सिर्फ 436 रुपये है।
0: प्रधानमन्त्री सुरक्षा बीमा योजनामा सामेल भइसकेका छन् र लगभग 11,00,000 परिवारहरूलाई लगभग 22,000 करोड रुपियाँ बराबरको सहयोग प्रदान गरिएको छ। प्रधानमन्त्रीले शताब्दीयौंदेखि समाजमा अन्धविश्वास गहिरो रूपमा जरा गाडेको टिप्पणी पनि गर्नुभयो। उहाँले सतर्क गराउनुभयो कि अन्धविश्वास प्राय गलत धारणा मात्र होइन, यसले डरको भावना ल्याउँछ र जब डरले मनमा प्रभुत्व जमाउँछ व्यक्तिले सत्य देख्न छोड्छ। प्रधानमन्त्रीले अन्धविश्वासमा डुबेकाहरूले तर्क अथवा सत्यको वास्ता नगरी निर्णय लिने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews गर्छौं अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी र सेसेल्सका राष्ट्रपति प्याट्रिक हर्मिनीले भिक्टोरियामा द्विपक्षीय वार्ता गर्नुभएको छ। दुवै नेताहरूले भारत सेसेल्स सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्दै क्षेत्रीय तथा

अन्तर्राष्ट्रिय मुद्दाहरूमा चर्चा पनि गरे। दुई देशले कृषि, वित्त, अन्तरिक्ष र स्वास्थ्य लगायत विभिन्न क्षेत्रहरूमा धेरै सम्झौताहरू आदान प्रदान गरे। यसअघि सेसल्सको राष्ट्रपतिले प्रधानमन्त्री मोदीलाई उहाँको दूरदर्शी नेतृत्व र दिगो विकास र जलवायु लचिलोपन प्रतिको प्रतिबद्धताको लागि देशको सर्वोच्च सम्मान गार्जियन अफ द ब्लू होराइजन प्रदान गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी अनि रक्षा मन्त्री राजनाथ सिंहले आज पूर्व प्रधानमन्त्री पीवी नरसिंह रावलाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई आवश्यक सबै कागजातहरू भए मात्र कैलाश मानसरोवर यात्रा गर्न सल्लाह दिएको छ। मन्त्रालयले एउटा परामर्श जारी गर्दै भनेको छ कि नागरिकहरूलाई सबै आवश्यक यात्रा कागजातहरू प्राप्त नगरेसम्म भारतबाट आफ्नो यात्रा शुरू नगर्नु। मन्त्रालयको परामर्शमा उल्लेख गरिएको छ कि वैध कागजातहरू बिना यात्रा गर्दा कठिनाईहरूको सामना गर्ने सम्भावना बढ्छ। यो विशेष गरी निजी टुर अपरेटरहरू मार्फत कैलाश मानसरोवर यात्रा गर्ने भारतीय नागरिकहरूको जारी गरिएको परामर्श हो। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले विकसित भारत 2047 दृष्टिकोणलाई साकार पार्न गाउँहरूको महत्वपूर्ण भूमिकामाथि प्रकाश पार्नुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा काम गर्दै अमेरिकाले लगातार दोस्रो दिन धेरै इरानी सैन्य स्थलहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकाको सेना अनुसार यो कार्यवाही शुक्रबार हर्मुज जलडम्रु मध्यमा तेल ट्याङ्करमा भएको ड्रोन आक्रमणको जवाफमा गरिएको हो। आक्रमणहरूले इरानको निगरानी प्रणाली, संचार सञ्जाल, वायु रक्षा स्थलहरू र ड्रोन भण्डारण सुविधाहरूलाई लक्षित गरेका थिए। भारतका किदाम्बी श्रीकान्त उत्कृष्ट प्रदर्शनपछि युएस ओपन ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलको फाइनलमा पुगेका छन्। क्यालिफोर्नियामा आयोजित सेमिफाइनलमा उहाँले जापानका युदाई ओकिमोटोलाई 22-20, 15-21, 21-19 पराजित गरे। यसअघि श्रीकान्तले क्वार्टर फाइनलमा चीनको ताइपेका लियाओ जुओ फूलाई हराएर अन्तिम चारमा स्थान सुरक्षित गरेका थिए। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले जुन महिनामा स्वदेशी C-295 विमानको पहिलो उडानसँगै भारतले उडयन क्षेत्रमा एउटा प्रमुख माइलखुट्टी प्राप्त गरेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र सेसेल्सका राष्ट्रपति प्याट्रिक हर्मिनीले भिक्टोरियामा द्विपक्षीय वार्ता गर्नुभएको छ। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई आवश्यक सबै कागजातहरू भए मात्र कैलाश मानसरोवर यात्रा गर्न सल्लाह दिएका छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा काम गर्दै अमेरिकाले लगातार दोस्रो दिन धेरै इरानी सैन्य स्थलहरूमा हवाई आक्रमण गरेको छ अनि भारतका किदाम्बी श्रीकान्त उत्कृष्ट प्रदर्शनपछि युएस ओपन ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलको फाइनलमा पुगेका छन्। यसका साथै आकाशवाणीबाट समाचार अहिलेलाई पूरा भयो।

श्रोताले तीन जेल सुन्दै हुनुहुन्थ्यो लोकगीतहरू विभिन्न कलाकारहरूको स्वरमा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब केही क्षण मनोरञ्जन गराइरहेछौँ केही फिल्म गीतहरूबाट। त आउनुहोस् कार्यक्रमको प्रथम गीत सुनौ, के को स्वरमा जहर फिल्मबाट।

स्वकार्य अनि भर्खरै सुन्नुभयो। रूपकुमार राठौर अनि श्रेया घोषालको स्वरमा तुमसान नहीं देखा अल्लाह स्टोरी फिल्मको यो गीत

0: सुश्रु धनी यस गीतको अन्त साझा हेलेनलाई फिल्मी गीतहरू यति माने पुरा गरिन्छ। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार दिपेन्द्र प्रधानबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, जुन महिनामा स्वदेशी C-295 विमानको पहिलो उडानसितै भारतले विमानन क्षेत्रमा एउटा ठूलो सफलता प्राप्त गरेको छ। आज आकाशवाणीबाट मन की बात कार्यक्रममा देश विदेशका मानिसहरूलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले वर्तमान समयमा देशमा अझ 40 विमान बनिरहेको बताउनुभयो। श्री मोदीले भन्नुभयो, यसबाट सूक्ष्म, लघु अनि मध्यम उद्यम क्षेत्र अनि एरोस्पेस क्षेत्रलाई तीव्रता प्राप्त भइरहेको छ, साथै रोजगारको नयाँ अवसर सृजित भइरहेको छ तथा आत्मनिर्भर भारतको संकल्प बलियो बनिरहेको छ। श्री मोदीले आसामको हरगिला पंक्षीको चर्चा भयो, जो राज्यको केही भागहरूमा अशुभ मानिन्थ्यो। उहाँले भन्नुभयो, यो दुर्लभ पक्षीले प्रकृतिलाई स्वच्छ राख्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। श्री मोदीले भन्नुभयो, कैयौं पल्ट ती रुखहरूलाई पनि काटियो जसमा हरगिलाको गुड हुँदथ्यो। उहाँले भन्नुभयो, जीव विज्ञानी पूर्ण देवी बर्मनले मानिसहरूको मनमा बसेको गलत धारणालाई परिवर्तन गर्ने संकल्प लिनुभयो। पूर्ण देवी बर्मनले महिलाहरूसित कुराकानी गर्नुभयो अनि बिस्तारै महिलाहरू यस अभियानसित जोडिन थालेको प्रधानमन्त्रीले बताउनुभयो। यसबाट एउटा ठूलो परिवर्तन शुरू भएको अनि हजारौं महिलाहरू हरगिलालाई बचाउनको निम्ति अघि आएको तथा उनीहरूलाई हरगिला आर्मीको नामले जानिने कुरो पनि श्री मोदीले बताउनुभयो। उहाँले मेघालयको रुट ब्रिजको चर्चा गर्नुभयो, जसलाई तयार हुनमा कैयौं दशक लाग्दछ। रबरको रुखको जराहरूलाई बिस्तारै दिशा दिइन्छ अनि जलधाराको पारी लगिन्छ। समयसितै यो जराहरू एउटा बलियो ब्रिजको रूप लिदछ। श्री मोदीले भन्नुभयो, यो जीवित ब्रिज हो जो समयसितै अझ बलियो हुँदै जाँदछ। उहाँले भन्नुभयो, यी ब्रिजमा मेघालयका मानिसहरूको सृजनाशीलता देखिन्छ अनि यो देशको धरोहर हो। श्री मोदीले मेघालयको रुट ब्रिजलाई युनेस्को विश्व धरोहर स्थलमा सामेल गर्नको निम्ति आवेदन गरिएको पनि बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, जलवायु परिवर्तनको समस्या रुट ब्रिजको निम्ति चुनौती बनिरहेको छ। उहाँले स्थानीय मानिसहरूले 120 भन्दा अधिक रुट ब्रिजको स्याहार सुसार गरिरहेको बताउनुभयो। श्री मोदीले भन्नुभयो, यस वर्ष पद्म पुरस्कारद्वारा सम्मानित हैली वारजीले यी रुट ब्रिजको स्याहार सुसार गर्नमा 50 भन्दा अधिक वर्ष लगाउनु भएको छ। प्रधानमन्त्रीले अपील गर्नुभयो कि जो मानिसहरू मेघालयको यात्रा गरिरहेका छन् उनीहरूले ब्रिजको नक्साहरू सोसियल मिडियामा साझा गरून्, ताकि अन्य मानिसहरू यस अनौठो धरोहरको बारेमा जानकारी प्राप्त गर्न सकुन्।

आसामको मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले राज्यमा नकली चिकित्सकहरू विरुद्ध सरकारको कठोर कार्यवाहीको उल्लेख गर्नुहुँदै राज्यको अलग अलग क्षेत्रबाट कुल 62 नकली चिकित्सकहरू पक्राउ गरिएको बताउनु भएको छ। मुख्यमन्त्री डाक्टर शर्माले सोसियल मिडिया मार्फत भन्नुभयो, नकली डाक्टरहरू विरुद्ध आसाम सरकारको कार्यवाही जारी छ। जनताको जीवनसित खेल्ने कुनै प्रकारको कार्यलाई सहन गरिने छैन भनी श्री शर्माले बताउनुभयो। उहाँले भन्नुभयो, हालसम्म 59 मामला दर्ता गरिएको छ अनि 62 नकली डाक्टरहरूलाई पक्राउ गरिएको छ। मुख्यमन्त्रीले बताउनुभयो, दुष्ट मानिसहरूले यो याद राख्न पर्नेछ, आम जनताको जीवनको सुरक्षा सुनिश्चित गर्नको निम्ति हाम्रो यो कठोर कार्यवाही प्रत्येक क्षेत्रमा भविष्यमा पनि जारी रहनेछ। उल्लेखनीय छ, हालैमा बराक घाटीको निम्न असमको धुबरी जिल्लाबाट नकली चिकित्सकहरूको पक्राउले सरकारको यस कदमको पुष्टि गर्दछ। गुप्त सूचनाको आधारमा वेस्ट गौहाटी पुलिस जिल्ला अन्तर्गत जालुकबाडी थाना पुलिसको एउटा दलले हिजो राति आदाबाडी स्थित एउटा होटलमा छापामारी गरेर अन्तर्राज्यीय डकेत गिरोहको भण्डाफोड गरेको छ। पुलिस अनुसार यो गिरोह ट्रेनमा यात्रा गर्ने यात्रीहरूलाई लक्षित गरेर लुटपाट गर्दथ्यो। अभियानको अवधि गिरोहको 6 आरोपीलाई पक्राउ गरिएको छ। पुलिसले मामलाको जाँच गरिरहेको छ, साथै गिरोहको अन्य आपराधिक मामलाहरूमा सम्भावित संलग्नता अनि यसको नेटवर्कको पनि जानकारी पुलिसले एकत्रित गरिरहेको छ। नागाल्यान्डमा शिशुहरूलाई पोलियोबाट बचाउन अनि भारतलाई पोलियो मुक्त बनाउनका निम्ति राष्ट्रव्यापी अभियान आज राष्ट्रिय टीकाकरण दिवस पालन गरिँदैछ। यस अभियानको उद्देश्य राज्यभरि 5 वर्षभन्दा कम्ती आयुको 1,43,530 शिशुहरूलाई ओरल पोलियोको 2 बुन्द दवाई खुवाउन हो। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी पुनः 3:45 मिनटमा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार, आदरणीय श्रोतागण, आकाशवाणीको प्रस्तुति कार्यक्रम विश्वमा हामीलाई पर्खेर रहनुभएका हाम्रा तमाम श्रोतावर्गमा म सञ्चालिका मुना तामाङको हार्दिक अभिवादन। श्रोताहरू, आजको हाम्रो कार्यक्रमको यस अङ्कमा हामी चर्चा गर्नेछौँ सङ्गीत र साहित्यका धनी मध्यकालीन भारतका एक नक्षत्र आमिर खुस्रोबारे। श्रोता, भारतको इतिहासमा केही यस्ता व्यक्तित्वहरू छन् जसले केवल एउटै क्षेत्रमा मात्र होइन तर धेरै क्षेत्रहरूमा आफ्नो अमिट छाप छोडेर गएका छन्। तिनै मध्ये हुन् हजरत आमिर खुस्रो। उनलाई तुते हिन्द अर्थात् भारतको कोकिला पनि भनेर उपनाम प्राप्त छ। उनी 13 औ 14 शताब्दीका महान कवि, सङ्गीतकार, साहित्यकार र सुफी सन्त थिए। उनी फारसी भाषाका कवि थिए तर उनको मन र आत्मा भारतको माटोसित जोडिएको थियो। उनले भारतीय र इरानी सङ्गीतको सङ्गम गाएर हिन्दुस्तानी सङ्गीतको जग बसाले। आज हाम्रो देशका प्रख्यात शास्त्रीय सङ्गीतहरू जस्तै कव्वाली, ख्याल, तराना जस्ता विधाहरू उनैका देन हुन्। उनको जन्म सन् 1253 पटियाली नामक ठाउँमा भएको थियो। उनको पूरा नाम अबुल हसन यामिनुद्दिन खुस्रो थियो। उनका पिता सैफुद्दिन मोहम्मद तुर्किस्तानबाट भारत आएका थिए। बाल्यकालदेखि नै खुस्रो असाधारण प्रतिभाका धनी थिए। उनले 8 वर्षको उमेरमा नै कविता लेख्न सुरु गरेका थिए र 20 वर्षको उमेरसम्ममा उनी दिल्लीका दरबारसम्म पुगिसकेका थिए। उनको जीवन दिल्ली सल्तनतको समयसँग जोडिएको छ। उनले जम्मा 7 जना सुल्तानहरूका शासनकाल देखे। बलबनदेखि लिएर मोहम्मद बिन तुगलकसम्म उनले दिल्ली सल्तनतमा आफ्नो योगदान दिए। तर उनी दरबारको राजनीतिमा भन्दा साहित्य र सङ्गीतमा बढी रमाउने गर्थे। उनी प्रसिद्ध सुफी सन्त हजरत निजामुद्दिन औलियाका शिष्य थिए। गुरुप्रतिको उनको भक्ति र प्रेम अमर छ। आमिर खुस्रो फारसी भाषाका सबैभन्दा ठूला कवि थिए। श्रोता, उनले 99 ग्रन्थहरू लेखे तर दुर्भाग्यवश ती मध्ये 22 मात्रै बाँकी छन्। उनका प्रमुख रचनाहरूमा मिफ्ताउल फुतुहु, खजाइनुल फुतुहु, तुगलकनामा जस्ता ऐतिहासिक कृतिहरू छन्। उनले आफ्नो समयको इतिहासलाई कवितामा लेखे, त्यसैले इतिहासकारहरूले उनलाई इतिहासको दर्पण पनि भन्ने गर्छन्। उनको सबैभन्दा ठूलो योगदान भने भाषा र साहित्यमा रहेको छ। उनले फारसी, हिन्दी अर्थात् खडी बोलीको मिश्रण गरेर

हिन्दवी भाषाको विकास गरे। यो पछि हिन्दी र उर्दू भाषाको आधार बन्यो। उनले नै पहिलो पटक हिन्दीमा पहेली, दोहा आदि आदि लेखे, जो आज पनि धेरै प्रसिद्ध छन्। श्रोताहरूले सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौ मध्यकालीन भारतका प्रसिद्ध साहित्यकार एवं संगीतकार अमीर खुस्रो बारे। उहाँ बारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन विश्राम गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम विश्वमा हामी, जसमा आज हामी चर्चा गर्दैछौँ संगीत एवं साहित्यका धनी आमिर खुस्रो बारे। उनले हिन्दी

भाषालाई दरबारको भाषा फारसीको बराबर सम्मान दिलाए। उनी भन्थे, मेरो भारतको माटोमा जन्मेको हिन्दी भाषा मेरो लागि फारसी भन्दा कम छैन। आमिर खुस्रोलाई साँच्चिकै संगीतका बादशाह मान्नुपर्छ। उनले इरानी संगीत र भारतीय शास्त्रीय संगीतलाई मिलाएर एउटा नयाँ शैली जन्माए। आजको हिन्दुस्तानी राष्ट्रिय संगीतको जग उनैले नै बसालेका थिए। उनका प्रमुख सांगीतिक आविष्कारहरूमा कव्वाली, जो उनले सुफी सन्तहरूको भजनको निम्ति सुरु गरे, ख्याल जसको अर्थ कल्पना हो, यो संगीत विधाको पनि उनैले नै सुरुवात गरेका थिए। यसमा गायकलाई राग विस्तार गर्ने स्वतन्त्रता हुन्छ। त्यस्तै गरी तराना र तरज विधा पनि उनले नै विकसित गरेका थिए। यो विधामा अर्थ नभएका शब्दहरूको प्रयोग गरेर लय सृजना गरिन्छ र यो आमिर खुस्रोकै मौलिक आविष्कार हो। भनिन्छ उनले तबला र सितार जस्ता संगीत वाद्य यन्त्रहरूको पनि विकास गरे। उनले 12 नयाँ राग पनि बनाए, जस्तै सपर्दा, घोरा, सानम आदि आदि। उनको संगीतमा भक्तिभाव र प्रेमको गहिरो संगम थियो। उनी सुफी थिए, त्यसैले नै उनको संगीतको लक्ष्य ईश्वर प्राप्ति थियो। निष्कर्षमा भन्नुपर्दा, आमिर खुस्रो केवल एक कवि वा संगीतकार थिएन, उनी दुई संस्कृतिका सेतु थिए। उनी फारसीमा जन्मिए तापनि भारतीय बने। उनले भारतलाई संगीत दिए, भाषाको समृद्धि दिए र मानवताको सन्देश दिए। 700 बितिसक्दा पनि आज हामी उनको रचना गाउँछौँ, उनको कविताहरू सुन्छौँ र कव्वालीहरू सुन्ने गर्छौँ। यो नै उनको अमरत्व हो। उनी भन्थे, यदि मसँग भारतीय जस्तो मिठो भाषा र भारतीय जस्तो मधुर संगीत छैन भने म किन भारतमा बस्छु। हामी नेपाली र भारतीयहरूका लागि आमिर खुस्रो प्रेरणा हुन्। उनले सिकाए कि कला र साहित्यको कुनै धर्म एवं जात हुँदैन। साँचो कलाकार त्यही हो जसले दुई मन, दुई संस्कृतिलाई जोड्दछ। त्यसैले आमिर खुस्रो युगौं युगसम्म तुते यी हिन्द भनेर हाम्रो संस्कृतिमा गुन्जिरहनेछन्।

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम विश्वमा हामी, जसमा आज हामीले चर्चा गर्यौं संगीत र साहित्यका धनी मध्यकालीन नक्षत्र अमीर खुस्रो बारे। उहाँबारे यसरी यहाँहरूसँग चर्चा गर्दा गर्दै र उहाँको योगदानहरू बारेमा कुरा गर्दा गर्दै अब भने हाम्रो कार्यक्रमको समाप्ति यही नै हुँदछ श्रोता। र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

नमस्कार आदरणीय श्रोता, विविध वार्ताको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत। आजको कार्यक्रमको यस अङ्कमा हामी चर्चा गर्नेछौँ बर्खा याममा स्वास्थ्यको हेरचाह बारे। श्रोता, हाम्रो देशको उत्तरी भागमा जेठको अन्त्यदेखि लिएर असोजसम्म करिब 4 महिना बर्खायाम हुने गर्छ। यो यामले खेतबारी हरियो बनाउँछ, नदी नाला भरिन्छ र धरतीले नयाँ जीवन पाउँछ। किसानको लागि यो जीवनदायी याम हो। तर अर्कोतिर भने बर्खा सँगसँगै धेरै रोगहरू र समस्या

समस्याहरू पनि आउने गर्छ। पानी जम्ने, हिलो हुने, डेंगु, हैजा, झाडा पखाला जस्ता रोग बढ्ने भएकोले यस यामलाई रोगहरूको याम भन्दा पनि अनुचित नहोला। त्यसैले बर्खा याममा स्वास्थ्यको विशेष हेरचाह गरिनु सबैभन्दा जरुरी छ। रोकथाम उपचार भन्दा सस्तो हुन्छ भन्ने उखान यहाँ पूर्ण रूपमा लागू हुन्छ। बर्खा ऋतुमा विशेष गरी रोगहरू किन बढ्छ त भन्ने कुरा यहाँ बुझ्न अति जरुरी छ। यसका मुख्य तीनवटा कारणहरू हामी भन्न सक्छौँ, जसमा पहिलो पानी र हिलो। लगातार वर्षाले गर्दा गाउँ बस्तीमा पानी जम्छ, त्यो जमेको पानी लामखुट्टेको बास बन्छ। डेङ्गु र मलेरिया फैलाउने लामखुट्टेले सफा पानीमा नै फुल पार्छ। दोस्रो हो फोहोर र संक्रमण। पानीले गर्दा फोहोर सबैतिर फैलिन्छ, खानेकुरा चाँडै बिग्रिन्छ, सडेको फलफुल, खुला राखिएको खानेकुरा खाँदा हैजा, टाइफाइड, झाडा पखाला जस्ता पानीबाट सर्ने रोगहरू हामीलाई लाग्न सक्छ। र त्यस्तै गरी तेस्रो महत्वपूर्ण कारण हो आर्द्रता र चिसो। हावामा चिस्यान बढ्दा शरीरको रोग प्रतिरोधक क्षमता कम्ती हुन्छ। रुघाखोकी, निमोनिया, फङ्गल इन्फेक्सन, छालाको रोग यस समयमा धेरै हुने गर्छ। यस समयमा वर्षाको कारणले गर्दा धोएका कपडाहरू नसुक्ने समस्या पनि हामीलाई आइपर्दछ, जसले गर्दा कपडामा फङ्गस बढेर जान्छ र यसले छालाका विभिन्न रोगहरू हामीलाई उत्पन्न गराउँछ। बर्खामा लाग्ने प्रमुख रोगहरूमा पानीबाट सर्ने रोगहरू मुख्य छन्, जस्तै हैजा, झाडा पखाला, टाइफाइड, हेपेटाइटिस ए आदि आदि। यी रोगहरू दूषित पानी वा खानेकुराबाट सर्ने गर्छ। दिनमा 20-30 पटक पातुलो दिशा लाग्ने, बान्ता हुने, शरीरमा पानीको कमी हुने लक्षण र उपचार नपाएमा मृत्यु समेत हुन सक्छ। त्यस्तै गरी लामखुट्टेबाट सर्ने रोगहरू पनि यो समयमा धेरै फैलिएर जान्छ, जस्तै डेङ्गु, मलेरिया, चिकनगुनिया आदि आदि। डेङ्गु हड्डी भाँचे जस्तो दुख्ने भनेर भनिन्छ। उच्च ज्वरो, आँखाको पछाडि दुख्ने, शरीरमा दाबराउने आदि आदि लक्षणहरू यसका लक्षण हुन्। हावा र चिसोबाट हुने रोगहरूमा रुघाखोकी, फ्लू, निमोनिया, दम आदि आदि। विशेष गरेर यो रोगहरूले ससाना बाल बालिकाहरू र बुढाबुढीमा दुःख दिने गर्दछ। छालाको रोगहरूमा फङ्गल इन्फेक्सन, दाँत खटिरा आदि आदि हुने गर्दछ। भिजेको कपडा, जुत्ता लामो समयसम्म लाउँदा हामीलाई यस्तो छालाको रोगहरू पनि बर्खायाममा विशेष गरेर लाग्ने गर्छ। यसबाहेक पानीले गर्दा सर्पहरू ओडा र मान्छेहरूको घरतिर आउने गर्दछ, त्यसैले राति हिँड्दा विशेष हामीले सावधानी अपनाउनु पर्ने हुन्छ। श्रोताहरूले सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ बर्खायाममा स्वास्थ्यको हेरचाहबारे। यसबारे यहाँहरूसँग थप चर्चा गर्नेछु। अहिलेलाई भने आउनुहोस्, एकैछिन रमाइलो गरौँ अनि सुनौ यो गीत।

पुनः स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ विविध वार्ताको कार्यक्रम, जसमा आज हामी चर्चा गर्दैछौँ बर्खायाममा स्वास्थ्यको हेरचाहबारे। बर्खायाममा लाग्ने रोगहरूबाट हामी कसरी बाँच्न सक्छौँ त भन्ने प्रश्नमा केही महत्वपूर्ण स्वास्थ्यका हेरचाहका उपायहरू हामी यहाँ चर्चा गरौँ, जसमा सर्वप्रथममा छ खाने पानी र खानेकुरामा सावधानी। बर्खाको सबैभन्दा ठूलो मन्त्र हो पानी उमालेर पिउँ, पकाएर खाउँ। खाने पानी सधैँ राम्ररी उमालेर मात्र पिउनुहोस्, फिल्टर भए अझ राम्रो हुनेछ। घर बाहिरको जुस, चटपटे, खुला राखिएको मिठाई आदि आदि हामीले खानु हुँदैन। फलफुल र तरकारीलाई पोटासियम पानीमा 10 मिनटसम्म डुबाएर हामीले राख्नुपर्ने हुन्छ।

त्यसपछि मात्र हामीले यसलाई भान्सामा प्रयोग गर्नुपर्ने हुन्छ। बासी सडेको खाना यस अवधि हामीले कहिल्यै खानु हुँदैन। बर्खामा खाना 2-3 घण्टा भन्दा बढी राख्नु पनि हुँदैन। यसो गर्नाले हामीले आफ्नो शरीर आफ्नो स्वास्थ्यलाई धेरै हदसम्म सुधार ल्याउन सक्छौँ। यसबाहेक हात साबुन पानीले बारम्बार धुन पर्ने हुन्छ। खाना खानु अघि पछि र दिशा पछि हात धुनु अनिवार्य ठहर्दछ। त्यस्तै गरी श्रोता, लामखुट्टेबाट पनि हामीले विशेष रूपले बर्खायाममा बाँच्नु पर्ने हुन्छ। डेङ्गु र मलेरिया जस्तो रोगहरूबाट बाँच्नको निम्ति एकमात्र उपाय हो लामखुट्टेको टोकाइबाट बाँच्नु। घर वरिपरि पानी जम्न दिनु हुँदैन, झार जङ्गलहरू बढ्न दिनु हुँदैन। यसको नियमित सफाई हामीले गर्नुपर्ने हुन्छ। राति सुद्धा झुल अनिवार्य रूपले प्रयोग गर्नुपर्ने हुन्छ। शरीर ढाक्ने लुगा लगाउनु पर्ने हुन्छ। साँझ बिहान लामखुट्टे बढी हुनाको कारणले गर्दा यस अवधि विशेष ध्यान हामीले दिनुपर्ने हुन्छ। यसबाहेक व्यक्तिगत सरसफाई पनि बर्खायाममा फैलिने रोगहरूबाट हामीलाई टाढा राख्नमा अति नै फाइदाजनक हुन्छ। बर्खाको पानीमा भिजेपछि शरीर पुछेर सुक्खा लुगा लगाउनु पर्ने हुन्छ। भिजेको कपडा जुत्ता तुरन्तै फेर्नु पर्ने हुन्छ। खुट्टामा हिलो लागे राम्ररी धुनु पर्ने हुन्छ र सुकाउनु पर्ने हुन्छ, नत्र फङ्गल इन्फेक्सन हुने सम्भावना हुन्छ। घाउ चोट भए सफा पानी र एन्टिसेप्टिक लगाउनु पर्ने हुन्छ। हिलो भएको पानी वा भनौँ मैला पानीले घाउ धुनु पटक्कै हुँदैन। नुहाउँदा एन्टिफङ्गल साबुनको प्रयोग गर्नुपर्ने हुन्छ। यति गरे हामीले आफ्नो शरीरको स्वास्थ्य एवं विशेष गरी छालाको स्वास्थ्यलाई सठिक राख्न सक्छौँ। यसबाहेक घर वरिपरि हामीले मैला फोहोर थुपार्नु हुँदैन, फोहोरलाई ढाकेर फाल्नुपर्छ। नाली खोल्सा आदिमा पानीको बहाउलाई हामीले रोक्नु हुँदैन, पानी जम्न दिनु हुँदैन। भान्सा र शौचालय सधैँ सफा राख्नुपर्छ, ब्लिचिङ पाउडर छर्किने गर्नुपर्छ। बर्खायाममा विशेष गरेर यो त सामान्य रुगाखोकी हो भनेर व्यवस्था गर्नु हुँदैन। झाडा पखाला लागे घरैमा जीवनजल बनाउन सकिन्छ। यसको निम्ति 1 लिटर सफा पानीमा 6 चिया चम्चा चिनी र 1/2 चिया चम्चा नुन मिसाएर पिउनु पर्ने हुन्छ। यसले शरीरमा पानीको कमी हुन दिँदैन। उच्च ज्वरो आए, शरीरमा डाबर आए, दिशा बान्ता रोकिएन भने तुरन्तै स्वास्थ्य केन्द्र जानुपर्ने हुन्छ। आफै औषधि नखानुहोस्, डाक्टरको सल्लाह बिना एन्टिबायोटिक नलिनुहोस्। यतिसम्म हामीले गर्न सक्यौँ भने हामीले हाम्रो स्वास्थ्यलाई सन्तुलन गर्न सक्छौँ। बर्खा केवल रोगको या मात्र होइन, यो प्रकृतिको उपहार पनि हो श्रोता। बर्खाको पानीले वातावरण सफा हुन्छ, हावा चिसो हुन्छ, फलफुल धेरै पाइन्छ र नयाँ नयाँ फलफुलहरूको स्वाद पनि हामीले चाख्न पाउँछौँ। आफ्नो स्वास्थ्यको हेरचाह गर्दै यो ऋतुको आनन्द लिन हामीले बिर्सिनु हुँदैन। हाम्रा पुर्खाहरूले बर्खायामका लागि धेरै घरेलु उपायहरू पनि बनाएका छन्, जसमा अदुवाको चिया, तुलसीको पात, बेसार पानी आदि आदि। यस्ता कुराहरूले रोग प्रतिरोधक क्षमता बढाउँछ। त्यसैले आधुनिक विज्ञान र परम्परागत ज्ञान दुवैलाई अप्नाउनु पर्ने हुन्छ। निष्कर्षमा भन्नुपर्दा बर्खायाम प्रकृतिको सजावट हो, तर यसको सुन्दरताको आनन्द लिन हाम्रो स्वास्थ्य पनि राम्रो हुनुपर्दछ। स्वास्थ्य नै धन हो भन्ने भनाइलाई बर्खामा सबैभन्दा बढी सम्झिनुपर्छ। थोरै सावधानी, थोरै सरसफाई र सचेतनाले हामी बर्खाका सबै रोगहरूबाट बाँच्न सक्छौँ। सरकार, विद्यालय र परिवार सबैले मिलेर स्वच्छ बस्ती स्वस्थ जीवनको अभियान चलाउनु पर्छ। श्रोताहरूले अहिले सुन्दै हुनुहुन्थ्यो विविध वार्ताको कार्यक्रम, जसमा आज हामीले चर्चा गर्यौं बर्खायाममा स्वास्थ्यको हेरचाह बारे, जसमा हजुर समक्ष प्रस्तुत थियो बर्खायाममा स्वास्थ्यको हेरचाह बारे एक वार्ता। र यसरी यस वार्ताको अन्त साथै अब भने हाम्रो कार्यक्रमको अन्त पनि यही नै हुँदछ श्रोता। र अब म पनि यहाँहरूबाट बिदा चाहन्छु। हवस् त, नमस्ते।

0: श्रोता आम आकाशवाणी को नेपाली प्रसारण सेवा बोलिरहेका छु। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आकाशवाणीको मन की बात कार्यक्रममा आज भारत समुद्रदेखि आकाशसम्म सबै क्षेत्रमा बढ्दो रूपमा सुरक्षित र आत्मनिर्भर हुँदै गइरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र सेसल्सका राष्ट्रपति प्याट्रिक हर्मिनीले आज कृषि, वित्त, अन्तरिक्ष र स्वास्थ्य लगायत विभिन्न क्षेत्रहरूमा धेरै सम्झौताहरू आदान प्रदान गर्नुभएको छ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले विकसित भारत ग्रामीण योजना अन्तर्गत राज्यहरूबाट योगदानसहित 1,51,000 करोड रुपियाँ भन्दा अधिकको प्रावधान गरिएको बताउनुभयो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले चिकित्सा उपकरण नियम 2017 संशोधन प्रस्ताव गरेको छ र मौसम विभागले आगामी दिनहरूमा दक्षिण पश्चिम मनसुन गुजरात, मध्य प्रदेश, झारखण्ड, बिहार, उत्तर प्रदेश, उत्तराखण्डमा अगाडि बढ्नको लागि अनुकूल अवस्थामा रहेको बताएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री श्री नरेन्द्र मोदीले जुन महिनामा स्वदेशी C-295 विमानको पहिलो उडानसँगै भारतले उड्डयन क्षेत्रमा एउटा प्रमुख माइलखुट्टी प्राप्त गरेको बताउनु भएको छ। आज आकाशवाणीद्वारा प्रसारित मन की बात कार्यक्रममा देशका मानिसहरूसँगको सम्बोधनमा उहाँले देशमा हाल 40 यस्ता विमानहरू निर्माण भइरहेको उल्लेख गर्नुभयो। श्री मोदीले जुन महिनामा कोलकातामा 3 युद्धपोतहरू, दुनागिरी संशोधक र अग्रय प्रक्षेपण गरिएको उल्लेख गर्नुभयो। उहाँले तिनै युद्धपोतहरू डिजाइनदेखि निर्माणसम्म पूर्ण रूपमा स्वदेशी भएकोमा सन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले भारत समुद्रदेखि आकाशसम्म सबै क्षेत्रमा बढ्दो रूपमा सुरक्षित र आत्मनिर्भर हुँदै गइरहेको टिप्पणी गर्नुभयो। प्रधानमन्त्रीले विश्वभरि मनाइएको अन्तर्राष्ट्रिय योग दिवसको बारेमा पनि चर्चा गर्नुभयो। यस वर्ष यो कार्यक्रम 2,500 भन्दा बढी स्थानमा आयोजना गरिएको थियो, जसमा भारतका करोडौं मानिसहरूले भाग लिएका थिए। श्री मोदीले असमको हर्गिला चराको बारेमा पनि कुरा गर्नुभयो, जुन पहिला असमका केही भागहरूमा अशुभ मानिन्थ्यो। श्री मोदीले भन्नुभयो, जीवविज्ञानी पूर्णिमा देवी वर्मनले मानिसहरूमा रहेको यो गहिरो गलत धारणालाई परिवर्तन गर्ने संकल्प लिनुभयो। वर्तमानमा हजारौं महिलाहरू हर्गिल्ला बचाउन अगाडि बढे र अब त्यस चरालाई हर्गिला आर्मी भनेर चिनिन्छन्।
2: हर्गिला एक दुर्लभ पक्षी है। ये प्रकृति को स्वच्छ रखने में अहम भूमिका निभाता है, लेकिन असम के कुछ इलाकों में लंबे समय तक इसे अशुभ माना जाता था। फिर एक बड़ा बदलाव शुरू हुआ। हजारों ग्रामीण महिलाएं हर्गिला को बचाने के लिए आगे आई। आज उन्हें हर्गिला आर्मी के नाम से जाना जाता है।

0: महिलाओं ने समाज के साथ संघर्ष भी किया, समाज को समझाने के लिए दिन रात काम किया और अंधविश्वास को पीछे छोड़ कर के रहे।
1: प्रधानमन्त्रीले नागाल्याण्ड बेबी लीग र नागाल्याण्ड फुटसल लीगको बारेमा कुरा गर्नुभयो। प्रधानमन्त्रीले प्रविधि र यान्त्रिक प्रतिभाको प्रभुत्व रहेको यस युगमा रचनात्मकतालाई जोगाउने तरिकाहरूबारे पनि छलफल गर्नुभयो। उहाँले नालन्दा विश्वविद्यालयले भारतको भाग्यलाई नयाँ अवतारमा आकार दिइरहेको बताउनुभयो। उहाँले विश्वविद्यालयले शास्त्रार्थको प्राचीन परम्परालाई पुनर्जीवित गरेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले युवाहरूलाई नयाँ प्रविधिहरूको लागि तयार पार्ने उद्देश्यले गरिएको पहलको बारेमा पनि चर्चा गर्नुभयो। उहाँले दिल्लीको केन्द्रीय संस्कृत विश्वविद्यालयले यान्त्रिक वेधा र डेटा साइन्समा बीटेक कार्यक्रम सुरु गर्ने कुरा उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले भारतीय संस्कृति विश्वभरि फैलिरहेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले डोमिनिका गणराज्यमा लगभग 100 भारतीयहरू रहेको तर त्यहाँ भारतीय संस्कृति र आध्यात्मिकतासँग जोडिने प्रशंसनीय प्रयास भइरहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्रीले मेघालयका रुट ब्रिजको बारेमा पनि बताउनुभयो, जुन तयार गर्न दशकौं लाग्दछ। उहाँले भन्नुभयो कि मेघालयका रुट ब्रिजहरूलाई युनेस्को विश्व सम्पदा सूचीमा समावेश गर्न आवेदन पेश गरिएको छ। श्री मोदीले भन्नुभयो कि यस वर्ष पद्म पुरस्कारबाट सम्मानित र्याली वारले यी रुट ब्रिजहरूको हेरचाहमा 50 वर्ष भन्दा बढी समय समर्पित गर्नुभएको छ। प्रधानमन्त्रीले मध्य प्रदेशको राजगढ जिल्लाको बियोराका महिलाहरूको सरसफाईको उदाहरण दिनुभयो। उनीहरूले आफ्नो वरिपरि छरिएका प्लास्टिकको फोहोर हटाउने संकल्प गरे। बिस्तारै यो पहल विस्तार भयो र प्लास्टिकलाई इको ब्रिक पर्यावरण अनुकूल इँटामा परिणत गर्न थालियो। यी इँटाहरू अब सार्वजनिक ठाउँहरूलाई सुन्दर बनाउन प्रयोग गरिँदैछ। श्री मोदीले भन्नुभयो, विगत केही महिनामा राजगढ मा 100 किलोग्राम प्लास्टिक पुनः प्रयोग गरिएको छ र राम्रो प्रयोगमा राखिएको छ। प्रधानमन्त्रीले आफ्ना इलाकामा गणेश उत्सवको समयमा प्रयोग गरिने गणपति बप्पाको मूर्तिहरू स्थानीय कुमाले र कारिगरहरूले बनाएको सुनिश्चित गर्न मानिसहरूलाई अनुरोध गर्नुभयो। उनले मूर्तिकारहरूलाई माटोको मूर्ति बनाउन प्राथमिकता दिन पनि अपील गर्नुभयो। समाप्तिमा प्रधानमन्त्रीले पानी संरक्षणको बारेमा कुरा गर्दै वर्षाको पानीको प्रत्येक थोपा बचाउनु पर्ने कुरामा पनि जोड दिनुभयो।
0: गणेश जी की मूर्तियां बनाने वाले अभी से सक्रिय हो जाते हैं, इसलिए मेरा आप सभी से एक आग्रह है कि आपके घर या आसपास की जगहों पर गणपति बप्पा की जो मूर्ति स्थापित हो वो हमारे देश की मिट्टी से बनी हो, वो हमारे अपने कुम्हारों और स्थानीय कलाकारों के हाथों तैयार हुई हो। मिट्टी की मूर्तियां पूजा के बाद सहज रूप से पानी में विलीन हो जाती है, इससे हमारी नदियां तालाबों और पर्यावरण की रक्षा होती है।
1: प्रधानमन्त्री नरेन्द्र मोदी र सेसल्सका राष्ट्रपति प्याट्रिक हर्मिनीले भिक्टोरियामा द्विपक्षीय वार्ता गर्नुभएको छ। दुवै नेताहरूले भारत सेसल्स सम्बन्धका सबै पक्षहरूको समीक्षा गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा चर्चा पनि गर्नुभयो। दुई देशले कृषि, वित्त, अन्तरिक्ष र स्वास्थ्य लगायत विभिन्न क्षेत्रहरूमा धेरै सम्झौताहरू आदान प्रदान गरे। यसअघि सेसल्सका राष्ट्रपतिले प्रधानमन्त्री मोदीलाई उहाँको दूरदर्शी नेतृत्व र दिगो विकास र जलवायु लचिलोपन प्रतिको प्रतिबद्धताको लागि देशको सर्वोच्च सम्मान गार्जियन अफ द ब्लू होराइजन प्रदान गर्नुभयो। संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले यो सम्मान आफूप्रति मात्र नभई 140 करोड नागरिकहरूप्रति पनि सम्मान भएको बताउनुभयो। उहाँले भन्नुभयो, भारत र सेसल्सले आर्थिक सहयोग, डिजिटल प्रविधि, स्वास्थ्य सेवा र कनेक्टिभिटी बढाउन मिलेर काम गर्नेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खर्साङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भोलि नयाँ दिल्लीमा केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण परिषदको 16 बैठकको क्रममा एनिमिया मुक्त भारत अभियानको लागि सञ्चालन दिशा निर्देशहरू जारी गर्नुहुनेछ। यो सुरुवातले एनिमिया मुक्त भारत अभियानमा विकासलाई संकेत गर्दै एनिमिया विरुद्धको देशको लडाईमा एक महत्वपूर्ण माइलखुट्टीको चिन्ह लगाउँछ। यो रूपान्तरले थप व्यापक, जनता केन्द्रित र प्रविधि सञ्चालित पहलतर्फको विकासलाई प्रतिबिम्बित गर्दछ। निर्देशहरूले 7 लाभार्थी समूह, 7 हस्तक्षेप र 7 संस्थागत संयन्त्र समावेश गरेर अवस्थित 6x6x6 कार्यनीतिलाई 7x7x7 ढाँचामा विस्तार गर्नेछ। कार्यनीतिलाई पहिलाको T3 दृष्टिकोण अर्थात् परीक्षण उपचार चर्चाबाट T4 दृष्टिकोण अर्थात् परीक्षण उपचार चर्चा अनि ट्र्याकमा उन्नत गरिनेछ। ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले विकसित भारत 2047 को दृष्टिकोणलाई साकार पार्न गाउँहरूको महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पार्नुभयो। नयाँ दिल्लीमा राष्ट्रिय ग्रामीण विकास सम्मेलनलाई सम्बोधन गर्नुहुँदै श्री चौहानले ग्रामीण विकासलाई तीव्र बनाउन विकसित भारत ग्रामीण योजना अन्तर्गत राज्यहरूबाट योगदान सहित 1,51,000 करोड रुपियाँ भन्दा अधिकको प्रावधान गरिएको बताउनुभयो। उहाँले ग्रामीण श्रमिकहरूको लागि जीविकोपार्जन सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकतामा पनि दिनुभयो। उहाँले पञ्चायतहरूले तल्लो तहको शासनलाई अझ बलियो बनाउन र ग्रामीण समुदायहरूलाई सशक्त बनाउन पर्याप्त वित्तीय सहयोग प्राप्त गरिरहने बताउनुभयो। श्री चौहानले ग्रामीण आजीविका मिसन अन्तर्गत 10 करोडभन्दा बढी महिलाहरूलाई स्वसहायता समूहहरूसँग जोडिएको उल्लेख गर्नुभयो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले चिकित्सा उपकरण नियम 2017 संशोधनको प्रस्ताव गरेको छ। यसको उद्देश्य चिकित्सा उपकरणहरूको लागि विनिर्माण लाइसेन्स जारी गर्ने कार्यलाई छिटो बनाउनु र प्रक्रियालाई सरल बनाउनु हो। प्रस्ताव अन्तर्गत गुणस्तर र सुरक्षा मापदण्डहरूसँग सम्झौता नगरी लाइसेन्स जारी गर्ने समय सीमा घटाइनेछ। मन्त्रालयले यस सम्बन्धमा मस्यौदा सूचना जारी गरेको छ र सबै सरकारवालाहरूबाट सुझाव र टिप्पणीहरू आमन्त्रित गरेको छ। मौसम विभागले आगामी 3-4 दिनमा दक्षिण पश्चिम मनसुन गुजरात, मध्यप्रदेश, झारखण्ड, बिहार, उत्तर प्रदेश, उत्तराखण्ड र केही अन्य क्षेत्रहरूमा अगाडि बढ्नका लागि अनुकूल व्यवस्था रहेको छ। विभागले आज आसाम, मेघालय, पश्चिम बङ्गालको उपहिमालयी क्षेत्र र सिक्किममा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। यो समाचार युट्युबमा @AIR कोर्सेल मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आकाशवाणीको मन की बात कार्यक्रममा आज भारत समुद्रदेखि आकाशसम्म सबै क्षेत्रमा बढ्दो रूपमा सुरक्षित र आत्मनिर्भर हुँदै गइरहेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र सेसेल्सका राष्ट्रपति प्याट्रिक हर्मिनीले आज कृषि, वित्त, अन्तरिक्ष र स्वास्थ्य लगायत विभिन्न क्षेत्रहरूमा धेरै सम्झौताहरू आदान प्रदान गर्नुभएको छ र स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले चिकित्सा उपकरण नियम 2017 संशोधन प्रस्ताव गरेको छ। समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 6 बजे उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: नमस्ते नानी हो।
1: नमस्ते दिदी।
0: अनि तिमीहरू कस्तो छौ?
1: हामी ठिकै छौ।
0: आज आइतबार तिमीहरूको स्कुलको छुट्टी। सधैँ आइतबार हामी पनि बाल बगैँचा कार्यक्रममा भेला हुने गर्छौ। सर्वप्रथम तिमीहरू साथै हाम्रो कार्यक्रमलाई कुरेर बस्नुभएका सम्पूर्ण श्रोतालाई आजको कार्यक्रममा स्वागत एवं न्यानो अभिवादन। नानीहरू, आज कार्यक्रममा को को आएका छौ? पहिला तिमीहरूको परिचय हाम्रो श्रोता समक्ष राखिदेऊ त।
2: मेरो नाम प्रियन्सु तामाङ हो।
3: मेरो नाम समृद्धि गिरी हो।
4: मेरो नाम संस्कृत थापा हो।
0: ठिक छ, आज कार्यक्रममा तिनजना नानीहरू क्रमैले प्रियन्सु तामाङ, समृद्धि गिरी अनि संस्कृत थापा आएछन्। र आज तिमीहरू के गर्ने?
3: दिदी, म कविता सुनाउने छु।
4: दिदी, म पनि कवितै सुनाउँछु। म भायोलिनमा धुन बजाउने।
0: स्याबास। समृद्धि गिरी र प्रियान्सुले कविता सुनाउने अनि संस्कृतले भायोलिनमा धुन सुनाउने रहेछ। रमाइलो हुने रहेछ आजको कार्यक्रममा, होइन?
1: हजुर दिदी।
0: र नानी हो, आजको कार्यक्रमको थालनी तिमीहरूको साथी समृद्धि गिरीबाट कविता सुनाऊ है।
4: हुन्छ दिदी।
0: समृद्धि, तयार छौ कविता सुनाउनलाई?
3: तयार छु।
0: अघि आऊ त अनि कविता सुनाइदेऊ।
3: मेरो नाम समृद्धि गिरी हो। म कक्षा 4 पढ्छु। म डाउहिल स्कुल पढ्छु। मेरो कविताको शीर्षक छ पाप लाग्छ। पाप लाग्छ। कवि लक्ष्मी प्रसाद देवकोटा। न टिप्नु हेर कोपिला, न चुर्नु पाप लाग्दछ, न च्याप्नु फुल नानी हो, दया र धर्म भाग्दछ, न छोप्नु है चरी बरी सराप आँसु लाग्दछ, न मार्नु जन्तु है कुनै बसेर काल जाग्दछ, न घाउ चोट लाउनु सरेर चित्त पाक्दछ, धुलो न फाक्नु नानी हो उडेर भित्र दाग्दछ, हिलो न खेल्नु फोहोरी खराब दाग लाग्दछ, न चित्त है दुखाउनु दसेर आँसु बग्दछ, बनेर फुल झै सधैँ हँसाउनु सुवासदी, सधैँ रमाउनु जगत र मेर नित्य आसदी, जताततै छ ईश्वर छ सुन्नु त्यो विचार रे, छकाउने लुकाउने न राख भा

0: आओ के ही करे। धन्यवाद।
1: समृद्धि गिरीबाट कविता पनि सुन्यौ। कविताको शीर्षक थियो पाप लाग्दछ। समृद्धि गिरीको कविता पाठपछि नानी हो आज स्वास्थ्य चर्चा अन्तर्गत। गर्मीको मौसममा शरीर स्वस्थ राख्न के गर्न पर्छ यस बारेमा तिमीहरूलाई अझ धेरै जानकारी गराउन दिदी आरोही र साइली आउनु भएको छ। दिदीलाई कार्यक्रममा स्वागत जनाउँदै दिदीबाट ध्यान लगाएर सुन अनि दिदीलाई मनमा उठेका प्रश्नहरू सोध्ने पनि ल।

0: नमस्ते दिदी।
1: नमस्ते नानीहरू, र म चाहिँ आरुई रसाइली, अनि म चाहिँ एसबिडी सेनेटोरियममा स्टाफ नर्सको रूपमा कार्यरत छु। र आज हामी चाहिँ गर्मीमा बाल बालिकाको शरीर स्वास्थ्य राख्नका लागि के गर्न पर्छ भन्ने विषयमा छलफल गर्न लागिरहेका छौँ। र अब हामीलाई थाहा नै छ, गर्मीमा धेरै नै पसिना आउँछ है, तिर्खा लाग्छ, अनि जिउ पनि एकदम गलत गलेर जान्छ होइन। अनि यसबाहेक गर्मीमा नानीहरूमा धेरै प्रकारको बिरामीहरू देखा पर्छ है। र अब जस्तै भयो, डाइरिया हुन्छ, भमिट हुन्छ है, अनि त्वचाको रोगहरू हुन्छ, जस्तो घमौरी आउने, धेरै चिलाउने, आँखाहरू रातो हुने होइन, ज्वरो आउने, कान दुख्ने है। अब यी सबबाट चाहिँ हामी कसरी चाहिँ सुरक्षित हुने त भन्ने विषयमा चाहिँ हामी कुरा गर्नेछौँ। र आज हामी माझ केही नानीहरू पनि हुनुहुन्छ है, अनि उनीहरूसित पनि कुरा गरौँ र उनीहरूलाई के विषयमा चाहिँ जान्न मन परेको छ त्यस विषयमा चाहिँ हामी छलफल गरौँ है। त
2: दिदी, शरीरमा पानीको मात्रा ठिक राख्नको लागि के गर्नुपर्छ?
1: हजुर, तपाईँले एकदमै राम्रो प्रश्न गर्नुभयो है। अब गर्मी भन्ने बित्तिकै हाम्रो शरीरबाट पानीको मात्रा एकदमै कम भएर जान्छ, जस्तो पसिना आउँछ होइन, तिर्खा लाग्छ, अघि नै मैले भनिसकेँ है। त नानीहरूमा त झन् ठुलो मान्छेको भन्दा पनि एकदमै छिटो शरीरबाट पानीको मात्रा कम हुने सम्भावना हुन्छ है। अब त्यसका लागि चाहिँ अब तपाईँहरू त स्कुल जानुहुन्छ, स्कुलमा पानी लगेर जानुहुन्छ होला नि त होइन? एकदमै धेरै मात्रामा पानी पिउन पर्छ है। अझै पानीमा तपाईँहरूले स्कुल जाँदा जुन चाहिँ ग्लुकोन डी भन्ने सानो पाउँछ प्याकेटमा है, त्योहरू हालेर खानुभयो भने झन् एकदमै शरीरमा शरीर स्वस्थ हुन्छ कि, एकदम शक्ति आउँछ जिउमा होइन। अनि घरका वरिपरि पाउने, आफ्नो ठाउँमा पाउने ताजा फलफुलहरू जसमा चाहिँ पानीको मात्रा एकदमै बेसी हुन्छ, जस्तो सुन्तला भयो होइन, खरबुज भयो, मेवा, अनि स्ट्रबेरी, थाहा छ नि है, स्ट्रबेरीहरू आफ्नो गाउँतिर पनि फलेको हुन्छ होइन। अनि पाइनएप्पल भयो, काँक्राहरू हुन्छ घरतिर फलेको है, अनि घरमै बनाएको सुपहरू खाने है, प्रशस्त मात्रामा, अनि के भन्छ त्यो दहीको लस्सी जस्तो बनाएर खाने होइन, त्यो सब बनाएर खाने है। त्यो खानाले चाहिँ के हुन्छ, शरीरमा चाहिँ पानीको मात्रा एकदमै ठिक बस्छ है। अनि हामीले के नखानुपर्ने भन्नु त नानीहरू थाहा छ? जस्तो अब जुस भन्ने बित्तिकै कस्ता जुसहरू चाहिँ हामीले जति सक्दो चाहिँ खान हुँदैन?
2: कोल्ड ड्रिङ्क्स,
1: हजुर, जुन चाहिँ प्याकेटमा भएको, जस चाहिँ एकदमै चिनीको मात्रा धेरै हुन्छ, जो चाहिँ स्वास्थ्यको लागि एकदमै हानिकारक हो है। अनि जस्तो कार्बोनेटेड ड्रिङ्क्स भन्छ त्यसलाई चाहिँ, जस्तोहरू भयो, त्यसले चाहिँ हाम्रो शरीरलाई एकदमै के गर्छ, कमजोर बनाउँछ, त्यसै कारण त्यो चाहिँ जति सक्दो नखाने है।
2: हुन्छ दिदी।
1: र अब अर्को, अब दुई नम्बरमा चाहिँ हामीले याद राख्नुपर्ने कुरा चाहिँ हो पौष्टिक आहार।
2: पौष्टिक आहार भन्नाले कस्तो खाना खाने?
1: पौष्टिक आहार भन्नाले चाहिँ अब घरमा बनाएको, एकदमै सफा गरी बनाएको खाना खाने होइन, जस्तो अब दाल भात सब्जी है, जस्तो माछा मासु के मनपर्छ, तर जति सक्दो चाहिँ घरको खाना नै खानुपर्छ है। गर्मीमा चाहिँ किनभने खानाहरू, बाहिरका खानाहरू छिट्टो बिग्रिन्छ है, त्यही खानाबाट चाहिँ हामीलाई पेटको बिरामीहरू लाग्छ है। अनि जति सक्दो घरमा जुन चाहिँ गर्मीमा चाहिँ फ्रिजमा राखेको धेरै दिनको खाना पनि खान हुँदैन है, त्यो कुरा पनि याद राख्नुपर्छ है। अनि जङ्क फुड भनेको थाहा छ नानीहरूलाई? जुन चाहिँ प्याकेटमा राखेको फुडहरू हुन्छ है, त्योहरू चाहिँ जति सक्दो कम मात्रामा खाने। बाहिर खुल्ला रहेको खानाहरू हुन्छ नि, त्यहाँ झिङ्गाहरू बसिरहेको हुन्छ, भुसुनाहरू बसिरहेको हुन्छ, त्यस्तो खानाहरू चाहिँ जति सक्दो माने खाँदै नखाने कि है। त्यस्तोले के हुन्छ, गर्मीमा बिरामी हुने सम्भावना हुन्छ।
2: डाइरिया भयो भने के गर्ने दिदी?
1: डाइरिया भयो भने चाहिँ अब एक दुईपल्ट हुँदा त हामीले घरमा पनि अब त्यसलाई माने म्यानेज गर्नु सक्छ होइन, तर त्यति बेला चाहिँ के गर्नुपर्ने, पानी प्रशस्त मात्रामा खानुपर्ने हुन्छ। झोल पर्दा दालको सुपहरू भयो है, अनि जुन चाहिँ ओआरएस थाहा छ नानीहरूलाई, जुन चाहिँ गभर्मेन्टबाट माने दिएको हुन्छ ओआरएस भनेर लेखेको हुन्छ, प्याकेटमा लिएको ओआरएस चाहिँ खानु हुँदैन है ल। जुन चाहिँ

0: गभर्मेन्टले हस्पिटलबाट जुन ओआरएस भनेर ल्याएको प्याकेट हुन्छ है त्यो खाने, त्यो चाहिँ के गर्नुपर्छ भने मजाले उम्लेर चिसो बनाएको पानीमा एक लिटर घोलेर जतिपल्ट डाइरिया हुन्छ त्यतिपल्ट आएर आधी कप जस्तो खानुपर्ने हुन्छ है। तर यदि अब एकदमै बेसी भयो, आफूलाई एकदमै कमजोरी लागेको जस्तो भयो है भने चाहिँ अब आमा बाबालाई भन्नुपर्ने हुन्छ होइन, अनि तुरन्तै नै के गर्नुपर्ने हुन्छ नजिकको अस्पतालमा गएर जचाउनु पर्ने हुन्छ ल।
1: हुन्छ दिदी।
0: र अब तिन नम्बरमा है चाहिँ के गर्नुपर्छ भन्ने चाहिँ अब साफ सफाइ राख्ने है, अनि आफू पनि सफा बस्ने, घर सफा राख्ने है, अनि आफ्नो वरिपरि पनि सफा राख्ने। अब तिमीहरूले सफा बस्नको लागि चाहिँ के गर्छ भन त, घरमा आफू सफा बस्ने के गर्छौ त? एकदम सजिलो कुराहरू हजुर, गर्मीमा चाहिँ जिउ च्यापच्याप्ती भएको कारणले नुहाउन पर्छ दिनमा एकचोटि है, अनि नङहरू छोटो पारेर काट्नुपर्छ, नङमा त्यो कालो कालो मैलाहरू बस्न दिनु भएन है। अनि जहिले पनि तपाईँहरू बाहिरबाट आउनुहुन्छ जहिले पनि हात धुने, घरिघरि हात धुने, अब बाहिरबाट आएपछि जस्तो खाना खाने आँटेको हुन्छ त्यति बेला हात धुने, या कुनै पनि चिज समात नगरे हात धुने है, पटक पटक हात धुन पर्छ किनभने त्यो हातका त्यो जुन चाहिँ नङहरू हुन्छ त्यहाँबाट नै कीटाणुहरू मुखमा पस्ने सम्भावना हुन्छ है।

0: र अब चार नम्बरमा चाहिँ के हो छ हामीलाई एकदम याद राख्न पर्ने भन्दा चाहिँ अब चर्को घामबाट चाहिँ बाँच्न छ।
1: दिदी कसरी बाँच्ने चर्को घामबाट?
0: अब चर्को घामबाट चाहिँ कसरी बाँच्ने भन्दाखेरि चाहिँ अब गर्मी महिनामा चाहिँ चर्को घाम चाहिँ अब भनौँ न बिहानको 10 बजीदेखि लिएर 4 बजीसम्म चाहिँ एकदमै चर्को हुन्छ कि त्यो घाम, त्यति बेला चाहिँ जतिसक्दो बाहिर ननिस्किने होइन, किनभने गर्मीमा त प्रायः छुट्टी हुन्छ नि त नानीहरूको होइन, त्यही भएर दिउँसो चाहिँ जतिसक्दो ननिस्किने, घरमै खेल्ने कि। अब घरमा के खेल्न सकिन्छ त भन्दा त घर बसेर
1: खेलाउनहरू,
0: अब जस्तो अब छोरी मान्छेले त भारकुटीहरू खेल्छन्, गुडिया खेल्छन् होइन, अनि जस्तो अरू भयो लुडो भयो क्यारमबोर्डहरू भयो यस्तो ब्लकहरू बनाउने भयो, त्यो बाहेक पनि अब के गर्छ त डान्सहरू गर्न सकिन्छ होइन, गीत गाउन सकिन्छ, धेरै कुराहरू छ नि त घरमा बस्ने होइन, अन्त घरमा बसेर गर्ने ती कुराहरू गर्ने जतिसक्दो चर्को घाममा बाहिर ननिस्किने। अनि यदि निस्केको खण्डमा चाहिँ के गर्नुपर्छ, सनस्क्रिन लोसन थाहा छ नानीहरूलाई?
1: हजुर दिदी।
0: जहिले पनि 10-15 मिनट अगाडि सनस्क्रिन लगाएर बाहिर निस्किने, अनि तपाईँहरूका ह्याट छ क्याप छ भने ह्याट अनि क्याप लगाएर बाहिर

0: राखिदिनुपर्छ है,
1: अनि छाता पनि ओढ्नु
0: पर्छ, छाता पनि ओढ्ने होइन। अनि लुगा कस्तो लाउनु पर्छ त भन्नु त, गर्मी महिनामा कस्तो लुगा लाउनु पर्छ थाहा छ?
1: एकदमै
0: शरीरमा जहिले पनि खकुलो लुगा लाउने, जिउमा टाँसेको लुगाहरू नलाउने है, अनि जति सक्दो सुतीको कपडाहरू लाउनु पर्छ, आफ्नो शरीर ढाक्ने लुगाहरू लाउनु पर्यो होइन, अनि हल्का रङको लुगाहरू लाउने के, एकदम कडा रङको लुगाहरू लाउनु हुँदैन। कडा रङको लुगाले चाहिँ के गर्छ, बाहिरको जुन गर्मीको त्यो तातोपन छ त्यसलाई साँचेर राख्छ है, अनि जति सक्दो चाहिँ हल्का लुगाहरू लाएर बाहिर निस्किने है। अनि अब तपाईँहरू त बाहिर उफ्रिनुहुन्छ, खेल्नुहुन्छ होइन, अब गर्मीमा त त्यतिकै पनि के हुन्छ त, पसिना निस्किन्छ, हाम्रो शरीर एकदमै गलेको हुन्छ होइन। अब यदि बिचबिचमा तपाईँहरूलाई एकदमै माने गर्मी लाग्यो, थकान आयो भने चाहिँ तपाईँहरूले चाहिँ एकछिन के गर्नुपर्छ, विश्राम लिनुपर्छ, पानी खानुहोस्, अनि जहाँ छाउँ छ होइन त्यहाँ गएर चाहिँ शीतल ठाउँमा गएर एकछिन बसेर मात्रै फेरि खेल्ने कामहरू गर्ने है। अब गर्मीको छुट्टीमा है अब नानीहरूलाई के गर्न मनपर्छ त भन्नु त, स्विमिङ खेल्न जान मनपर्छ है, आमा बाबालाई जिद गर्छन् स्विमिङ खेल्न जान मनपर्छ। र अब स्विमिङ खेल्न जाँदा चाहिँ हामीले धेरै कुराहरू याद राख्नुपर्ने हुन्छ
1: के कुरा याद गर्नु दिदी?
0: अब पहिला चाहिँ स्विमिङ कहाँ खेल्न जानु हुँदैछ है, त्यहाँको चाहिँ हामीले पानी कस्तो छ, एकदमै सफा पानी भएको ठाउँमा मात्र जाने है, जुन ठाउँमा चाहिँ पानीको किटाणुहरू मारेको हुन्छ है, सफा हुन्छ त्यो ठाउँमा मात्र जाने। अनि स्विमिङ गर्दाखेरि चाहिँ जहिले पनि त्यो स्विमिङको गगल्स हुन्छ नि चस्मा, त्यो लाउन पर्ने हुन्छ। अनि कानमा त्यो इयर प्लग भन्छ है, कानमा पनि त्यो स्विमिङको त्यो जुन चाहिँ पानी छ त्यो पस्न दिनु हुँदैन है, त्यसले पनि कानमा माने घाउ हुने डर हुन्छ है। अनि स्विमिङ गरेपछि चाहिँ जहिले पनि मजाले घरमा आएर सफा पानीले नुहाउनुपर्छ। अनि स्विमिङ गर्दा चाहिँ जहिले पनि आफ्ना आमा बाबाको आँखा अगाडि बसेर गर्ने, अब स्विमिङ पुलमा थाहा छ नि त होइन कति कति गहिरो लेखेको हुन्छ है, धेरै गहिरो ठाउँमा गएर स्विमिङ गर्न हुँदैन। र यदि अब यो सब गरेर पनि तपाईँहरूको स्विमिङ गरेर आएर आँखा पोलिरह्यो है, आँखा रातो भयो, आँखा पोलिरह्यो या कानमा दुख्न थाल्यो भने चाहिँ आमा बाबालाई भनेर तुरन्तै नै डक्टर कहाँ जानुपर्ने हुन्छ। ल
1: दिदी, गर्मीमा मच्छरबाट बाँच्नको लागि के गर्ने?
0: हजुर, अब गर्मी महिना भन्ने बित्तिकै मच्छर धेरै मात्रामा हुन्छ है, या मच्छरले टोक्यो भने त कतिवटा बिरामीहरू हुन्छ, थाहा छ होला के हुन्छ, मलेरिया है, अनि डेङ्गु जस्तो बिरामीहरू हुन्छ होइन। अब मच्छरदेखि बाँच्नको लागि चाहिँ एक त भयो घरमा झ्याल ढोकाहरू समयमा नै थुनेर राख्नुपर्छ है, अनि ढोकामा झ्यालमा के गर्नुपर्छ, नेट लाउनुपर्छ है, अनि राति सुत्दाखेरि जहिले पनि त्यो मच्छरदानी लगाएर सुत्नु पर्यो। र अब तपाईँहरू जब बाहिर खेल्न जानुहुन्छ तब चाहिँ त्यो हल्का लुगा, अघि मैले भनिसकेँ होइन, सुतीका हल्का लुगाहरू चाहिँ हात छोप्ने के, सबै शरीर छोप्ने लुगाहरू लगाएर बाहिर जाने।
1: अनि
0: अर्को के हुन्छ भने मच्छर त्यो रिपेलेन्ट भन्छ एउटा माने पाइन्छ, त्यो क्रिम अथवा स्प्रे हुन्छ नि जिउमा यसरी स्प्रे गर्ने त्योहरू पाइन्छ, जो चाहिँ नानीहरूको लागि है, त्यो स्प्रे गरेर मात्रै बाहिर खेल्न जाने। अनि बाहिर खेल्न जाँदाखेरि चाहिँ त्यो जुन चाहिँ झाडीहरू हुन्छ है, त्यतातिर चाहिँ नजाने है, त्यसमा धेरै के हुन्छ त, मच्छरहरू लुकेर बसेको हुन्छ, भुसुना भयो, सानसानो किराहरू हुन्छ है। अनि अब तपाईँहरू जब जहाँ जहाँ खेल्नुहुन्छ त्यतातिरको ग्राउन्डतिर पानीहरू यदि जमेको छ, खाल्टातिर या घरको वरिपरितिर है खाल्टा छ, पानी जमेको छ भने चाहिँ पुर्न पर्ने हुन्छ है, त्यसलाई चाहिँ माटोले पुरिदिने, किनभने त्यो जमेको त्यो खाल्टोको जुन पानी हुन्छ त्यहाँ नै मच्छर के हुन्छ, मच्छरको अन्डा बसेको हुन्छ, त्यहाँबाट नै मच्छरको धेरै मच्छर फैलिएर जान्छ है, त्यसै कारण वरिपरि पनि सफा राख्नुपर्ने हुन्छ है।
1: दिदी, किराले टोक्यो भने के गर्ने?
0: हजुर, एकदम राम्रो प्रश्न गर्नुभयो नानीले है। अब गर्मीको महिनामा त अब धेरै किराहरूले टोक्छ होइन, अब त्यति बेला चाहिँ के गर्नुपर्छ भने मैले अघि नै भने सबै एकदम जिउ छोप्ने लुगाहरू लगाएर जाने है। अनि यदि किराले टोकिहाल्यो भने चाहिँ त्यो टोकेको ठाउँमा चाहिँ नङ नलगाउने कि, नङ नलगाउने, नकोट्याउने है। अनि घरमा गएर चाहिँ त्यो ठाउँलाई चाहिँ मजाले धुने, सफा साबुन पानीले धुने है। अनि यदि त्यो टोकेको ठाउँमा अलिकति डाम्रा आएको छ भने चाहिँ, तपाईँ अलिअलि दुखेको जस्तो भयो, चिलाएको जस्तो भयो भने चाहिँ घरमा आइस हुन्छ नि है, त्यो फ्रिजमा जुन आइस राखेको हुन्छ त्यसलाई चाहिँ मजाले लुगामा बटार्ने, अनि त्यो आइस चाहिँ मजाले त्यहाँ दल्ने है। अनि त्यहाँ मजाले दलेपछि चाहिँ के हुन्छ भने त्यो धेरै सुनिँदैन पनि है, अनि दुख्नु चिलाउनु पनि कम हुन्छ। तर अब एउटा के कुरा याद राख्नुपर्छ भने यदि त्यो टोकेको ठाउँ चाहिँ फैलिँदै गयो, माथितिर बढ्दै गयो है, अनि एकदमै धेरै चिलाउनेहरू निस्क्यो या

0: आफूलाई सास फेर्न गाह्रो भयो है एकदम सुक्खा भयो घाँटी भने चाहिँ तुरन्तै आमा बाबालाई भनेर के गर्नुपर्छ नजिकैकै अस्पतालमा जानुपर्छ है हामीले विशेष विशेष अब गर्मीमा के समस्याहरू हुनसक्छ त्यो त हामीले छलफल गऱ्यौँ है अन्तमा चाहिँ म अभिभावकहरूले पनि कति कुरा ध्यान राख्नुपर्ने हुन्छ है त्यो भनिरहेको छु र अब नानीहरूलाई चाहिँ जुन अब बुस्टर डोजहरू जुन भ्याक्सिनको हुन्छ त्यो चाहिँ एकदमै कन्टिन्यू लगाइदिनुहोस् है अनि अर्को चाहिँ के हुन्छ भने यदि नानीलाई धेरै मात्रामा अब कन्टिन्यू डाइरिया भयो भमिट भएको गऱ्यो या नानीहरूलाई रिङ्गटा लाग्यो है एकदम नानीहरूको शरीर सुस्त भयो होइन अनि आँखा रातो भयो या कान दुख्यो या एकदमै धेरै मात्रामा ज्वरो आयो भने चाहिँ तपाईँहरूले नानीहरूलाई घरमा नराखिरहनुहोस् है जति सक्दो चाँडोभन्दा चाँडो चाहिँ नजिकैको अस्पताल भयो या डक्टर कहाँ लगेर देखाइहाल्नुपर्छ है
1: नानी हो तिमीहरूले दिदी आरोही र शैलीबाट स्वास्थ्य चर्चा अन्तर्गत गर्मीको मौसममा शरीर स्वास्थ्य राख्न के गर्नुपर्छ यसबारेमा धेरै जानकारी पायौ बुझ्यौ पनि होला गर्मीमा शरीर स्वास्थ्य राख्न के गर्ने भनेर अब दिदीलाई पनि बिदा दिउँ
2: नमस्ते दिदी
0: नमस्ते नानीहरू
1: नानी हो दिदी आरोही र साइलीलाई पनि बिदा दिइसक्यौं अब पालो भएको छ बाल गीत सुनेर रमाइलो गर्ने लौ अब सुनौ तिमीहरू जस्तै ससाना नानीहरूको समूह आवासमा बाल गीत

0: बाल गीत सुनेर तिमीहरूलाई कस्तो लाग्यो?
1: राम्रो लाग्यो दिदी।
0: अब यो बाल गीत पछि फेरि पनि अर्का साथी प्रियान्सु तामाङबाट कविता सुनौ। प्रियान्सु, अघि आएर सबैलाई कविता सुनाइदेऊ।
2: नमस्ते, मेरो नाम प्रियान्सु तामाङ हो। म डेजिस स्कुल कक्षा 5 पढ्छु। मेरो कविताको शीर्षक छ हिउँदका दिन। हिउँदका दिन, लेखनाथ पौडेल। मित्र हो, हिउँदका दिन आए, सूर्यले मधुर कान्ति फिजाए। छैन कहीँ झरी बादल वर्षा, हर्षाको छ सबमा अब वर्षा। अन्न

0: आफत घरमा हुली बारी पूर्ण परिकन बाधी भकारी आफ्ना घर गरे ती किसान मस्त छन् ती अमीर समान राति फाट बढ्न कुहिरोको रास लाग्दछ घोर मजाको हेर्दा शिखरबाट बिहान देखिने सबमा कपास समान मानियो सरचार तिहार ताप्नु छ अब खाली पहाड घाममा बसेर पुस्तक फो पाठ घोक पहिलो तिमी हो धन्यवाद
1: प्रियान्सु तामाङबाट पनि कविता सुनिहाल्यौं कविताको शीर्षक थियो हिउँदका दिन अब हामी कार्यक्रमको अन्ततिर आइसकेका छौं कार्यक्रमको अन्तमा संस्कृत थापाबाट सुनौ भायोलिनमा राम्रा राम्रा धुन

भायोलिनमा राम्रा राम्रा धुन संस्कृत थापाबाट सुनिहाल्यौँ। संस्कृत थापालाई धेरै धेरै धन्यवाद यति राम्रा राम्रा धुन भायोलिनमा सुनाएकोमा। अब समय पनि धेरै भइसक्यो, हामी पनि कार्यक्रमबाट बिदा लिने समय भइसक्यो। अर्को आइतबारसम्मलाई हामी पनि बिदा दिउँ। नमस्ते।

0: एफएम 103.5 मेगाहर्जमा अहिले घरि हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय अपराह्नको 5:05 अनि 17 सेकेन्ड भइरहेछ र अब यहाँदेखि यताका प्रसारणहरूमा हाम्रा प्राविधिक मित्र शिल ब्राह्मण लगायत प्रसारण सहयोगी रिक्देन तामाङको साथमा साथी म विज्ञान हजुर सदाको साथमा रहने भएको छु। यहाँ सबै सम्पूर्णमा स्वागत आवेदन टक्राउँदै अब प्रस्तुत छ अघिल्लो कार्यक्रम शौर्य गाथा।
1: नमस्कार श्रोता मित्र, 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम शौर्यगाथामा यहाँहरू सम्पूर्णलाई मनोवराजको न्यानो अभिवादन। शौर्यगाथा कार्यक्रम जहाँ हामी भारतका वीर गाथाहरू लिएर आउने गर्छौँ, त्यसै सन्दर्भमा आजको बसाइमा हामी कुराकानी गर्नेछौँ मङ्गल पाण्डेको शौर्यगाथा।

भारतको स्वतन्त्रता सङ्ग्रामको इतिहास वीरता त्याग र बलिदानका अनगन्ती कथाहरूले भरिएको छ। ती कथामध्ये एक अत्यन्तै महत्त्वपूर्ण र प्रेरणादायी नाम हो मङ्गल पाण्डे। उनले सन् 1957 पहिलो स्वतन्त्रता सङ्ग्रामको चिङ्गारी बाल्ने काम गरेका थिए। उनको शौर्य, साहस र देश प्रेमले भारतको स्वतन्त्रताको आन्दोलनलाई नयाँ दिशा दिएको थियो। जब भारत अङ्ग्रेजहरूको शासनमा थियो त्यति बेला जनताले अनेक अत्याचार सहनु परेको थियो। ब्रिटिस शासनले आर्थिक, सामाजिक र धार्मिक रूपमा भारतीयहरूलाई शोषण गरिरहेको थियो। यस्तो अवस्थामा केही वीर व्यक्तिहरू उठे जसले अन्यायको विरुद्ध आवाज उठाए। मङ्गल पाण्डे तीमध्ये एक थिए जसले आफ्नो जीवनलाई राष्ट्रको लागि समर्पित गरे। मङ्गल पाण्डेको जन्म 19 जुलाई 1827 एक साधारण ब्राह्मण परिवारमा भएको थियो। उनी बाल्यकालदेखि नै साहसी र निडर स्वभावका थिए। धार्मिक संस्कारले भरिएको परिवारमा हुर्केका मङ्गल पाण्डेमा देशप्रेम र आत्मसम्मानको भावना गहिरो रूपमा बसेको थियो। युवा अवस्थामा मङ्गल पाण्डे ब्रिटिस इस्ट इन्डिया कम्पनीको सेनामा भर्ती भए। उनी 34 बङ्गाल नेटिभ इन्फ्याक्ट्रीमा सिपाहीको रूपमा कार्यरत थिए। त्यति बेला धेरै भारतीय युवाहरू रोजगारका लागि अङ्ग्रेज सेनामा भर्ती हुन्थे, तर उनीहरूलाई सम्मान र उचित व्यवहार दिँदैन थियो। ब्रिटिस सरकारले भारतीय सिपाहीहरूलाई नयाँ एनफिल्ड राइफल प्रयोग गर्ने आदेश दिएको थियो। ती एनफिल्ड राइफलका कारतुसहरू गाई र सुँगुरको बोसो प्रयोग गरिएको भन्ने हल्ला फैलियो। हिन्दू र मुस्लिम दुवै धर्मका लागि यो अपमानजनक थियो, त्यसैले सैनिकहरूमा असन्तोष फैलियो। मङ्गल पाण्डेले यसलाई केवल धार्मिक अपमान मात्र नभई सम्पूर्ण भारतीयहरूको आत्मसम्मानमाथिको आक्रमणको रूपमा लिए। श्रोतमित्र, हामी छौँ 103.5 MHz आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम शौर्यगाथामा, र आजको विषयमा हामी कुराकानी गरिरहेछौँ भारतका स्वतन्त्र सेनानी मङ्गल पाण्डेको शौर्यगाथा। यस विषयमाथि म थप कुराकानी अवश्य लिएर आउने नै छु, तर त्यतिन्जेलको निम्ति सुन्दै गर्नुहोस् यो देशभक्ति गीत।

श्रोतमित्र, यो देशभक्ति गीत पश्चात यहाँहरू सम्पूर्णलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। आजको बसाइमा हामी कुराकानी गरिरहेछौँ भारतको स्वतन्त्र सेनानी मङ्गल पाण्डेको वीर गाथा। 29 मार्च 1957 ब्यारकपुर स्थित परेड मैदानमा मङ्गल पाण्डेले विद्रोहको बिगुल फुक्नुभयो। उनले अङ्ग्रेज अफिसरहरूमाथि आक्रमण गरे र अन्य सिपाहीहरूलाई पनि विद्रोहमा सामेल हुने आह्वान गरे। त्यो क्षण भारतको इतिहासमा महत्त्वपूर्ण मोड थियो। यद्यपि सबै सैनिकहरू तत्कालै उनको साथमा उभिन सकेनन्, तर उनको साहसले विद्रोहको आगो देशभरि फैलियो। मङ्गल पाण्डेलाई पक्राउ गरियो र सैनिक अदालतमा पेश गरियो। उनले कुनै पनि डर नदेखाई आफ्नो कार्यलाई सही ठहराए। अन्तत उनलाई मृत्युदण्ड सुनायो। 8 अप्रेल 1957 उनलाई फाँसी दियो। उनको बलिदानले सम्पूर्ण भारतमा विद्रोहको लहर फैलायो, जसले पछि व्यापक

आन्दोलनको रूप लियो, जसलाई इन्डियन रिभिलियन अफ 1857 पनि भनिन्छ। मङ्गल पाण्डेको शौर्य केवल एक व्यक्तिको साहस मात्र थिएन, यो सम्पूर्ण राष्ट्रको चेतनाको प्रतीक थियो। उनले देखाएको साहसले अन्य सिपाहीहरू र जनतालाई प्रेरित गर्यो। उनको बलिदानले भारतीयहरूलाई अन्याय विरुद्ध लड्ने प्रेरणा दियो। उनी स्वतन्त्रता सङ्ग्रामका पहिलो शहीदहरूमध्ये एक मानिन्छ। आज मङ्गल पाण्डेलाई भारतमा महान राष्ट्रवादीको रूपमा सम्मान गरिन्छ। उनका नाममा विभिन्न स्थानहरू, सडकहरू र संस्थाहरू राखिएका छन्। उनको जीवनमाथि आधारित फिल्महरू पनि बनेका छन्, जस्तै मङ्गल पाण्डे द राइजिङ, जसले नयाँ पुस्तालाई उनको साहसिक गाथा सम्झाइएको छ। मङ्गल पाण्डेको जीवनले हामीलाई सिकाउँछ कि अन्यायको विरुद्ध आवाज उठाउनु नै साँचो वीरता हो। उनले आफ्नो ज्यानको पर्वाह नगरी देशको लागि बलिदान दिए। आज हामी स्वतन्त्र भारतमा बाँचिरहेका छौँ भने त्यसमा मङ्गल पाण्डे जस्ता वीरहरूको ठुलो योगदान छ। उनको शौर्यगाथा सधैँको लागि प्रेरणाको स्रोत रहिरहनेछ। देशको लागि बाँच्नु मात्र होइन, आवश्यक परे मर्न पनि तयार हुनु साँचो देशप्रेम हो।

हवस् त श्रोता मित्र, हजुरहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो 103.5 मेगाहर्ट्स आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम सूर्यगाथा। र आजको विषयमा हामी कुराकानी गरिरहेथ्यौँ भारतको स्वतन्त्र सेनानी मङ्गल पाण्डेको सूर्यगाथा। त्यसैको साथमा आजलाई भने यहाँहरूबाट बिदा हुने समय पनि भएको छ। अर्को कार्यक्रममा अर्कै सूर्यगाथाको साथ उपस्थित हुने वाचकको जानकारी गराउँदै आजको बसाइबाट प्रस्तुता मनन तामाङ लगायत म नवराजलाई दिनुहोस् बिदा। हजुरहरू जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, खुसी रहनुहोस्, आनन्दित रहनुहोस्। हवस् त, नमस्ते,

0: यो आकाशवाणी हो, अब मुख्य समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, जलवायु कार्यवाही उचित उत्तरदायित्वपूर्ण र समतामूलक हुनुपर्छ। सेसेल्सको राष्ट्रिय असेम्बलीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यो जलवायु न्यायको मूल तत्व हो भन्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज सेसेल्सको राजकीय भ्रमणको क्रममा पर्यावरण संरक्षण र सतत विकासमा उहाँको नेतृत्वको लागि सेसेल्सको सर्वोच्च नागरिक सम्मान गार्जियन अफ द ब्लू होराइजनबाट सम्मानित गरिएको छ। सेसेल्सका राष्ट्रपति डाक्टर प्याट्रिक हर्मिनीले प्रधानमन्त्री मोदीलाई यो सम्मान प्रदान गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाह, विदेश मन्त्री सुब्रमण्यम जयशंकर र रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सेसेल्सको सर्वोच्च सम्मान गार्जियन अफ द ब्लू होराइजनद्वारा सम्मानित गरिएकोमा बधाई दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, स्वदेशी रक्षा उत्पादनमा ध्यान केन्द्रित गर्दै भारत समुद्रदेखि लिएर आकाशसम्म अझ सुरक्षित र आत्मनिर्भर बनिरहेको छ। उहाँले स्वदेशी रूपमा निर्मित C-295 विमानको पहिलो उडानलाई ठूलो उपलब्धि बताउनुभयो। आकाशवाणीबाट मन की बात कार्यक्रममा श्री मोदीले सुन किन्नबाट बच्न, विदेश यात्रा नगर्न र काल पोरिङलाई बढावा दिने अपीललाई समर्थन गरेकोमा देशवासीहरूलाई कृतज्ञता व्यक्त गर्नुभएको छ। मौसम विभागले आज असम, मेघालय, पश्चिम बंगालको तराई क्षेत्र र सिक्किममा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अर्जेन्टिनाका फुटबलर लियोनल मेस्सी लगातार 7 विश्वकप म्याचहरूमा गोल गर्ने विश्वकै पहिलो खेलाड़ी बनेका छन्। किदाम्बी श्रीकान्त यूएस ओपन ब्याडमिन्टन च्याम्पियनशीपको सिंगल्सको फाइनलमा पुगेका छन्। यसका साथै समाचार पूरा भयो।
1: समाचारपछि अब प्रस्तुत छ केही हिन्दी चलचित्रका गीतहरू। प्रथममा सुन्नुहोस् अभिमान चलचित्रबाट मोहम्मद रफी अनि लता मङ्गेशकरको स्वरमा यो फिल्म संगीत। बोल्छ मजरोको अनि धुन एस टी बर्मनको।

0: आदरणीय श्रोता, साप्ताहिक कार्यक्रम बोल्छ चियाबारी सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतामा सर्वप्रथम म च्याङबाको करजोडी नमस्ते। त श्रोता, सधैँ नै हामीले चियाबारी अन्तर्गत विभिन्न विषयहरू लिएर अतिथिलाई निम्ताउने गरेको छौँ भने आज हामीले अम्बटिया चियाबारी निवासी योगेश शर्माजुलाई हामीले हाम्रो सभामा निम्ताइसकेका छौँ र यहाँलाई हाम्रो नमस्ते छ।
1: नमस्कार।
0: त यहाँले चाहिँ आज हामीलाई विशेष चिया उद्योगको भविष्य अनि चुनौती के कस्ता छन् यस विषयमा बताउनुहुन्छ र बताइदिनुहोस् न।
1: हुन्छ। सर्वप्रथम हाम्रा आकाशवाणी खरसाङ सुनिरहनु भएका श्रोताहरूमा नमस्कार। भारत एक कृषि प्रधान देश हो। यहाँ भारतको जनसङ्ख्याको आधा जनसङ्ख्या कृषि क्षेत्रमा कार्यरत छन्। कृषि क्षेत्र भन्नाले धान, मकै, गहुँ, कोदो, जौ, बाजरा, मसाला, अन्य अन्य खेतीहरू मात्र बुझिन्छ, होइन दाई? अन्य कृषि जन्य वस्तु उखु, कफी, रबर, पशुधन अनि कृषि धनमा नै गनिन्छ। यी सबै कृषि क्षेत्र एकल मालिकको अधीन हुन्छ भने कतिपय जमिनदार कृषक वर्गले खेतीमा काम गर्ने खेती मजदुर ज्यालादार मजदुरहरू राखेर काम गर्ने गर्छन् भने ती काम गरेको अनुसार उनीहरूले ज्याला पैसा दैनिक मजदुरीको रूपमा पाउँछन्। ती श्रमिक वर्गलाई दिने कुनै दैनिक रोजी तोकिएको हुँदैन। मालिक आफ्नो खुसीले आफ्नो खल्तीबाट हातमा जति निस्किन्छ त्यति नै दिन्छन् र पाउनेले पनि त्यति नै सन्तुष्ट हुनुपर्छ। ती खेतीहर मजदुरहरूको निम्ति खोजिदिने कोही हुँदैनन्।
0: र भाइ, एउटा कुरा छ नि कि सिन्कोना खेती जुन छ नि, हजुर, यो चाहिँ के सरकारी खेती नै मान्न सकिन्छ कि कसो?
1: हजुर, सिन्कोना औषधीय खेती हो, यी सरकारको अधीनमा हुन्छ। सिन्कोनाको खेती सरकारको अधीनमा भएर त्यस खेतीमा काम गर्ने मजदुर तथा कर्मचारी वर्गलाई सरकारद्वारा नै तलब तनखा घर दबाई पानी सबै बन्दोबस्त गरिदिएको हुन्छ। अवकाश ग्रहण पछि रुपियाँ जस्तै हामी भन्छौँ प्रोभिडेन्ट फन्ड, ग्रेजुटी, पेन्सन सबैको बन्दोबस्त हुन्छ। अवकाश पछि घर परिवारका एकजना व्यक्तिलाई बदलीमा काम पनि दिने प्रथा छ। अब आजको विषयपट्टि लागौं। यो विश्व प्रसिद्ध चिया आजभन्दा करिब 165 वर्षतिर दार्जिलिङ चियाको खेती सुरु गरिएको होइन दाइ? त्यस समयदेखि अहिलेसम्मको चिया खेतीको इतिहास हेरौँ भने यो फुच्चे गाछले के कति कस्तो समस्याहरू झेल्नु परेको छ, होइन दाइ? चियाको बिरुवा रोपनपछि अथवा 8-10 वर्षदेखि यो सासाना बुच्चाहरूले उत्पादन दिनु थाल्यो। पहिले त्यति अङ्ग्रेज साहेबहरूको हाई हुकुम नुनको सोझो भएर त्यहाँको हाम्रो मानिसहरूले काम गरेको घरका साथ 8 वर्षका नानीहरूलाई पनि तिनीहरूले सक्ने काम दिन्थे। स्कुल जाने चलन थिएन, ती नानीहरूले पनि काम अनुसारको दाम पाइहाल्थे। त्यसले गर्दा मानिसको जीवनयापन सुखसँगै चलिरहेको थियो।
0: हजुर हजुर। र भाइ, के स्थानीय जुन मालिक छ नि ती मालिकले नानीहरूलाई कमानमा काम गर्न लगाएनन्?
1: हजुर, जब भारत 1947 सालमा स्वतन्त्र भयो, अङ्ग्रेज साहेबहरू पनि बगान छोडेर स्वदेश बेलायत फर्के। त्यसपछि त्यहाँ स्थानीय मालिकहरू आएपछि सबै क्षेत्रमा देशको श्रमजीवी श्रमिकहरूको निम्ति कानुनहरू बनियो, होइन दाई?
0: हजुर हजुर।
1: त्यसपछि ती स्वदेशी साहेबहरूले ती सासाना नानीहरूको निम्ति काम होइन शिक्षा भन्ने नियम बनाएर गाउँ गाउँमा पाठशालाहरू खोलेर ती नानीहरूलाई शिक्षाको बन्दोबस्त गरिदिए र आज त्यहाँ स्वदेश क्षेत्रमा नै अहिले घरि ठुला ठुला हौदामा हाम्रै मानिसहरू आसिन्छन्। त्यही चियापत्ती टिप्ने श्रमिकका छोरा छोरीहरू नै डाक्टर, इन्जिनियर, पुलिस अफिसर, सैनिक अफिसरहरू भएका छन् भने आज त्यही 165 वर्ष अघि अङ्ग्रेज साहेबले लु तिमीहरू नै गरी खाऊ भनेर तोडिराखेको चियाको बुच्चा साथै चिया श्रमिकहरू साथै चिया व्यवस्थापक प्रबन्धक वर्गले चुनौतीपूर्ण स्थितिको सामना गर्न परिरहेछ। यस्तो किन भयो
0: शर्माजी? यो जुन पिया पर्दत छ नि है, यो पिया पर्दत मात्र नभएर हामी अतिथि सत्कार गर्ने पनि एउटा प्रथा छ, यो सम्बन्धमा चाहिँ हजुरले के भन्नुहुन्छ?
1: हजुर च्याङबाई, साँच्चै भन्नु हो भने यो चिया केवल एक पिय पदार्थ मात्र नभएर यो विश्वव्यापी संस्कृति, अर्थतन्त्र र यो लाखौं मानिसहरूको जीविका उपार्जनको आधार मानिने स्तम्भ हो भन्नमा

0: चिया उद्योगको भविष्य परम्परागत नकलबाट चल्न गाह्रो पर्ला जस्तो देखिन्छ। यहाँ भन्नु को अर्थ चिया उद्योग जगतमा अरूको देश सेखी गरेर आफू दरिलो हुनु सकिँदैन, किनभने चिया मालिकले अर्को मालिकको कहिले भलो चाहँदैन र आफू डरो हुनुको निम्ति आफै डरो हुनु पर्छ र मात्र आफ्नो चिया बगान व्यवस्थित ढङ्गमा चल्न सक्छ।
1: हजुर हजुर, र चियाको जुन व्यापार छ नि त्यो व्यापारलाई अघि बढाउनु हो भने चाहिँ कसको अनि कस्तो भूमिका चाहिँ मुख्य रहन्छ होला?
0: हजुर, यहाँ भन्नु पर्दा आउँदो दिनमा चिया उद्योगको निम्ति कस्तो पाइला चाल्नु पर्ने र अघि आइपर्ने चुनौतीहरूलाई कसरी सामना गर्नुपर्ने भन्ने विषयमा धेरै सोच्नुपर्ने अवस्था आएको छ। पहिलो कुरो के छ भने हामीले यो चुनौतीपूर्ण समयमा चिया उद्योगलाई कसरी अघि बढाउनु पर्छ त प्रश्न यहाँ छ र हामीले हाल बजारको माग अनुसार अथवा बजारले कस्तो क्वालिटीको चिया मन पराउँछ त्यही अनुसारको चिया तयार गर्न पर्छ र चियाको गुण राम्रो बनाउनुको लागि चिया गाछ राम्रो निरोगी बनाउनु पर्छ र रोगी गाछलाई स्याहार सुसार गरेर गुणस्तरीय चिया उत्पादन गरेर बगानलाई सुचारू ढङ्गमा चलाउन सकिन्छ। भन्नुको अर्थ उपभोक्ताको माग अनुसार चिया उत्पादन गर्न सक्नु नै अहिलेको चुनौतीको सामना गर्नु सक्नु हो। अहिलेको चिया उद्योग सचेत बुद्धिजीवी उपभोक्ताको हातमा हुन्छ। आधुनिक उपभोक्ता केवल तातो चियासँग मात्र मतलब राख्दैनन्, उनीहरू यो चिया पिउँदा हामीलाई के कति फाइदा गर्छ त्यो सोचेर मात्र चिया पिउँछन्। यो चियाको गुणस्तरीय छ कि छैन, यसले स्वास्थ्यमा के कति प्रभाव पार्छ र यसको उत्पादन प्रक्रियाप्रति पनि संवेदनशील भएर चिया पिउने गर्छन्।
1: हजुर, त सनोभाइ एउटा कुरो पनि छ नि कि जुन कोरोनाको समय थियो नि होइन, त्यस कोरोनाको समयमा यस चियाले नि कतिको औषधिको काम चाहिँ गरे कि गरेन होला?
0: हजुर, यो चिया उद्योगले भोग्नु परेको समस्याहरू कोरोना महामारी र त्यसपछिको समस्या मानिसहरूमा आइपरेको समस्या समाधान गर्न र कोरोना लगायत विभिन्न रोगबाट आफू र आफ्नो परिवारलाई बचाउन रोग प्रतिरोधात्मक क्षमता बढाउने पेय पदार्थतर्फ आकर्षित भएका थिए। त्यसै प्रकारले आफूले टिपेको चियापत्तीबाट चिया कारखानामा हरियो चिया सेतो चिया र विभिन्न जडीबुटी मिसाएको हर्बल चिया जस्तै अदुवा तुलसी पत्ता जेठी मधु आदि मिश्रित गरेर बनाएको चिया पिउनाले शरीरमा लाग्ने रोगदेखि बाँच्न सकिन्छ। यसरी बनाएको चिया बजारमा राम्रोसँग बिक्री हुन्छ अथवा हुन सक्छ र उपभोक्ताको माग अनुसार सामान तयार पारियो भने उद्योगले चुनौतीको सामना गर्न पर्दैन।
1: र जुन उपभोक्ताहरू छ नि,
0: हजुर,
1: उपभोक्ताहरूले कस्ता चिया पिउन चाहिँ ज्यादा रुचाउँछन् होला?
0: हजुर, एन्टिअक्सिडेन्ट युक्त र एन्टिब्याक्टेरियल गुण भएका प्रिमियम चियाको लागि उपभोक्ताहरू बढी मूल्य तिर्न तयार हुन्छन्, किनभने मानिसहरू विषाक्त जीवनशैलीबाट आफूलाई बचाउन त परि नि। आज यो कठिन जोखिमपूर्ण जीवनशैलीबाट सबैले नै जोगिनु नितान्त आवश्यक पर्छ, होइन दाई?
1: र अर्को प्रश्न छ नि कि चियाको जुन गुण छ नि है,
0: हजुर,
1: त्यो गुणमा गुणस्तर बढाउनको लागि चाहिँ के
0: हजुर आजको चिया उत्पादक वर्गले के चाहन्छन् त? आजको चिया उत्पादक वर्गले चिनी दुध चिया मसला हालेको चिया भन्दा फर्मेन्टेड चियामा जापानी शैलीको फाइन पाउडर टी बबल टी र आइस टी जस्ता चियाहरू मन पराउँछन् र चिया उत्पादकहरूले चिया क्रेताहरूलाई इच्छा अनुसार चिया तयार गर्न पर्छ र मात्र चिया बिक्रीमा हुने चुनौतीको सामना गर्न सक्छ, नत्र बनी बनाऊ चिया बिक्री नभएर गोदाममा थन्काउन पर्छ। यसै कारण चिया उत्पादकहरूले कहाँ कस्तो चिया तयार गरेर चिया बजार उज्यालो बनाइरहेछन् सो जान्न कोसिस गर्नुपर्छ।
1: त एउटा कुरो पनि छ नि कि चियाको जुन गुणस्तर छ नि,
0: हजुर हजुर,
1: यो गुणस्तर बढाउनको निम्ति के गर्नुपर्छ?
0: हजुर, चियाको गुणस्तर बढाउन प्रविधि र सञ्चालन आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि प्रयोग गर्नुपर्छ। यस प्रयोगले उत्पादन लागत घटाउँछ र गुणस्तर सुधार क्रान्तिकारी भूमिका खेल्नेछ, होइन दाई?
1: हजुर,
0: यसै विषयलाई अघि सार्दै भन्नुपर्दा वर्तमान समयमा चिया उद्योग गतिमा परिवर्तन भइरहेको यो चिया उद्योग तयारी पार्नको परिवर्तन अहिलेको 21 औं शताब्दीको चिया उत्पादकहरूको बदलिँदो रुचिको कारण चिया उद्योगको भविष्य परम्परागत चलनबाट पहिलाको सिस्टमबाट अलग हुनु नितान्त आवश्यक छ। अहिले चिया उद्योग कतापट्टि ढल्किँदैछ त्योपट्टि नगएर उपभोक्ताहरूको मागपट्टि जानुपर्छ। अहिले चिया उद्योगका वैज्ञानिकहरूले आत्मचिन्तन गर्ने समय आएको छ। चिया उद्योगलाई अघि बढाउनु हो भने विस्तृत विश्लेषण सहित अनुसन्धान गरेर मात्र

0: चिया अथवा पेय पदार्थ तयार गर्नुपर्छ। अब चिया उद्योगलाई अघि बढाउनु हो भने अर्ग्यानिक र प्रिमियमको प्रयोगद्वारा तयार पारिएको चिया उत्पादन प्रति जोड दिनु नितान्त आवश्यक छ।
1: हजुर,
0: भविष्यमा गएर विश्व बजारमा रासायनिक मल मुक्त र जैविक चिया हात र परम्परागत मेसिनले तयार गरिने उच्च गुणस्तरीय चियाको माग तीव्र रूपमा बढ्नेछ, यो भविष्यमा समयले बताउनेछ।
1: हजुर हजुर, र वर्तमान समयमा नि हजुर चिया बगानमा पत्ती टिप्नुको निम्ति मेसिनको प्रयोग गरिन्छ भन्छ, यो कति
0: हजुर हजुर स्वचालित चिया बगानमा पत्ती टिप्ने हातले टिप्नु छोडेर मसिन प्रयोग गर्न थालिएको छ, किनभने आज चिया श्रमिकको दैनिक ज्याला अथवा वेजेस कम्ती छ। त्यसर्थ यति कम्ती ज्यालामा घर खर्च धान्न छोराछोरीको खर्च पुर्याउन साह्रो पर्ने हुनाले प्राय चिया श्रमिकहरू बाहिर रोजगार गर्न गइरहेछन् र यस्तो श्रमिकको कम्ती संख्या चिया खेती फसल उठाउन साह्रो पर्ने हुनाले मेसिनद्वारा पत्ती टिपाई फडाई सबै गरिँदैछ र चिया कारखानाको तापमान नियन्त्रण गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिँदैछ।
1: यसरी नै चियाको जुन उत्पादन छ नि
0: हजुर हजुर
1: त्यो उत्पादन घट्नुको प्रमुख मुख्य कारण चाहिँ के हुनु होला?
0: हजुर दाई, अहिले कृषि क्षेत्र लगायत सम्पूर्ण विश्व ब्रह्माण्ड नै मानव तथा प्राणी साथै वनस्पति जगतलाई नै जलवायु परिवर्तनको चुनौतीको चपेटमा परिरहेको छ। जलवायुको बढ्दो तापमान र अनियमितता वर्षासँगै लड्न सक्ने खडेरी प्रतिरोधी चिया प्रजातिहरूको जगेरा कसरी गर्ने र चियालाई यो अप्राकृतिक परिवेशबाट कसरी जोगाउन भन्ने विषयपट्टि लाग्नुपर्छ। जलवायुको परिवर्तन र अनियमितताका कारण चियाको गुणस्तर र उत्पादनमा असर पर्न जान्छ र चिया गाछ विभिन्न किसिमका रोगहरू लाग्न सक्छ र मार्च अप्रेलमा चिया गाछलाई विशेष ध्यान दिनुपर्छ।
1: हजुर हजुर, र चिया कमानका श्रमिकहरू पनि
0: हजुर हजुर
1: चिया पत्नी टिप्नु बाहेक अरू अन्य आय स्रोत के हुनु होला?
0: हजुर, अहिले घरी चिया बगानका उत्पादकहरूले आफ्नो बगानलाई बचाएर राखौं साथै बगानवासीले कसरी पलायन हुनबाट जोगाउनु औ कसरी गुणस्तरीय चिया उत्पादन गर्नु भन्ने बारे चिन्ताले सताइरहेछ।
1: हजुर,
0: र व्यवस्थापक वर्ग चिया बगानका स्थानीय युवा वर्गलाई आफ्नै जग्गामा विभिन्न योजना अनुसार ससाना उद्योग खेतीपट्टि ध्यान लगाएर अर्थ उपार्जन पट्टि लगाउने चेष्टा गर्नुपर्छ।
1: हजुर,
0: र एक समय कमानको काम गर्यो र एक समय घरको काम अथवा गाई पालन कुखुरा पालन फुल खेती सागसब्जी खेती गर्न लगाउनु पर्छ। साथसाथै यसबाहेक त्यसै पनि चियाबारी हरियो डाँडा काँडा नागबिली उकाली ओह्राली घुमौरी खोला खोल्सा झरना त्यसै पनि हेरिरहँ जस्तो देखिन्छ भने पर्यटकीय स्थल मानचित्रमा देखाएर चिया कारखानालाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिन्छ। साथै होमस्टे रिजोर्ट र टी सेटिङ चियाको स्वाद लिने अथवा टी टेस्टिङ टार्गेट मार्फत टी लेबरको अतिरिक्त आय बढाउन सके चिया उत्पादकलाई फाइदा हुन सक्छ। हाम्रो चियाको मूल्य कति छ त्यो जान्न नितान्त आवश्यक छ। मालिक र ब्रोकर अथवा दलाललाई मात्र चियाको मूल्य थाहा भएर हुँदैन, चिया बगानको प्रबन्धक साथै कर्मचारी वर्गलाई थाहा हुनुपर्छ अनि मात्र बगानले कुनै चुनौतीको सामना गर्नु पर्दैन, साथै श्रमिक वर्गमा पनि काम गर्ने जोस र जाँगर चल्छ। साथै यो चिया बगान मालिकको हो भनेर भन्ने नभएर हाम्रो हो भन्ने भनाइ
1: राख्नु पर्यो।
0: हजुर, यसो भए ई कमर्स र प्रत्यक्ष बजार अथवा डाइरेक्ट मार्केट मार्फत चिया बिक्री गर्न सकियो भने पैसा सिधै हातमा पर्छ। डिजिटल प्लेटफर्म मार्फत चिया श्रमिकहरूले सिधै स्वदेशी तथा विदेशी उपभोक्तासम्म चिया पुर्याउन सक्ने हुन्छ। अर्को छ मूल्य अतिवृद्धि। चिया उत्पादक वर्गले केवल काँचो चियापत्ती मात्र बिक्री नगरेर ब्रान्डेड रेड ड्रिङ्क तुरन्तै पिउन सक्ने रेडी टु ड्रिङ्क चिया र हर्बल मिसाएर बनिएको चिया बनाउन सके चियामा नाफा कमाउन सकिनेछ।
1: र चियाका पनि धेरै प्रकारका हुन्छ भनिन्छ नि होइन?
0: हजुर,
1: यी बारे पनि केही बताइदिनुहोस्।
0: हजुर, यस्ता किसिमका चिया उत्पादन गरेर आज युवा पिँढीलाई अघि लगाएर युवा पुस्ता र युवा स्वाद युवा उपभोक्ताहरूलाई अघि लाएर विभिन्न प्रकारको स्वादिलो चिया बबल टी फ्रुट ल्यान्ड र काम्बुचा जस्ता नयाँ चिया उत्पादकहरूको बजार बढ्नेछ। तर विज्ञापनमा जे देखाइन्छ त्यही हुनुपर्छ। त्यस उद्योगलाई सुचारू र लामो समयसम्म चालु राख्न हो भने इमान्दारी हुनुपर्छ र मात्र व्यापार सफल हुन सक्छ। भविष्यको चुनौतीबाट चिया बगानलाई बचाउनको लागि लामो समयसम्म मैत्रीभावले चिया बगान चलाउन सक्छु भन्ने सुविचार राख्नुपर्छ। नियम अनुसार

0: गर्नको निम्ति समय अनुसार चिया उत्पादकले उपभोक्ताको माग अनुसार हुनु पर्यो, जस्तो कि प्याकेटिङका लागि प्लास्टिकको सामान चलाइसकेर उक्त प्याकेट कुहनु सक्ने हुनु पर्यो, किनभने हिजो आज प्लास्टिक प्याकेट निषेध गरिएको छ। वातावरण अनुसार प्याकेटको सामान प्रयोग कानुनी र नैतिक रूपमा अनिवार्य ठहरिन्छ।
1: हजुर हजुर, त सर्वमा यो श्रमिकदेखि नि श्रमिक अन्तर्राष्ट्रिय बजारमा नि बजारसम्म चाहिँ कसरी सम्पर्क हुन चाहिँ सक्छन् होला?
0: हजुर, यही आधुनिक तरिकाले काम गर्दा चिया श्रमिकको कार्य प्रणाली अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सक्छ। यहाँका चिया श्रमिकद्वारा उत्पादित चिया अन्तर्राष्ट्रिय बजारमा बिक्री भएर यहाँका मानिसहरूले पिउँदैछन् र चिया व्यापारी र चिया श्रमिक दार्जिलिङ टी क्वालिटी फ्रम द हिमालय जस्ता सामूहिक ट्रेड मार्कलाई विश्वव्यापी रूपमा बलियो पहिचान बनाएको छ भन्नमा द्विमत नहोला। चिया हामी त्यसै पिउँदैनौ, हामीलाई तिर्खा लाग्दा चिया रङ मात्र पिउँदैनौ, त्यसमा दुध चिनी केही पनि हाल्दैनौ, भोक लाग्दा केही छन्, भोक मेटाउनको लागि हामी चिया पिउँछौ भने यो त भयो साधारण चिया भन्ने। कतिपय चिया ग्रिन टी, व्हाइट टी, ओलोङ टी यिनीहरू हाम्रा शरीरमा भएको रोग निवारणको निम्ति प्रयोग गरिन्छ। ब्ल्याक टी र सिटिसी को सट्टा हाम्रो लागि स्वास्थ्यवर्धक मानिने ग्रिन टी, व्हाइट टी र ओलोङ टी को उत्पादनमा वृद्धि गर्न सके चिया मालिक साथै चिया बगानमा काम गर्ने श्रमिकलाई निकै फाइदा पुग्नेछ।
1: आज हामी ठुल्ठुलो चिया बगानहरू नोक्सान परिरहेको छ भनेर हामी सुन्ने गर्छौँ नि, होइन?
0: हजुर,
1: त्यो चाहिँ के कारणले गर्दा चाहिँ हुन्छ होला त?
0: हजुर, आज मात्र नभएर पहिलादेखि नै जब चियाको खेती सुरु गरियो त्यस समयदेखि नै चिया बगानहरू एकल मालिकको अधीनमा रहेको थियो र सरकारद्वारा श्रमिक सुविधाको निम्ति टी गार्डन लेबर एक्ट बनाएर चिया श्रमिकले मालिक पक्षबाट प्राय सहुलियत पाए। घर, दबाई पानी, प्रसूति बिदा, रासन दौरा, बिरामी हुँदा बिदा, राष्ट्रिय बिदा, पर्वहरूमा बिदा, यी सबै सरकारद्वारा श्रमिकको लागि तोकिएको सुख सुविधाहरू थिए।
1: हजुर,
0: तर कतिपय ठुला ठुला चिया बगानमा कतिपय कर्मचारीहरू ठिकसँग आफ्नो कार्य निर्वाह नगर्दा चिया बगान बिग्रिएर जान्छ र सबैले इमान्दारितापूर्वक काम गर्न आवश्यक हुन्छ।
1: र अर्को कुरा छ नि भाइ, कि आफ्नै बारीमा जति छ बारी है, ती बारी क्षेत्रमा चिया खेती गर्न कतिको सकिन्छ होला त?
0: हजुर, अहिले घरी कतिपय प्रान्तमा आफ्नो खेती लगाएर रहेको जग्गामा चिया खेती गरिरहेछन्। सो विशेष चिया बगान क्षेत्रमा नभएर बस्ती क्षेत्रमा त्यसै सासाना 20-25 जना श्रमिकहरू लगाएर चिया बगानमा काम गराइरहेछन्। त्यस्ता युवा गाछ अथवा यङ टी बुसेस द्वारा उत्पादन गरिएको चिया क्वालिटी प्रोडक्सन हुन्छ। त्यसै त्यसै आफ्नो धेरै जग्गा भएको र उक्त जग्गामा सालभरि आफूलाई खाने अन्न सागसब्जी लगाएर रहेको जग्गामा चिया खेती गर्नेहरूको जमातहरू मिलेर सहकारी मोडल मार्फत चिया खेती गरिरहेछन् र यस्ता सासाना किसानहरू भविष्यमा गएर एकजुट भएर सहकारी मार्फत चिया उत्पादन गरी आफ्नो बजारमा बलियो उपस्थिति दिन सके ठुला ठुला चिया बगानलाई निकै ठुलो चुनौतीको सामना गर्नुपर्छ। यसरी उत्पादन गरेको चियाको प्याकेटमा ट्रेडमार्कमा क्युआर कोड स्क्यान गरेर यो कुन चिया बगानको कुन ग्रेडको चिया हो, कसरी उब्जाएको भन्ने विषय हेरेर सजिलै जान्न सकिन्छ र साथै गुणस्तर पनि जान्न सकिन्छ। र च्याङ्बदाई यी साना साना किसानहरू बेसी पढे लेखेका पनि हुँदैनन्, तर कामले काम सिकेर परिपक्व भएका हुन्छन् र भनाइ छ, इतिहास लेख्ने हात होइन तर हौसलाको जरुरत पर्छ।
1: सही कुरा। र अर्को कुरा छ नि कि जति पनि ससाना बगानहरू छ नि, होइन?
0: हजुर हजुर,
1: ती बगानहरूले सरकारबाट केही सहुलियतहरू पाइन्छ होला त?
0: हजुर, यी साना किसानहरूले गुणस्तरीय चिया उत्पादन गरे बापत सरकारबाट पनि प्रोत्साहन पाउन सक्छन्। यसो गरेर बेरोजगार युवा वर्गमा काम गर्ने आँट र जोस जाग्छ, साथसाथै टी रिसर्चको लागि सरकारद्वारा सहयोग पाउन सक्छन्। यसरी आफ्नै क्षेत्रमा गुणस्तरीय चिया उत्पादन गर्न सके स्वदेशी उच्च स्तरीय मूल्यमा चिया बिक्री हुन सक्छ र कफी जस्तै आफ्नो क्षेत्रमै नेचुरल हर्बल चिया पिउने आधुनिक टी लाउन्जहरूको संख्या ठुला सहरहरूमा जस्तै बढ्ने छन्।
1: र अन्तमा नि
0: हजुर
1: भाइ, तपाईँको भनाइ हाम्रा चिया श्रमिक भनिदिनुहोस् न।
0: र आज आधुनिक साथै चुनौतीपूर्ण समयमा चिया बगानलाई विकासको मार्गमा अग्रसर गराउन हो भने व्यवस्थापक, प्रबन्धक, कर्मचारी सबै जागरूक भएर यस चिया उद्योगलाई सपार्न व्यवस्था मिलाउनु पर्छ। सबैको एउटै धारणा हुनुपर्छ, यो हरियाली बुच्छा हाम्रो हो भन्ने।
1: हजुर हजुर, र यसलाई चाहिँ हामीले खेलबाड गर्नु भएन।
0: हजुर
1: हजुर, त आज हाम्रो सभामा यहाँ

0: योगेश शर्मा जी आउनु भएर चिया उद्योगको भविष्य अनि चुनौती के कस्तो छन् यस विषयमा खुलस्ता पारेर बताइदिनु भयो र यसरी बताउँदा बताउँदै समय पनि भइगएकोले यहाँ शर्मा भाइलाई बिदा दिइरहेछौँ। हवस् त नमस्ते।
1: नमस्कार।
0: आउनुहोस् अब हामी के छन् गीत सुनाई रमाइलो गरौँ।

यो आकाशवाणी गान्तोक हो। हरिकुमार राईबाट प्रादेशिक समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज आकाशवाणीमा मन की बात कार्यक्रममा आफ्नो विचार साझा गर्नुभयो। उहाँले हाल देशमा थप 40 विमानहरू निर्माण भइरहेको जसले गर्दा सूक्ष्म साना र मध्यम उद्यम क्षेत्र र एयर स्पेस क्षेत्रलाई बढावा मिल्ने नयाँ रोजगारीका अवसर सृजना हुने र आत्मनिर्भर भारतको संकल्प बलियो बन्ने बताउनुभयो। साथै उहाँले विश्वव्यापी रूपमा मनाइने अन्तर्राष्ट्रिय योग दिवसका बारेमा चर्चा गर्नका साथै राष्ट्र निर्माणमा जनताको सहभागिता भारतका लागि गर्वको विषय भएको बताउनुभयो। भारतीय मौसम विभागले सिक्किमभरि अरेन्ज र येल्लो मौसम चेतावनी जारी गर्दै राज्यमा जुन 28 जुन 30 भारी वर्षा हुने जनाएको छ। जुन 28 र 29 मंगन, नाम्ची, पाकिम र सोरेङ जिल्लाहरूमा भारीदेखि अत्यन्तै भारी वर्षा हुने अनुमान गरिएको छ भने गान्तोक र गेजिङमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना छ अनि जुन 30 नाम्ची, पाकिम र सोरेङमा भारी वर्षाको चेतावनी जारी गरिएको छ। भारतीय मौसम विभागले पहिरो, अचानक बाढी, पानी जम्ने, सडक अवरुद्ध, बाली नालीमा क्षति अनि यातायात र उड्डयन सेवाहरूमा अवरोध हुने सक्ने सतर्क गराएको छ। बासिन्दाहरूलाई आँधी बेरीको समयमा जोखिमपूर्ण क्षेत्रहरूबाट बस्न, ट्राफिक सल्लाह सुझावहरू पालना गर्न, सडक जाँच गर्न र घरभित्रै रहन सल्लाह दिएको छ। जंगुको फिदाङमा रहेको फी खोलाको बेली ब्रिज हिजो रातिको भारी वर्षाले पूर्ण रूपमा बगाएको छ जसले गर्दा फिदाङ साङ्कलाङ मार्ग सम्पर्कविहीन बनेको छ। मंगनका जिल्लापाल श्री अनन्त जैनले एसपी मंगन, महकुमा अधिकारी जंगु, पञ्चायत सदस्यहरू र ग्रेफका सदस्यहरूका साथमा आज बिहान घटनास्थलको भ्रमण गरी स्थितिको मूल्याङ्कन गर्नुभयो र नयाँ बेली ब्रिज पुनः सञ्चालनको काम तुरन्त शुरू गर्ने निर्णय गर्नुभयो। यस स्थानमा ट्रान्सिपमेन्ट सम्भव छैन। त्यस्तै काबी लुङसोक निर्वाचन क्षेत्रको लोअर तानेक वार्ड अन्तर्गत वान चेक पोस्ट नजिकै दिक्चु नयाँ बजारमा आज ढुङ्गा खसेर दुई घर क्षतिग्रस्त भएको छन् अनि पूर्व सिक्किमको तल्लो राङडाङको दिक्चु बजार नजिकै एउटा घर पनि आज बिहान पहिरोबाट क्षतिग्रस्त भएको रिपोर्ट प्राप्त भएको छ। नाम्चेबुङ निर्वाचन क्षेत्रका विधायक राजु बस्नेतले निर्वाचन क्षेत्र विकास कोष मार्फत भीआईपी कोलोनीमा आयोजित कार्यक्रममा यस क्षेत्रका कक्षा 12 उत्तीर्ण 17 जना विद्यार्थीलाई निशुल्क ल्यापटप वितरण गर्नुभयो। यस पहलको उद्देश्य कक्षा 12 पछि उच्च शिक्षा हासिल गर्न विद्यार्थीहरूलाई प्रोत्साहित गर्नु अनि भर्ना शुल्क र अन्य खर्च धान्नमा अभिभावकहरूको आर्थिक बोझ कम गर्नु रहेको छ। अभिभावक र विद्यार्थीले श्री बस्नेतलाई उहाँको उदारता र समयानुकूल सहयोग प्रदान गरेकोमा हार्दिक आभार व्यक्त गरे। भेलालाई सम्बोधन गर्दै श्री बस्नेतले अर्को वर्षदेखि कक्षा 12 70% र 100 माथि अङ्क प्राप्त गर्ने नाम्चेबुङ निर्वाचन क्षेत्रका सबै विद्यार्थीलाई निशुल्क ल्यापटप प्रदान गरिने पनि घोषणा गर्नुभयो। सिक्किम फुटबल संघ र अखिल भारतीय फुटबल महासंघ एआईएफएफ को मार्गदर्शनमा गेजिङ जिल्ला फुटबल संघले आगामी जीडीएफएसी सी डिभिजन लिग अन्तर्विद्यालय अन्डर 15 छात्र तथा अन्डर 17 छात्र फुटबल लिग सम्बन्धी समन्वयक बैठक आयोजना गरेको छ। बैठकमा विभिन्न क्लबका खेलाडीहरूको एआईएफएफको क्लब दर्ता प्रणाली अनिवार्य दर्ताबारे छलफल गरियो। सबै क्लबलाई आगामी 1 महिनाभित्र अथवा लिग सुरु अघि सीआरएस दर्ता प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ। बैठकमा आगामी सी डिभिजन लिग तथा अन्डर 15 छात्र र अन्डर 17 छात्र अन्तर्विद्यालय लिग आगामी अगस्त महिनाको अन्त्यसम्म आयोजना गरिने विषयमा पनि छलफल गरिएको छ। खेलकुद तथा युवा मामिला विभागले जिल्ला प्रशासन नाम्चीसँगको सहकार्यमा तेस्रो नाम्ची जिल्ला अन्तर विभाग फुटबल प्रतियोगिता भर्खरै सम्पन्न गर्यो। यस प्रतियोगितामा 20 विभागीय टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो। यस कार्यक्रमको उद्देश्य फुटबलको भावना मार्फत सरकारी कर्मचारीहरूमा शारीरिक तन्दुरुस्ती, स्वस्थ जीवनशैली, टिमवर्क र अनुशासनको प्रवर्धन गर्नु रहेको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका गान्तोक केन्द्रको प्रादेशिक समाचारपछि अब सुन्न सम्र अहिले लगायत भोलि प्रसारण गरिने केही प्रमुख कार्यक्रमहरूको संक्षिप्त रूपरेखा। अबको केही बेरमा 6:50 प्रसारण गर्नेछौँ यस केन्द्रको प्रादेशिक समाचार। त्यसपछि 7 अनिर तामाङद्वारा प्रस्तुत गरिनेछ इन्द्रबहादुर राईद्वारा लिखित कथा कप्तान रघुवीर वर्मा कथा सारथीमा। माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बातको नेपालीमा भाषा अनुवादको पुनः प्रसारण 8:00। यस अतिरिक्त पनि आज रात्रि सम्प्रसारण गरेर सुनाउनेछौँ दिल्ली केन्द्रका कार्यक्रमको क्रमैले 9:15 स्पोटलाइट अनि त्यसपछि रात्रि 10:00 सङ्गीतको अखिल भारतीय कार्यक्रम। सदाझै नै बिहान 6:22 थालिनेछ भोलिको हाम्रो प्रभातकालीन अधिवेशन 6:30 अर्चनाबाट खेतीपातीबारे सल्लाहमा उद्भिदको रोग अनि औषधिको प्रयोगबारे जानकारी दिनेछौँ 7:05। त्यसपछि सृजना देवानको स्वरमा केही नेपाली भजनहरू सुनाउनेछौँ 7:15। 7:35 साप्ताहिक प्रस्तुति स्पन्दन अभिनेता राजेश खन्नाको सङ्घर्ष अनि सफलताको कथा सुनाउनेछौँ भोलि बिहान 8:30। सन्दर्भको साथमा हिन्दी फिल्म सङ्गीत लिएर आउनेछौँ 8:45 हेलो खरसाङ 10:02। पुरानो 11:30 बङ्गला सङ्गीत अन्तर्गत व्रताली मजुमदारद्वारा प्रस्तुत गरिनेछ केही रविन्द्र सङ्गीतहरू तपाईँको रूपमा मध्याह 12:05 अनि त्यसपछि 12:30 सुनाउनेछौँ मेलोडी टाइम। सदाझै दिउँसो 1:02 तिब्बती कार्यक्रम 3:00 समय रहनेछ केही हिन्दी चलचित्रका गीतहरूको। विज्ञान दर्पणमा भोलिको विषय रहनेछ वैज्ञानिक विक्रम साराभाई जो प्रसारण गरिनेछ 4:00। फौजी कार्यक्रम जय जवान 5:05 त्यसपछि एभिनिङ मेलोडिजको प्रसारण समय रहनेछ 5:30। भोकलीको खेती अनि आय स्रोतबारे जानकारी दिनेछ 6:10 गाउँले सभामा 6:50 यस केन्द्रको प्रादेशिक समाचार। 7:00 गोविन्द छेत्रीको स्वरमा लोकगीत सुनाउनेछौँ भने 7:15 समय रहनेछ आधुनिक गीतको कलाकार रहनुहुनेछ सहदेव तामाङ। 8:00 युवावाणी समाचार एकांशको प्रस्तुति चर्चा चौतारी 8:30। यस अतिरिक्त पनि भोलि रात्रि रिले गरेर सुनाउनेछौँ दिल्ली केन्द्रका कार्यक्रमहरू क्रमैले 9:15 स्पोटलाइट 9:30 पब्लिक स्पिक त्यसपछि सभाको अन्तमा रात्रि 10:00 विविध भारतीको सङ्गीतमय कार्यक्रम। हाम्रै सबै प्रसारणहरू एफएम 103.5 मेगाहर्ज लगायत मोबाइल एप्लिकेसन न्युज अन एयर सँगसँगै पूर्व निर्धारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 पनि उपलब्ध रहनेछ। सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति पनि। सम्बन्धित विभागबाट प्राप्त जानकारी अनुसार जनसाधारणले सूचित गरिन्छ कि आगामी 48 घन्टासम्ममा सिक्किम लगायत पश्चिम बङ्गालको निम्न हिमालय अञ्चलमा मेघ गर्जनसहित तेज वर्षा हुने सम्भावना रहेको छ।

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय साँझको 6:50 हुने लाग्यो र अब सुन्नुहोस् यस केन्द्रको प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। अब प्रादेशिक समाचार रोशनी छेत्रीबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, स्वदेशी

0: रक्षा उत्पादनमा ध्यान केन्द्रित गर्दै भारत समुद्रदेखि लिएर आकाशसम्म अझ सुरक्षित र आत्मनिर्भर बनिरहेको छ। उहाँले स्वदेशी रूपमा निर्मित C-295 विमानको पहिलो उडानलाई ठूलो उपलब्धि बताउनुभयो। आकाशवाणीबाट मन की बात कार्यक्रममा श्री मोदीले सुन किन्नबाट बच्न, विदेश यात्रा नगर्न र कार पुलिङलाई बढावा दिने अपिललाई समर्थन गरेकोमा देशवासीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा आवश्यक सेवाहरूलाई राहत दिँदै कन्टेनर र ब्यारेलमा डिजेलको आपूर्तिमा लगाइएको प्रतिबन्धमा ठूलो छूट दिने घोषणा गर्नुभएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ आज दार्जीलिङमा आयोजित किराती खम्बोराई सांस्कृतिक महोत्सव 2026 तथा साकेला उभौली पर्वमा मुख्य अतिथिको रूपमा सहभागी हुनुभयो र खरसाङ नगरपालिकाको प्रशासकद्वारा खरसाङ बजारको हाट बजार क्षेत्रका 123 पसलेहरूलाई 15 दिनभित्र पसल खाली गर्न नोटिस जारी गरिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, स्वदेशी रक्षा उत्पादनमा ध्यान केन्द्रित गर्दै भारत समुद्रदेखि लिएर आकाशसम्म अझ सुरक्षित र आत्मनिर्भर बन्दै गएको छ। आकाशवाणीको मन की बात कार्यक्रममा श्री मोदीले भन्नुभयो, जुन महिनामा स्वदेशी रूपमा निर्मित C-295 विमानको पहिलो उडानका साथ भारतले उड्डयन क्षेत्रमा ठूलो सफलता हासिल गरेको छ। श्री मोदीले भन्नुभयो, यस महिना कोलकातामा 3 युद्धपोतको जलावतरण गरियो र DRDOले लामो दूरीको क्रूज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ।
1: नौसेना के बेड़े में शामिल किया गया। इन शिप्स की डिजाइन और मैन्युफैक्चरिंग तक सब कुछ स्वदेशी है। इसी महीने DRDO ने स्वदेशी लॉन्ग रेंज लैंड अटैक क्रूज मिसाइल का भी सफल परीक्षण किया है। इसको DRDO की लेबोरेटरी और इंडियन इंडस्ट्री पार्टनर्स ने मिलकर बनाया है।
0: श्री मोदीले सुन किन्नबाट बच्न, विदेश यात्रा नगर्न र कार पुलिङलाई बढावा दिने अपिललाई समर्थन गरेकोमा देशवासीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय योग दिवसको चर्चा गर्नुभयो, जुन विश्वव्यापी रूपमा पालन गरियो। यस वर्ष यो आयोजन 2500 भन्दा बढी स्थानहरूमा आयोजना गरिएको थियो। भारतमा करोडौं मानिसहरूले योग दिवसमा भाग लिए। श्री मोदीले अहमदाबादमा विश्व योगासन च्याम्पियनसिपमा पदक विजेता खेलाडीहरूलाई बधाई दिनुभयो। प्रधानमन्त्रीले पश्चिम एसियामा युद्धको समयमा उहाँको अपीलको प्रतिक्रियामा देशवासीहरूले दिएको समर्थन र सहयोगको लागि कृतज्ञता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्रीले महाराष्ट्रको नान्देडमा पेटकर परिवारको चर्चा गर्नुभयो, जसले लगभग 3,500 ग्रामीणहरूलाई दुर्घटना बीमा प्रदान गरेको छ। यी प्रत्येक व्यक्तिले 1,00,000 रुपियाँको बीमा प्राप्त गरेका छन्। श्री मोदीले यो भावना हृदयस्पर्शी भएको बताउनुभयो। उहाँले थप भन्नुभयो, सरकारले हालसम्म प्रधानमन्त्री सुरक्षा बीमा योजना अन्तर्गत प्रभावित परिवारहरूलाई 3,700 करोड रुपियाँ भन्दा बढी र प्रधानमन्त्री जीवन ज्योति बीमा योजना अन्तर्गत लगभग 22,000 करोड रुपियाँ भन्दा बढी सहयोग प्रदान गरिसकेको छ।
1: सरकार देश के करोड़ों परिवारों तक सुरक्षा का कवच पहुंचा रही है। प्रधानमंत्री सुरक्षा बीमा योजना के तहत केवल 1 साल के 20 रुपये का प्रीमियम, उस पर 2,00,000 रुपये तक का दुर्घटना बीमा मिलता है। उसी प्रकार से प्रधानमंत्री जीवन ज्योति बीमा योजना भी उतनी ही अहम है। ये योजना व्यक्ति की दुखद मृत्यु होने पर उसके परिवार को 2,00,000 रुपये का बीमा कवर देती है। इसका वार्षिक प्रीमियम सिर्फ 436 रुपये है।
0: प्रधानमन्त्रीले भन्नुभयो, अन्धविश्वास शताब्दीयौंदेखि समाजमा गहिरो रूपमा जरा गाडेको छ। श्री मोदीले असमका अशुभ मानिने हर्गिला पक्षीलाई बचाउनका लागि हजारौं महिलाहरू अगाडि आएको बताउनुभयो। प्रधानमन्त्रीले नागाल्याण्ड बेबी लिग र नागाल्याण्ड महिला फुटसल लिगबारे चर्चा गर्नुभयो। प्रधानमन्त्रीले नालन्दा विश्वविद्यालयमा शास्त्रार्थको प्राचीन परम्परा पुनर्जीवित भएको बताउनुभयो। श्री मोदीले भारतीय संस्कृतिले विश्वभरि पहुँच बनाउँदै गएको विशेष उल्लेख गर्नुभयो र यसमा प्रसन्नता व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले देशवासीहरूसित गणेश उत्सवमा गणपति बप्पाको माटोको मूर्तिलाई प्राथमिकता दिन अपील गर्नुभएको छ।

मा प्रधानमन्त्रीले जल संरक्षणको सन्दर्भमा भन्नुभयो वर्षाको जलको प्रत्येक थोपा बचाउनु पर्छ। उहाँले भन्नुभयो क्याच द रेन अभियानमा कुनै पनि ढिलाइ गर्नु हुँदैन। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा आवश्यक सेवाहरूलाई राहत दिँदै कन्टेनर र ब्यारलमा डिजेलको आपूर्तिमा लगाइएको प्रतिबन्धमा ठूलो छूट दिने घोषणा गर्नुभएको छ। सरकारले प्रमुख तेल कम्पनीहरूलाई स्वास्थ्य सेवा, कृषि, खाद्य आपूर्ति, जनसेवा तथा चिया बगान जस्ता महत्वपूर्ण क्षेत्रहरूलाई डिजेल आपूर्ति सम्बन्धी प्रतिबन्धबाट पूर्ण रूपमा मुक्त राख्न निर्देश दिएको छ। यो निर्णयपछि यी क्षेत्रहरूसित सम्बन्धित व्यक्ति, संस्थान र उपभोक्ताहरूले अब कन्टेनर वा ब्यारेलमा सजिलै डिजेल खरिद गर्न सक्नेछन्। साथै प्रतिदिन डिजेल आपूर्तिको अधिकतम सीमा पनि खकुलो पारिएको छ। मुख्यमन्त्रीले भन्नुभयो डिजेल प्राप्त गर्न पेट्रोल पम्पहरूमा सामान्य पहिचान पत्र देखाउनु पर्नेछ। उहाँले यो निर्णयले किसान, अस्पताल र अन्य आवश्यक सेवाहरूमा डिजेलको निर्वाध उपलब्धता सुनिश्चित गर्ने र आम जनतालाई कुनै समस्या नहुने विश्वास व्यक्त पनि गर्नुभएको छ। पश्चिम बंगालमा कोलकाताको तारातला भवन दुर्घटनाको जाँच तीव्र पारिएको छ। जादवपुर विश्वविद्यालय र आईआईटी खड़गपुरका विशेषज्ञहरूको टीमले आज घटनास्थलको निरीक्षण गर्यो। यसअघि फोरेन्सिक विशेषज्ञहरूको टीमले घटनास्थलबाट पहिले नै नमूनाहरू संकलन गरिसकेको छ। यो दुर्घटना निर्माणाधीन गोदाम ढल्नाले भएको हो। अहिलेसम्म 17 जनाको मृत्यु भइसकेको छ भने घाइतेहरूको कोलकाताको एसएसकेएम अस्पतालमा उपचार जारी छ। राज्य सरकारले यस विषयमा छानबिन गर्न विशेष जाँच दलको गठन गरेको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल एक्स @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। खरसाङ नगरपालिकाको प्रशासकद्वारा खरसाङ बजारको हाट बजार क्षेत्रका 123 पसलेहरूलाई 15 दिनभित्र पसल खाली गर्न नोटिस जारी गरिएको छ। हिजो धेरै पसलेहरूलाई निष्कासन नोटिस जारी गरिएको खबर छ। यस निष्कासन नोटिसको विरोधमा पसलेहरूले आज आफ्ना पसलहरू बन्द राखे। प्राप्त जानकारी अनुसार भूमि तथा भूमि सुधार विभाग, भूमि सुधार शाखा कोलकाताले 19 जुलाई 2005 दीर्घकालीन सम्झौता अन्तर्गत खरसाङ मौजामा रहेको 0.6952 एकर भूमि खरसाङ नगरपालिकालाई हस्तान्तरण गरेको थियो। प्राधिकरणको अनुमति बिना र कुनै पनि कानूनी अधिकार बिना नै यस सरकारी जमिनमा अनाधिकृत कब्जा र हस्तक्षेप गरिएको भन्दै नोटिस प्राप्त भएको 15 दिनभित्र पसलेहरूलाई सामानसहित आफ्नो पसल खाली गर्न भनिएको छ। यस सम्बन्धमा यदि कसैसित पनि कुनै सम्बन्धित दस्तावेजहरू छन् भने उनीहरूलाई खरसाङ नगर प्रशासन समक्ष पेश गर्न भनिएको छ। नोटिसमा उल्लेख छ दिएको नोटिसको अवज्ञा गरेको खण्डमा विभागले प्रशासनको सहयोगमा कुनै सूचना बिना सम्बन्धित पसल बलजफ्ती खाली गर्नेछ। किराती खम्बुराई सांस्कृतिक संस्थान केन्द्रीय समिति दार्जिलिङद्वारा आयोजित किराती खम्बुराई सांस्कृतिक महोत्सव 2026 तथा साकेला उभौली पर्वमा आज सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोले मुख्य अतिथिको रूपमा सहभागी हुनुभयो। कार्यक्रममा सिक्किम सरकारका मन्त्री भोजराज राई, पश्चिम बंगाल सरकारका राज्यमन्त्री विशाल लामा, दार्जीलिङका सांसद राजु विष्ट, विधायकहरू तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। मुख्यमन्त्री प्रेमसिंह तामाङले साकेला पर्वले प्रकृतिसित सह अस्तित्व, पुर्खाप्रतिको सम्मान, एकता, कृतज्ञता तथा आपसी सम्मानको सन्देश दिने बताउँदै भाषा र सांस्कृतिक सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो। कोलकाता लगायत सम्पूर्ण दक्षिण बंगालमा लगातार वर्षा भइरहेको छ, तर पनि तापमानमा भने कुनै विशेष परिवर्तन आएको छैन। वर्षा रोकिन साथ आर्द्रता बढ्नाले मानिसहरूले गर्मीबाट राहत पाउन सकेका छैनन्। अलिपुर मौसम विभागले उत्तर बंगालको मौसमलाई लिएर चेतावनी जारी गरेको छ। मनसुनी वर्षाले दार्जीलिङ, जलपाइगुडी तथा अलिपुरद्वार जस्ता जिल्लाहरू
प्रभावित भएका छन् र यी जिल्लाहरूमा विगत केही सातादेखि भीषण वर्षा जारी छ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, स्वदेशी रक्षा उत्पादनमा ध्यान केन्द्रित गर्दै भारत समुद्रदेखि लिएर आकाशसम्म अझ सुरक्षित र आत्मनिर्भर बनिरहेको छ। राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यमा आवश्यक सेवाहरूलाई राहत दिँदै कन्टेनर र ब्यारलमा डिजेलको आपूर्तिमा लगाइएको प्रति

0: प्रबन्धमा ठूलो छुट दिने घोषणा गर्नुभएको छ र खरसाङ नगरपालिकाको प्रशासकद्वारा खरसाङ बजारको हाट बजार क्षेत्रका 123 पसलेहरूलाई 15 दिनभित्र पसल खाली गर्न नोटिस जारी गरिएको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
1: नमस्कार सम्पूर्ण श्रोता साथीहरूलाई, कार्यक्रम कथा सारथीमा स्वागत जनाउन चाहन्छु। आजको बसाइमा भने म हाम्रो नेपाली साहित्यको एउटा अटल ध्रुव स्रष्टा इन्द्रबहादुर राई, जो नेपाली साहित्यको आकाशबाट कहिले अस्ताउँदैन, उहाँद्वारा रचित कथा लिएर आइसकेको छु। समयलाई मध्यनजर राख्दै म उहाँबारे श्रोता समक्ष छोटकारीमा परिचय साट्न चाहन्छु। मैले मेरा अघिका बसाइहरूमा उहाँबारे परिचय साटिसकेको छु, तैपनि आज पनि म संक्षिप्त परिचय साट्न चाहन्छु। जन्म 3 फेब्रुअरी 1927, जन्मस्थान बालासन चियाबारी, खरसाङ महकुमा, दार्जिलिङ। शिक्षा अङ्ग्रेजीमा एमए उत्तर बङ्गाल विश्वविद्यालयबाट। पेसा लेखक, समालोचक, शिक्षक। साहित्यिक योगदान, स्रष्टा इन्द्रबहादुर राई तृतीय आयाम यानि थर्ड डाइमेन्सन साहित्यिक आन्दोलनका प्रमुख प्रवर्तक मानिन्छन्। यस आन्दोलनले नेपाली साहित्यमा नयाँ शैली, विचार र प्रयोग ल्याएको थियो। अब भने म कथा सुरु गर्न चाहन्छु। आजको बसाइमा कथा पढ्न गएको छ कप्तान रघुवीर वर्मा। कथा प्रस्तुत छ कप्तान रघुवीर वर्मा। तपाईँहरू जस्तोले यो किताब पढ्नुपर्छ, उसले मलाई त्यो गर्वसाथ हेर्न दियो। कसैले हिन्दीमा लेखेको नेपालको इतिहास रहेछ, नेपालमा क्रान्ति भइहाल्छ अब, उसले भन्यो। ट्राम चौरङ्गीतिर आइरहेको थियो। बाहिर मध्याह्नपछिको गर्मी थियो। ट्राममा 2-3 बङ्गालीहरू, एउटा अङ्ग्रेज र हामी 2 थियौँ। ट्रामले काली मन्दिर काट्न लाग्दा मैले फर्केर जरोहात गरेँ। ऊ एकदम अघि हेर्दथ्यो। तपाईँको हुनुहुन्छ, नाम तपाईँको? उसलाई त्यो बसाइमा निकै बेर हेरेपछि सोधेँ मैले, कप्तान रघुवीर वर्मा। वर्मा? कप्तान रघुवीर वर्मा। दोहोऱ्याउँदा ऊ मतिर फर्कियो। पहेँलो कालो लामो मोहडाको खपटे मान्छे थियो। ओठ आकरण हल्लिरहने, नाकको डाँडै डाँडामाथि पुगेको कालोदेखि आँखीभाउहरू दुईतिर पात जस्ता बाक्ला फर्केका थिए। कसिएर बाहिर घुमेका बङ्गाराहरू प्रष्ट छन्। आँखा ठुला ठुला, नितान्त स्थिर जमेका। क्षण क्षणमै तर ती आँखामा यस्तो एउटा ज्योति र चमक आउँथ्यो जसले समग्र मोहडा नै उजेलेर बदलाइदिन्थ्यो र केही विभत्स पनि बनाउँथ्यो। घर कहाँ तपाईँको? कताबाट यो प्रश्न गरिपठाएँ मैले। त्यस व्यक्तिसँग व्यर्थमा मैले नहार्ने बल गरिरहनु परेको थियो। देहरादुन, यहाँ डेरा भवानीपुरमा छ, उत्तर बडो उत्साहित आवाजमा दिएको थियो। मैले उसको अनुहारमा हेरेँ। विराट केही भाव त्यहाँ थियो जसलाई दमन गरिएको आवेग भन्न सकिएला, रहस्यको ज्ञानको हर्ष भन्न सकिएला, प्रयास गरिएको सन्तोष भन्न सकिएला। किताब हेरेर टोलिन लागेँ म। यतनापूर्वक लगाइएको खबर कागजको खोलभित्र पुरानो जस्तै किताब थियो, जिल्द पनि पत्रु भइसकेको, भित्र ठाउँ ठाउँ दाग र चिन्हहरू लागेको रहेछ। 2-3 पङ्क्ति रेखाङ्क गरिएको एक ठाउँ पढिहेरे, भीमसेन थापा नेपाल थिए, नेपाल भीमसेन थापा थियो। वाक्यलाई कोरेको रहेछ, मलाई मुख्य कुरामा कोरेको जस्तो लागेन। बन्द गरेर किताब काखमा राखे, बाहिर हेर्न थाले। ट्राम्प डलौजीको चौडादार सडक काटिरहेको थियो। यो व्यक्तिप्रति म आकृष्ट भएको छु वा यसलाई घृणा गर्न लागेको छु, मैले क्षणभर विचारेर कुनै निदो नगरी छाडिदिएँ। तपाईँहरू जस्तोले यो किताब पढ्नुपर्छ, उसले फेरि भन्यो। मन लागेन जवाब दिन, पुस्तक खोलिन, फर्काइन पनि। ट्राममा पसिरहेकाहरूलाई ऊ भने बडो मनयोगी भएर श्रेष्ठतापूर्वक बाटो छोडेर बसेको थियो। झन् मलाई केही भन्न आएन। एस्प्लान्डेटमा उत्रेपछि उसले मलाई मान्छे नै रहेछ भन्ने मान्यतामा सानो हाँसिदियो। कता जाने अब? के हिँड्नुहोस् मसँग भवानीपुर, साँझमा भाइलाई हेर्न अस्पताल जानु थियो। 2 घन्टा अहिलेलाई केही काम थिएन, बस छिटो पाइएला, मैले भने सहमतमा। हिँड्नुहोस्, हिँडेर जाउँ, म ज्यादा पैदलै हिँड्छु, ऊ लम्किसकेको थियो। पछि परेको मैले अहिले याद पाएँ, ऊ गजब अग्लो रहेछ। सेतो लामो पतलुन, सेतै र सस्तो लुगाको कमिज, पतलुनको दाहिने पाकेट फाटेर कि उध्रेर धागोहरू पनि निस्केको, एउटा घुमेको निकै लामो त्यान्द्रो हल्ली नै रहेको थियो, जुत्ता लगाएको थियो, खुब टल्खने। राजनीतिमा हुनुहुन्न तपाईँ? उसले सोध्यो बाटोमा। मलाई साहित्य मनपर्छ, देश सेवा गर्नुपर्छ सबले, मलाई लम्किएर गुप्ती कुरा झैँ भन्यो उसले, र फेरि अघिल्तिरको अग्लो गिर्जालाई साक्षी राखेर झैँ कराएर भन्यो, नेपालमा फेरि क्रान्ति हुन्छ, प्राण त्यस

निम्ति। साथमा आउन जानिन कि जस्तो लागेर आयो, तर हिँडिरहेछ। अब यस्तो रकमले हिँडिरहेछ, मानौ उसले हिँड्दै भन्दैछ, म कप्तान रघुवीर वर्माले यो सडकलाई हिँड्दैछु, यी हिँड्दैछु, अब म यहाँ हिँडेको छु, याद गरे राख सबले भन्ने महत्त्वसँग ऊ हिँडिरहेको छ। हिँड्नु भनेको पुग्नु निम्ति भन्ने म पनि केही ऊ जस्तै हिँड्न लागेको रहेछु। एल्गिन रोडतिर लागेपछि फुटपाथमा ऊ अघि अघि हिँड्न थाल्यो। रेडियो कम्पनीका तीनवटा गाडीहरू लहरै मैला कुचेला सडक छेउमा एकरास कलमा नुहाइरहेका दुई काला पुष्ट शरीरहरू त्यसरी नै काटेर गएपछि भित्तामा हेसाम रोडको प्लेट पनि काटेर गयौँ। उसको गोजी फाटेको धागहरू फेरि देखे, त्यसपछि घरिघरि देखे, सामान्य लाग्दै आयो। सडक नागेर उता पाखा गएपछि अलिकति हिँडेर हामी एउटा अकस्मत खुल्ला काठको दरवाजामा पुग्यौँ। त्यहाँ एकपल्ट पछि फर्केर उसले भन्यो, आउनुहोस्। भित्र निकै ठुलो आँगन रहेछ। आँगन काटेर गएपछि उताको सिँढीमा ऊ मलाई केही नभनी उक्लान थाल्यो। सिँढीको मुखैमा हरियो रङ लागेको काठको दैलो उदाङ्गै भएको एउटा कोठा देखियो। आउनुहोस् उसले भन्यो। अघि पछि भएर पसेपछि उसले एउटा हरियो रङ दलेको बेतको चौकी मलाई देखाएर भन्यो, बस्नुहोस्। कोठा एउटै थियो। नाङ्गो भित्तामा दुईपट्टि ठुला ठुला झ्यालहरू थिए। एउटा खुल्लाबाट छेवैको बिल्डिङको पीठ देखिन्थ्यो, एउटा खाट त्यसमाथि, तीन ओछ्यानलाई पुग्ने लुगाहरू र झुल पनि थाकथाक पट्याएर राखेको, भान्साकोठा र बाहिर जाने दैलो तलतिरको भित्तामा थियो। बीच भाग भित्तामा एउटा गोलो ऐना र एकै पातामा बाह्र महिना भएका एउटा क्यालेन्डर झुन्ड्याएको, बन्द गरिएको झ्यालमुनि दुई तीन टिनका बाकासहरूको खाप। सिलाकीमा उसले डाक्यो, सिलाकीमा। मोटीमोटी एउटी आइमै लुङ्गी लपेटेको भिजेको केस तौलियामा बेरेकी भित्र पसेर आए। हामी दुवैलाई हेरिहालेर केही ठुलो कुरो छैन बुझेको जिज्ञासा शून्य भावले उभी, यहाँलाई चिया टक्र्याउँ, कप्तानले अरायो। अराइसकेको उसको अनुहारमा मैले फेरि त्यही गर्व विराजित देखेँ। नेपाल गएर फर्केको थियो त्यो, नाउँ के भन्छ त्यसको र नेपालको विषयमा बोल्छ कि भनेर गएको थिए श्याम बजार, केही पनि भनेन, उसले भन्यो दृढतापूर्वक। त्यसैले ऊ त्यो किताब पनि लिएर गएको रहेछ। नेपालमा क्रान्ति हुनेवाला छ, उसले फेरि दोहोऱ्यायो। कहिले? मैले मुख खोले जे सोधे, भइहाल्छ, मूर्खले जस्तै उत्तर पाए, उसले भन्यो, उसलाई थाहा छ। यस्तो कुनै कुरा थाहा छ जुन बहुतै महत्त्वपूर्ण छ भन्ने गर्व लिएको जस्तै भाव अनुहारमा लिइराखेको थियो। त्यो भावसँग स्पष्ट रूपमा अहिले मलाई घृणा लाग्यो। एक ठाउँ भित्तामा अलिकता गोबरमा लपटेर आठ दस जमरा अब सुकिसकेको टाँसेको रहेछ। रङ उडिसकेको टिकाका राता चामलहरू पनि देखे। रातो टिका मलाई मन पर्दैन, अहिले मलाई तड्कारो लागेर आयो। कति भयो यहाँ बस्नुभएको? सोधे बित्थैमा। चार वर्ष, यो छोटो उत्तर पनि मलाई असह्य हुँदै आएको थियो। तपाईँ क्याप्टन? मैले खिसिहालेर सोधेँ। कहाँको? मलाएको? नेपालको। सात साले? मैले हँस हाँसिदिए। किन हाँसेको? उसले सोध्यो मलाई हेरेर। नेपालको क्रान्तिको कप्तान हुँ, सात सालको क्रान्ति हामीले गरेको। इलाम कि वीरगन्जपट्टि? उसले उत्तर दिनु व्यर्थ ठान्यो। चिया लिएर कप्तानी आइन्। दुई कप हाम्रो अघि टेबल तानेर राखेपछि भनिन्, भोलि माघे सङ्क्रान्ति, यहाँलाई बोलाउनु नि। यो प्यारको प्रदर्शनले म स्तम्भित भए। एक्कासी म कसरी स्नेहपात्र बन्न गएछु? अहँ अहँ पर्दैन, मैले भने। आउनुपर्छ, उसले अर्डर गर्यो। चिया पियौँ। चिया एक घुट मुखमा हालेपछि मैले सबै बुझेँ। चिया ठिक थिएन, साह्रै नमिठो थियो। म जान्छु, उठेर मैले भने, भोलि आउनुहोस्। त्यही चियालाई उसले वीरतापूर्वक पिइरहेको थियो। तैँले यो चियालाई कसरी पिउँछस् म हेर्छु, आफैलाई भनिरहेको जस्तो थियो। म क्रान्तिकारी अहिले पर्खाइ र दुर्दिनमा छु, हेर कसरी एक क्रान्तिकारीले यस्तो चियालाई पिइरहेछ भनिरहेको जस्तो थियो, नभन्दै भावना सङ्क्रामक थियो। सडकमा निस्केर मलाई रिस उठ्न थाल्यो। क्रुद्ध बने, म को हुँ, किन आएको? त्यसले केही सोधेन जस्तो कि म मान्छे हुँ, बात गर्दछु, उसलाई उत्तर र प्रश्न गर्दछु। त्यति जान्न पाएकै उसलाई प्रशस्त थियो। म बिरामी भाइलाई हेर्न कलकत्ता आएको, तर उसले के बिरामी, कुन अस्पतालको केही सोधेन। नेपालमा क्रान्ति हुन्छ, यति नै भन्न जानेको थियो। भोलिपल्ट म जाने थिइनँ, तर एउटा खबर सुने, जुन खबर मलाई लाग्यो उसले सुन्नै पर्छ, उसलाई त्यो खबर काम लाग्नेछ। वीर शमशेर त्यही दिन कलकत्ता आइपुगेको रहेछ, क्रान्तिकै काममा होला। उसकोमा बिहानै जस्तो पुगे, हिजोकै लुगा लगाए।

र ऊ ओछ्यानमा कागजहरू फैलाएर बसिरहेको रहेछ। मैले आज पहिला उसलाई नमस्कार पनि गरेँ। चौकीमा बस्ने इसारा गरेर ऊ कागजहरू नै हेरिरहन लाग्यो। एकछिनपछि पनि मैले केही नलागेर हेर्न थालेँ। दुई तिनवटा चिठीहरू रहेछन्, बरर परेको एकै प्रकारको अक्षरमा लेखेको, र एउटै व्यक्तिले उसलाई लेखेको अन्दाज गरे। खबर कागजहरूका कटिङहरूको पनि एउटा सानो सानो बिट्टै थियो, कोही नमिल्दो लामो र ढाडभरि रातो मसीले कोरेको घिनलाग्दो किरा जस्तो। एउटा ठूलो कागजमा नेपालको मानचित्र पनि हातले कोरेर उतारेको रहेछ। एक दुई ठाउँ रातो निलो घुमेका काँडहरू कोरिएको र ठाउँ ठाउँका नाउँहरू पनि लेखिएका थिए। प्रजातन्त्र के हो, नहेरी मलाई सोध्यो उसले। मलाई झोक झोक चल्यो। पढेको जम्मै अघिल्तिर राखेर तर्साइदिउँ कि त्यसलाई जस्तो लागेर आयो। मोटो ठुलो रातो सखरखण्ड मुखमा खाँदेर चुप लागिरहे। प्रजातन्त्र कस्तो लाग्छ, फेरि निहु खोज्यो। वीर शमशेर कलकत्ता आयो आज, थाहा छ? आजै आइपुगेछ, मैले भने जोडसँग। भोलि सिधा मलाई भेट्न आउँछ त्यो, भने उसले। फनक्क फर्केर हेरेँ मैले। ऊ काममा व्यस्त भइसकेको रहेछ। तपाईँ कहाँ आउँछ, मैले सोधेँ कराएर। भोलि बिहान आइपुग्छ। कलकत्ताको ग्रेट इस्टर्नमा बस्ने वीर शमशेर हेसाम रोडको यो कसमडे गल्लीमा आउनेछ, मलाई पत्यार लागेन। हेर्नुहोस्, यता पश्चिम नेपाल, उसले मलाई म्याप देखाएर भन्दै थियो। उसको स्वरमा अधिकार थियो। मैले म्याप हेरेँ। यहाँ महोत्तरी जलेश्वर क्रान्ति यताबाट सुरु हुन्छ यसपल्ट। यहाँ गौर छ, यहाँ उदयपुर। मनमनै महत्त्व बुझ्दै उसले भन्दै थियो, पोखरा नेपालगञ्ज बाँके यहाँ। मलाई क्रान्तिसँग चासो थिएन, यो मान्छेसँग मात्रै माया लाग्न थालेको थियो। त्रास र दया पनि लाग्थ्यो। तपाईँ अघि पल्टनमा हुनुहुन्थ्यो, मैले भिन्दै कुरा थालेँ। थिए, 310 गोर्खा राइफल्समा थिए, 37 नम्बर ब्रिगेड। इम्फालको टिडिम रोडमा लडेका थियो जापानीहरूसँग। त्यही बरकत म नेपालको क्रान्तिमा दिन माग्छु। कुरा उसको जम्मै जवाबपछि क्रान्तिमै घुमेर आयो। इम्फालको युद्ध, उसलाई मैले तिमी मानिस पनि हौ, क्रान्तिकारी मात्रै होइनौ भनेर प्रश्न गरेर ताने। तपाईँलाई चोट लागेन? लागेन। तपाईँलाई इम्फाल डिमापुर रोडको 98 माइल खुट्टी याद छ? त्यहाँ उखरलुबाट फर्केको 17 गोर्खा डिभिजनसँग भेट भएको याद छ? 44 सालको मार्चको कुरा हो यो, याद छ? छ। सेनामको डाँडा पुग्नुभयो तपाईँ? मैले हार खाइन। उसले मलाई हेऱ्यो। अहिले 3 माइल उताको लोन ट्री हिल याद आयो? त्यो जहाँबाट पनि देखिने अग्लो रुख याद आयो? ऊ हठात अलि काँपिरहेको थियो। मलाई जम्मै कथा बताउनुहोस्, भने मैले र पर्खे। समय छैन भनेर ऊ म्यापमा केही कोर्न थाल्यो र फेरि एकैछिनमा अघिकै मानिस भयो। एउटा फलामे मौन्दा कोठामा ढ्याक्क आयो। बाहिर नुहाउँदै गरेको बाल्टी बजेको र पानी झरेको आवाज भइरहेको थियो। दार्जिलिङमा नेपालीहरू के भन्छन्, तपाईँले किन आफ्नो नाउँ वर्मा लेख्नुभएको? सँगसँगै सोधेछु दुवैले। तपाईँ वर्मादेखि आउनुभएको? उसले मलाई छेडुला झैँ तिखो नजरले हेर्यो, भन्यो। मनुसंहिता अनुसार बाहुनले शर्मा लेख्नुपर्छ, क्षत्रियले वर्मा लेख्नुपर्छ, वैश्यले गुप्त लेख्छ, शूद्रले दास लेख्छ। यो मलाई थाहा थिएन। तपाईँले वीर शमशेरलाई भोलि भेट्नुहोस् यहाँ, एकछिनमा, उसले भन्यो मलाई। भोलिपल्ट बिहानै अस्पताल पुगेर उतैबाट म क्याप्टन कहाँ पुगेँ। कोठामा पस्न साथ मुक्ति सेनाको उसको वर्दी आज निकालेर भित्तामा झुन्डाइराखेको आँखामा परिहाल्यो। टोपीमा ब्यास र कोटको काँधमा कप्तानको फुली, सेतो नयाँ तन्ना ओछ्यानमा फेरेको रहेछ। चौकीमा गलैँचा पनि ठिक्कसँग मिलाएर राखेको, बाकासहरू र कोठा सब सफा र सिनित्त राखेको थियो। सिरानीमाथि ठिक्क निकालिएका एक दुई कपी र पुस्तकहरू थिए। रजवीर क्याप्टन पहेँलो दौरा सुरुवाल लाएर टलिरहेको थियो। आइपुगेको छैन, सोधेँ मैले। आइपुग्छ। म चुपचाप आफ्नो चौकीमा गएर बसेँ। खबर कागज लगेको थिए, पढ्न थालेँ। जम्मै पढिसकेर पनि कोही आएन, क्याप्टन टलि नै रहेको थियो। यति बेला मैले बुझेँ, यो मान्छे वास्तविक जगतमा छैन, आफ्नै संसार बनाएर त्यसमा बास गर्दो रहेछ। यो सब थोक एक क्रान्तिकारीको आँखाले हेर्दछ। मैले जुन गरिबी उसको घरमा थाहा पाएँ, उसलाई त्यो क्रान्तिकारीको शोभा लाग्दछ। दुःख र यन्त्रणाहरूलाई त्यही भावनाले चिनेर हाँस्दछ। आफ्नो सम्पूर्ण यथार्थको असामान्यताहरूलाई ऊ क्रान्तिकारीको जीवनको मनोभाव र भावनाले रङ्गाएर गौरव देख्दछ। आज बिर्से

0: पार्कमा गएर बसे। टिलिक्क चम्कने लामा गाडीहरू त्यताबाट जाँदा वीरशमशेर आए कि मान्छे पठाए कि जस्तो लाग्थ्यो। वीरशमशेर आइदियोस् जस्तो पनि लाग्न थाल्यो। एक घन्टाभन्दा बढ्ता अड्न नसकी फर्के। रघुवीर ओछ्यानमा ढल्केर कागजपत्र नै हेरिरहेको रहेछ। म पस्दा यसो हेऱ्यो मलाई, फेरि पढ्नमै लागिरह्यो। आएन? मैले सोधेँ। कलकत्ता आएको खबर पक्का हो?
1: एकदम पक्का हो,
0: मैले बताएँ। उसो भए अहिले आउँछ। केही नपाएर मैले फेरि कागजपत्र दोहोऱ्याएँ, विज्ञापनहरू जम्मै पढेँ। बेलुका भयो, कोही आएन। कप्तानीले फेरि चिया ल्याइदिन्। आज अलिक राम्रो चिया थियो, तर कोही पनि आएन। ऊ नबोल्ने, म पनि चुपचाप बसिरहे। झ्यालबाट उताको बिल्डिङको भित्तामा पहेँलो किरण लिपियो। केही अनर्थ हुन्छ अब जस्तो मलाई लाग्न थालेको थियो। लज्जा र ग्लानीमा जुरुक्क उठेर ऊ मलाई झम्टेर आउला जस्तो हरेक क्षण लाग्न थाल्यो। घरभित्र अँध्यारो भयो, तर जिद्दी गरेर अँध्यारोमै हामी दुवै पढिरह्यौँ। जुरुक्क उठेर लम्केर उसले बिजुली बाल्यो। म सतर्क भएर उसलाई हेरिरहे। आएन त, मैले भने। कप्तानले जवाब दिएन। फर्केर पलङमा गयो, पढ्न थाल्यो, पढ्ने प्रयत्न गर्न थाल्यो। मैले अनुहारमा हेरेँ। मलाई यादै गरेको थिएन उसले, तर फेरि त्यही विराट छाप उसको अनुहारमा छ। हेर, क्रान्तिकारीले धक्कालाई यसरी सहेको छ भन्ने भावले त्यहाँ ठाउँ ठाउँ छाडेको छैन। यो हताशको क्षण म क्रान्तिकारीको जीवनमा सम्झिनेछु। म कप्तान रघुवीर वर्माले त्यो क्षणलाई बाँचिरहेको छु, उसले भनिरहेको छ। म चुपचाप निस्केर आएँ। म अझै निकै दिन कलकत्ता बसेँ, तर फेरि त्यहाँ गइनँ। हवस् त श्रोतावर्ग, यति गहकिलो एउटा मनोवैज्ञानिक कथा आज हजुरहरू समक्ष पस्किन पाए। आजको पिँढीले पनि हाम्रा महान महान स्रष्टाहरूको कृतिहरूबाट कथाहरू पढ्नुपर्छ भन्ने ध्यानले पनि म यी बसाइहरूमा कथाहरू पढिरहेको छु। यस्तो गहकिलो कथा पढ्दा पढ्दै भए तापनि आजको बसाइबाट भने मैले बिदा लिने समय भइसकेको छ। यी मिठा मिठा गीतहरूको साथमा आजको बसाइबाट भने मलाई बिदा दिनुहोस्। अर्को बसाइसम्मको लागि धन्यवाद।

यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पिछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

आकाशवाणी हो समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। सुरु गरौँ अहिलेसम्मका मुख्य समाचारहरूबाट। आकाशवाणीको मन की बात कार्यक्रम मार्फत भारत आत्मनिर्भरताको यात्रामा गतिशील रहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई। भारतीय प्रधानमन्त्री मोदी र सेसेल्सका राष्ट्रपति हर्मिनी बीच द्विपक्षीय वार्ता, विभिन्न सम्झौताहरूमा हस्ताक्षर। विकसित भारतको लक्ष्य प्राप्तिका लागि ग्रामीण क्षेत्रको भूमिका महत्वपूर्ण हुने मन्त्री शिवराज सिंह।

0: चौहानको भनाई अनि मेडिकल उपकरणहरूको अनुमति प्रक्रियालाई थप सरल र छिटो बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्यो नियम संशोधनको प्रस्ताव। अब समाचार विस्तारमा। आज आकाशवाणीको मन की बात कार्यक्रम मार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आत्मनिर्भरताको यात्रामा गतिशील रहेको बताउनु भएको छ। सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले देशमै बनेको C-295 विमानको पहिलो सफल उडान र कोलकातामा नौसेनामा सामेल गरिएका स्वदेशी जहाजहरू INS दुनागिरी संशोधक र अग्रेको प्रशंसा गर्नुभयो। उहाँले DRDO द्वारा सफल परीक्षण गरिएको लङ रेन्ज क्रूज मिसाइलका लागि पनि वैज्ञानिकहरूलाई बधाई दिनुभयो। मन की बात कार्यक्रममा श्री मोदीले हालै सम्पन्न अन्तर्राष्ट्रिय योग दिवसको चर्चा गर्दै विश्व योगासन च्याम्पियनसिपमा भारतले 102 स्वर्णसहित कुल 114 पदक जितेर शीर्ष स्थान हासिल गरेको जानकारी दिनुभयो। यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र निर्माणमा जन सहभागिताको शक्ति भारतको सबैभन्दा ठूलो शक्तिमध्ये एक भएको बताउनु भएको छ। प्रधानमन्त्री मोदीले पश्चिम एसियाको युद्धकालीन परिस्थितिलाई ध्यानमा राख्दै आफूले गरेका आग्रहहरूलाई जनताले पूर्ण रूपमा पालना गरेर फेरि एकपटक यो भावनाको परिचय दिएको बताउनुभयो। उहाँले नागरिकहरूलाई सुन खरिद नगर्न, अत्यावश्यक बाहेकका वैदेशिक भ्रमण स्थगित गर्न र कार पुलिङको प्रयोग गर्न आग्रह गर्नुभएको थियो। साथै उहाँले किसानहरूलाई रसायनमुक्त खेतीको पालना गर्न पनि अनि प्राकृतिक मलको प्रयोग बढाउन समेत अपील गर्नुभयो। प्रधानमन्त्री मोदीले प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको युगमा मानवीय सृजनशीलतालाई जोगाउनु पर्नेमा जोड दिँदै नालन्दा विश्वविद्यालयले यसको मार्ग प्रशस्त गरेको र प्राचीन शास्त्रार्थको परम्परालाई पुनर्जीवित गर्दै नयाँ स्वरूपमा भारतको भविष्य निर्माण गरिरहेको उल्लेख गर्नुभयो।
1: नालन्दा विश्वविद्यालय ने शास्त्रार्थ की हमारी प्राचीन परंपरा को फिर से जीवन किया है। दूसरों के विचारों को धैर्य से सुनने और समझने की सीख भी इस शास्त्रार्थ की प्रक्रिया से मिलती है। मुझे खुशी है कि नालन्दा विश्वविद्यालय ने इसे अपने दीक्षांत समारोह का हिस्सा बनाया।
0: यसैगरी युवाहरूलाई आधुनिक प्रविधिसँग जोड्दै सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने उद्देश्यले दिल्ली स्थित केन्द्रीय संस्कृत विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्स र डाटा साइन्समा बीटेक कार्यक्रम शुरू गर्न लागेकोमा उहाँले खुशी व्यक्त गर्दै विद्यालयलाई शुभकामना दिनुभयो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र सेसेल्सका राष्ट्रपति प्याट्रिक हर्मिन बीच आज दिउँसो सेसेल्सको राजधानी भिक्टोरियामा द्विपक्षीय वार्ता सम्पन्न भएको छ। बैठकमा दुवै नेताहरूले द्विपक्षीय सहयोगका समग्र पक्षहरूको समीक्षा गर्नुका साथै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूमा विचार आदान प्रदान गर्नुभयो। यस क्रममा सेसेल्सले दिगो विकास र हरित वृद्धिका लागि पुर्याउनु भएको योगदानको कदर गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो देशको सर्वोच्च वातावरणीय सम्मान गार्जियन अफ द ब्लू होराइजनबाट विभूषित गरेको छ। संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस सम्मानबाट आफू र सम्पूर्ण भारतीय नागरिक गौरवान्वित भएको बताउनुभयो। उहाँले हिन्द महासागर सबैको साझा घर भएको उल्लेख गर्दै यसको सुरक्षा, दिगोपन र समृद्धि पनि सबैको साझा जिम्मेवारी भएको धारणा राख्नुभयो। यस सन्दर्भमा प्रधानमन्त्री मोदीले दुई देशबीचको दूरी कम गर्न डिजिटल प्रविधि एक प्रभावकारी माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो,
1: डिजिटल पब्लिक इंफ्रास्ट्रक्चर में भारत के सफल अनुभवों को सेशल के साथ साझा करेंगे और मुझे प्रसन्नता है कि आज UPI को सेशल में लागू करने के लिए MOU किया जा रहा है।
0: यसैबीच प्रधानमन्त्री मोदीले जलवायु परिवर्तन सम्बन्धी कदमहरू निष्पक्षता, जिम्मेवारी र समानताद्वारा निर्देशित हुनुपर्ने बताउनु भएको छ।
1: एक्शन मस्ट बी गाइडेड बाई फेयरनेस, responsibility and equity. This is the essence of climate justice. India has sought to lead by example. Over the last decade, we have undertaken one of the world's largest expansions of renewable energy. We have championed sustainable lifestyle through Mission Life, Lifestyle for Environment. Through our initiatives like International Solar Alliance, Coalition for Disaster Resilient Infrastructure, Global Biofuel Alliance and Ek Ped Makena. Khatri.
0: Samachar Akashvani Bata Sundai Hununcha. सेसेल्सको राष्ट्रिय सभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यही नै वास्तवमा जलवायु न्यायको मूल मर्म भएको उल्लेख गर्नुभयो। उहाँले भारत र सेसेल्स दुवै देशले विकास थप समावेशी होस् र अन्तर्राष्ट्रिय संस्थाहरूले वर्तमान यथार्थलाई प्रतिबिम्बित गरून् भन्ने चाहना राखेको कुरामा जोड दिनुभयो। सिसेसको राष्ट्रिय सभालाई सम्बोधन

0: गर्ने आफू पहिलो भारतीय प्रधानमन्त्री हुन पाएकोमा गौरव व्यक्त गर्दै उहाँले सेसेल्सको सर्वोच्च नागरिक सम्मान गार्डियन अफ द ब्लू होराइजनबाट सम्मानित गर्नुभएकोमा त्यहाँका राष्ट्रपति र जनताप्रति आभार प्रकट गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी सेसेल्सको सर्वोच्च वातावरणीय सम्मान गार्डियन अफ द ब्लू होराइजनबाट विभूषित हुनुभएकोमा केन्द्रीय मन्त्रीहरूले बधाई ज्ञापन गर्नुभएको छ। यस अवसरमा गृहमन्त्री अमित शाहले यो सम्मान भारतको बढ्दो वैश्विक साख र पर्यावरण संरक्षणमा मुलुकले खेलेको अग्रणी भूमिकाको प्रतीक भएको बताउनुभयो। विदेश मन्त्री एस जयशंकरले यस सम्मानले जलवायु परिवर्तन विरूद्ध प्रधानमन्त्री मोदीको नेतृत्वलाई दर्शाएको उल्लेख गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले यो सम्मान प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वको परिणाम भएको र यसले विश्वमञ्चमा भारतको प्रतिष्ठालाई थप उचाइमा पुर्याएको बताउनुभयो। भारतका कृषि तथा किसान कल्याण र ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले विकसित भारत 2047 को लक्ष्य साकार पार्न ग्रामीण क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। नयाँ दिल्लीमा आयोजित राष्ट्रिय ग्रामीण विकास सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो। मन्त्री चौहानले ग्रामीण श्रमिकहरूको जीविकोपार्जन सुरक्षा सुनिश्चित गर्दै ग्रामीण विकासलाई तीव्रता दिन विकसित भारत ग्रामीण योजना अन्तर्गत राज्यहरूको हिस्सासहित 151,000 करोड रुपियाँ भन्दा बढीको व्यवस्था गरिएको जानकारी दिनुभयो। यस अवसरमा मन्त्री चौहानले ग्रामीण आन्तरिक लेखा परीक्षण पोर्टलको पनि शुभारम्भ गर्नुभयो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेडिकल उपकरणहरूको अनुमति प्रक्रियालाई थप सरल र छिटो बनाउन मेडिकल डिभाइसेस नियम 2017 संशोधनको प्रस्ताव गरेको छ। विद्यमान नियम अनुसार मेडिकल उपकरणहरूलाई जोखिमका आधारमा क्लास एबीसीडी गरी 4 श्रेणीमा विभाजन गरिएको छ, जसमा क्लास डीलाई सबैभन्दा बढी जोखिमयुक्त श्रेणी मानिएको छ। हाल प्रत्येक श्रेणीका उपकरण उत्पादनको अनुमति प्रक्रियाका लागि निश्चित कानूनी समयसीमा तोकिएको छ। प्रस्तावित संशोधनले गुणस्तर सुरक्षा र प्रभावकारितामा कुनै सम्झौता नगरी ती समय सीमाहरूलाई घटाउने र द्रुत गतिमा नियामक स्वीकृति प्रदान गर्ने लक्ष्य राखेको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले भोलि नयाँ दिल्लीमा आयोजना हुने केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण परिषदको 16 बैठकमा एनिमिया मुक्त भारत अभियानका लागि नयाँ कार्य सञ्चालन निर्देशिका जारी गर्नुहुनेछ। यो नयाँ शुरूआत एनिमिया विरूद्ध देशको लडाईँमा महत्वपूर्ण कोषेढुङ्गा साबित हुने विश्वास गरिएको छ, जसले यस अभियानलाई अझ व्यापक जनकेन्द्रित र प्रविधिमा आधारित बनाउनेछ। विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलाका लागि भारतले पठाएको सहयोग सामग्री त्यहाँ पुगेको छ। भारत सरकारले सञ्चालन गरेको अपरेशन अमिटाड अन्तर्गत पठाइएका राहत सामग्रीहरू भेनेजुएला पुगेका हुन्। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिँदै भारतले पठाएको फिल्ड अस्पताल इकाई राहत सामग्री औषधि र चिकित्सा उपकरणहरूले भेनेजुएलाको भूकम्पपछिको राहत कार्यमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। भेनेजुएलाका हालै आएको विनाशकारी भूकम्पमा परि ठूलो संख्यामा मानवीय क्षति र विनाश भएपछि भारतले गत शुक्रबार अपरेशन अमिटाड शुरू गरेको थियो। पुरुष क्रिकेट अन्तर्गत भारत र आयोजक आयरल्यान्ड बीच बेलफास्टमा भइरहेको दुई खेलको श्रृङ्खलाको दोस्रो तथा अन्तिम T20 अन्तर्राष्ट्रिय खेलमा आयरल्यान्डले ब्याटिङ गरिरहेको छ। पछिल्लो समाचार प्राप्त हुँदासम्म घरेलु टोली आयरल्यान्डले 16 ओभरमा 5 विकेट गुमाएर 118 रन बनाएको छ। यसअघि भारतले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको थियो। गत शुक्रबार भएको पहिलो खेलमा भारतमाथि 34 रनको ऐतिहासिक जित निकाल्दै आयरल्यान्डले श्रृङ्खलामा 1-0 अग्रता लिएको छ। अर्जेन्टिनाका फुटबल लियोनल मेसीले फिफा विश्वकपमा नयाँ ऐतिहासिक कीर्तिमान बनाएका छन्। उनी विश्वकपमा लगातार 7 खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। आज भएको समूह जेको आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई 3-1 विरूद्ध 1 गोल अन्तरले पराजित गर्यो। उक्त खेलको 80 मिनटमा मेसीले फ्री किक मार्फत उत्कृष्ट गोल गरेका थिए। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। आकाशवाणीको मन की बात कार्यक्रम मार्फत भारत आत्मनिर्भरताको यात्रामा गतिशील रहेको प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई।
1: खबर पढ्छि अर्को सेन। प्रथमे विशेष विशेष खबर। প্রধানমন্ত্রী নরেন্দ্র মোদি বলেছেন, সর্বজনীন উন্নয়ন ও অন্তর্ভুক্তিমূলক একটি বিশ্ব গড়ে তুলতে ভারত ও সেশেলস প্রতিশ্রুতিবদ্ধ। তিনি আজ সেশেলসের ন্যাশনাল অ্যাসেম্বলিতে প্রথম ভারতীয় প্রধানমন্ত্রী হিসেবে ভাষণ দেন। প্রধানমন্ত্রী নরেন্দ্র মোদি বলেছেন, C-295 বিমানের প্রথম সফল উড়ান ভারতের বিমান চলাচল ক্ষেত্রে একটি বড় সাফল্য। তিনি আজ আকাশবাণীতে মন কি বাতের 135তম পর্বে দেশবাসীর সঙ্গে তার চিন্তাভাবনা ভাগ করে নেন। প্রকৃতি ও মানুষের মেলবন্ধনে সৃষ্ট মেঘালয়ের রুট ব্রিজ সারা বিশ্বের কাছেই দৃষ্টান্ত স্বরূপ বলেছেন প্রধানমন্ত্রী। ইউরোপ জুড়ে তীব্র দাবদাহ অব্যাহত। ফ্রান্সে 4 দিনে প্রায় 1,000 মানুষের মৃত্যু। একাধিক দেশে তাপমাত্রার নতুন রেকর্ড। বিশ্বকাপ ফুটবলের রাউন্ড অফ 32 খেলা শুরু হচ্ছে আজ। প্রথম খেলায় মুখোমুখি দক্ষিণ আফ্রিকা ও কানাডা। এভিসি পুরুষ ভলিবল কাপের তৃতীয়

प्रकाशन लेखको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। एफएम 103.5 मेगाहर्ज लगायत मोबाइल एप्लिकेसन न्युज अन एयरमा पनि सुन्नुहोस् यो भुटानी गीत।

0: Moderne geht vor Pensarien über sie, aber so los, sind wir sehr.
1: यो आकाशवाणी हो, समाचार दीपेन्द्र प्रधानबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र निर्माणमा जनसहभागिताको शक्ति भारतको सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज सेसल्सको राष्ट्रिय सभालाई सम्बोधन गर्नुहुँदै जलवायु कार्य उचित, जिम्मेवार र न्यायसङ्गत हुनपर्ने बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज गुजरातको गान्धीनगरमा पीएम फ्यामिली केयर ट्र्याकरको पाइलट परियोजनाको सुरुवात गर्नुभयो। भारतले आज कराचीमा भएको हालैको घटनाको सम्बन्धमा पाकिस्तानले लगाएको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। हिजबुल्लाका महासचिव शेख नयम कासिमले लेबनन र इजरायल बीच भएको नयाँ सम्झौतालाई अस्वीकार गरेका छन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र

0: निर्माणमा जनसहभागिताको शक्ति भारतको सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ। आज आकाशवाणीको मन की बात कार्यक्रममा राष्ट्रलाई सम्बोधन गर्नुहुँदै श्री मोदीले पश्चिम एसियामा युद्ध जस्तो अवस्थालाई ध्यानमा राख्दै नागरिकहरूलाई विशेष उपायहरू अपनाउन आग्रह गर्दा यो भावना फेरि एकपल्ट स्पष्ट भएको टिप्पणी गर्नुभयो। उहाँले मानिसहरूलाई सुन खरिद नगर्न, अनावश्यक विदेश यात्रा नगर्न र केही समयको लागि कार पुलिङ रोज्न अपील गर्नुभएको थियो।
1: पश्चिम एशिया में बनी युद्ध की स्थितियों को देखते हुए मैंने देशवासियों से कहा था कुछ समय के लिए सोना खरीदने से बचें, लोगों से कहा था कि विदेश में छुट्टियां मनाने से बचें, लोगों से कार पुलिंग को भी बढ़ावा देने की अपील की थी, किसानों से केमिकल मुक्त खेती के लिए, खेत बचाने के लिए और प्राकृतिक खाद का ज्यादा से ज्यादा इस्तेमाल का आग्रह किया था। मेरी अपील का उन्होंने न सिर्फ समर्थन किया बल्कि हर तरफ से उसमें अपना सहयोग कर रहे हैं।
0: प्रधानमन्त्रीले किसानहरूलाई रसायन मुक्त खेती अपनाउन, कृषि भूमि संरक्षण गर्न र प्राकृतिक उर्वरकको अधिकतम प्रयोग गर्न पनि आग्रह गर्नुभयो। प्रधानमन्त्रीले आफ्नो अपिलको सम्बन्धमा नागरिकहरूको समर्थन र सहयोगको लागि कृतज्ञता व्यक्त गर्नुभयो। उहाँले विश्वास व्यक्त गर्नुभयो कि यो सामूहिक भावनाले देशलाई अझ बलियो बनाउनेछ र सफलतातर्फ अगाडि बढाउनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको युगमा मानव रचनात्मकता संरक्षण गर्न बारेमा पनि चर्चा गर्नुभयो। उहाँले उल्लेख गर्नुभयो कि नालन्दा विश्वविद्यालयले यो हासिल गर्न समाधान फेला पारेको छ र अब यसको नयाँ अवतारमा भारतको भाग्यलाई आकार दिइरहेको छ। श्री मोदीले 2 वर्ष अघि विश्वविद्यालयको नयाँ क्याम्पस देशलाई समर्पित गरेको उल्लेख गर्नुभयो। विश्वविद्यालयले भारतको शास्त्रार्थको प्राचीन परम्परालाई पुनर्जीवित गरेको बताउनुभयो। प्रधानमन्त्रीले उदयमान प्रविधिहरूको उदयको बीचमा युवाहरूलाई भारतको सांस्कृतिक सम्पदामा जोडेर तयार पार्ने उद्देश्यले अर्को पहलमाथि पनि प्रकाश पार्नुभयो। उहाँले दिल्लीको केन्द्रीय संस्कृत विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स र डेटा विज्ञानमा बीटेक कार्यक्रम सुरु भइरहेको उल्लेख गर्नुभयो।
1: जड़ों से जुड़े रहकर युवाओं को नई टेक्नोलॉजी के लिए तैयार करने का एक और अच्छा प्रयास हो रहा है। दिल्ली में स्थित सेंट्रल संस्कृत यूनिवर्सिटी आर्टिफिशियल इंटेलिजेंस और डेटा साइंस में बीटेक प्रोग्राम शुरू करने जा रही है। ये आधुनिक टेक्नोलॉजी को भारत के पारंपरिक ज्ञान से जोड़ने की दिशा में एक महत्वपूर्ण कदम है।
0: श्री मोदीले यसलाई आधुनिक प्रविधिलाई भारतको परम्परागत ज्ञानसित एकीकृत गर्ने दिशामा एक महत्वपूर्ण कदमको रूपमा वर्णन गर्नुहुँदै विश्वविद्यालयलाई शुभकामना दिनुभयो। सरसफाईको सन्दर्भमा श्री मोदीले मध्यप्रदेशको राजगढ जिल्लाको बिओराका महिलाहरूको समूह बारेमा चर्चा गर्नुभयो। उहाँले भन्नुभयो उनीहरूले आफ्नो वरिपरिबाट प्लास्टिकको फोहोर सफा गरेर यसलाई प्लास्टिकको इको इँटामा परिणत गरे। आज यी इँटाहरू सार्वजनिक स्थानहरूलाई सुन्दर बनाउन प्रयोग गरिँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भन्नुभयो कि जलवायु कार्य उचित, जिम्मेवार र न्यायसङ्गत हुनपर्छ। सेसेल्सको राष्ट्रिय एसेम्ब्लीलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले यो जलवायु न्यायको मूल तत्व हो भनी बताउनुभयो। उहाँले उल्लेख गर्नुभयो कि सेसेल्स र भारत दुवैले समावेशी विकासले भरिएको संसारको परिकल्पना गर्छन् जहाँ अन्तर्राष्ट्रिय संस्थाहरूले समकालीन वास्तविकताहरू प्रतिबिम्बित गर्छन्। श्री मोदीले पुष्टि गर्नुभयो कि सेसल्सले भारतको दृष्टिकोणमा विशेष स्थान राख्छ र यो प्रतिबद्धता पहिलाभन्दा बलियो भएको छ। उहाँले बताउनुभयो कि हिन्द महासागरले भारत र सेसल्सलाई अलग गर्दैन, बरु यसले दुई राष्ट्रलाई जोड्दछ। श्री मोदीले भन्नुभयो कि यसले पर्यावरण संरक्षणको लागि निरन्तर प्रयास गर्ने सबैलाई प्रोत्साहन गर्नेछ। केन्द्रीय गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहले आज प्रधानमन्त्री नरेन्द्र मोदीलाई सेसल्सको सर्वोच्च सम्मान गार्डियन अफ द ब्लू होराइजन प्रदान गरिएकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शाहले यो सम्मानले भारतको बढ्दो विश्वव्यापी प्रभावलाई प्रतिबिम्बित गर्ने बताउनु भएको छ। यसै गरी श्री जयशंकरले सामाजिक सञ्जालको एक पोस्टमा यो सम्मानले जलवायु कार्य र सतत विकासलाई अगाडि बढाउन श्री मोदीको नेतृत्वको भूमिकालाई उजागर गरेको बताउनुभयो। रक्षामन्त्री राजनाथ सिंहले पर्यावरण संरक्षण र सतत विकासमा नेतृत्वलाई मान्यता दिने यो सर्वोच्च सम्मान भएको उल्लेख गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि

0: सोशल मीडिया हैंडल एक्स में @AIRNewsKarsiang अनि फेसबुक में आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। आकाशवाणीको समाचार सेवा प्रभागले भोलि राति 9:30 फोन इन कार्यक्रम पब्लिक स्पिकमा लघु व्यवसायों के विकास और उद्यमियों के लिए अवसर विषयमा परिचर्चा प्रसारित गर्नेछ। परिचर्चामा सूक्ष्म लघु अनि मध्यम उद्यम मन्त्रालयका अपर सचिव तथा विकास आयुक्त डाक्टर रजनीशले भाग लिनुहुनेछ। श्रोताहरूले स्टुडियोमा उपस्थित हाम्रो विशेषज्ञहरूसित सम्बन्धित प्रश्न सोध्न सक्नुहुनेछ। प्रश्न सोध्नका लागि टेलिफोन नम्बरहरू यस प्रकार छन्: 011-233-1081, 011-237-117। व्हाट्सएप नम्बर 9289094044 मा पनि प्रश्नहरू सोध्न सकिन्छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज गुजरातको गान्धीनगरमा पीएम फ्यामिली केयर ट्र्याकरको पाइलट परियोजनाको सुरुवात गर्नुभयो। यो एकीकृत डिजिटल प्लेटफर्मले जन्म दर्ता नम्बर अथवा आभा आइडीसँग जोडिएको एक अद्वितीय आइडी प्रयोग गरेर गर्भ अवस्थादेखि 18 वर्षको उमेरसम्मका लाभार्थीहरूको स्वास्थ्य, पोषण र शिक्षाको निगरानी गर्नेछ। यस अवसरमा बोल्नुहुँदै श्री शाहले भन्नुभयो, देशको स्वास्थ्य क्षेत्रमा विगत 12 वर्षमा उल्लेखनीय परिवर्तनहरू भएका छन्। भारतले आज कराचीमा भएको हालैको घटनाको सम्बन्धमा पाकिस्तानले लगाएको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दै ती आरोपहरूलाई आधारहीन बताएको छ। पत्रकारहरूको प्रश्नको उत्तर दिनुहुँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भन्नुभयो, अरूमाथि औँला उठाउनको साटो पाकिस्तानले आत्मनिरीक्षण गर्नुपर्छ र आफ्नो भूमिमा रहेको आतंकवादी पूर्वाधार विरुद्ध ठोस कार्यवाही गर्नुपर्छ। उहाँले भन्नुभयो, पाकिस्तानले आतंकवादलाई राज्य नीतिको उपकरणको रूपमा प्रयोग गर्ने आफ्नो प्रवृत्ति त्याग्नै पर्छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार 3 दिनको जम्मू कश्मीर भ्रमणमा आज श्रीनगर पुग्नु भएको छ। श्री कुमारले आफ्नो भ्रमणको क्रममा कश्मीर उपत्यकामा विभिन्न कार्यक्रमहरूमा भाग लिनुहुनेछ। यी कार्यक्रमहरू मतदाताहरू अनि चुनाव प्रक्रियामा सामेल अन्य हितधारकहरूसित सम्बन्धित छन्। इरान समर्थित र लेबननमा आधारित सशस्त्र समूह हिजबुल्लाहका महासचिव शेख नम कासिमले लेबनन र इजरायल बीच भएको नयाँ सम्झौतालाई अस्वीकार गरेका छन्। एक विज्ञप्तिमा शेख नयम कासिमले सम्झौताहरूलाई लेबननको सार्वभौमिकताको आत्मसमर्पणको रूपमा वर्णन गर्नुभयो र लेबननको स्वतन्त्रता भन्दा इजरायली र अमेरिकी हितलाई प्राथमिकता दिने दावी गर्नुभयो। उहाँले तत्काल र स्थायी युद्धविराम, इजरायली सेनाको पूर्ण रूपमा फिर्ता र लेबननको क्षेत्रीय अखण्डताको ग्यारेन्टीको माग गर्नुभयो। शेख नयम कासिमले यो पनि भन्नुभयो कि हिजबुल्लाले आफ्नो कार्यहरू जारी राख्नेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र निर्माणमा जनसहभागिताको शक्ति भारतको सबैभन्दा ठूलो शक्ति भएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज सेसल्सको राष्ट्रिय सभालाई सम्बोधन गर्नुहुँदै जलवायु कार्य उचित, जिम्मेवार र न्यायसङ्गत हुनपर्ने बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज गुजरातको गान्धीनगरमा पीएम फ्यामिली केयर ट्र्याकरको पाइलट परियोजनाको सुरुवात गर्नुभयो। भारतले आज कराचीमा भएको हालैको घटनाको सम्बन्धमा पाकिस्तानले लगाएको आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। भोलि बिहान 7:25 हामी पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: एफएम 103.5 MHz अहिले घरि हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मन की बातको नेपाली भाषा अनुवादको पुनः प्रसारण।
2: मेरा प्यारा देशवासीहरू नमस्कार। मन की बातमा एकपल्ट फेरि तपाईँहरू सबैसँग जोडिएर मलाई अत्यन्तै आनन्द लागिरहेको छ। 2026 आधा वर्ष बित्न लागेको छ। यी 6 महिनाहरूमा हामीले मन की बातमा देशवासीहरूका अनेक उपलब्धिहरूबारे चर्चा गरेका छौँ। जुन महिनामा पनि देशले केही यस्ता उपलब्धि हासिल गरेको छ जसले हरेक देशवासीलाई गर्वले भरिदिन्छ। यी सफलताहरू देशको सुरक्षा र आत्मनिर्भरतासँग जोडिएका छन्। हालै मलाई कोलकातामा नौसेनासँग जोडिएको एक कार्यक्रममा सहभागी हुने अवसर मिल्यो। त्यहाँ आइएनएस दुनागिरी आइएनएस संशोधक र आइएनएस

अग्रयलाई भारतीय नौसेनाको बेडामा समावेश गरियो। यी सिप्सको डिजाइन र म्यानुफ्याक्चरिङ सबै कुरा स्वदेशी छन्। साथीहरू, जुन महिनामै एभिएसन सेक्टरमा पनि देशले एउटा ठूलो सफलता प्राप्त गर्यो। C-295 यो विमान मेड इन इन्डिया हो र C-295 विमानले आफ्नो पहिलो उडान पुरा गरेको छ र यस्ता 40 विमान भारतमै बनाइँदैछन्। यसले MSME र एरोस्पेस सेक्टरलाई नयाँ शक्ति प्राप्त भइरहेको छ। रोजगारका अवसरहरू बढिरहेका छन् र आत्मनिर्भर भारतको सङ्कल्प पनि बलियो हुँदैछ। यसै महिना DRDOले स्वदेशी लङ रेन्ज ल्यान्ड एट्याक क्रुज मिसाइलको पनि सफल परीक्षण गरेको छ। यसलाई DRDOका ल्याबोरेटोरिज र इन्डियन इन्डस्ट्रिज पार्टनर्सले मिलेर बनाएका छन्। अर्थात् आज समुद्रदेखि आकाशसम्म हाम्रो भारत अझ बढी सुरक्षित र आत्मनिर्भर बन्दैछ। साथीहरू, जुनमा एउटा अर्को कार्यक्रम भयो जसमा पुरा संसार भारतका प्रयासहरूसँग जोडिए र यो कार्यक्रम अन्तर्राष्ट्रिय योग दिवसको थियो। यसपटक संसारका 2500 बढी स्थानहरूमा योगका अनेक विविध कार्यक्रमहरू भए। हाम्रो देशमा करोडौँ मानिसहरूले स्थान स्थानमा योग कार्यक्रमहरूमा भाग लिए। यस महिनामा अहमदाबादमा आयोजित विश्व योगासन च्याम्पियनसिपको पनि ठूलो चर्चा भयो। यसमा भारतले कुल 114 पदक जितेका छन्, जसमा 102 स्वर्ण पदक पनि समावेश छन्। भारत यो च्याम्पियनसिपको पदक तालिकामा पहिलो स्थानमा रह्यो। म सबै विजेता खेलाडीहरूलाई धेरै धेरै बधाई दिँदछु। साथीहरू, कुनै पनि राष्ट्रको आत्मा उसका मानिसहरू हुन्छन् र जब त्यस देशका मानिसहरूले कुनै सङ्कल्प लिन्छन् भने कुनै पनि शक्तिले उनीहरूलाई आफ्नो लक्ष्यबाट डगमगाउन सक्दैन। राष्ट्र निर्माणमा जनभागीदारीको यो तागत भारतको धेरै ठूलो पुँजी हो र यो जनभागीदारीको हामी बारम्बार अनुभव गरिरहेका छौँ। साथीहरू, पश्चिम एसियामा बनेको युद्धको स्थितिलाई हेर्दै मैले मेरा देशवासीलाई केही आग्रह गरेको थिएँ। मैले भनेको थिएँ कि जति सम्भव हुन्छ केही समयका लागि गोल्ड सुन किन्नबाट बाँचौँ। मानिसहरूलाई भनेको थिएँ कि विदेशमा छुट्टी मनाउनबाट बाँचौँ। मैले मानिसहरूलाई कार पुलिङलाई प्रमुखता दिन पनि अपिल गरेको थिएँ। मैले किसानहरूलाई केमिकल मुक्त खेतीका लागि, खेत बचाउनका लागि र प्राकृतिक मलको अधिकभन्दा अधिक प्रयोगको आग्रह गरेको थिएँ। साथीहरू, म देशका हरेक नागरिकप्रति आभारी छु किनकि मेरो अपिलको उनीहरूले न केवल समर्थन गरे तर हरेक तर्फबाट त्यसमा आफ्नो सहयोग गरिरहेका छन्। मलाई धेरै परिवारहरूले सन्देश पठाएर आफ्ना अनुभवहरू साझा गरेका छन्। कति परिवारहरूले तय गरेका छन् कि घरको विवाहमा यसपटक सुन किन्ने छैनन्। आवश्यक परे पुरानो सुनलाई रिसाइकल गरेर नयाँ गहना बनाउनेछन्। कति मानिसहरूले सोसियल मिडियामा यो पनि लेखेका छन् कि कसरी उनीहरूले यसपटक विदेश यात्रा टारिदिए। साथीहरू, कार पुलिङको बारेमा पनि मानिसहरूले अनेक अनुभव साझा गरेका छन्। हरेक दिन एउटै दिशामा आफ्ना आफ्ना वाहनबाट जाने मानिसहरू अब सँगै जान थालेका छन्। मानिसहरूले सम्भव भएसम्म बस र मेट्रो प्रयोग गरिरहेका छन्। यसबाट पेट्रोल र डिजेलको बचत भइरहेको छ। यस्तै देशका विभिन्न भागहरूमा प्राकृतिक मलको प्रयोग बढेको खबरहरू आइरहेका छन्। साथीहरू, मलाई यो कुराको खुसी लागेको छ, यो ग्लोबल क्राइसिससँग हामी भारतीय मिलेर लडिरहेका छौँ। मलाई विश्वास छ जनभागीदारीको यो शक्तिले हामीलाई दरिलोपन दिनेछ, हामीलाई सफल बनाउनेछ। मेरा प्यारा देशवासीहरू, हाम्रो देशमा जन्मदिन, बिहे बटुल आदि अवसरमा पारिवारिक कार्यक्रम हुनका साथै पुरा समाजको पनि उत्सव हुन्छ। हरेक परिवार चाहन्छ कि आफ्ना खुसीहरू अरूहरूसँग पनि साझा हुन्। मानिसहरूले पाहुनाहरूलाई उपहार पनि दिन्छन्। साथीहरू, महाराष्ट्रको नादेडमा एउटा परिवारले आफ्नो खुसी बाँड्नका लागि यस्तो काम गरेका छन् जुन चर्चाको विषय बनेको छ। यहाँ नादेडको बहादुरपुरा गाउँमा पेटकर परिवार बस्छन्। यस परिवारले सोचे कि यदि खुसी बाँड्नु नै छ भने यस्तो चिज दियोस् जुन गाह्रो समयमा कुनै परिवारको सहारा बन्छ। आफ्नो घरमा विवाहको अवसरमा यस परिवारले गाउँका करिब 3,500 मानिसहरूका लागि दुर्घटना बिमा व्यवस्था गरेका छन्। हरेक व्यक्तिलाई 1,00,000 रुपियाँको बिमा कभर दिएको छ। यो पहलपछि देखिएको भावना निकै हृदयस्पर्शी छ। परिवारले देखेको थियो कि दुर्घटनापछि परिवारहरूले आर्थिक कठिनाइहरूको सामना गर्नुपर्छ। यस्तो समयमा एउटा सानो सहायता पनि ठूलो सहयोग बन्दछ। साथीहरू, सरकारले देशका करोडौँ परिवारहरूसम्म सुरक्षाको कवच पुर्याइरहेको छ। प्रधानमन्त्री सुरक्षा बिमा योजना अन्तर्गत मात्र 20

रुपियाँको वर्षेनी प्रिमियम अर्थात् केवल एक वर्षको 20 रुपियाँको प्रिमियम, त्यसमा 2 लाख रुपियाँसम्मको दुर्घटना बिमा मिल्छ। अहिलेसम्म यो योजनाबाट 58 करोडभन्दा बढी मानिसहरू जोडिएका छन्। यसमध्ये करिब 28 करोड हाम्रा आमाहरू, बहिनीहरू, छोरीहरू छन्, महिलाहरू छन्। यो योजनाबाट पीडित परिवारहरूलाई अहिलेसम्म 3700 करोड रुपियाँभन्दा बढी सहायता मिलिसकेको छ। साथीहरू, त्यसै गरी प्रधानमन्त्री जीवन ज्योति बिमा योजना पनि उत्तिकै महत्त्वपूर्ण छ। यो योजना व्यक्तिको दुःखद मृत्यु भएमा उसको परिवारलाई 2 लाख रुपियाँको बिमा कभर दिन्छ। यसको वार्षिक प्रिमियम मात्र 436 रुपियाँ छ, अर्थात् एक दिनको झन्डै 1.5 रुपियाँ। यो योजनाबाट अहिलेसम्म 27 करोडभन्दा बढी मानिसहरू जोडिएका छन्। यस अन्तर्गत देशका करिब 11 लाख परिवारहरूलाई करिब 22,000 करोड रुपियाँको सहायता प्राप्त भइसकेको छ। यी आँकडाहरू धेरै ठुला छन्। यी आँकडाहरू पछाडि लाखौँ परिवारहरूका आआफ्ना कथाहरू छन्। कतै कुनै आमालाई नानीको पढाइ जारी राख्न सहायता मिल्यो, कतै कुनै पत्नीलाई घरको जिम्मेवारी सम्हाल्न सहारा मिल्यो। साथीहरू, धेरै पटक ठूलो सुरक्षाको सुरुवात धेरै सानो रकम र सानो कदमबाट हुन सक्छ। सानो निर्णयले पनि ठूलो परिवर्तन ल्याउँछ। म तपाईँ सबैलाई आग्रह गर्दछु कि आफ्नो परिवारमा यी योजनाहरूको जानकारी अवश्य साझा गर्नुहोस्। मेरा प्यारा देशवासीहरू, मन की बातमा अब कुरा यस्तो विषयको छ जुन हजारौँ वर्ष पुरानो छ, हजारौँ वर्षदेखि मानव समाजमा प्रचलन भएर बसेको छ। यो विषय हो अन्धविश्वासको। अन्धविश्वास धेरै पटक केवल एउटा गलत धारणा मात्र हुँदैन, त्यसले डर उत्पन्न गर्छ र जब मनमा डर हावी हुन्छ तब मानिसले सत्य हेर्न नै बन्द गरिदिन्छ। अन्धविश्वासमा डुबेका मानिसहरू तर्क अभिनय सत्य नजानी यस्ता निर्णय लिन थाल्छन् जसले ठूलो हानि पुर्याउँदछ। त्यही समाजमा यस्ता मानिस पनि हुन्छन् जो विज्ञान, अनुभव र तर्कको आधारमा ती धारणाहरूलाई चुनौती दिन्छन्। अन्धविश्वासबाट विश्वाससम्मको यो यात्रा सजिलो हुँदैन र आज म यस्तै एउटा सफल यात्राको बारेमा तपाईँहरूलाई अवश्य सुनाउन चाहन्छु। साथीहरू, असममा एउटा पक्षी पाइन्छ, त्यस पक्षीको नाम हर्गिला हो। हर्गिला एउटा दुर्लभ पक्षी हो। यसले प्रकृतिलाई स्वच्छ राख्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। तर असमका केही इलाकामा लामो समयदेखि यसलाई अशुभ मानिन्थ्यो। मानिसहरूले यसलाई आफ्ना वरिपरि देख्नै रुचाउँदैनथे। धेरै पटक त रुखहरू पनि काटिन्थ्यो जसमा हर्गिलाको गुँड बनेका हुन्थे। कल्पना गर्नुहोस्, एउटा यस्तो पक्षी जसले पर्यावरणको सफाइमा मद्दत गर्छ, त्यही हर्गिला मानिसहरूको डरको शिकार बनेको थियो। यही बेला जीव वैज्ञानिक पूर्णिमा देवी बर्मनले यो सब देखिन्। उनले मानिसहरूको मनमा बसेको गलत धारणालाई परिवर्तन गर्ने सङ्कल्प गरिन्। उनले महिलाहरूसँग कुरा गरिन्। उनले मानिसहरूलाई विज्ञानको आधारमा बुझाइन्। बिस्तारै बिस्तारै महिलाहरू यो अभियानसँग जोडिन थाले। त्यसपछि एउटा ठूलो परिवर्तन सुरु भयो। जुन पक्षीलाई पहिले अशुभ भनेर भगाइन्थ्यो त्यही गाउँहरूको चिनारी बन्न थाल्यो। हजारौँ ग्रामीण महिलाहरू हर्गिलालाई बचाउन अगाडि आए। आज उनीहरूलाई हर्गिला आर्मीको नामले चिनिन्छ। यी महिलाहरूले समाजसँग सङ्घर्ष पनि गरे, समाजलाई बुझाउन दिनरात काम गरेर अन्धविश्वासलाई अन्त्य गरी छोडे। उनीहरूले देखाए कि जब सही जानकारी पुर्याइन्छ तब वर्षौँ पुरानो सोच पनि बदलिन सक्छ। साथीहरू, म प्रायः भन्ने गर्छु, जो खेल्छ त्यो फुल्छ। आज देशमा यस्ता युवाहरूको सङ्ख्या धेरै तीव्र गतिमा बढिरहेको छ, जो खेली पनि रहेका छन्, फुली पनि रहेका छन्। पहिलेको तुलनामा अब झन बढी युवाहरूले खेलहरूलाई करियरका रूपमा अप्नाइरहेका छन्। मलाई नागाल्यान्डका 2 यस्ता प्रयासहरूको जानकारी प्राप्त भएको छ जुन धेरै रोचक छन्। पहिलो प्रयास हो नागाल्यान्ड बेबी लिग। नाम सुनेर तपाईँलाई अवश्य पनि लाग्न सक्छ यो धेरै साना नानीहरूको सामान्य लिग होला, तर त्यस्तो होइन। यो 5 देखि 10-12 वर्षको उमेरका साना साना नानीहरू, फुल जस्ता नानीहरूको एउटा असाधारण लिग हो। र यी नानीहरूका फुटबल खेलाडीहरूको यस्तो लिग हो जसले उनीहरूको गति र प्रतिभालाई अझ प्रोत्साहित पनि गर्छ र उनीहरूको चिनारी पनि बनाउँछ। यसको सुरुवात नागाल्यान्डका धेरैभन्दा धेरै नानीहरूलाई फुटबलसँग जोड्नका लागि भएको थियो। 5 देखि 12 वर्षसम्मका केटा अनि केटीहरू यसमा भाग लिन सक्छन्। यो लिगले अब आफ्नो 3 वर्ष पुरा गरेको छ। यस लिगप्रति नानीहरूको मनमा धेरै राम्रो प्रभाव परेको छ। साथीहरू, नागाल्यान्डमा अर्को राम्रो प्रयास भइरहेको छ। यसको नाम हो नागाल्यान्ड वुमन फुटसल लिग। तपाईँहरूका

लागि यो फुटसल नयाँ नाम पनि हुनसक्छ। म तपाईँहरूलाई बताउँछु, फुटसललाई इन्डोर फुटबल पनि भनिन्छ। यसमा एउटा टिममा मात्र 5 खेलाडी हुन्छन्। खेलको मैदान पनि फुटबलको मैदानभन्दा धेरै सानो हुन्छ। यसकारण खेलाडीहरूले छिटो निर्णय लिनुपर्छ। उनीहरूले आफ्नो टेक्निक र स्किलको राम्रो प्रयोग गर्नुपर्छ। नागाल्यान्डको हुमन फुटसल लिगले हाम्रा छोरीहरूलाई आफ्नो प्रतिभा देखाउने राम्रो अवसर दिइरहेको छ। म यस्ता पहलहरूका लागि नागाल्यान्डका मानिसहरूको सराहना गर्दछु। यस्ता प्रयासहरूले देशका अन्य भागहरूलाई पनि प्रेरणा दिन्छन्। साथीहरू, यो टेक्नोलोजीको युग हो। हर दिन नयाँ रिसर्च भइरहेको छ। नयाँ नयाँ एआई इनोभेसन अगाडि बढिरहेका छन्। यस क्रममा एउटा प्रश्न धेरै महत्त्वपूर्ण छ। मानिसहरूको क्रिएटिभिटीलाई कसरी बचाएर राख्ने? नयाँ टेक्नोलोजीसँग अगाडि बढ्दै हामी आफ्नो जरासँग कसरी जोडिएर रहने? यी प्रश्नहरूको समाधान नालन्दा विश्वविद्यालयले खोजेको छ। हजारौँ वर्ष पुरानो हाम्रो नालन्दा विश्वविद्यालय अब नयाँ अवतारका रूपमा भारतको भाग्यको गढ बनिरहेको छ। 2 वर्ष अगाडि मलाई नालन्दा विश्वविद्यालयको नयाँ परिसरको लोकार्पणको अवसर मिलेको थियो। नालन्दा विश्वविद्यालयले शास्त्रार्थको हाम्रो प्राचीन परम्परालाई फेरि जीवन्त बनाएको छ। शास्त्रार्थ केवल आफ्नो कुरा राख्ने माध्यम होइन, यो बात, संवाद र मन्थनको एउटा अनुशासित प्रक्रिया हो। यसमा तर्कसँग, तथ्यसँग आफ्नो कुरा भन्न धेरै जरुरी हुन्छ र त्यसमा तपाईँ पारङ्गत हुनुपर्छ। अरूका विचारहरूलाई धैर्यसँग सुन्ने र बुझ्ने सिप पनि यो शास्त्रार्थको प्रक्रियाबाट मिल्छ। मलाई खुसी छ कि नालन्दा विश्वविद्यालयले आज आफ्नो दीक्षान्त समारोहको भाग बनाएको छ। यसमा भाग लिने करिब आधा स्टुडेन्ट्स अन्य देशबाट आएका थिए। एउटा प्राचीन परम्परालाई आजको समयसँग जोड्ने यो प्रयास धेरै सराहनीय छ। म यसका लागि नालन्दा विश्वविद्यालयलाई धेरै धेरै बधाई दिन्छु। म देशका अन्य विश्वविद्यालयलाई पनि आग्रह गर्दछु कि उनीहरूले पनि यस्तो पहलमा विचार गरून्। साथीहरू, जरासँग जोडिएर युवाहरूलाई नयाँ टेक्नोलोजीका लागि तयार पार्ने अर्को राम्रो प्रयास भइरहेको छ। दिल्लीमा अवस्थित सेन्ट्रल संस्कृत युनिभर्सिटी आर्टिफिसियल इन्टेलिजेन्स र डाटा साइन्समा बिटेक प्रोग्राम सुरु गर्न लागेको छ। यो आधुनिक टेक्नोलोजीलाई भारतको पारम्परिक ज्ञानसँग जोड्ने दिशामा एउटा महत्त्वपूर्ण कदम हो। यसले भारतीय भाषाहरूका लागि नयाँ एआई टुल्स तयार पार्न मद्दत मिल्नेछ। हाम्रा प्राचीन ग्रन्थहरू र पाण्डुलिपिहरूलाई डिजिटल रूपमा संरक्षण गर्ने कामलाई पनि नयाँ गति मिल्नेछ। म सेन्ट्रल संस्कृत युनिभर्सिटीलाई यस प्रयासका लागि धेरै धेरै शुभकामना दिन्छु। साथीहरू, आज भारतीय संस्कृति संसारका विभिन्न भागहरूमा पुगिरहेको छ। हाम्रा गीत, सङ्गीत र आध्यात्मिकतालाई संसारभरका मानिसहरूले जानिरहेका छन् र अप्नाइरहेका छन्। भारतबाट हजारौँ किलोमिटर टाढा क्यारेबियन सागरमा डोमिनिकन रिपब्लिक नामको एउटा देश छ। त्यहाँ भारतीयहरूको संख्या करिब 100 छ, सायद यसभन्दा पनि कम होला। यस्तो स्थितिमा पनि भारतीय संस्कृति र आध्यात्मिकतासँग जोड्ने एउटा राम्रो प्रयास भइरहेको छ। त्यहाँ स्पेनिस बोल्ने केही मानिसहरूले एउटा टिम बनाएका छन्। यो टिमको नाम हो ब्रह्म कमल डोमिनिकाना। टिमका सदस्यहरू मिलेर वैदिक साहित्यको अध्ययन गर्छन्। उनीहरू वैदिक मन्त्रको उच्चारण पनि सिकिरहेका छन्। उनीहरूलाई यसको कुनै फर्मल ट्रेनिङ्स प्राप्त छैन, तर उनीहरूले अडियो रेकर्डिङ सुनेर वैदिक मन्त्रहरूको सही उच्चारण सिकेका छन्। आज उनीहरू धेरै मन्त्रहरूको राम्रोसँग जाप गर्न सक्छन्। यिनमा पुरुष सूक्तम, श्री सूक्तम, श्री रुद्रम, दुर्गा सूक्तम र देवी महात्म्य समावेश छन्। भारतबाट यति टाढा बस्दै हाम्रा परम्पराहरू सिक्ने उनीहरूको यो प्रयास धेरै प्रेरक छ। म ब्रह्म कमल डोमिनिकाना त्यहाँका सबै सदस्यहरूलाई उनीहरूका प्रयासहरूका लागि शुभकामना दिन्छु। म यस्ता सबै मानिसहरूको हृदयबाट सराहना गर्दछु जो भारतीय संस्कृतिलाई संसारभर लोकप्रिय बनाउन निरन्तर प्रयास गरिरहेका छन्। मेरा प्यारा देशवासीहरू, मेघालयको चिनारी बादलहरूबाट छ, सुन्दर दृश्यहरूबाट छ। जो मेघालय जान्छ उसलाई त्यहाँका मानिसहरूको आफ्नोपन लामो समयसम्म पनि सम्झना रहिरहन्छ। तर मेघालयको अर्को विशेषता छ जसको बारेमा म आज मन की बातमा चर्चा गर्न चाहन्छु। यो हो मेघालयको रुट ब्रिज। बाटोको रुट होइन, जराहरूको रुट। यी रुट ब्रिजहरूको कथा धेरै रोचक छ। यी ब्रिज केही दिन वा केही वर्षमा बन्दैनन्। यिनलाई तयार हुन धेरै दशक लाग्छ। रबरका रुखहरूका जराहरूलाई बिस्तारै बिस्तारै दिशा दिइन्छ। यी जराहरूलाई जलधाराको माथिबाट पार लगाइन्छ।

समयसँगै यी जराहरू एउटा बलियो वृक्षको रूप लिन्छन्। यी वृक्षहरूको अर्को विशेषता छ, यी जीवित वृक्ष हुन्। समय बित्दै जाँदा यी अझ बलियो हुँदै जान्छन्। यिनमा मेघालयका मानिसहरूको सृजनशीलता देखिन्छ। यिनको पछाडि वर्षौंको धैर्य र प्रकृति

अन्य मानिसहरूले आफै यिनको गणना सुरु गरे। त्यसपछि समुदायहरूले यी ब्रिजहरूको हेरचाहको जिम्मेवारी सम्हाले। आज स्थानीय मानिसहरू 120 भन्दा बढी रुट ब्रिजहरूको देखरेख गरिरहेका छन्। केही टोलीहरू हरेक वर्ष यी पुलहरूको अवस्था जाँच गर्छन्। केही मानिसहरूले वरिपरिको क्षेत्रलाई बलियो बनाउन नर्सरी पनि तयार गरेका छन्। यसरी यिनको संरक्षणका लागि एउटा पुरा इकोसिस्टम तयार भएको छ। तपाईँले देख्नुभएको होला, यो वर्ष हैली बारजीलाई पद्म अवार्डद्वारा सम्मानित गरिएको छ। उनले आफ्नो जीवनको 50 भन्दा बढी वर्ष यी रुट ब्रिजहरूको हेरचाहमा लगाएका छन्। उनको समर्पण हामी सबैका लागि प्रेरणादायी छ। साथीहरू, तपाईँहरूले कहिले यी रुट ब्रिजको यात्रा गर्नुभएको छ भने तिनको तस्विरहरू सोसियल मिडियामा अवश्य साझा गर्नुहोस्। तपाईँहरूको तस्विरहरूले अरू मानिसहरूलाई पनि मेघालयको यो अनौठो धरोहरको बारेमा जान्न प्रेरित गर्नेछ। मेरा प्यारा देशवासीहरू, हामी सबै चाहन्छौँ कि हाम्रो गाउँ सफा सुग्घर होस्, हाम्रो सहर सुन्दर देखियोस्। तर सायद कहिले रोकिएर यो सोच्दैनौँ कि हाम्रो वरिपरि जम्मा भएका मैलालाई कसले सफा गर्छ। धेरैजसो मानिसहरू त यो मानेर हिँड्छन् कि यो अरू कसैको जिम्मेवारी हो र उसैले सफा गरिदिन्छ। तर हाम्रो बिचमा केही यस्ता मानिसहरू पनि हुन्छन् जसले आफ्नो सोचले हामीलाई धेरै प्रेरित गर्छन्। मलाई मध्य प्रदेशको राजगढ जिल्लाको ब्यावराका केही बहिनीहरूको बारेमा जान्ने अवसर मिल्यो। उनीहरूले आफ्नो वरिपरि फैलिएको प्लास्टिक मैला हटाउने सङ्कल्प गरे। उनीहरूले यो सोचेनन् कि कोही आएर परिवर्तन ल्याउने छन्। उनीहरूले आफै सहरभरिबाट प्लास्टिक मैला र खाली बोतलहरू जम्मा गर्न सुरु गरे। बिस्तारै यो प्रयास अगाडि बढ्यो र त्यो प्लास्टिक्सलाई इको ब्रिक्समा रूपान्तरण गर्न थाल्यो। आज यिनै इको ब्रिक्सको प्रयोग सार्वजनिक स्थानहरूलाई सुन्दर बनाउन गरिँदैछ। राजगढमा पछिल्ला केही महिनाहरूमा 100 किलो प्लास्टिकलाई रिसाइकल गरेर त्यसको राम्रो उपयोग गरिएको छ। अर्थात् जुन प्लास्टिकले पहिले सहरमा प्रदूषण फैलाउँथ्यो, आज त्यही बहिनीहरूको प्रयासबाट सहरको सुन्दरता बढाउन योगदान दिइरहेको छ। म ब्यावराका सबै बहिनीहरू र यो अभियानसँग जोडिएका साथीहरूलाई बधाई दिँदछु। मेरा प्यारा देशवासीहरू, मलाई धेरै मानिसहरूले पत्र लेखेर एउटा विशेष विषयमा कुरा गर्न सुझाव पठाएका छन्। यो विषय गणेश उत्सवसँग जोडिएको छ। यद्यपि गणेश उत्सव अझ धेरै समय बाँकी छ, तर मानिसहरूले यो आग्रह गरेका छन् कि यो विषयमा अहिले नै कुरा हुनुपर्छ। वास्तवमा गणेशजीका मूर्तिहरू बनाउने काम धेरै पहिले सुरु हुन्छ। मूर्ति बनाउने, मूर्तिको व्यापारसँग जोडिएका मानिसहरू अहिलेबाट नै सक्रिय हुन थाल्छन्। त्यसैले म तपाईँ सबैलाई एउटा आग्रह गर्न चाहन्छु कि तपाईँ प्रयास गर्नुहोस् कि तपाईँको घर, सोसाइटी वा वरिपरिका ठाउँहरूमा गणपति बप्पाको जुनसुकै मूर्ति स्थापित हुन्छ त्यो हाम्रो देशको माटोबाट बनेको होस्। हाम्रा आफ्ना कुमालेहरूले र स्थानीय कलाकारहरूको हातबाट तयार भएको होस्। जो मानिसहरू गणेशजीका मूर्तिहरू बनाउँछन् उनीहरूलाई पनि मेरो आग्रह छ कि उनीहरूले माटोका मूर्तिहरूलाई प्राथमिकता दिनुहोस्। र जो मानिसहरू मूर्ति किन्छन् उनीहरूले पनि यो अवश्य हेर्नुहोस् कि गणपति बब्बाको मूर्ति केबाट बनेको छ र कुन देशमा बनाइएको हो। प्लास्टर्स पेरिसबाट बनेका मूर्तिहरू बिल्कुल नकिन्नुहोस्। साथीहरू, माटोका मूर्तिहरू पूजापछि सहज रूपमा पानीमा विलीन हुन्छन्। यसबाट हाम्रा नदी नालाहरू, तालहरू र पर्यावरणको रक्षा हुन्छ। हाम्रो आस्था पनि कायम रहन्छ र प्रकृतिप्रति हाम्रो दायित्व पनि पुरा हुन्छ। जब हामी स्थानीय कारिगरहरूबाट मूर्ति किन्छौँ, हामी भोकल फर लोकलको सङ्कल्पलाई बलियो बनाउँछौँ। मलाई विश्वास छ कि यसपटक गणेश उत्सवमा र यस्तै हरेक उत्सवमा हामी यी कुराहरू गम्भीरतापूर्वक सोच्नेछौँ र देशहितमा कदम पनि चाल्नेछौँ। साथीहरू, हाम्रो देशको सबैभन्दा ठुलो शक्ति हाम्रो देशका मानिसहरू हुन्। देशका विभिन्न भागहरूमा भइरहेका साना ठुला प्रयासहरूले हामीलाई धेरै कुरा सिकाउँछन्। यी प्रयासहरूले देखाउँछन् कि जब मनमा सङ्कल्प हुन्छ र समाजको साथ मिल्छ भने कुनै पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। तपाईँ आफ्नो वरिपरि भइरहेका यस्ता प्रयासहरूको बारेमा मलाई अवश्य लेखिरहनुहोस्। आफ्ना विचार र सुझावहरू पठाइरहनुहोस्। सायद तपाईँको वरिपरिको कुनै सानो पहल पुरै देशका लागि प्रेरणा बन्न सक्छ। अर्को महिनामा हामी फेरि भेट्नेछौँ, देशवासीहरूका केही नयाँ प्रयासहरूको चर्चा गर्नेछौँ। त्यसबेलासम्म तपाईँ आफ्नो र आफ्नो परिवारको ध्यान राख्नुहोस्। र हो, जल सञ्चय त गर्नु नै गर्नु छ। वर्षाको पानीको एक एक थोपा हामीले बचाउनु छ। क्याच द रेन अभियानलाई अझ व्यापक बनाउन ढिलो गर्नु हुँदैन। त्यसैले मेरो विशेष आग्रह छ,
वर्षाको थोपा थोपा पानी हामी मिलेर बचाऊ।

मेघासमा अहिलेघरि हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। हामी प्रसारण श्रोताहरूलाई मोबाइल एप्लिकेसन न्युज अन एआइआर लगायत पूर्वधारित समयहरूमा आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ट्ज पनि उपलब्ध रहने गर्दछ। समय रात्रिको 8:30 अनि 12 सेकेन्ड भइरहेछ र अब सुन्नुहोस् विविध आवाजमा केही नेपाली लोकगीतहरू। प्रथममा सुन्नुहोस् गायिका राधिका प्रधानको स्वरमा यो लोकगीतलाई।

सधैँ नै भन्छ अर्को लोकभाका गायिका फुलमाया राईको स्वरमा।

0: just the tuna. Now, India is not a big consumer of tuna, but Seychelles has got special privileges to export to the European Union under the ACP Economic Partnership Agreements. So, if we can contribute to higher turnover of catching tuna and processing it, then the economy of Seychelles would benefit. Similarly, if tourism infrastructure and facilities can be invested in, more connectivity for tourism established and more Indian tourists go to Seychelles, I think the tourism sector will also see a boom. And finally, the financial services sector already sees a lot of Indian interest with companies and individuals working there and participating in the facilities that Seychelles provides. This extradition agreement you see today is partly to ensure that no nefarious characters use advantage of that financial services system to go and park themselves in Seychelles outside the pale of law. I think these three sectors are where India could probably invest more. You can't always use lines of credit which need to be repaid or grant systems to augment these. You need to have private sector investment. That hybrid kind of financing will help Seychelles develop its financial services sector, its tourism sector, and expand its wide blue economy sector, because it is not so far tapping the entire 1.3 million square kilometers of its exclusive economics.
1: And in the coming days, we will continue our discussions on the Prime Minister's visit, which coincides with the 50th anniversary of the diplomatic ties between the two countries and Seychelles' Golden Jubilee independence. With these comments, we bring today's discussion to an end. Thank you.
0: Thank you.
2: You were listening to a discussion on Prime Minister's Seychelles visit, enhancing maritime security and regional cooperation. The participants were Gurjeet Singh, former ambassador, and Simran Sodhi, journalist. This program, News Services Division of Akash
3: Radio Scope, the National Science Magazine Program.
4: Good evening and welcome to the June edition of the National Science Magazine Radioscope, to your monthly journey into the discoveries, wonders and benefits of science. Tonight we'll dive into the pressing issues shaping our environment and oceans, the latest breakthroughs in technology and health that impact us all. Joining us are distinguished voices from across the community sharing their valuable insights. June was packed with important observances in India and worldwide. June 1st marked the Global Day of Parents, and India's Ministry of Women and Child Development spotlighted family-centric welfare schemes like Mission Vatsalya, reminding us that strong.
5: देशको निम्ति ज्यान दिन इच्छा राख्नेहरुको निम्ति यस घरको दैलो सदैव खुल्ला छ। देशका निम्ति ज्यान दिन इच्छा राख्नेहरुको निम्ति यस घरको दैलो सदैव खुल्ला छ। यो के हो पल्टु उस्ताद? यस्तो पनि कसैले दैलोमा लेख्छ? कुनै कवि सवि त होइन?
6: यो कवि सविको होइन, एउटा फौजीको घर हो। तर यसमा हामीलाई के, हामी ठहरियौँ चोर? हाम्रो लागि के फौजी, के बिजुली विभागको इन्जिनियर? हिँड, आज यस फौजीको घरमै ट्राई गरौँ।
5: उस्ताद, घर त ठुलो छ, के ठिकान ठुलो माल हात पर्ने हो कि? के लाग्छ तिमीलाई?
6: रजिमिया, सबै प्लानको हिसाबले बुझौ नि, यहाँ चाहिँ प्लान नम्बर 13 चल्नेछ। पछिल्लो चोटिको जस्तो गोली नचलाउनु नि, केही गडबड नहोस् बुझ्यौ।
5: अरे उस्ताद, त्यति बेला त कुकुर आएको थियो र पो त, नत्र कसको हिम्मत? हिँड उस्ताद, हिँड।
6: घरमा को हुनुहुन्छ? अरे भित्र कोही हुनुहुन्छ?
7: को
6: ताप घरमा हुनुहुन्छ? सर सर
7: के च्यादर च्यादर, तिमीले यो घरलाई लुगा दोकान सम्झेको? च्यादर लिनु छ भने अरे बजार जाउन।
5: उस्ताद, यसको कानको ब्याट्री डाउन छ जस्तो छ है उस्ताद।
6: च्यादर होइन हौ, हाउस ओनर घर मालिक सर भनेको।
7: अन्त सुने त मैले, किन चाहिँ चिच्याउनु परेको? भने त यहाँ च्यादर पाइँदैन, बजारमा जाऊ भन्दछु त अन्त।
5: पुरै बहिरो छ जस्तो छ है बिचरा। अरे मालिक छ भनेको मालिक,
7: मालिक घरमा छैन, मिटिङमा गएको छ। पहलगाममा पाकिस्तानी आतंकवादीहरूले हाम्रो 26 जना निहत पर्यटकहरूको ज्यान लियो, त्यही सिलसिलामा आज मिटिङ हुँदैछ, बुझ्यौ त?
6: अच्छा, मालिक नि कहाँ हुनुहुन्छ?
7: उनी त स्वर्गमा छिन् नि, माथि माथि।
5: अरे तब उसको छोरा छोरी कोही त होला नि त?
7: को मेजर राहुल भनेको, उनी पनि स्वर्गमै छन्। उत्तापट्टि यता यता यता यता यता उत्तापट्टिको भित्तामा उनको फोटो छ त।
6: सबै स्वर्गमै छन् कि क्या हो?
7: उहाँहरू यतै छिन्, यतै छिन्। बाहिर नेम प्लेट लगाएको देखेनौ? BSM, त्यसको मुनिपट्टि मेजर राहुल चौहान शौर्य चक्र, त्यसको मुनिपट्टि चाहिँ कर्नल डाक्टर नन्दा हामी बुहारी भनेको थिए त कि मिटिङमा गएका छन् उनी। कुरा बुझ्दैनौ तिमीहरू? ठुलो साहेबको माताजी पनि छन्, उनी आँखा देख्दिनन्। भयो
5: भयो भयो, तब के यति ठुलो घरमा यति बेला कोही पनि छैन?
7: लाग्छ नि अन्त, तिमीहरूले देख्दैनौ? अरे म यहाँ तिमीहरूको अघि खडा छु त, मलाई देख्दैन? आँखा अन्ध छ तिमीहरूको? माताजी पनि हुनुहुन्छ भित्र, तिमीहरू दुईजनाको पनि साहेबसित काम होला नि। साँचो बोले कि मैले झुट्टो भन त?
6: एकदम साँचो बोल्यो। हामी उनी नआउन्जेल यहाँ उनलाई प्रतीक्षा गर्यो भने तिमीलाई कुनै असुविधा त हुने छैन होला नि है?
7: ठिक छ नि, ठिक छ ठिक छ, बस बस।
6: अलिकति बरु पानी पिलाउनुहोस् न।
7: पिलाउँछु नि, किन पिलाउँदिन? बस बस बस। साह्रै टाढोबाट आएको जस्तो लाग्दैछ।
6: यही सम्झ कि हामी दिनभरि हिँडेर आएको छौँ, पैदल हिँडेर आएको हौ।
7: पर्ख, म केही खाने कुरा ल्याउने छु। मालिकले भन्नुभएको छ हामीलाई अर्डर छ, घरमा आउने मान्छेसित बातचित पछि गर्नु, सबैभन्दा पहिला चाहिँ पानी अनि खाना दिनु।
5: तिम्रो नाम चाहिँ के हो?
7: दाम दाम लिन्छु म तिमीहरूको
6: तेरिका। अरे तिम्रो नाम के हो भनेर सोधेको हौ?
7: ए नाम, मेरो नाम पालदार हो।
5: वाह, कति राम्रो नाम। नोकरको नाम जब पालदार छ भने मालिक त मालदार नै होला है उस्ताद।
7: के मुख मात्रै चलाएको, के भनेको? खोलेर भन न।
6: के होइन के होइन,
7: त्यो मुख मात्रै नचलाऊ कि, म तिमीहरू दुईजनाको लागि खाने कुरा लिएर आउँदैछु। हो तबसम्म त्यो टिभी खोलेर हेर्दै गर्नु। म गएँ।
5: फल्टो उस्ताद, यताउति केही आँखा फिराउ त। आहार त राम्रो हात लाग्ने रहेछ है उस्ताद, राम्रो।
6: हेर है रजी, आफूलाई कन्ट्रोलमा राख, अलि कति पनि गडबड भयो भने चाहिँ राम्रो हुने छैन है। हप्ता दिन अगाडि मात्र गाजियाबादबाट जेलबाट निस्किएको हुने हामी।
5: उस्ताद हेर न यो के हो?
6: घडी महँगो होला है, पुरा पैसा पाइनेछ। यो फाउन्टेन पेन पनि दामी लाग्दैछ, असली माल त होला नि है, 2-4 हजारमा त बिक्री हुन्छ होला है।
5: अवश्य उस्ताद अवश्य, तर यो त सानातिना चिजहरू, यसको निम्ति जोखिम उठाएको हो र हामीले। अरू केही पनि हेर न यताउति, रुपियाँ पैसा गरगनाहरूको बट्टा, यो बाकस पनि ताला बिनाको नै रहेछ उस्ताद। तर राम्रो वस्तु त केही देखिँदैन त हौ।
6: एक काम गर, यी सबै चिजहरूलाई जहाँ थियो ती राख।
5: किन उस्ताद किन?
6: पहिला राख न, फेरि बताउने छु।
5: कुनै ट्रेक चलाउँछौ कि क्या हो उस्ताद? लु राखिदिए राखिदिए, अब पहिला बताउँछौ कि ट्रिक चलाउँछौ?
6: सुन, घरका सबै मिटिङमा गएको छन्, वरपरकाहरू पनि गएका होलान्, मिटिङमा त्यही सबै चलिरहेको होला। हामीले यो गर्नुपर्छ, हामीले त्यो गर्नुपर्छ, पाकिस्तानलाई छत्ता छुला पार्नुपर्छ।
5: कुरो त ठिकै हो उस्ताद, कुरो त ठिकै हो। पाकिस्तान अनि तिनीहरूका आतङ्कवादीहरूलाई कुटाइ त राम्ररी गर्नै पर्छ, मुम्बई, दिल्ली, पुलवामा, उरी अनि ती सारा आतंकवादी हमलाहरूको हिसाब त दिनै पर्छ नि हामीले। कुकुरको पुच्छर सिधा त गर्नै पर्यो नि उस्ताद।
6: भावनालाई कन्ट्रोल गर रजी, हामी नि हामी चोर हौ। अन्त सुन,

0: हामीले अब मालिक आउने प्रतीक्षा गरौँ। याद राख, जब उनीसित भेट्छौँ नि तब यो बताउनेछौँ कि हामी गाजियाबाद को कुनै सहरबाट आएको, यो मानपुर गाउँबाट हिँडेर आएको हौ, अनि जम्मू गइरहेको छौँ। जम्मू
1: हुन्छ,
0: अनि फौजमा नाम लेखाउनु गएको जम्मू।
1: ठिक छ, ठिक छ।
0: यस्तो नाटक गर्नुपर्छ कि लागोस् हामीले त देशको निम्ति ज्यान दिनको निम्ति आतुर छौँ भनेर, बुझौ।
1: तर उस्ताद, यसमा खतरा छ।
0: ठुलो सामान चाहिन्छ भने नि रिक्स त उठाउनु पर्छ नि। नो गेन विदाउट रिक्स भनेको थाहा छैन।
1: अरे पल्टो उस्ताद, फुल्ली बडी पेन चाहिँ नहोस् है।
0: पुरा कुरा त सुन, हामीलाई यो पनि थाहा छैन जम्मू कहाँ छ भनेर। बस गाउँबाट हिँडेको अनि देशभक्तिको ज्वाला मनमा लिएर अब त अग्निवीर भनेर दुश्मनमाथि सिंह झै झम्टाउनको निम्ति व्याकुल छ भनी भन्नुपर्छ नि।
1: हातमा पैसा पनि छैन, यहाँ आइपुग्दा रात पर्यो, छेउमा तपाईँको कोठी देख्यौँ अनि भित्र आयौँ। फेरि
0: फेरि के भन्ने छौँ बाबुजी, तपाईँले नै हामीलाई बताइदिनुहोस् न कि कहाँ जानु, कता जानु। जम्मूको टिकटको पैसा पाए त अझै राम्रो हुने थियो। यी सारा दामी दामी सामानहरू लिएर जानेछौँ, रुपियाँ कहाँ राखेको छ नि त्यो पनि थाहा पाउनेछौँ।
1: मजा आयो उस्ताद, मजा आयो। ट्रेक त असाध्यै राम्रो छ, त्यसैले त तिमीलाई सबैले उस्ताद मान्छन्। लडाइँमा जाने कुरो सुनेर त खातिरदारी पनि कम्ती हुँदैन त।
0: चुप लाग, त्यो कराउँदैछौ।
2: यहाँ बसेर मजाले खाना खाऊ। बापरे, कति दिनदेखि खानापिना बिना यसरी भोक भोकै हिँड्यो हो तिमीहरू। तिमीहरू दुईजनाको हौसलालाई चाहिँ मान्ने, खाऊ मजा।
1: यसले त पराठासित रात भोक पनि लिएर आएछ उस्ताद।
0: भोक त मलाई पनि गजबको लागेको छ।
1: एउटा भोकको चक्करमा घडी फाउन्टेन पेन चाहिँ नभुल है।
0: अरे चुप लागन, सुन्छ त्यसले।
1: यो पाल्दा पुरै बहिरो छ
2: बाजरा। अरे बाजरा, अरे यो पालि खेतमा केही पनि भएन। तिमीलाई यो कुरा चाहिँ कसरी थाहा भयो?
0: लौ, यति पनि थाहा नहुनु र? जहाँ तिम्रो घर छ नि त्यहाँ मेरो पनि त घर छ।
2: अरे अहिले लगानको दस्तुर कहाँ छ त? सबै सत्यानाश भयो, छैन, केही पनि छैन।
0: तिमी नै बाँचेको थियौ हाम्रो दिमाग चाट्न। अरे रजी साहेबहरू आइरहेको छ।
1: नमस्ते सर।
3: नमस्कार सर।
4: गुड इभिनिङ तपाईँहरू।
3: हजुर, मेरो नाम पल्टन हो। नमस्ते।
4: हजुर हजुर, नमस्ते। पल्टन राम्रो नाम छ।
1: म चाहिँ रन विजय सर, रन विजय।
4: किन उभिरहनु भएको? सिट डाउन, टेक योर सिट। पल्टन, यिनीहरूको प्लेट किन खाली छ बुहारी?
3: होइन होइन, कष्ट नउठाउनुहोस्। पालदारले हाम्रो अतिथ्यमा कुनै कसर बाँकी राखेन। हामी तपाईँलाई एउटा दुःख दिन आएका हौँ सर।
4: दुःख? What can I do for you, young man?
1: सर, सुनेको थिएँ कि पाकिस्तानीहरू फेरि हाम्रो देशमा चढाई गर्ने ताकमा छन्। फौज एकत्र गरिरहेका छन् तिनीहरूले।
4: ठिक सुन्यौ तिमीहरूले, हाम्रो बहादुर फौजले पनि त आतंकवादीहरूको अड्डा उडाइदियो अनि अब उनीहरूको 9 एयरफिल्ड खतम पारिदियो।
3: सर, यस संकट कालमा त देशका प्रत्येक जवानहरू जागेका छन्।
4: देश जब संकटसित जुझिरहेका हुन्छन् तब जाग्नै पर्छ।
5: केही आफ्नो बारेमा त बताऊ अनि म कसरी तिमीहरूलाई सहायता गर्न सक्छु।
3: हामी दुईजना साथी साथी मानपुर गाजियाबादबाट आएका हौ। देश संकटमा छ यो सुनेर हाम्रो खुन उम्लियो, त्यसैले हामी हिँड्यौँ फौजमा नाम देखाउन। यहाँसम्म आइपुग्दा साँझ पर्यो,
1: अन्त गोजी पनि रित्यो सर।
3: यही सोधी खोजी गर्दा तपाईँको बारेमा थाहा पायौँ। मानिसहरूले पनि भने सिधै लेफ्टिनेन्ट चौहानको कोठीमा जाऊ, सबै समस्याहरू टाढा हुनेछ। तपाईँले हामीलाई सहायता गर्नु पर्यो सर।
4: अवश्य गर्नेछु। यो एउटा फौजीको घर हो। देशको निम्ति जसको हृदयमा भावना छ उसको निम्ति हर सम्भव सहयोग गर्नेछु बुहारी। यिनीहरूको हौसला त हेर, मलाई राहुलको याद आयो। राहुल, राहुल 5 थियो त्यति बेलादेखि नै उसलाई फौजी बन्ने लड चलेको थियो।
0: फौजी बनेर देशको सेवा गर्नुभन्दा ठुलो

0: अरु कुनै काम छैन।
1: साँचो भन्नुभयो, धेरैलाई आश्चर्य लाग्छ, तर एकजना फौजीले नै जान्दछ कि देशको सम्मान भन्दा ठुलो कुनै अरु सम्मान छैन, अनि देशको रक्षा गर्न भन्दा ठुलो अर्को कुनै काम छैन। केवल भाग्यमानी मानिसहरूलाई नै यो अवसर प्राप्त हुनेछ।
2: यस मई एन्जेल,
1: म तपाईँहरूको निम्ति खानाको प्रबन्ध गर्नेछु है। ढिलो पनि भइसक्यो, राति यहीँ बस्नुहोस् है। तपाईँहरू बिहान मात्र जानुहोस्।
3: तपाईँ भन्नुहुन्छ भने त हामी बिहानै जानेछौँ नि।
1: हजुर, तपाईँहरू अप्ठ्यारो नमान्नुहोस्, यसलाई आफ्नै घर सम्झिदिनुहोस् है।
2: बिहान तिमीहरूलाई जम्मू जाने प्रबन्ध मिलाइदिन्छु, राइट?
3: यस सर,
4: यस सर।
3: उस्ताद, के सोचिरहेको छौ यसरी गालामा हात लाग्छ?
5: अचम्मको मानिसहरू हुन्छ नि फौजीहरू पनि। दुईजनाको फोटोमा माला टाङ्गिएको छ, देशको रट लागिरहेको छ। एउटा कुरा भनौँ,
3: भन।
5: हिँड साथी, यहाँबाट भागौँ।
3: उस्ताद, यो के कुरा गरेको तिमीले? किन भाग्नु?
5: किन कुनी सास फेर्न गाह्रो भइरहेछ यस घरमा।
3: उस्ताद, त्यो राजभोगमा कुनै जादु साधु त थिएन? बुढो पालदार चलाक लाग्यो है मलाई त उस्ताद। हिस्किन उस्ताद, हिस्किन। आखिर किन भाग्न मन लागिरहेछ तिमीलाई? भाग्नु त पर्छ नै, तर राति भाग्नुपर्छ। बस दाउला नै आँटेको छ है उस्ताद।
5: त्यो त हो नि।
3: तब फेरि भाग्ने कुरो कताबाट आयो उस्ताद?
5: मैले तिम्रो मन हेरिरहेको थिएँ हौ।
3: मेरो मन त रोल्याक्स गरे अनि मोन्ट ब्ल्याङ्क फाउन्टेन पेनमा अड्किएको छ उस्ताद।
5: मोन्ट ब्ल्याङ्क होइन हो, मो ब्ला भन्छ त्यसलाई।
3: यो अङ्ग्रेजी पनि अचम्मको भाषा हो।
5: हेट, अङ्ग्रेजी होइन हौ, जर्मन हो यो। चुप लाग, कोही आइरहेको छन्।
2: यो के हो, तिमीहरूले लुगा फेरेनौ? आराम गर।
5: हजुर सर, हामी आराममै छ। हामीलाई
2: साँचो भन्छु, तिमीहरू जस्ता नवयुवकहरूसित भेटेर धेरै खुसी लाग्छ। फिट छौ अनि इच्छा पनि छ, अवश्य सेलेक्ट हुनेछौ। तिमीहरूको हौसला देखेर म आफै जवान भएँ। अनि तिमीहरू त्यहाँ के गर्थ्यौ, कतिसम्म पढाइ गर्यौ?
5: यो सोधेर गाल नपार्नु सर, बिकम गरेको छु तर बेरोजगार छु।
2: अनि तिम्रो गुजारा कसरी चल्छ?
5: तपाईँहरू जस्तो ठुला मानिसहरू संसारमा छन्, तपाईँहरूको कृपाले गुजारा त भइहाल्छ नि।
2: यङ मेन, ठुला उनीहरू हुन् जो देशका निम्ति ज्यान दिन तयार हुन्छन्। यसै देशको स्वतन्त्रताको निम्ति लाखौँ हजारौँ मानिसहरूले बलिदान दिएका छन्, आफ्नो यौवन देशको नाम गरिदिएका छन्, सङ्कट सहेका छन्, जेल गएका छन्। धन्य थिए ती महान वीरहरू।
3: त्यो त हो सर, त्यो त पक्कै हो।
2: भारत माताको निम्ति कर्तव्य निर्वाह गर्ने आकाङ्क्षा लिएर निस्किएका छौ। यस माटोको एउटा ऋण हुन्छ, त्यो ऋण चुकाउने सबैभन्दा राम्रो तरिका यही हो। मेरो छोरा राहुल मेजर थिए, कारगिलको लडाइँमा शहीद पनि भएका थिए, धेरै वीर अफिसर थिए उनी। थाहा छैन कतिवटा गोली लागेको थियो, तबसम्म लडिरहेका थिए जबसम्म पोइन्ट 373 तिरङ्गा लहराउन सकेन। देशको निम्ति मरि मेट्ने मौका खास भाग्यमानी मानिसहरूलाई मात्र प्राप्त हुन्छ। यङ मेन, उसलाई सम्झिँदा आज पनि फौजी पिताको छाती गर्वले चौडा हुन्छ। जब देश परतन्त्रमा थियो तब हाम्रा नौजवान क्रान्तिकारीहरूले देशको निम्ति आफ्नो ज्यान बलिदान दिन नै जीवनको अर्थ ठान्थे। हाम्रा प्रत्येक फौजी यस देश अनि तिरङ्गाको आन बान र शानको निम्ति बलिदान हुन तयार रहन्छ। एकजना फौजीको अभिमान, उसको देशप्रतिको अटुट प्रेम, समर्पण अनि कर्तव्य निष्ठामा निहित हुन्छ। यो अभिमान उसको पोशाक, उसको बहादुरी अनि देशको रक्षाको निम्ति प्रत्येक बलिदान दिने तत्परतामा झल्किन्छ। जब तिमीहरू सेलेक्ट हुनेछौ तब तिमीहरूले थाहा पाउनेछौ कि फौजी हुनको के अर्थ हुँदछ।
3: पक्कै हो त्यो।
2: पालदार, ओछ्यान ठिकसित लगाइदियो।
6: हजुर सर।
2: कुनै कष्ट त हुने छैन तिमीहरूलाई?
3: हामीलाई धेरै आनन्द छ सर।
2: यो लेऊ, केही रुपियाँ छन्। जम्मू

0: आउन जानको अनि बस्नको लागि तिमीहरूलाई केही काम लाग्छ?
1: यसको आवश्यकता छैन हामीलाई, होस् तर पनि राख्नेछौँ, हामी फर्किँदा फर्काइदिनेछौँ सर।
0: यसका निम्ति आवश्यकता छैन, मेरी बुहारीको पोस्टिङ पनि जम्मू एरियामा नै भएको छ, भोलि नै निस्किनेछिन्। यदि तिमीहरूको सेलेक्सन भयो भने हुनसक्छ त्यही भेट पनि हुनेछ।
2: मसित त भेट हुने नै छ, मेरो पोस्टिङ त्यही छ जहाँ रिक्रुटमेन्ट भइरहेको छ।
3: वाह, तब त तपाईँसित पनि अवश्य भेट हुनेछ।
2: यति मरेको आवाजमा किन बोलिरहेका छौ?
3: आज रक्षाबन्धन हो नि, यसलाई आफ्नो सानी बहिनीको याद आइरहेको छ होला नि त।
0: तिमीमा फौजीमा हुनुपर्ने गुण छ, चिन्ता नगर, तिम्री बहिनी तिमीमाथि गर्व गर्नेछिन् जब तिमी फौजीको पोसाकमा फर्किनेछौ।
3: सर, तपाईँलाई थाहा छैन हामी को हुँ भनेर?
0: तिमीहरू भारतका सन्तान हौ, स्वाधीन भारतको नौजवान हौ, के थाहा स्वतन्त्रता लडाईमा तिमीहरूका पूर्वजमध्ये कोही सैनिक पनि रहेका थिए? उनीहरूकै तिमीहरू वंशज हौ।
2: यो स्वतन्त्रता हाम्रो देशका पूर्वजहरूले मिलेर पाएका थिए, अनि यस स्वतन्त्रतालाई बचाएर राख्ने काम पनि हामी सबै नै मिलेर गर्नपर्छ आफ्नो आफ्नो तरिकाले। अब आराम गर्नुहोस्, बिहान भेट्नेछौँ हजुर।
0: बिहानसम्म धेरै समय छ सोच्नका निम्ति, अब सुत, गुड नाइट।
1: गुड नाइट सर।
3: गुड नाइट।
1: उस्ताद, मलाई त निन्द्रा लाग्दैछ हो।
3: मलाई पनि लाग्दैछ हो।
1: उस्ताद, सबै सुतिसके, कोठाका आलमारीहरू तोडौँ, घडी अनि पेन त हातमा आइसकेकै छ नि, केही अन्य सामान उठाउँ अनि यहाँबाट तम्पट लगाउँ।
3: रची, हामी देशको निम्ति लड्न गइरहेका छौँ, फौजी बन्नेछौँ अनि देशको निम्ति लड्नेछौँ, हुन्छ?
1: फौजी बन्नेछौँ, देशको निम्ति लड्नेछौँ हामी?
3: हामी
1: यस सहरका नामी चोर ठग, उतावलो त भएनौ तिमी उस्ताद? फौजमा जाओस् मेरो दुश्मन।
3: घडी पेन राखिदेऊ, राखिदेऊ त्यो।
1: अरे उस्ताद, किन त? घडी तिमी राख, म पेन राख्छु।
3: चाहिँदैन चाहिँदैन, राखिदेऊ त्यो।
1: उस्ताद, खुब साधु बन्दैछौ है आज तिमी, अर्थ के हो तिम्रो?
3: रजी, कुनै पनि दिन कुनै पनि ठाउँमा यति प्रेम अनि सम्मान प्राप्त भएको छ हामीलाई, जहाँ पनि हामी जान्छौँ राम्रो मुखले कोही बोल्दैन हामीसित, हामीलाई कुकुर बिरालो जस्तै लखेट्छन्। एउटा फौजीको घर हो, तर कसैले पनि एकपल्ट पनि शङ्का गरेनन्, न त हामीलाई चोर नै सम्झिए। उनीहरूको आलमारीबाट सामानहरू चोरेर गयौँ भने हामीलाई उनीहरूले कति नीच सम्झिनेछन्। हामी चोर हौँ ठग हौँ, तर तल झर्ने पनि कुनै सीमा त हुनुपर्छ नि रन्जी।
1: उस्ताद, अब तिमीले त मलाई डाकु खडक सिंह अनि बाबा भारतीको कहानी पो स्मरण गराइरहेका छौ। सुल्तान घोडाको बदली सामान अनि रुपियाँ चोर्ने हाम्रो काम, हामी चोर हौ उस्ताद, हामी चोर हौ। जे पनि बोलिरहेका छौँ त्यो हामीलाई शोभा दिँदैन। उस्ताद, वास्तवमा तिमी अब के चाहन्छौ?
3: खोइ थाहा छैन र जी, तर हृदयमा केही हलचल भइरहेको छ र जी। चोरी गर्दा गर्दा हामी कति सेल्फिस अनि निच भएका छौँ, यस फौजीको घरमा पस्न नै हुने थिएन हामी।
1: उस्ताद, के तिम्रो हृदय परिवर्तन त भइरहेको छैन? सोच, यदि हामीले चोरी गरेर दुई चार पैसा कमाएनौँ भने के हुन्छ? तिम्रो बुढो बाबु अनि ससाना भाइ बहिनीहरूलाई के हुन्छ? के उनीहरू कटौरा लिएर सडकमा बस्नेछन्? मेरो सानो भाइले न त औषधि नै पाउनेछ, न त उपचार नै।
3: ठिक छ, यो घडी लैजाऊ, यो पेन पनि लैजाऊ, मलाई केही पनि चाहिँदैन। यसलाई बेचेर बरु आफ्नो भाइको निम्ति औषधि त किन न।
1: ठिक छ उस्ताद। तपाईँ
2: हो? म राहुलको बोजू हो, अब सुनेर आए कि जब पनि कुनै केटाहरू आउँछन् तब लाग्छ राहुल नानी आएको छ आफ्ना साथीहरूसित। तिमीहरूलाई थाहा छैन कि तिमीहरू यस समय मेरो राहुल नानीको कोठामा छौ, मेरो प्यारो नाति मेजर राहुल। म त देख्न सक्दिनँ, तर यस कोठामा कुनै चिज कहाँ छन् त्यो सबै मलाई थाहा छ। त्यो दाहिनेतिरको भित्तामा तिमीहरूले एउटा फोटो देखिरहेको छौ नि।
3: हजुर,

0: लेप्दैछु।
1: त्यो चाहिँ लेप्दैछु जुन तेस्रो फौजमा छ नि त्यो मेरो राहुल हो। थाहा छ जब उसको पढाइ कम्प्लिट भएको थियो अनि क्याम्पस सेलेक्सनमा उसलाई एउटा ठुलो मल्टिनेसनल कम्पनीमा नोकरी प्राप्त भएको थियो तब मैले लड्डु मारेको थिएँ लड्डु। तर ऊ त कुनै अरू नै धुनमा थियो। मेरो हात पक्रिएर भन्यो बोजू म केही यस्तो गर्न चाहन्छु जसमा देश सेवाको अवसर प्राप्त होस् खुसी पनि मिलोस् सम्मान पनि अनि पैसा पनि जब सेटिस्फेक्सन पनि कुनै फिरङ्गीको निम्ति गर्न भन्दा राम्रो हो आफ्नो भारत माताको सेवा गर्नु होइन बोजू अनि फौजमा नोकरीको साथमा देश सेवा पनि गर्नेछु भन्नुहोस् त बोजू मन पर्यो होइन। मैले भने त के चाहन्छस् उसले भन्यो फौजी बन्नु छ फौजी फौजी नोकरी मात्र होइन एउटा जिम्मेवारी हो फौजी माटोको ऋण चुकाउने वीर हो वीर तिरङ्गाको आन बान सहानका निम्ति मरिभेट्ने मानिस हौ म एक फौजीको आमा पनि हुँ अनि बोजू पनि हुँ फौजी हुनु आवश्यकता होइन इच्छा अनि सौभाग्यको कुरो पनि हो मैले सबै कुरा सुने आज त साँच्चै डाकु खड्ग सिंहको कहानी नै भयो अब म के गरौँ मेरो छोरा छ नि लेफ्टिनेन्ट जेनरल चौहान ऊ कहिले सुत्रिँदैन सुत्रिँदैन म उसलाई भन्छु कि कस्तो मानिस हौ त जो सबैसित भरोसा गर्छस् ऊ भन्छ हिन्दुस्तानी फौजले यदि हिन्दुस्तानीमाथि भरोसा गरेन भने कसमाथि गर्छ आमा भन्छ हिन्दुस्तानको प्रत्येक नौजवान राहुल नै त हो अब यसलाई पागलपन भन या मूर्खता तर ऊ मेरी नन्दा छोरी सबै एउटै माटोले बनेका छन् सुध्रिँदैन यसचोटि सुध्रिनेछन् यो घडी अनि पेन जो तिमीहरूले चोरेका छौ उसको युनिटले उसलाई दिएको थियो लैजाऊ लैजाऊ मसित 15,000 रुपियाँ छ त्यो पनि ल्याइदिन्छु लडाइँमा जब उसको युनिट गइरहेको थियो तब 10 मिनटको निम्ति उसित पुरानो दिल्ली स्टेसनमा भेट भएको थियो उसले मलाई प्यारो गरेर स्विट हार्ट भन्थ्यो उसले भनेको थियो जब फर्केर आउनेछु तब स्विट हार्टको निम्ति झुम्का लिएर आउनेछु जब ऊ फर्कियो तिरङ्गामा लपटिएर लपटिएर तब एउटा चिट्ठीसित झुम्का आयो चिट्ठीमा लेखिएको थियो स्विट हार्ट यस झुम्कामा तिमीलाई धेरै सुन्दर देखिनेछ यो मलाई त थाहा छ पाकिस्तानीहरूलाई उनीहरूको घर पठाएर आउनेछु यदि फर्किन भने पनि सुम्का लगाएर खिचेको एउटा राम्रो फोटो मेरो टेबलमाथि राखिदिनु हेरिरहनेछु लभ यु स्विट हार्ट त्यो झुम्का पनि लिएर दिनेछु तिमीहरूलाई सुनको छ आजभोलि सुन यस्तै लाख रुपियाँ तोला चलिरहेको छ म आइहाल्छु है मलाई मेरो लट्ठी त पक्राइदेऊ
0: रजी उस्ताद अनि यो त साँच्चैको बाबा भारती पो भयो त
2: उस्ताद हामी अहिलेको अहिले नै यहाँबाट निस्कौँ
0: हामीले चोरीले आफ्नो धन्दा बनाउनु भन्दा पहिला एकचोटि देशको निम्ति केही गर्ने कोसिस पनि गर्नु पर्थ्यो हुन्थ्यो हुँदैन थियो त्यो पछिको कुरा थियो तर कोसिस चाहिँ गर्नु पर्थ्यो हामी शिक्षित पनि थियौँ हामीले सजिलो बाटो चुन्यौँ पैसा कमाउने
1: लु लेऊ म आए यो छ 15,000 रुपियाँ अनि झुम्का बाँकी जे पनि लिनु छ लेऊ मेरो छोरो अनि राहुलकी वाइफ नन्दालाई सायद यसचोटि थाहा हुनेछ कि सबै राहुल हुँदैनन् म देख्दिनँ तर म दावा गरेर भन्न सक्छु कि तिमीहरू राहुल जस्तो हुन सक्दैनौ जम्मूमा फौजको भर्ती भइरहेछ यो त साँचो हो तर तिमीहरूलाई नि केवल चोरी गर्नु थियो जम्मू त केवल बहाना थियो फसाउनका निम्ति जाऊ म उनीहरूलाई सम्झाउँछु तर एउटा वादा गर कसैलाई यस घटनाबारे नबताउने। मानिसहरूले मेरो छोरो लेफ्टिनेन्ट जनरल चौहान अनि डङ्गालाई मूर्ख भन्नेछन्। जाऊ जाऊ।
2: के भन्छ उस्ताद, यी बुढिया बाबा भारतीले जेलमा त पठाउँदैनन् हामीलाई? निस्कौँ, हामी निस्कौँ उस्ताद, यहाँबाट निस्कौँ।
0: निस्कनु पर्छ, तर सब कुरा यहीँ राखिदेऊ, रुपियाँ अनि यो झुम्का पनि।
2: के साँच्चै? के गर्ने सोचिरहेका छौ?
0: हामी जम्मू गइरहेका छौँ
2: उस्ताद। जम्मू?
0: हो, जम्मू।
3: श्रोता यति सुन्नुभयो नाटक यो फौजीको घर हो। हिन्दी लेखक अनि निर्देशक विनोद कुमार, नेपाली रूपान्तर मिलन कुमार बान्तावा, अनि यस नाटकमा भाग लिने कलाकारहरू शाहजा बानु, विनोद प्रकाश शर्मा, सुबोध शर्मा, प्रकाश लामा, नवराज निरौला अनि फुलकुमारी निरौला।